0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: विश्रामपछि बिहानी शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। बाँकी रहेका खबरहरू शुक्लागण्डकी युवा क्लब दुलेगौड़ाको आयोजनामा हिजोदेखि बड़ा दशैं विशेष दुलेगौड़ा सांस्कृतिक महोत्सव 2083 शुरू भएको छ। दुलेगौड़ाको हेलपोस चोकमुनिको चौरमा आयोजित महोत्सवको शुक्लागण्डकी नगरपालिकाको नगर प्रमुख सरराज पण्डितले उद्घाटन गर्नुभयो। सो अवसरमा मेला महोत्सवले यस क्षेत्रको प्रचार प्रसारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। क्लब अध्यक्ष मीन बहादुर थापाको अध्यक्षतामा आयोजित कार्यक्रमको संचालन शंकर पन्तले गर्नुभएको थियो। महोत्सव उद्घाटन पूर्व नगरपालिका गेटबाट विभिन्न संघ संस्था समूह क्लब स्थानीयहरूको सहभागितामा रयाली निकालिएको थियो। महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति, लाइभ कन्सर्ट, स्थानीय कला तथा संस्कृतिको प्रस्तुति, विभिन्न सांस्कृतिक कार्यक्रम, रतेउली प्रतियोगिता, भलिबल प्रतियोगिता, बाल उद्यान, रमाइलो मेला लगायतका कार्यक्रमहरू समावेश गरिएको आयोजकले जनाएको छ। यसअघि असोज 8 उद्घाटन गर्ने भनिएको महोत्सवको वर्षाका कारण सोमबार गरिएको हो। महोत्सव असोज 22 गतेसम्म चल्नेछ। तनहको देवघर गाउँपालिका 2 खाल्टे र नवलपरासी पूर्व बुलिङटार गाउँपालिका 1 जोड्ने झुलुङ्गे पुल अविरल वर्षाको कारण काली गण्डकी नदीको बहावले झुलुङ्गे पुलमा क्षति पुर्याएको छ। अस्थायी प्रहरी पोस्ट खाल्टे तनहबाट प्रहरी टोली खटि गएकोमा जोखिमका कारण आवाजाव बन्द गरिएको छ। बाढ़ी पहिरोका कारण बागलुङका विभिन्न स्थानीय तहमा 59 घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने 44 घरमा आंशिक क्षति पुगेको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार बाढ़ी पहिरोबाट 100 बढ़ी निसीखोला गाउँपालिकामा क्षति भएको छ। निसीखोला, तमाङखोला, बढ़ीघाट, काठेखोला गाउँपालिका तथा ढोरपाटन मकलकोट र बागलुङ नगरपालिकाका विभिन्न क्षेत्रमा बाढ़ी पहिरोले क्षति पुर्याएको प्रशासनले जनाएको छ। पर्यटकीय राजधानी पोखरामा पछिल्लो समय लागू औषधको कारोबार र प्रयोग नयाँ रूपमा देखिन थालेको छ। परम्परागत लागू औषधका साथै विदेशी बजारमा प्रचलित नयाँ प्रकृतिका लागू औषध समय वितरण थालेपछि प्रहरीले यसलाई गम्भीर सुरक्षा चुनौतीका रूपमा लिएको हो। जिल्ला प्रहरी कार्यालय गाँसेका सूचना अधिकारी तथा प्रहरी नायक उपरीक्षक डीएसपी वीरेन्द्र पासवानका अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा लागू औषध नियन्त्रण सम्बन्धी कार्यवाही र पक्राउ पर्नेको संख्यामा उल्लेखनीय वृद्धि भएको छ। विगतका वर्षहरूको तुलनामा यस वर्ष प्रहरीले सक्रियता बढ़ाएसँगै कारोबार र सेवाका घटनाहरू थप उजागर भएका हुन्। पोखराको पर्यटन र रात्रिकालीन मनोरञ्जनको केन्द्र हुनुका फाइदा उठाउँदै लागू औषध कारोबारहरूले आफ्नो सञ्जाल विस्तार गरिरहेको अनुसन्धानबाट खुलेको छ। विभिन्न क्षेत्रबाट आउने पर्यटक र स्थानीय युवाहरूलाई लक्षित गरी भइरहेको यस्ता गतिविधि नियन्त्रण गर्न प्रहरीले निगरानी बढ़ाएको छ। अन्तर्राष्ट्रिय समाचार: 2 पाकिस्तानी पाइलटहरू अहिले अन्तरिक्ष यात्री बन्ने तयारीका लागि चिनिया भाषा सिकिरहेका छन्। उनीहरू चिनिया अन्तरिक्ष स्टेशन तियांगोमा प्रशिक्षण लिइरहेका छन्। सेट्री फ्युज ड्रिलमा चक्कर काट्ने, शून्य गुरूत्वाकर्षणमा खाने सोध्ने र उपकरण मरमत गर्ने लगायतका विषयहरू प्रशिक्षणमा प्रवेश समावेश छन्। दक्षिण एसियाली राष्ट्र पाकिस्तानका लागि अन्तरिक्षको यो यात्रा पहिलो हुनेछ। बेजिङसँगको वृहत सहकार्य अन्तर्गत यो कदम चालिएको हो। पाकिस्तानको अन्तरिक्ष अनुसन्धान तथा अभियान अध्ययन निकाय सुपारा को मानव अन्तरिक्ष उडान सहकार्य प्रमुख अमेर खिली गिलानीका अनुसार प्रशिक्षणमा रहेका पाइलटहरू जिसान अली र खुरमन दाऊद मध्ये एकजना चिनिया यानमा अन्तरिक्ष यात्रामा जानेछन्। यो मिशनको परिकल्पना सन् 2019 गरिएको थियो। दुई समर्पित अन्तरिक्ष यात्रीहरू मध्ये कसले कहिले उडान भर्छन् भन्नेबारे चीनले अहिलेसम्म केही खुलाएको छैन, तर गिलानले अक्टोबरको मध्यदेखि अन्त्यसम्ममा अन्तिम अन्तरिक्ष यात्री छनौटको निर्णय हुने बताउनु भएको छ। छनौट हुने व्यक्ति प्रक्षेपण अघि पाकिस्तान फर्कन पाउने छैनन्। उनी सीधा चीनको तालिम केन्द्रबाटै अन्तरिक्षमा प्रस्थान गर्नेछन्। तालिममा गहन चिनिया भाषाको कक्षा, अन्तरिक्ष यानका प्रणालीसँगको परिचय, कक्षीय सूक्ष्म गुरूत्वाकर्षण तथा उडानको गुरूत्वाकर्षण बलसँग अनुकूल बन्ने अभ्यास समावेश रहेको उहाँले बताउनुभयो। सुपरकोका आर्टिफिसियल इन्टेलिजेन्स निर्देशक अजय र अन्सारीका अनुसार प्रारम्भिक चरणमा पाइलट र वैज्ञानिकहरूको ठूलो समूहलाई छनौट गरिएको थियो। पाइलटहरू छनौट भएर चीनमा

तैनात भएपछि सुपरको तर्फबाट विदेशी संचार माध्यमलाई दिएको यो नै पहिलो विस्तृत जानकारी हो। भारतको सरो जनता पार्टी सीजीपीले आउँदो असोज दुई गते अक्टोबर दुई गते जेल भरो आन्दोलन शुरू गर्ने घोषणा गरेको छ। सीजीपीका संस्थापक अभिजित दीपकेले हिजो नयाँ आन्दोलनबारे घोषणा गर्नुभएको हो। अभिजित दीपकेले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक पोस्ट सार्वजनिक गर्दै अक्टोबर दुईमा मुम्बईको शिवाजी पार्कमा जेल भरो आन्दोलन गर्ने जानकारी दिनुभएको छ। खेल समाचार। नेपालगंजमा रंगशालामा उच्च क्षमताको प्रकाश प्रणाली फ्लाइ लाइट जडान गरिँदैछ। सरकारले मुख्य शहरमा व्यावसायिक खेलकुदको विकाससँगै रात्रिकालीन प्रतियोगिता सञ्चालन गर्ने योजना अन्तर्गत यहाँको रंगशालालाई फ्लाइ लाइट जडान सहित स्तरोन्नति गर्न लागि हो। फ्लाइ लाइट जडानपछि रात्रिकालीन समयमा खेलकुद गतिविधि सञ्चालन गर्न सहज भई खेल पर्यटन प्रबन्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ। मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका पूर्व अध्यक्ष पी मौली फ्लाइ लाइट जडानले यहाँको खेलकुद गतिविधिलाई नयाँ गति दिने बताउनुभयो। एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा आज नेपालले श्रीलंकासँग खेल्दैछ। यो खेल आज बिहान पौने छ बजे करोगी स्पोर्ट पार्कमा शुरू हुनेछ। प्रतियोगितामा नेपाल समूह एक विजेता बन्दै क्वार्टर फाइनलमा पुगेको थियो। समूह चरणमा नेपालले अफगानिस्तानलाई हराएको थियो भने जापानसँगको खेल वर्षाका कारण नत्याजिम भएको थियो। एसियाली खेलकुदमा नेपाल र श्रीलंका बीच 16 वर्ष पछि भेट हुन लागेको हो। नेपालमा रेबिजबाट वर्षेनी 100 जनाले ज्यान गुमाउँदै जनस्वास्थ्यमा अझै ठूलो चुनौती। पूर्व प्रधान न्यायाधीश राणालाई मध्यरातमा पक्राउ गरेको घटनाप्रति सर्वोच्चको गम्भीर ध्यानाकर्षण। हिमलुङ हिमा पहिरोमा 4 जनाको शव भेटियो, 12 जना बेपत्ता। हिउँदमा भारतबाट 1,194 मेगावाट बिजुली आयात गरिने, पृथ्वी राजमार्ग 81 सञ्चालनमा। मंगसिर दोस्रो साता तनहमा गुन्जन्दै नेपथ्य, दुरेगौड़ा सांस्कृतिक महोत्सव शुरू। चीनको यो सहयोगमा अन्तरिक्ष तर्फ तादै पाकिस्तानी यात्री, भारतमा कक्रोश जनता पार्टीद्वारा जेल भरो आन्दोलन घोषणा।

0: हवस् त हामीलाई सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 7 बजेको शुक्लागण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण उनीसँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ बिहान 6 बजेको काया कैरन शुक्लागण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.suklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz फोन 0654143778 इमेल NEWSSUKLAGANDAKI@gmail.com
2: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: ए दिदी, आज कहाँ जाने तयारी गर्नु भएको छ?
4: कहाँ जानु र बहिनी, आज त दाउराको सेकुवामा जाने हो नि।
3: ए हो र, त्यहाँको सेकुवाको स्वाद त गाउँ घरको पुरानै स्वाद जस्तै पो छ रे नि त।
4: हो नि बहिनी, स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार एकै ठाउँमा पाइन्छ नि।
3: त्यसो भए आज त घरको भान्साको सट्टा दाउराको सेकुवामै रमाइलो गरौँ न त।
4: हुन्छ नि, जाउँ जाउँ।
3: हजुर, हामी कहाँ स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार साथै फ्यामिली ग्यादरिङको लागि पार्टी हल आवश्यक परेमा हामीलाई सम्झनुहोस्।
5: प्रोपाइटर अर्जुन गुरुङ, दाउराको सेकुवा, शुक्ला गण्डकी 4 दुलेगाउँडा,
4: हट एन्ड स्पाइसी भन्दा 3 घर तल बजाज शोरूमको आडैमा।
5: फोन नम्बर 97155065555, 97156506।
3: टिकटक दाउराको सेकुवा, अथेन्टिक, टेस्टी एन्ड अनफर्गेटेबल।
6: ल, नातिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
7: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
6: नातिको व्रत बन्द गरेर उम्काइदिउँ कि भनेर जुटेको।
7: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
8: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
9: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4 दुलेगौडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460667645।
10: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
11: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
12: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
11: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
13: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
12: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
13: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि
12: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560662827 र 98644530031।
14: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
15: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
14: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। अहिले हतार छ, पछि आउँदै गरौँला है।
16: दीर्घायु फर्निचर शोरूम।
15: हामी कहाँ स्टील तथा काठ का सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याग र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
16: साथै पुरानोसँग साथ फिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
17: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
15: दीर्घायु फर्निचर शोरूम दिलगौडा त नहुँ।
16: प्रोपाइटर लक्ष्मी राज वाग्ले। फोन नम्बर 0765709604। मोबाइल नम्बर 98460261268
15: 98560260268।
18: प्रसन्न, होमवर्क देखाउ त।
19: हस् टीचर।
18: ओहो, कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो।
19: टीचर, मेरो मम्मीले त साथै दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
18: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
20: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्लागण्डकी 4 दुलेगौडा। फोन 0765414484, मोबाइल 98560633484 र 98560667988।
21: स्वदेशमै उत्पादन भएको गुड
22: जोड्दै मनका तारहरू गाउँदेखि शहरसम्म।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175
2: शुक्लागणदेखि टाइम चेक
1: यति बेला बिहानको ठिक 6 बज्यो।
3: क्षेत्रमा 10 लाख रोजगारीको सम्भावना, दक्ष जनशक्ति अभाव हुँदा विदेशबाट कामदार ल्याउनु पर्ने बाध्यता, युवालाई स्वदेशमै टिकाउने प्रभावकारी नीति बनाउनु पर्नेमा व्यवसायको जोड।
4: कमसे कम एक वर्ष नेपालमा काम गर्ने नियम बन्यो भने हामीलाई पनि ढुक्क भयो, अनि उहाँहरूले पनि केही कुरा सिक्नुहुन्छ। नेपालमा नियम कानून चाहिँ अभाव हो, त्यो अलिकति बनाउनै पर्छ, हामी कुरा गरिरहेछौँ।
5: ट्रम्प र सी बीच भेटवार्तापछि अमेरिका र चीनद्वारा 30 अर्ब डलरका वस्तुमा भन्सार कटौती, अमेरिकाबाट आयात हुने 1006 प्रकारका वस्तुमा चीनले भन्सार घटाउने।
3: र एसियाड क्रिकेटको क्वार्टर फाइनलमा नेपाल र श्रीलंका बीचको खेल हुन सकेन, नेपाल बाहिरियो।
6: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18 10 50 00 61 रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।

चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ.
1: एनआईसी एशिया इक्विटी अपर्च्युनिटी फन्ड मज्जाको लगानी गर्ने अवसर.
2: अब लगानी गरौं भविष्यका लागि किनकि अवसर छ सही लगानीको.
1: एनआईसी एशिया क्यापिटल लिमिटेडले ल्याएको छ म्युचुअल फण्डमा लगानी गर्ने सुनौलो अवसर.
2: यही असोज 7 गतेदेखि असोज 13 गतेसम्म निश्चिन्त लगानी गर्न सकिने आईपीओ खुल्ला. एनआईसी एशिया इक्विटी अपर्च्युनिटी फण्ड 10 वर्षे योजना, दीर्घकालीन वृद्धिको सम्भावना अनि अनुभवी व्यवस्थापन र विविधीकृत लगानी सबै एउटै फण्डमा. त्यसैले बचत मात्रै गरेर नबस्नुहोस्. बचतलाई आफ्नो वित्तीय लक्ष्य अनुसार आजै लगानी गर्न सुरु गर्नुहोस्.
1: आवेदनको लागि मेरो शेयर आसबा सदस्य ब्याङ्क तथा वित्तीय संस्था र एनआईसी एसिया मो ब्याङ्क प्लेटफर्मबाट सजिलै एप्लाई गर्न सकिन्छ.
2: थप जानकारीको लागि 98514-03-31 वा 97685-4948 सम्पर्क गर्न सक्नुहुनेछ.
1: अवसर सँगै अघि बढ्दै
2: एनआईसी एसिया क्यापिटल लिमिटेड अब लगानीको पालो तपाईँको. कृपया योजनामा लगानी गर्नु अघि विवरण पुस्तिका राम्रोसँग अध्ययन गर्नुहोला.
3: काया कैरनमा अब खबरको सिलसिला. बीमा प्राधिकरणले कार्यविधि जारी गरेर रसुवा भोटेकोशी बाढ़ीबाट प्रभावित बीमितहरूको दावी भुक्तानीमा सहजीकरण गरेको छ. बाढ़ी गएको एक महिनापछि प्राधिकरणले बीमा कम्पनीहरूसँगको छलफलपछि कार्यविधि जारी गरेको हो. जीवन बीमातर्फ दावी भुक्तानीका लागि 12 वर्षको व्यवस्थाले पारेको अप्ठ्यारो र निर्जीवन बीमातर्फ पनि कागजात नहुँदाको जटिलता अब हट्ने भएको छ. बेपत्ता बीमितको स्थानीय तह अर्थात पालिकाले मृत्यु दर्ता गर्नुपर्ने, जीवितै आएको प्रमाणित भए बीमा रकम फिर्ता गर्ने शर्तमा दावी भुक्तानी दिने व्यवस्था गरिएको छ. प्राधिकरणले रसुवा बाढ़ी दावी भुक्तानी सम्बन्धी संक्षिप्त कार्यविधि 2083 हिजो जारी गरेको हो. जीवन बीमाको दावी भुक्तानीका लागि पनि सहजीकरण गर्ने व्यवस्था गर्नेछ. रसुवा बाढ़ी दावी भुक्तानी सम्बन्धी संक्षिप्त कार्यविधि 2083 भनिएको छ, भोटेकोशी त्रिशुली नारायणी नदीमा आएको विनाशकारी बाढ़ीका कारण रसुवा नुवाकोट धादिङ चितवन लगायत जिल्लामा बीमित सम्पत्ति गाड़ी परियोजना व्यापारिक मौजदा तथा मानवीय क्षतिका कारण बीमक समक्ष पर्न आएको दावी बीमालाई शीघ्र सरल पारदर्शी व्यवस्थित तथा प्रभावकारी रूपमा फर्च्यूट गर्न आवश्यक भएकोले यो कार्यविधि जारी गरिएको छ. प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले प्राधिकरणले बीमकहरूसँगको छलफलपछि यसमा सहजीकरण गरेको बताउनु भएको छ. मुलुकी देवानी संहिता 2074 दफा 40 बेपत्ता व्यक्ति 12 वर्षसम्म पनि सम्पर्कमा नआए मृत्यु भएको मानिने उल्लेख छ. यो व्यवस्थाले रसुवा बाढ़ी प्रभावितको हकमा दावी भुक्तानीका लागि असर पर्ने भएपछि जीवन बीमक संघले यसबारे प्राधिकरण सँग छलफल गरेर सहजीकरण गर्न लागेको संघका निवर्तमान अध्यक्ष पोषकराज पौडेलले बताउनु भएको छ. प्राधिकरणका अनुसार गएको भदौ 10 आएको रसुवा बाढ़ीका कारण प्रभावित भएकाहरूलाई निर्जीवनतर्फ 2180 बीमित छन्. उनीहरूले प्रारम्भिक रूपमा 20,98,87,00,000 रूपियाँ दावी भुक्तानी माग गरिरहेका छन्. यसमध्ये अहिलेसम्म 67,48,000 रूपियाँ निर्जीवन बीमा कम्पनीले भुक्तानी गरिसकेका छन्। प्राधिकरणले असोज 12 अर्थात हिजोसम्म रसुवा बाढ़ीपछिको बीमा दावी विवरण सार्वजनिक गरेको हो. भोटेकोशी बाढ़ीमा बेपत्ता बीमितको दावी भुक्तानीलाई 12 वर्ष पर्खिनु नपर्ने, पालिकाले सहजीकरण गर्न सक्ने शीर्षकको खबर कारोबार दैनिकले छापेको छ.
4: दशैंको मुखमा चीनतर्फका तीनै नाका अवरूद्ध हुँदा आयात निर्यात ठप्प बनेको छ. तीन दिनको अविरल वर्षापछि बेनी जोमसोम खण्डमा क्षति पुगेपछि कोरला सहित तीनै नाका अवरूद्ध भएका हुन्. यसअघि 10 भदौको भोटेकोशी बाढ़ीले केरूङ नाका अनिश्चित छ भने तातोपानी नाका लामो समयदेखि बन्द नै थियो. नेपालको 14% व्यापार हुने चीनसँगको सड़क यातायात बन्द भएपछि दशैंको बेला सामानको भाव बढ़ने देखिएको छ. चालू आर्थिक वर्षको 2 महिना साउन र भदौमा चीनबाट 76.40 अर्ब रूपियाँ बराबरको सामान आयात र 29.33 करोड़ रूपियाँ बराबरको निर्यात भएको छ. निर्यात न्यून हुने भए पनि इलेक्ट्रोनिक्स लत्ता कपड़ा मेसिनरी र विशेष गरी विद्युतीय गाड़ी आयातमा चीनतर्फको निर्भरता उच्च भएका कारण व्यापारी र उपभोक्ता दुवै मारमा पर्ने देखिएका छन्. भोटेकोशी बाढ़ीपछि केरूङ अनिश्चित र तातो पानी लामो समयदेखि बन्द रहेका बेला बेनी जोमसोम सड़कमा पहिरो खसेपछि कोरला पनि अवरूद्ध भएका छन्। कन्टेनर थन्किएका छन्। गाड़ी र दैनिक उपभोग्य वस्तुको आपूर्ति घटेर मूल्य बढ़ने जोखिम देखिएको हो। दशैंको मुखमा चीनतर्फका तीनै नाका अवरूद्ध शीर्षकको खबर कान्तिपुरमा छ।
3: यसैबीच लगातार परेको वर्षापछिको बाढ़ी र पहिरोका कारण अस्ति आइतबारसम्म देशका धेरै राजमार्ग अवरूद्ध थिए। सरकारले हिजोसम्म केही राजमार्ग खुलाए पनि अझै दर्जन भन्दा धेरै राजमार्ग अवरूद्ध नै छन्। सड़क विभागका अनुसार अवरूद्ध भएका यी सड़क मध्ये केहीलाई गाड़ी चलाउने बनाउन कम्तीमा तीन दिन लाग्ने देखिएको छ। मुख्य गरी कालीगण्डकी करिडोर र आसपासका सड़क संचालनमा आउन केही दिन लाग्ने भएको हो। वर्षाले सबैभन्दा बढ़ी प्रभाव यही करिडोरमा पारेको थियो। हिमाली जिल्ला मनाङ मुस्ताङ जोड्ने मुख्य राजमार्गमा ठूलो क्षति पुगेकाले ती सड़क तत्काल खुल्ला हुन नसक्ने संचालनमा आउन थप समय लाग्ने देखिएको विभागका उपमहानिर्देशक शुभराज नेउपानेले जानकारी दिनुभएको छ। यसै गरी बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको माझीकुना काभ्रे भन्ज्याङ तथा मंगलटार लगायतका ठाउँमा पहिरो खसेको र डाइभर्सन बगेका कारण अवरूद्ध छ। थप क्षति नभई आज बेलुकासम्म यो सड़क खोल्ने विभागका उपमहानिर्देशक नेउपानेले बताउनु भएको छ। यस्तै मध्य पहाड़ी राजमार्ग अन्तर्गत लमजुङको मध्य नेपाल आठ तथा बुर्तिमाङ पातिहाल्ने खण्डमा पहिरो तथा सड़क कटानका कारण यातायात ठप्प छ। यो सड़क संचालनमा आउन केही दिन लाग्नेछ। यस्तै कर्णाली राजमार्ग अन्तर्गत गगनी खोला राका तथा बागे सिमल दही खोला खण्डमा खसेको पहिरो पन्छाउने काम चलिरहेको छ। यो पनि छिट्टै संचालनमा ल्याउने उहाँले जानकारी दिनुभयो। राप्ती राजमार्ग अन्तर्गत कपुरकोट खोर खोला तुलसीपुर खण्डमा जिल्ला प्रशासनको निर्णय अनुसार गाड़ी आवागमन बन्द गरिएको छ। सालजण्डी सन्धिखर्क ढोरपाटन सड़क खण्ड 21 भन्दा बढ़ी ठाउँमा पहिरो खसेकाले पूर्ण रूपमा अवरूद्ध छ। यी सड़क दुई तीन दिनभित्र संचालनमा ल्याउने गरी काम भइरहेको नेउपानेले बताउनु भएको छ। यसै गरी चितवनको सिमल तालमा खसेको पहिरोका कारण त्यहाँ सड़क एकतर्फी संचालनमा छ। पृथ्वी राजमार्गको धादिङ खण्डमा पहिरो पन्छाउने काम भइरहेको र आज दिउँसोसम्ममा सड़क खुलाउने प्रयास गरिएको छ। नारायणगढ़ मुगलिङ सड़क खण्डको धारापानी र सिमलतार क्षेत्रमा पहिरो खसे पनि एकतर्फी गाड़ी चलिरहेका छन्। यस्तै त्रिभुवन राजपथ सड़क खण्ड पनि झारफेडामा खसेको पहिरो हटाई एकतर्फी रूपमा खुला गरिएको छ। यो सड़कलाई आज बिहानसम्म दुईतर्फी बनाउने लक्ष्य राखिएको छ। कान्ति राजमार्ग सड़क खण्ड चार मध्ये दुई ठाउँको पहिरो हटिसकेको छ भने बाँकी दुई ठाउँमा हटाउने काम भइरहेको छ। आजका पत्र पत्रिकाले खबर छापेका छन्। हामीले कारोबार दैनिकबाट लिएका हौं। काया कैरनमा होटल क्षेत्रमा रोजगारीको सम्भावना बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
7: भर्ना खुल्यो।
8: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
9: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
8: फोन नम्बर 01-5670-924 5670-925।
10: त्यही हो घर जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ। आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभि, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
11: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
3: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढ़ीमा बेपत्ता बीमितको दावी भुक्तानीलाई 12 वर्ष पर्खिनु नपर्ने, पालिकाले आवश्यक सहजीकरण गर्न सक्ने, निर्जीवन तर्फको दावी 20 अर्ब नाग्यो, वर्षाले प्रभावित सड़क खुलाउन अझै केही दिन लाग्ने, बीपी राजमार्ग आज बेलुकासम्म खुलाउने गरी तयारी, दशैंको मुखमा चीनतर्फका तीनवटै नाका अवरूद्ध, आवश्यक सरसामग्रीको भाव बढ़ने जोखिम लगायतका खबर प्रस्तुत गर्यौं।
4: अब बाँकी प्रसंग। होटल क्षेत्रले पर्यटनलाई मात्र होइन कृषि, यातायात, हस्तकला र स्थानीय बजारलाई पनि जोड्दै रोजगारी र वैदेशिक मुद्रा आर्जनमा योगदान पुर्याउँदै आएको छ। शहरका तारे होटलदेखि ग्रामीण भेगका होमस्टेसम्म फैलिएको यो क्षेत्र आज लाखौं परिवारको जीविकासँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोड़िएको छ। होटल क्षेत्रको रोजगारीको पक्षमा पनि चुनौती छन्। दक्ष जनशक्तिको आपूर्ति र बजारको माग मिल्न सकेको छैन। तालिम संस्थाले तयार पारेको जनशक्ति र उद्योगको खाँचो बीच अन्तर छ र दक्ष कर्मचारीको विदेश पलायनले स्वदेशी उद्योगलाई थप कमजोर बनाएको छ। साथै महेश गेवालीले होटल संघ नेपालका अध्यक्ष तथा एयरपोर्ट होटलका संचालक विनायक शाहलाई नेपालमा होटल क्षेत्रले रोजगारीमा कस्तो योगदान पुर्याएको छ भनेर सोध्नु भएको छ।
7: सिजनल अनसिजनल हुन्छ हामीका काम गर्नेहरू, होइन, अब फुल टाइम पार्ट टाइम पनि हुन्छ नि, सबै जोड्ने हो भने झन्नै झन्नै 10 लाखको हारिमा हाम्रो रोजगारी सिर्जना गर्ने क्षमता यसमा छ। एउटा सुखद कुरा के पनि छ भने त्यसको झन्नै 30% चाहिँ महिला कर्मचारी हुनुहुन्छ क्या, त्यहाँ चाहिँ महिलाहरूले रोजगारी पाउने एकदम राम्रो क्षेत्र हो यो। विडम्बना के छ भन्दाखेरि हाम्रो यत्रो हुँदा हुँदै पनि हामी तालिम पनि गरिरहन्छौँ, सरकारले पनि तालिम गरिरहन्छ, होइन, हामीले जुन म्यान पावरले स्किल म्यान पावरलाई हामी तालिम दिएर उसलाई सक्षम बनाउँछौँ, धेरैभन्दा धेरै म्यान हाम्रो यो क्षेत्रका होटलमा काम गर्ने कामदारहरू चाहिँ विदेश जानुहुन्छ। हामीले तयार चाहिँ गर्छौँ, हाम्रा कामदार कर्मचारीहरू चाहिँ अब उहाँहरू विदेशमा जानुहुन्छ, अनि हामीले गर्ने तालिम हामीले खोजेको मान्छे हामीले पाइरह हुँदैनौँ, तर फेरि विदेश पनि त्यतिकै गइरहेछ भने कोही कोही कुरा नमिलिरहेछ हो त।
12: हाम्रो क्वालिफिकेसन अनुसार हामी जे कुराहरू पढ्यौं त्यसलाई चाहिँ हामीले रोजगारीसँग जोड्न चाहन्छौँ, तर हामीले मागे अनुसार हामीले रोजगारी पाइरहेका छैनौँ, त्यस अनुसारको पारिश्रमिक हुँदैन भन्ने चाहिँ युवाहरूको भनाइ छ। तपाईँले भर्खरै पनि भन्नुभयो हामीले खोजे अनुसारको जनशक्ति छैन भन्ने कुरो, खास चाहिँ के हो कुरा?
7: मिसम्याच नै यही नै हो। अब हामीले खोजेको मान्छे पाउँदैनौँ, होइन, हामीसँग सम्पर्कै भइरहेछ नि कि, अब हामी मान्छे खोजिरहन्छौँ, उहाँहरू जागिर काम खोजिरहनु भएको छ, उहाँहरू हाम्रो सम्पर्क कसले गराउँछ त भनेको, यो बीचमा सम्पर्क गराउने काम चाहिँ सरकारको जस्तो अब श्रम मन्त्रालय छ, श्रम विभाग छ, होइन, अब त्यहाँ चाहिँ एउटा श्रम सूचना केन्द्र भन्ने त्यहाँ सिस्टम छ कि, मलाई थाहा छ, मैले नै काम गरेको छु। त्यो श्रम सूचना केन्द्रमा के हुनु पर्थ्यो भन्दाखेरि जसलाई काम चाहिएको छ उसले त्यहाँ ल्याएर आफ्नो त्यो दर्ता गर्नु पर्थ्यो कि, त्यहाँ त्यो एप जुन छ, म यस्तो यस्तो यस्तो क्वालिफिकेसन भए मान्छे म यो काम खोज्छु भनेर उहाँले राखिदिनु भयो भने उहाँले हामीसँग मिल्ने हो भने उहाँले हामी बोलाउँछौँ नि, हामी काम लगाउन सक्छौँ। त्यो मेकानिजम छन् त छ, प्रभावकारी ढंगमा भइरहेको छैन। विदेशमा काम गरेर फर्किए पनि त हजारौं हुनुहुन्छ नि, त्यो उहाँ त जानेर स्किल विदेशमा काम गरेर आएको आफ्नो क्वालिफिकेसन लिएर आउनुहुन्छ, उहाँहरूलाई हामी जोड्न चाहन्छौँ कि, अब उहाँहरूसँग सम्पर्क कसरी गर्ने त?
12: होटल व्यवसायमा कोही युवाहरू अथवा पढ्दै गरेको मान्छेहरू रुचिले यता जोडिन चाहनु भयो भने टिक्नको लागि चाहिँ कतिको सहज छ छैन?
7: सजिलै, हामी कहाँ एक पछिहरूको ठुल्ठूला 5 तारे अन्तर्राष्ट्रिय चेन होटल आइरहेछ, एउटा ठूला 5 तारे होटलमा झन्डै 500 जनाको आवश्यकता हुन्छ, अनि त्यो 500 जना त हामीले कहाँबाट ल्याउनु त? हाम्रो क्षेत्रमा के हुन्छ भने एउटा कप प्लेट बोक्नु पनि त एउटा ढङ्ग चाहियो, स्किल चाहियो, होइन भने त पोखिन्छ, त्यति जान्ने मान्छे पनि हामीले नेपालमा पाउँदैन त के गर्ने, अनि भारतबाट ल्याउनु त हुने, होइन। ठुला होटेलहरूमा त के हुन्छ भन्दाखेरि अब विदेशमा गएर जुन उहाँहरूले पाउनुहुन्छ नि पारिश्रमिक सेवा सुविधा, धेरै हदसम्म त नेपालमा पनि पाइन्छ। कफी बनाउने जुन बारिस्टा भनिन्छ नि, बार टेन्डर भनिन्छ नि, बार बनाउने त्यस्ता मान्छे हामी कहाँ जति भने पनि चाहिन्छ। मैले आज 100 जना दिनुहोस्, म आज हाम्रो संघले 100 जनाको रोजगारीको बन्दोबस्त हामी 1 महिनाभित्र आजै गर्न सक्छौँ।
12: संघले चाहिँ जनशक्ति उत्पादन गर्नको लागि समन्वयको कुरा भनौँ अथवा त्यो सिप सिकाउने कुरा भनौँ, त्यो चाहिँ कतिको गरिरहेछ?
7: हामीले सरकारसँग सुरुदेखि नै हातेमालो गरेर काम गरिरहेछौँ, हाम्रो सिटिभिजी लगायत श्रम मन्त्रालय लगायतका, होइन, अब हामीले हुँदाहुँदा अहिले के पनि गरिरहेछौँ भने हामीले खोजेको मान्छे पाउँदैनौँ। एउटा 24 महिने कार्यक्रम एप्रेन्टिसिप भन्छ नि, सात दिनमा इन्स्टिच्युटमा गएर एक दिन थ्योरिटिकल क्लास पढ्नु पर्यो, पाँच दिन होटेलमा आएर काम गर्छ, डे वानदेखि तलब दिन्छौँ। त्यो अनुसारको सरकारले तोकेको न्यूनतम पारिश्रमिक जति हो त्यसको 25-50% तलब चाहिँ हामी डे वानदेखि दिन्छौँ, भनेको उहाँहरूको आम्दानी पनि भयो। त्यतिर अलिकति नियम कानून चाहिँ अभाव हो, त्यो अलिकति बनाउनै पर्छ, हामी कुरा गरिरहेछौँ।
3: होटल संघ नेपालका अध्यक्ष विनायक शाहसँग नेपालमा होटल क्षेत्रको वर्तमान अवस्था, रोजगारी र अवसरबारे गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश परदेशमा सुन्न सकिन्छ। फेरि पनि खबरकै सिलसिला, हावाहुरीसँगै आएको वर्षाले खेतमा पाकेर भित्र्याउने बेलाको धानबाली ढालेर सोत्तर त बनाइदिएको छ नै, किसानको लगानी समेत डुबेको छ। वर्षभरि खाने अन्नबाली नष्ट भएपछि बाँके बोगटियाका तीर्थराज वर्मा अब के खाने भन्ने चिन्तामा हुनुहुन्छ। तर वर्माको चिन्ता खेतमा मात्र सीमित छैन, गोठमा रहेका गाई भैंसीलाई पनि अब कसरी के खुवाउने भन्ने अर्को पीर थपिएको छ। 9 गतेदेखि 11 गतेसम्म हावाहुरी र वर्षाले कृषि क्षेत्रमा ठूलो क्षति पुर्याएको छ, तर आधिकारिक तथ्याङ्क अहिलेसम्म आउन नसकेको कृषि वन तथा वातावरण मन्त्रालयले जनाएको छ। हुरीसँगैको वर्षाले पाक्ने बेलाको धानबाली सोत्तर शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
13: कृषि मन्त्र नार्कसँग
14: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।
3: कहाया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
14: बाढी र डुबानबाट बच्न के गर्ने?
15: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
14: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
15: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
14: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
15: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
14: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
16: गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
17: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
16: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
17: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
16: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
17: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
16: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
17: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
16: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 98261-5067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा। साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्। सम्झनुहोस् है, ब्रिजेस ज्वेलर्स।
18: चाड पर्वको अवसरमा अब 32 इन्चको स्मार्ट टिभी जित्ने मौका तपाईँको।
19: नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्गहरूमा हार्दिक शुभकामना।
18: चाड पर्वको अवसरमा माछापुस्रे बैंक भवन दुलेगुडा स्थित प्रार्थना गीत एण्ड किचन सेन्टरमा 3,000 रुपियाँ सम्मको सामान किन्नुहोस् अनि तपाईँले पाउनुहुनेछ एउटा कुपन, 5,000 सम्मको खरिद गर्दा 2 वटा कुपन।
19: लक्की ड्र मार्फत एकजना भाग्यशाली ग्राहकले 32 इन्चको स्मार्ट टिभी पाउनुहुनेछ। द्वितीय पुरस्कार एयर फ्राई र तृतीय पुरस्कार अटो ग्यास स्टोभ। 2-2 जनालाई राइस कुकर, प्रेसर कुकर र इन्डक्सन बेस कराई उपहार।
18: उपहार योजना 2083 साल पुस 14 गते सम्म लागू हुनेछ। उपहार घोषणा हुने मिति र स्थान 2083 साल पुस 15 गते दिउँसो 1 बजे प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरको प्राङ्गणमा।
19: लकी ड्र सँगै चाड पर्वलाई लक्षित गर्दै विशेष अवसरको व्यवस्था गरिएको सहर्ष जानकारी गराउँदछौ।
18: थप जानकारीको लागि प्रार्थना गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 दोलेगौंडा माछापुच्छ्रे बैंकको भवन।
19: प्रोपाइटर भरत श्रेष्ठ। मोबाइल 9856065870।
4: भू बनोट, माटोको प्रकृति, जराको फैलावट, नदीको बहावको दिशा तथा बाढीको तीव्रता जस्ता विभिन्न कारक जिम्मेवार हुन्छन्। पुराना बरपिपलका गहिरा र विस्तारित जराले माटोसँग बलियो सम्बन्ध कायम गर्ने भएकाले ती अन्य वनस्पति भन्दा तुलनात्मक रूपमा स्थायित्व युक्त देखिने गरेको उहाँले बताउनुभयो। नदी किनारका पहरेदार बरपिपल शीर्षकको खबर गोर्खा पत्रमा छ।
3: अब विदेशको खबर। अमेरिका र चीनले झण्डै 30 अर्ब अमेरिकी डलर बराबरका वस्तुमा भन्सार कटौती गर्ने सूची सार्वजनिक गरेका छन्। अमेरिका र चीनबीच व्यापारिक तनाव कम गर्ने प्रयास स्वरूप यो निर्णय गरिएको समाचार संस्था एपीले उल्लेख गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनिया राष्ट्रपति शी जिनपिङ बीच वाशिङटनमा भेटवार्ता भएको केही दिनपछि नयाँ सूची सार्वजनिक गरिएको हो। चीनले अमेरिकाबाट आयात गर्ने कृषि उपज, चिकित्सा उपकरण, काठ र कोइला लगायत 1619 प्रकारको वस्तुमा भन्सार घटाउनेछ। अमेरिकाले चीनबाट आयात गर्ने 77 वर्गका वस्तु जसमा आतिशबाजी, भान्साका सामग्री, कार तथा सिसाका बनावटी सामान र फुटबल लगायतमा भन्सार कटौती गर्नेछ। यो नयाँ व्यवस्थाले दुई देशबीच व्यापारिक सहयोग बढ़ाउन सहयोग पुग्ने चीनिया वाणिज्य मन्त्रालयले जनाएको छ। अमेरिकी अधिकारीहरूले पनि यसबाट अमेरिकी किसान, उत्पादक र व्यवसायीलाई चीनिया बजारमा थप पहुँच पुग्ने बताएका छन्। विशेषज्ञहरूले भन्सार घटेपछि दुई देशबीच व्यापार बढ़न सक्ने भए पनि समग्र आर्थिक प्रभाव तत्काल सीमित हुन सक्ने जनाएका छन्।
4: अब खेल खबर। 20 एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा नेपाल र श्रीलंका बीचको खेल वर्षाका कारण हुन सकेन। बिहान 6 बजेदेखि कोरोगी स्पोर्ट्स पार्कमा शुरू हुनुपर्ने खेल प्रभावित भएसँगै नेपाल बाहिरिएको छ। खेल रद्द भएसँगै उच्च वरियताका आधारमा श्रीलंका सेमी फाइनलमा पुगेको छ। आईसीसी T20को वरियतामा नेपाल 14 र श्रीलंका 9 स्थानमा छ र यसअघि हिजो तय भएका क्वार्टर फाइनल खेल पनि वर्षाले रद्द भयो। भारत र अफगानिस्तान तथा पाकिस्तान र हङकङ बीच हुने तय रहेको क्वार्टर फाइनल वर्षाका कारण रद्द भएको हो। त्यसपछि भारत र पाकिस्तान वरियताका आधारमा सेमी फाइनलमा प्रवेश गरेका छन्।
3: अब केही खबर संक्षेपमा। देशका धेरै ठाउँमा मौसम सुधार भएको छ। गएको बुधबारदेखि लगातार परेको झरी आइतबार रातिदेखि रोकिएपछि मौसम खुलेको हो। पछिल्लो 24 घण्टामा छिटफुट बाहेक पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी क्षेत्रमा अस्ति बेलुकासम्म सक्रिय रहेको वर्षा त्यसपछि रोकिएको हो। पूर्वमा अस्ति बिहानदेखि र मध्यभेगमा त्यसै दिन दिउँसोदेखि नै झरी रोकिएको थियो।
4: पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नियन्त्रणमा लिएको घटनाप्रति आपत्ति जनाउँदै सर्वोच्च अदालतको पूर्ण बैठक फुलकोटले गम्भीर ध्यानाकर्षण भएको बताएको छ। घरमा सुतिरहेको अवस्थामा प्रहरीले उठाएर लगेको घटनामा कानूनको प्रक्रिया पूरा नगरिएको र स्वेच्छाचारिता देखिएको भन्दै यस्तो कामलाई लोकतान्त्रिक शासन प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोटको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।
3: भालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएको आज 6 महिना पूरा भएको छ। 2082 साल फागुन 21 गते सम्पन्न चुनावमा नयाँ राजनैतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले संसदमा 182 सीटसहित बहुमत हासिल गरेपछि भालेन्द्र शाह देशको प्रधानमन्त्री बन्नुभएको थियो। सरकारको 6 महिना, सुशासनमा आशा, कार्यशैलीमाथि प्रश्न शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
4: असोज 16 19 लागि तय भएको कांग्रेसको 15 महाधिवेशन केही दिन धकेलिने भएको छ। वर्षाका कारण तल्लो तहका अधिवेशन प्रभावित भएपछि तोकिएको मितिमा महाधिवेशन उद्घाटन गर्न कठिन हुने निष्कर्षमा नेताहरू पुगेका छन्। महाधिवेशनको मिति नजिकिएसँगै मिति परिवर्तनको तयारी गरिएको छ।
3: काया कहिरनमा अब पालो उखानको
4: मिले सप्रन छौं फुटे बिग्रन्छौं।
3: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
4: भोटेको सेवाड़ीमा बेपत्ता बीमितको दावी भुक्तानीलाई 12 वर्ष पर्खिनु नपर्ने, पालिकाले आवश्यक सहजीकरण गर्न सक्ने, निर्जीवन तर्फको दावी 20 अर्ब नाग्यो,
3: वर्षाले प्रभावित सड़क खुलाउन अझै केही दिन लाग्ने, बीपी राजमार्ग आज बेलुकासम्म खुलाउने गरी तयारी, दशैंको मुखमा चीनतर्फका तीनवटै नाका अवरूद्ध,
4: होटल क्षेत्रमा 10 लाख रोजगारीको सम्भावना, दक्ष जनशक्ति अभाव हुँदा विदेशबाट कामदार ल्याउनु पर्ने बाध्यता, युवालाई स्वदेशमै टिकाउने प्रभावकारी नीति बनाउनु पर्नेमा व्यवसायको जोड़,
3: ट्रम्प र सी भेटवार्तापछि अमेरिका र चीनद्वारा 30 अर्ब डलरका वस्तु भन्सार कटौती, अमेरिकाबाट आयात हुने 1006 प्रकारका वस्तुमा चीनले भन्सार घटाउने,
4: र एसियाड क्रिकेटको क्वार्टर फाइनलमा नेपाल र श्रीलंका बीचको खेल हुन सकेन, नेपाल बाहिरियो।
3: र अन्त्यमा आजको कार्टुन, रवि मिश्रले बनाउनु भएको पुरानो कार्टुन लिएका छौ। यहाँ एकजना उपभोक्ता खाने पानी किन्दैछन्, 20-25 रूपियाँ लिटर पर्ने पानीलाई व्यवसायले अस्वाभाविक तेब्बर मूल्य भनेका छन्, अनि पानीको भाव सुनेपछि गम खाएका ती उपभोक्तालाई व्यापारीले भन्दैछन्, परिहाल्छ नि तेब्बर, जरिवाना नै 3 लाख तिर्नुपर्छ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौ। यात्रामा निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
2: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
1: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेबेन कन्सल्टिङ ग्रुप छ नि।
2: हजारौंको सन्तुष्टि सँगै बिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
1: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिसा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
2: अस्ट्रेलिया, न्यूजील्याण्ड, युके, क्यानेडा वा युएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
1: अब कहाँबाट सुरु गर्ने भनेर न अल्मलिनुहोस्।
2: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभिनलाई सम्झनुहोस्। मेभिन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेड मल, तेस्रो तल्ला, छिप्पे ढुङ्गा, पोखरा।
1: मोबाइल 9800258395, फोन 061-586-559।
3: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादि पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोपाइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 9860686925, 9560634881 र 9860647580।
4: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के
5: तर महँगो होला नि?
4: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
6: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
7: बाराही अल्मुनियम, अब युपिभीसी को साथमा।
6: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
7: सम्पर्क बाराही युपिभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 9560222938 र 9800282938।
8: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगौडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
8: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम, एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
1: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
8: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0665905511। पुन मोबाइल
8: होइन, कति पुन मोबाइल भन्दै कराएको?
1: दुलेगौडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि?
8: कहाँ छ पुन मोबाइल?
1: यही दुलेगौडामा तरकारी पसलको आदैमा छ।
8: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलेगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
8: प्रोपाइटर हेमराज पुन, मोबाइल 9811974888 र 9848484000।
9: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के?
5: वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
10: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
5: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
11: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल। मोबाइल 9846026617 र 9811638981।
12: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
13: ए तिमी पो बस्ती गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
12: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
13: त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
12: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। अहिले हतार छ, पछि आउँदै गरौला है।
14: दीर्घायु फर्निचर सोरुम,
15: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
14: साथै पुरानसँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
16: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
15: दीर्घायु फर्निचर सोरुम, दुलगाउँडाका नहुँ।
14: प्रोप्राइटर लक्ष्मी राज वाग्ली, फोन नम्बर 0765709604, मोबाइल नम्बर 9846061268,
15: 9856602068।
4: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के के छ के के?
17: तर महँगो होला नि?
4: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
6: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
7: बाराही अल्मुनियम, अब युपिभीसीको साथमा।
6: अल्मुनियमका झ्याल ढोका, स्टिल रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
7: सम्पर्क बाराही युपिभीसी अल्मुनियम एन्ड स्टिल उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144411, मोबाइल 9856229038 र 9800282938।
18: हप्ते एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
19: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
18: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
19: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
18: पुराना गरगहनासँग नयाँ साथ फेर,
19: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
18: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौं रातन हो। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9855602609।
20: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
21: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
20: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
21: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा।

0: वाली दुले गौड़ामा टीभीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सबै ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीभीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी चार दुले गौड़ा प्राइम बैंक सँगै शुक्ला गंडकी एफएम को पारिपट्टी मोबाइल नंबर 98560309 र 97065020209
1: कता हिँडेको आइफोन हातमा लिएर
2: आइफोन हो कि माइफोन के बनाऊ चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन
1: लौ तँलाई थाहा छैन दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि पैसा र गुणस्तरमा कुनै फरक पर्दैन आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ
2: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत मोबाइल अनलक टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ बैंक भएको भवनमा प्रोप्राइटर राजेन्द्र पौडेल शान्ति पौडेल सम्पर्क 0654140050 मोबाइल 98463311
3: सुन्नुहोस् न यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ
4: आहा कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी
3: हो त नि अब चाहिँ राम्रो भयो ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ ल कोठा पनि चम्किएको छ ए नानी बस्नुहोस् न न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो यति सामान जोडियो अब त वर्षौसम्म ढुक्क
5: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
6: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ
1: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार
6: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 98560206030
5: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन
7: शुक्ला गण्डकी एफएम 97.6
8: आएर कम्पिटिसन हामीहरूसँग गर्न सक्ने परिस्थितिमा हुनुहुन्न किनभने धेरै समयदेखि तपाईँको 48 सालदेखि आजको दिनसम्म उहाँहरूले पार्टीभित्र पनि सरकारमा पनि मोज मजा गरेर आउनुभयो र त्यहाँ उहाँहरूले दुःख पनि पक्कै पनि गर्नुभयो तर त्यो जुन पावर उहाँहरूले इन्जोय गर्नुभएको छ सरकारमा पनि पार्टीमा पनि त्यो उहाँहरूको हातबाट बाहिर निस्किन लागिसकेपछि त्यो उहाँहरूले मनभित्रबाटै त्यसलाई स्वीकार्न सक्नु भएको छैन त्यसैले जब हामीले मनभित्र कुनै चिजलाई हामी एक्सेप्ट गर्दैनौ त्यो एक्सेप्ट अब उहाँहरूले यो गगन थापा र हामीहरू पनि एउटा नेतृत्व तहमा पुग्न सक्छ भन्ने उहाँहरूले त्यो कल्पनै गर्न सक्नु भएको छैन त्यसैले त्यो
9: परिस्थिति
8: मलाई इगो भन्दा इगो एउटा हो अर्को चाहिँ एक किसिमको अहंता हामीहरू व्याग्रेट पिपल हामी जस्तो त कोही छैन हामी गजब मान्छे हो हामी बिना त यो पार्टी नै हुँदैन पार्टी भने हामी भने पार्टी इन्डियामा भन्थ्यो नि इन्डिया इज इन्दिरा इन्दिरा इज इन्डिया भने जस्तै र कतिपय पुराना नेताहरू चाहिँ हामी नै अहिले हो भनेर उहाँहरूको एउटा मनस्थिति बनेको जस्तो लाग्छ त्यो नगरेर अझै पनि उहाँहरू सबैलाई चाहिँ हामी यो पार्टीमा स्वागत गर्न चाहन्छौ इगो नराखौं आउनुहोस् भाग लिउँ सबैलाई समेटेर अगाडि जाउँ।

0: हाम्रो धारणा अधिकांश हामीहरू पुराना केन्द्रीय सदस्यहरू हाम्रो 165 168 जना हामी कति थियौं त्यो मध्ये झन्डै 130 भन्दा बढी केन्द्रीय सदस्यले पार्टीको यो प्रक्रियामा घुमिसक्नु भएको छ. त्यसैले अरू यो नेताहरूलाई पनि सिधै हामीले महासमितिमा नियुक्ति गरेर उहाँहरूलाई सभापतिले मनोनित गरेर इज्जत साथ उहाँहरूलाई हामीले लिएर जान चाहन्छौ. तर हामीले के एक्सेप्ट गर्नु पर्यो भने विशेष महाधिवेशन भयो, जेनजी आन्दोलन भयो, अब हामीले नयाँ प्रक्रियामा जानुपर्छ र त्यसको निम्ति हामीले अब कसरी जाने, नीति तथा कार्यक्रम कसरी बनाउने, को नेतृत्व आउने भन्ने कुरो चाहिँ अबको नेपाली काँग्रेसको महाधिवेशनका साथीहरू र कार्यकर्ता साथीहरूले चुन्नुपर्छ टीका लाएर पनि.
1: हस्, हौदी शमशेर राणाजी, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद, नमस्कार.
0: धन्यवाद.
1: नेपाली कंग्रेसका सभामन्त्री उदय शमशेर राणा, आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौं.
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं. जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं. न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ, काठमाडौँ.

0: को एक मात्र DTH के बाद डिश होम, डिश होम खुशी को कनेक्शन।
1: खरो विषय में सारो बहस नेपाली बहस
2: यस नेपाली बहस का साथ में प्रीति तैयारी चौचाओ
3: ग्लोबल आईडी बैंक सबै का लागि बैंक
4: डिश होम इंटरनेट। आदरणीय श्रोता, नेपाली बहसमा हामी चर्चा गरिरहेका छौँ यतिखेर चाहिँ देशको समग्र राजनीतिक परिस्थितिको विषय, सरकारको पछिल्लो गतिविधिहरूका विषय, न्यायालयको विषय र चोलेन्द्र शमशेर जबरा पक्राउ परिसकेपछि सर्वोच्च अदालतले समेत आपत्ति जनाएको छ, मनपरि मनमौजी गर्न मिल्दैन भनेको छ। यतिखेर हामीसँग प्रत्यक्ष रूपमा जोडिनु भएको छ कानून समाजका महासचिव एवं संविधानविद कृष्णमान प्रधान। प्रधानजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। होइन, चोलेन्द्र शमशेर झबराको प्रकरणले यतिखेर निकै राजनैतिक वृत्तदेखि लिएर चाहिँ आम सर्वसाधारण सम्म पनि यो चाहिँ तातेको छ अहिलेको विषय। उहाँ चाहिँ शनिबार मध्यराति प्रहरीले सुरक्षा थ्रेट भन्दै लगेर गयो, त्यसपछि चाहिँ सुरक्षा थ्रेटै हो भने घरमै प्रहरी चाहिँ बढाउन सकिन्थ्यो, किन चाहिँ हिरासतसम्म वा चाहिँ एसएसपी सन्तोष खड्कासम्मको कार्यकक्षमा पुर्याइयो, अनि अघिल्लो दिन पक्राउ गरिएको हो भने दोस्रो दिन उहाँले सुरक्षा पाऊ भन्दै फेरि निवेदन लेख्नुभयो। घटनामा के खालको ट्विस्ट आएको यो?
5: धन्यवाद। मैले पनि यहाँ त्यही संचार माध्यम मार्फत पूर्व प्रधान चोलेन्द्र शमशेर राणाको बारेमा हामीले शनिबार रातिदेखि आइतबार अहिलेसम्म हामी सुनिराखेका छौँ। पहिलो कुरो त के हामीले बुझ्नु पर्यो भन्दा, कुनै पनि व्यक्तिलाई नियन्त्रणमा या पक्राउ गर्नुभन्दा अगाडि कानूनी प्रक्रिया पूरा गर्नको लागि विद्यमान संविधानले कानूनी व्यवस्था गरेको छ। कुनै पनि व्यक्तिलाई, नागरिकलाई मौलिक अन्तर्गत स्वतन्त्र रूपमा बाँच्न पाउने र बोल्न पाउने, बस्न पाउने जुन अहिले मौलिक हकको अधिकार दिएको छ, त्यसको लागि जहाँसम्म यहाँ चोलेन्द्र शमशेर राणाज्यूको हिसाबले हेर्दा हामी दुईटा हेर्छौ। एउटा उहाँ निजी नागरिक हो, अर्को उहाँ पूर्व प्रहरी पनि हो। त्यसैले हामीले के बुझ्नु पर्यो भन्दा, अहिले तीनवटा जुन संविधान निकायहरू छ, सरकार, सदन र न्यायपालिका, एकले सरकारले पनि सबै कानूनी प्रक्रिया पूरा गरेर मात्रै के काम गर्छ, न्यायपालिकाले पनि त्यसरी गर्छ, संसदले पनि त्यसरी नै आफ्नो टोकीको काम गर्छ भने हामीलाई जुन संविधानले व्यवस्था गरेको छ। र जहाँसम्म चोलेन्द्र शमशेर राणाज्यूको हकमा हो भने, अहिले उहाँलाई जुन अब विभिन्न भाषा प्रयोग गरिएको छ, नियन्त्रणमा दिएको या पक्राउ गरिएको भाषा उहाँकै भाषा छ, तर आधिकारिक रूपमा हामीले त्यति बुझ्न पाइरहेको छौँ। कुनै पनि व्यक्तिलाई सरकारको संयुक्त निकाय, सुरक्षा निकायले नियन्त्रणमा पक्राउ गर्नुभन्दा अगाडि त्यो व्यक्तिलाई के को लागि कुन कानून त्यो व्यक्तिले उल्लङ्घन गर्यो र त्यो कानून उल्लङ्घन गरेको हो भने अहिले दुईटा किसिमको एउटा पक्राउ पुर्जी, जरूरी पक्राउ पुर्जी दिएर त्यो व्यक्तिलाई थाहा पाउनु पर्ने अधिकार छ, मलाई कुन कसुर अनुकर समातिरहेको छ, नियन्त्रण गरेको छ भन्ने विषयमा त्यो व्यक्तिले बुझ्न पाउनु उसको संवैधानिक र मौलिक हक हो। त्यो विषयमा त्यति प्रश्न भएको हामीले पाइरहेका छैनौँ। त्यसैले म के गर्छु भने, राति 12 बजे जुन चोलेन्द्र शमशेर राणाज्यूको घरमा प्रहरी पुग्छ, चोलेन्द्र शमशेर राणा एउटा संवैधानिक निकायको अथवा न्यायपालिकाको व्यक्ति र अभिभावक पनि हो, जो व्यक्तिले राज्यले सुरक्षा दिएर राखिरहेको छ, त्यसमा 4-5 जना सशस्त्र प्रहरी र प्रहरीहरू जहाँ बसिरहेको छ, त्यो व्यक्तिको घरमा प्रवेश गर्दा बिना डकुमेन्ट अथवा पक्राउ पुर्जी, जरुरी पक्राउ पुर्जी अब आधार कार्ड बिना उहाँलाई समाज
4: अब उहाँलाई पक्राउ गर्ने विषय चाहिँ अहिले किन हो भने, हुन त अब व्यक्तिको कमजोरी छन् भने प्रक्रिया पूरा गर्नुपर्छ भन्ने खालको विषय आयो।
5: पहिलो कुरा त यहाँले के बुझ्नु पर्यो भने, संवैधानिक निकायको प्रमुख भइसकेको, अभिभावक भएको व्यक्तिलाई, राज्यले समर्थन दिएको व्यक्तिलाई अहिले सुरक्षाको थ्रेटको नाममा उहाँलाई जुन शनिबार राति चेगुमा पुर्याइयो, यो एउटा चाहिँ अलिकति कानुनी सम्मत भएन कि भन्ने छ। अहिलेको सरकारले कुनै पनि व्यक्तिलाई अथवा संस्थाको प्रमुखलाई, अभिभावकलाई नियन्त्रणमा लिँदाखेरि कानुनी प्रक्रिया पूरा गर्नुपर्छ भनेर जुन संविधानले राज्यलाई जिम्मा दिएको छ, अहिलेको सरकार दुई तिहाईको सरकार हो, यो सरकारलाई हरेक नागरिकले ठूलो विश्वासका साथ, हिजो जुन 35 वर्षसम्म धेरै कामहरू भएन अब गर्नुपर्छ, हिजो सुशासन भएन, कानूनको पालना भएन भन्ने कारणले गर्दा यो सरकारले दुई तिहाई जुन पाएको छ, यो सरकारले चाहिँ कुनै पनि छुट छैन, सानो सानो गल्ती गरे पनि छुट छैन, यसले संविधानले दिएको कानून दिएको अधिकार अन्तर्गत यसले काम गर्छ भन्ने नै हो। यसले के मेसेज दिइरहेको छ भन्दा अहिलेको सरकारले चाहिँ कानून समुद्रमा काम गर्छ भन्ने जुन जनताको मतदाताको विश्वास छ, त्यो विश्वासलाई कसरी पालन गर्ने भन्ने विषयमै हामी अगाडि बढ्नुपर्छ। जहाँ छ चोरेल संसद राणाको विषयमा छ, उहाँलाई कुन आधार के कसुरमा नियन्त्रणमा लियो, कुन कारण नियन्त्रणमा लियो भन्ने विषय प्रश्न भएको छैन। जहाँ छ मिडियामा आएको हिसाबमा सुरक्षा थ्रेट भन्ने हो भने सबैभन्दा पहिला त राज्यले के गर्नु पर्यो भन्दा चोरेल संसद राणाको विरुद्धमा कुन कुन अभियोग छ त्यो अध्ययन हुनुपर्थ्यो, त्यो अध्ययन भइसक्यो पछि मात्रै अनि कानुनी प्रक्रिया पूरा गरेर यदि उहाँलाई नियन्त्रणमा लिएको भए चाहे आज यो संसदमा न्यायपालिकाको फुल कोर्टले जजेस सोसाइटीले अनि नेपाल
4: तपाईँको आवाज अड्किएको छ कृष्णमान प्रधानजी, मलाई सुन्दै हुनुहुन्छ? तपाईँको आवाज क्लियर भएन, अलिकति आवाज क्लियर भएको ठाउँमा बस्नु पर्यो कृष्णमानजी। अलिकति कटेर आइरहेको छ, अलिक यसो बाहिर अलिक खुला ठाउँमा बोल्नु पर्यो। अनि अर्को कुरा चाहिँ के छ भने, जस्तो यो कानूनको प्रोभिजन छ होइन, संविधानले चाहिँ कुनै एउटा व्यक्ति चाहिँ स्वतन्त्र रूपमा बाँच्न पाउने अधिकारको प्रत्यावधि गराएको छ, मौलिक हक अन्तर्गतका धेरै विषयहरू त छन्, तर स्वयं चोलेन्द्र शमशेर राणाले दोस्रो दिन आइतबार चाहिँ एउटा पत्र बाहिर आएको छ होइन, उहाँले चाहिँ मलाई थ्रेट नै हो, मलाई सुरक्षा चाहियो भनेर लेख्नुभयो, यो घटनाको ट्विस्ट भन्ने वा चाहिँ यसलाई कसरी बुझ्ने?
5: अब यसलाई के बुझ्नु पर्यो भन्दा फेरि अहिले पनि मैले यहाँ निवेदन गर्दै थिएँ, अहिले नेपाल सरकारले न्यायपालिकाको प्रमुखलाई पूर्व प्रमुखलाई जुन नियन्त्रणमा लियो, त्यो नियन्त्रणमा लिइसकेपछि अहिले बिना कारणमा अहिले उहाँहरूले कुनै पनि जवाब आधार कारण नखुलाइकन 10 घण्टा 12 घण्टापछि उहाँलाई जुन अहिले समय घरमै पुर्यायो भनिएको छ, त्यो एउटा बिना कारण किन समातियो पनि जानकारीमा आएन, किन छोडियो पनि जानकारीमा आएन। यसले के अध्ययन देखाउँछ भन्दा हिजो पनि पूर्व प्रधानमन्त्री पूर्व गृहमन्त्रीलाई समातियो, दुई चार दिन थुनियो, तर अहिले आजको मितिसम्म कुनै कारणहरू बाहिर आउन सकिरहेको छैन। यसरी राज्यले प्रमुख व्यक्तिहरूलाई नियन्त्रणमा लिँदाखेरि बिना कारण समातेर दुई चार दिन थुनेर फेरि छोड्ने प्रक्रिया हो भने यो अलिकति राज्यको परिपक्वता र विश्वसनीयता वैधताको बारेमा पनि धेरै प्रश्न उठ्ने देखिन्छ। त्यसैले म के अनुरोध गर्न चाहन्छु भन्दा अबका दिनहरूमा चाहिँ न्यायपालिका संसद र सरकारले काम गर्दाखेरि चाहिँ वैधता रूपमा कसरी काम गर्ने, विश्वसनीयता कसरी काम गर्ने भन्नेतिर जानुपर्छ भन्ने मलाई लाग्छ।
4: तर अहिले चाहिँ अब नेपालको न्यायालयको विषयमा पनि धेरै प्रश्नहरू उठेका छन्, सर्वोच्च अदालतले पनि यसमा आपत्ति पनि जनाएको छ होइन, मञ्च मनपरी गर्न मिल्दैन भन्ने खालका विषयहरू पनि आएका छन्। चुनिन्द्र शमशेरजीले किन यो सेक्रिफाइस गर्नुभयो होला, त्यसो भए कम्प्रोमाइज गर्नुभयो?
5: मलाई जहाँसम्म लाग्छ यो अब हामीले जुन पत्र पत्रिका आएको भर मात्रै कुरा गर्नुभन्दा पनि आधिकारिक रूपमा उहाँहरूको अब यो विषयमा सायद केही दिनपछि आउँछ होला। अब जहाँसम्म चोरेन्द्र शमशेरजीको हकमा जुन अब नियन्त्रणमा लियो अथवा गिरफ्तारी गरियो त्यो विषयमा उहाँले आधिकारिक रूपमा बाहिरमा आइसक्नु उहाँले बोलिसक्नु भएको छैन। अहिले फुल कोर्टले सर्वसाधारण फुल कोर्टले बोलेको जजेस सोसाइटीले बोलेको हेर्दाखेरि चाहिँ उहाँलाई नियन्त्रणमा लिने कुनै पनि आधारहरू देखिएन। जब उहाँलाई नियन्त्रणमा लिएर खेलकुद प्रहरीमा पुर्याइयो र उहाँलाई खालि कोठामा राखियो र कुनै पनि बाटो भएन, कुराकानी भएन, मानव अधिकार आयोगको प्रति जनहरू पनि त्यसमा भेटघाट गर्न दिएन र फेरि एक्कासी फेरि दिउँसो छोडियो भन्ने हिसाबमा चाहिँ अलिकति यो एउटा अहिले नेपाल सरकारले गरेको कामले न्यायपालिकाप्रतिको जुन जनआस्था विश्वासलाई ह्रास ल्याउनमा यो सरकारले पनि सहयोग गर्यो कि भन्ने अर्थमा अहिले सबैले बुझिरहेको लाग्छ। त्यसैले नेपाल सरकार र न्यायपालिका र संसदको एक अर्काको अन्तर सम्बन्ध गर्नलाई पनि यस्ता कुराहरूमा चाहिँ राज्य धेरै विचार गर्नुपर्छ। आगामी दिनहरूमा चाहिँ एकले अर्कालाई सम्मान गर्यो भने मात्रै यी संविधानका व्यवस्थाहरू कारण हुने, नागरिकको वैधिक स्वतन्त्रता जुन मौलिक हकको परिपालन हुने भन्ने मलाई लाग्छ। त्यसैले अब म के अनुरोध गर्छु भन्दाखेरि चाहिँ चोरेन्द्र शमशेर राणाजीलाई पनि म के अनुरोध गर्न चाहन्छु भन्दा उहाँले पनि एउटा विज्ञप्ति जारी गर्नु पर्यो, उहाँलाई किन नियन्त्रणमा लियो, किन छोडियो र अहिले आजको अवस्थामा कुन अवस्थामा छ भन्ने विषयमा चाहिँ नागरिकलाई पनि जानकारी दिन पनि म चोलेन्द्र शमशेर राणाजीलाई अनुरोध गर्न चाहन्छु।
4: अब एउटा कुरा के बताउनुहोस् भने अब चोलेन्द्र शमशेरजीले चाहिँ अलिकति फरक गतिविधिहरूमा आफू सक्रियता भएको असक्रियता देखाएको सरकारको विरूद्धमा चाहिँ अलिकति लागेको भन्ने खालका कतिपय विषयहरू चाहिँ प्रधानमन्त्री कार्यालयसम्म पुगेका थिए भन्ने अपुष्ट समाचारहरू पनि आयो पनि हुनसक्छ।
5: हामी कालिम्पोङको विद्यार्थी के हो कि अनुमानको भरमा कुरा गर्न मिल्दैन। यदि केही हो भने चोलेन्द्र शमशेर राणाज्यूले जुन तपाईँले भनेकै भाषामा विभिन्न गतिविधिमा संलग्न हो भने त प्रहरीले त्यही रिपोर्टमा लेख्नु पर्यो नि त। अहिले राज्यलाई दियो विभिन्न कारण थ्रेट भएको हुनाले हामी मित्रमा दियो भनेर भयो जुन पक्राउ पुर्छ जरुरी पक्राउ पुर्छ लेखिनु पर्यो नि त। त्यो कुरा अहिले प्रहरीबाट पनि कुनै विज्ञप्ति आएको छैन बाहिर, सरकारबाट पनि कुनै विज्ञप्ति आएको छैन बाहिर। त्यस कारणले यदि तपाईँको भाषा यदि सही हो अहिलेको सरकारलाई अहिलेको प्रहरी प्रशासनलाई त्यो लागेको हो त्यही कुरा भन्नु पर्यो नि त। त्यसैले भन्ने एउटा गर्ने एउटा गर्नु भन्दा पनि सही तथ्य सूचनाको आधारमा अध्ययन हुनु पर्यो र त्यो अध्ययनलाई भोलि पुष्टि हुने

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला बिहानको ठिक 7 बज्यो.
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ. सूचना तपाईँको अधिकार.
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी. सम्पर्क 9850607554.

नमस्कार, बिहान 7 बजेको शुक्ल गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार सुन्नुहोस्। देशका धेरै ठाउँमा मौसम सुधार आएको छ। गएको बुधबारदेखि लगातार परेको झरी आइतबार रातिदेखि रोकिएपछि मौसम खुलेको हो। पछिल्लो 24 घण्टामा छिटपुट बाहेक पानी नपरेको मौसम पूर्वानुमान शाखाले जनाएको छ। पश्चिमी क्षेत्रमा अस्ति बेलुकासम्म सक्रिय रहेको वर्षा त्यसपछि रोकिएको हो। पूर्वमा अस्ति बिहानदेखि र मध्य भेगमा त्यसै दिन दिउँसोदेखि नै झरी रोकिएको थियो। अब तत्काल ठूलो र लगातार पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पानी पर्न रोकिए सँगै बिहान बेलुका चिसो भए पनि दिउँसो गर्मी हुन थालेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि तराईका धेरै जसो भागमा गर्मी बढ्नेछ। आज हिमाली र पहाड़ी भागका एक दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ। चार दिनदेखिको अविरल वर्षाका कारण आएको बाढ़ी पहिरो तथा लिदो खस्ने समस्याले देशभरका प्रमुख राजमार्ग र सड़क खण्ड प्रभावित भएका छन्। वर्षाले अवरूद्ध राजमार्ग र सड़क खण्डको अवरोध हटाउने काम तीव्र रूपमा भइरहेको छ। सड़क विभागका प्रवक्ता शुभ राज नेपानीले असोज 8 गतेदेखि 11 गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढ़ी पहिरो लिदो खस्ने र सड़क भाँसिने समस्याका कारण मुख्य राजमार्ग र सड़क खण्ड अवरूद्ध भएको जानकारी दिनुभयो। सोमबारदेखि वर्षा रोकिएसँगै अवरूद्ध अधिकांश राजमार्ग र सड़क खण्डहरू सञ्चालनमा आइसकेका छन्। प्रवक्ता नेपानेले भन्नुभयो, छिटै अवरोध हटाएर अवरूद्ध राजमार्ग सञ्चालनमा आउनेछन्। उहाँले देशभरका विभिन्न राष्ट्रिय राजमार्ग तथा प्रमुख सड़कहरू पहिरो र कटानका कारण प्रभावित भएको बताउनुभयो। उहाँका अनुसार पृथ्वी राजमार्ग अन्तर्गत धादिङको 400 खण्डमा पहिरो र ठूलो ढुङ्गा खसेर अवरूद्ध भएको सड़क खुलाउने प्रयास भइरहेको छ। नारायणगढ मुगलिन सड़कको धारापानी र फिलिङ्गा नजिक एकतर्फी तथा सिमताल नजिक आधा सड़क भाँसिएकाले एकतर्फी मात्र सञ्चालनमा छ। बीपी राजमार्ग अन्तर्गत मास्ती पिप्ले दाउने कालो पुल 400 बेसी र चौकी डाँडा लगायतका स्थानमा पहिरो तथा डाइभर्सन बनेका कारण सड़क अवरूद्ध छ र थप क्षति नभएमा मंगलबार साँझसम्म खुल्ने सम्भावना रहेको प्रवक्ता नेपालले बताउनुभयो। त्यसै गरी कान्ति राजमार्गका 4 स्थानमध्ये 2 स्थानको पहिरो हटाइसकिएको र बाँकी 2 स्थानमा काम चलिरहेको, छिटै यो राजमार्ग पनि खुल्ने अपेक्षा गरिएको छ। राजमार्गको चितवन स्थित डोरी माडी खण्डको घाघर र खोलाको पहुँच मार्ग र बिङवालमा बाढ़ीले क्षति पुर्याएकोले अहिले हल्का सवारी मात्र एकतर्फी रूपमा सञ्चालनमा आएको प्रवक्ता नेपालीले जानकारी दिनुभयो। मध्य पहाड़ी अन्तर्गत लमजुङको मध्य नेपाल 8 र बुर्तीबाङ पाती हाल्ने खण्ड पहिरो तथा कटानका कारण अवरूद्ध छन्। काठमाडौँलाई तराईसँग जोड्ने अन्य मुख्य राजमार्ग बन्द भएपछि त्रिभुवन राजपथलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिएको छ। स्थानीय प्रशासनले तोकेको निश्चित समय तालिका र शहरीको आकार अनुसार राजपथ सञ्चालनमा ल्याइएको छ। पूर्वपश्चिम राजमार्गको तराई खण्ड दाउने क्षेत्रका एक दुई ठाउँमा पहिरोका कारण एकतर्फी भए पनि कोशी ब्यारेज आसपासका क्षेत्रमा सतर्कताका साथ यातायातहरू सञ्चालन भइरहेको जनाएको छ। काठमाडौँ उपत्यकाभित्र चक्रपथ र भित्री सड़क खण्ड आसपासमा रहेको नदी र खोलाहरूमा पानीको भाव केही घटेसँगै यातायात सञ्चालन भए पनि नदी खोला र नदी किनारका कोरिडोर सड़क खण्डमा अझै जोखिम कायमै छ। सड़क विभाग नेपालले पहिले पहिरो पछ्याउने कार्य तीव्र पारेको भए पनि मौसम पूर्व पूर्ण रूपमा सफा नभएसम्म र पहिरो खस्ने क्रम नरोकिएसम्म अत्यावश्यक काम बाहेक लामो दूरीका यात्रा नगर्न अनुरोध गरिएको छ।

0: उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी जोमसोङ कोरोला खण्डका 46 स्थानमा भारी वर्षाका कारण आएको बाढ़ी पहिरो र नदी कटानले क्षति पुर्याएको छ। कोरोला सड़कका आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार सड़क पूर्ण रूपमा सञ्चालनमा हुन एक साता भन्दा बढ़ी समय लाग्ने बताइएको छ। जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवं पूर्व जिल्लाधिकारी अजिता शर्माको अध्यक्षतामा हिजो बसेको जिल्ला प्रशासन कार्यालयमा बसेको विपद व्यवस्थापन समितिको बैठक बसेको थियो। बैठकमा पर्वत माङडुङ्गा खण्डमा 5 बेनीबाट म्यागदीको अन्नपूर्ण गाउँपालिका 3 रूपसेसम्म 16 म्यागदी र मुस्ताङको सीमाना काभ्रेवीरबाट जुमसुङ हुँदै कोरोला नाकासम्मको विभिन्न 25 ठाउँमा लिदो र गेग्रान सहितको बाढ़ी पहिरो र नदी कटानले क्षति पुर्याएको छ। आयोजना प्रमुख शर्माका अनुसार भारी वर्षाका कारण आएको बाढ़ी पहिरोले कोरोला नाका सड़क खण्डको पर्वत मान्डुङ्गा सड़क खण्डको लाठी खोला फर्से जुके खोला केराबारी र लामा खेत सड़कमा क्षति पुगेको छ। म्यागदीको बेनीबाट अन्नपूर्ण गाउँपालिका 3 रूपसेसम्मको सड़क खण्ड अन्तर्गत गलेश्वर र कुगंगा पुल बैसरी 1 बैसरी 2 बैसरी 3 बेग खोला महावीर भिरेकोटे पोखरे बगर तातोपानी नर्साङ जलथले सुके बगर खामभित्ता दाना लाठो खोला रूपसे खोला लगायतका सड़कमा लेदो सहितको बाढ़ी पहिरो र नदी कटानले सड़क संरचनामा ठूलो क्षति पुगेको छ। त्यसै गरी म्यागदी र मोस्ताङको सीमाना काभ्रेवीरबाट कुरोला नाकासम्मका सड़क पनि आंशिक तथा मध्यम क्षति पुगेको प्रमुख शर्माको भनाइ छ। म्यागदी मुस्ताङ सीमाना काभ्रेवीरबाट मुस्ताङ खण्डको खहरे खोला घासा कैको खोला लेते खोला मार्फा पाण्डा खोला एकले भट्टी कागबेनी तिरीबारी ग्रीन ताग्वे ताग्वे खोला 1 ताग्वे खोला 2 र छुसाङ खोलामा क्षति पुगेको छ। चर्चित संगीत ब्याण्ड नेपथ्य तनहमा गुञ्जने भएको छ। मंगिर 12 गते तनहको शुक्ला गण्डकीमा नेपथ्यको कन्सर्ट हुन लागेको हो। लायन्स क्लब अफ शुक्ला गण्डकीको आयोजनामा गण्डकीको सुस्केरामा नेपथ्यको धुन नेपथ्य लाइभ इन शुक्ला गण्डकी हुँदैछ। भानुभक्त बहुमुखी क्याम्पस बेलचौतराको खेल मैदानमा नेपथ्य गुञ्जिनेछ। सोमबार पत्रकार सम्मेलन आयोजना गरेर कार्यक्रमबारे जानकारी गराउँदै आयोजकले शुक्ला गण्डकीको भूमिमा ऐतिहासिक सांगीतिक क्षण बन्ने दावी गरेको छ। सो अवसरमा पत्रकार लागि गण्डकीको सुस्केरामा नेपथ्यको धुन नेपथ्य लाइभ इन शुक्ला गण्डकी कार्यक्रमको टी शर्ट सार्वजनिक गरिएको थियो। लायन्स इन्टरनेशनलको पढ़ाउ अभियान अन्तर्गत शिक्षा क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यले सांगीतिक कार्यक्रम आयोजना गरेको कार्यक्रम संयोजक खुम्बहादुर विक राजुले बताउनुभयो। विकका अनुसार कन्सर्टमा 10,000 भन्दा बढ़ी संगीत प्रेमीहरू झुम्नेछन्। नेपथ्यको स्वरमा स्वर मिलाउँदै छमछमी नाच्नेछन्। 1 करोड़ रूपियाँ बराबरको कारोबार हुने उहाँले जानकारी दिनुभयो। बचत रकम लायन्स क्लब इन्टरनेशनल 325 एमको मूल मन्त्र पढ़ाउ अभियानलाई सार्थक बनाउन शिक्षा क्षेत्रको विकासमा खर्च गरिनेछ। उहाँले भन्नुभयो, बचत रकमले विपन्न का विद्यार्थीहरूलाई छात्रवृत्ति शैक्षिक सामग्री र पुस्तक वितरण गर्ने लक्ष्य राखेको उहाँको उल्लेख गरिएको छ। हामी संगीतको माध्यमबाट विद्यार्थी तथा युवा पुस्तालाई सकारात्मक र सृजनात्मक गतिविधिसँग जोड्न चाहन्छौ। कार्यक्रम संयोजक विकले भन्नुभयो, संगीतको धुन मार्फत सामाजिक एकता र सद्भावलाई प्रवर्धन गर्ने शुक्ला गण्डकीलाई सांगीतिक गन्तव्यको रूपमा स्थापित गर्नेछौ। स्थानीय व्यवसाय पर्यटन क्षेत्रलाई चलायमान बनाउन सहयोग गर्ने तथा लायन्स क्लबको सामाजिक सेवामुखी अभियानलाई थप प्रभावकारी बनाउन उद्देश्य राखिएको उहाँले बताउनुभयो। संगीत केवल मनोरञ्जनको माध्यम मात्र नभई समाजलाई जोड्ने सकारात्मक सन्देश प्रवाह गर्ने सामाजिक अभियानलाई उकास्ने एक प्रभावकारी माध्यम भएको उहाँले सुनाउनुभयो। त्यही माध्यमले तनहदेखि कास्की लमजुङ स्याङ्जा गोर्खा पाल्पा आसपासका तमाम संगीत प्रेमी विद्यार्थी युवा व्यवसायी उद्यमी पेशाकर्मी तथा सर्वसाधारणलाई एउटै सांगीतिक मञ्चमा जोड्ने संयोजक विकले दावी गर्नुभयो। पत्रकार सम्मेलनमा बोल्दै शुक्ला गण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले कार्यक्रमले संगीत प्रेमीको मन जोड्न भूमिका खेल्ने बताउनुभयो। स्थानीय तहको हैसियतमा गर्नुपर्ने सहयोग गर्नेछौ। अहिलेका युवासँग संगीतमा मात्रै होइन विकास निर्माणमा पनि हातेमालो गरेर अगाडि बढ़नेछ उहाँको भनाइ थियो। युवाहरू नवीन सोचका साथ अघि बढ़िरहेको उहाँले बताउनुभयो। विवाद नगरपालिकाका प्रमुख रजराज सुवेदीले कार्यक्रम आयोजना पूर्व नै बचत रकम शिक्षा क्षेत्रमा लगानी गर्ने उद्घोषले सकारात्मक सन्देश प्रवाह गरेको बताउनुभयो। म्यागदी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले संगीत क्षेत्रका अग्रज र उदयमानलाई कार्यक्रमले उत्साह थप्ने बताउनुभयो। लायन्स क्लब अफ शुक्ला गण्डकी अध्यक्ष देवेन्द्र बहादुर ढुंगानाले आफूहरूले ऐतिहासिक क्षणको तारतम्य मिलाउने प्रयास मात्र गरेको बताउनुभयो। अब यो कार्यक्रमलाई अझ धेरै ऐतिहासिक र भव्य तरिकाले सम्पन्न गराउने जिम्मेवारी तपाईहरूलाई नै सुम्पिएका छौं उहाँले भन्नुभयो। हामीलाई विश्वास छ जसरी आज यहाँहरूको उत्साहपूर्ण साथ दिनुभएको छ त्यसरी नै कार्यक्रम सम्पन्न पश्चात पनि साथ पाउनेछौं। आगामी वर्षहरूमा पनि यस्तै ऐतिहासिक क्षणको साक्षी बस्ने वातावरण मिलाउने प्रतिबद्धता जनाउनुभयो। पत्रकार सम्मेलनमा सोगला गण्डकी नगरपालिका पाँचका वडा अध्यक्ष दीर्घ बहादुर थापा, क्लबका सचिव सुरेश पौडेल, प्रचार प्रसार संयोजक शंकर पन्त लगायतले बोल्नु भएको थियो। शुक्ला गण्डकी युवा क्लब धुलेगौड़ाको आयोजनामा हिजोदेखि बड़ा दशैं विशेष धुलेगौड़ा सांस्कृतिक महोत्सव 2083 शुरू भएको छ। धुलेगौड़ा गल्पचोक चोकमुनिको चौरमा आयोजित महोत्सवको शुक्ला गण्डकी नगरपालिकाका नगर प्रमुख किशनराज पण्डितले उद्घाटन गर्नुभयो। सो अवसरमा मेला महोत्सवले क्षेत्रको पूजा अवसरमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। क्लब अध्यक्ष मीनबहादुर थापाको अध्यक्षतामा आयोजित कार्यक्रमको संचालन शंकर पन्तले गर्नुभएको थियो। महोत्सव उद्घाटन पूर्व नगरपालिका गेटबाट विभिन्न संघ संस्था समूह क्लब स्थानीयको सहभागितामा रयाली निकालिएको थियो। महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति, लाइभ कन्सर्ट, स्थानीय कला तथा संस्कृतिको प्रस्तुति, विभिन्न सांस्कृतिक कार्यक्रम, रतौली प्रतियोगिता, भलिबल प्रतियोगिता, उदान, रमाइलो मेला लगायतका कार्यक्रमहरू समावेश गरेको आयोजकले जनाएको छ। यसअघि असोज 8 गतेमा उद्घाटन गर्ने भनिएको महोत्सवको वर्षका कारण सोमबार गरिएको हो। महोत्सव असोज 22 गतेसम्म चल्नेछ। अन्तर्राष्ट्रिय समाचार। अमेरिका र चीनले करिब 30 अर्ब अमेरिकी डलर बराबरको वस्तुमा भन्सार कटौती गर्ने सूची सार्वजनिक गरेका छन्। अमेरिका र चीनबीच व्यापारिक तनाव कम गर्ने प्रयास स्वरूप यस्तो निर्णय गरिएको एपीले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनिया राष्ट्रपति शी जिनपिङ बीच वाशिङटनमा भेटवार्ता भएको केही दिनपछि नयाँ सूची सार्वजनिक गरिएको हो। चीनले अमेरिकाबाट आयात गर्ने कृषि उप चिकित्सा उपकरण, काठ र कोइला लगायतका 1619 प्रकारका वस्तुमा भन्सार कटाउनेछ। अमेरिकाले चीनबाट आयात गर्ने 70 वर्ष वर्गका वस्तु जसमा आतिशबाजी, भान्साका सामग्री, काठ तथा सिसाका सजावटी सामान र फुटबल लगायतमा भन्सार कटौती गर्नेछ। यो नयाँ व्यवस्थाले दुई देशबीच व्यापारिक सहयोग बढ़ाउन सहयोग पुग्ने चीनिया वाणिज्य मन्त्रालयले जनाएको छ। अमेरिकी अधिकारीहरूले पनि यसबाट अमेरिका किसान उत्पादन र व्यवसायलाई चीनिया बजारमा थप पहुँच पुग्ने बताएका छन्। तर चिप, विद्युतीय गाड़ी र ब्याट्री जस्ता रणनीतिक महत्वका क्षेत्र भने नयाँ व्यापार नयाँ भन्सार कटौतीमा समेटेको छैन। विशेषज्ञहरूले भन्सार घटेपछि दुई देशबीच व्यापार बढ़न सक्ने भए पनि समग्र आर्थिक प्रभाव तत्काल सीमित हुन सक्ने जनाएका छन्। खेल समाचार। विश्व एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा नेपाल र श्रीलंका बीचको आजको बिहान हुने पर्ने खेल वर्षाका कारण हुन नसकेपछि नेपाल बाहिरिएको छ। जापानमा भइरहेको प्रतियोगिताको नागोयाको कुरोगी स्पोर्ट पार्कमा नेपाल र श्रीलंका बीचको खेल टस्पी पनि हुन नपाए रद्द भएको हो। खेल नभए उच्च वरियताको टोली अघिल्लो चरणमा जाने नियम अनुसार श्रीलंका सेमी फाइनलमा पुगेको छ भने नेपाल प्रतियोगिताबाट बाहिरिएको छ। टी20 विश्व वरियतामा नेपाल श्रीलंका 9 र नेपाल 14 स्थानमा छ। नेपालले समूह चरणको पहिलो खेलमा अफगानिस्तानलाई 5 विकेटले पारित गरेको थियो। त्यसपछि जापानसँग समूह चरणको अन्तिम खेल पनि वर्षाले प्रभावित हुन पुगेको थियो। यसअघि हिजो तय भएको क्वार्टर फाइनल खेल पनि वर्षाले रद्द भएको थियो। भारत र अफगानिस्तान तथा पाकिस्तान र हङकङ बीच हुने तय रहेको क्वार्टर फाइनल वर्षाको कारण रद्द भएको। त्यसपछि भारत र पाकिस्तान वरियताका आधारमा सेमी फाइनलमा प्रवेश गरेका छन्। हवस्त, हामीलाई दिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ विभिन्न राष्ट्रिय गीत संगीतहरू शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास, निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
4: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
3: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
5: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
6: ए भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिदिन्छ कि क्या हो?
6: हाँसो होइन के भाइ, साँच्चै भनेको। त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
5: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
7: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता, सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
8: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोप्राइटर प्रेम परियार, मोबाइल 98460 80 29, दमौली शाखाको लागि सम्पर्क 98067 13 425।
9: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
10: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
9: हो त नि, अब चाहिँ राम्रो भयो।
11: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
9: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
12: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
13: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
14: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
15: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206030।
16: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
17: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउ न है।
18: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
17: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
19: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4 दुलेगौडा,
15: मोबाइल 98560055770।
20: होइन हौ, कसरी पर्यो?

0: सीधे 10 लाख सम्म स्योर शॉट क्याश उपहार, फुल 100% क्याश ब्याक हरेक हप्ता एकजनालाई, इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एकजनालाई एयरबर्ड उपहार, नागरिकताको भरमा इजी फाइनेन्स र एक्सचेन्जको सुविधा।
1: कोर्यो कि पर्यो, कोर्यो कि पर्यो, हिरो किन्दा स्योर शॉट कोर्यो कि पर्यो,
0: शर्तहरू लागू हुनेछन्।
2: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो शोरूम, शुक्ला गण्डकी 4 दुले गौडा, सम्पर्क 0658902969 र 98560169।
0: हिरो सीजी मोटर्स।
3: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
4: किन आमा, के भएर?
3: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
4: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
3: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
4: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
3: मोबाइल 98563493952 र 98066।

0: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
1: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
3: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
3: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
4: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
3: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
4: फोन गर्नुहोस् 0658 590 511।
5: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
6: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र। यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सी सप्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
5: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
7: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
8: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
7: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
8: पोखरा जाने बाटोतिर।
9: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
8: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856 62 827 र 9864 35 031।
10: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु हुँदैन भने।
11: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि, यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
10: ए मेरी दिदी करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
11: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
12: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
13: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
8: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
14: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्, डरा हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
15: राम्रो नहुने त कुरै भएन नि फतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ चार्दै हिँड्न ठिक्क छ।
14: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
15: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
16: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
8: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4, बिपी चोक।
16: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0658 570 225, मोबाइल 98568 93 98 4 61 56 58।
8: समय जति
6: कति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
17: ल पत्तै छैन है तिमलाई। दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
18: हामी कहाँ तामा सँगै अन्य धातु पित्तल ढलोट अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
6: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी चार दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142, मोबाइल 9850203128 र 9462614726।
19: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
20: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहु।
21: सम्पर्क 0564142221, मोबाइल 9850305391।
20: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
22: हजुर दान गरौ।
23: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
24: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।

0: जित्ने मौका, आफैले बटन थिच्नुहोस् नगद जित्नुहोस्। साथै बाइक स्कुटरमा 2 वर्षको वारेन्टी र फ्री हेलमेट भएको पनि सहर्ष जानकारी गराउँदछौ। आउनुहोस् यस पटकको चाड पर्व यमाहासँग।
1: सुन्दर अटो ओक्स यमाहा सोरुम दुलेगौडा बजार तनहुँ।
2: सम्पर्क 0654142121, मोबाइल 98565391।
1: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
3: यस यमाहा।

0: शुक्ला गण्डकी एफएम 97.6
1: तपाईको आजको राशिफल
2: शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा,
3: तपाईँको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना,
4: तपाईँको गाउँघर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी,
3: यी सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहानी

नमस्कार, कार्यक्रम सुखद बिहानीमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। म कार्यक्रम प्रस्तुतारीमा कार्यक्रम सुखद बिहानीमा आज दिनभरि प्रसारण हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, तपाईँहरूको राशिफल, तपाईँको जन्मदिनको शुभकामना लगायत विभिन्न सूचनाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौ। आज मिति 2083 साल असोज महिनाको 13 गते मंगलबार, ईस्वी सम्वत 2026 सेप्टेम्बर 29 तारीख, सकु सम्वत 1948 नेपाल सम्वत 1146। आज अश्विन कृष्ण पक्षको तृतीय तिथि, विश्व हृदय दिवस र तृतीय श्राद्ध। सूर्यदेव बिहान 5:56 भयो भने सूर्यास्त साँझ 5:54 आउनेछ। कार्यक्रम श्राद्ध आज दिनभरि प्रसारण कार्यक्रमहरूको रूपरेखाको जानकारीबाट बिहान 7:55 तपाईँले राष्ट्रिय जनसंघ विभिन्न मंगल दर्शन भयो। 5:25 विभिन्न भक्तिकी संगीतहरू, 5:25 शुक्ला गण्डकी समाचार, 6:36 कायाकायरण, 6:37 नेपाली बहस, 7:30 शुक्ला गण्डकी समाचार, 7:45 राष्ट्रिय संगीतहरू, 7:45 तपाईँ सुन्नुहुन्छ कार्यक्रम सुख बिहानी। 8:15-9 शुक्ला गण्डकी सरकार, 9:15 नेपाल खबर, 9:15-10 गाम्बीसीको भाका, 10:10 शुक्ला गण्डकी समाचार, 10:12 शुक्ला गण्डकी, 12:12 नेपाल खबर, 12:15-1 भक्ति संगीतहरू, 1:00-2 लोकगीत संगीत, 2:00-3 संगीतहरू, 3:00-3 नेपाल खबर, 3:15-4 फिल्म गीत संगीत, 4:00-5 आधुनिक गीत संगीत, 5:00-5:15 शुक्ला गण्डकी समाचार, 5:15-6 लोकचौतारी, 6:30 नेपाल दर्पण, 7:30-7 मगरभाषा गीत संगीतहरू, 7:30-7 शुक्ला गण्डकी समाचार, 7:30-8 विनिकी संगीतहरू, 8:00-8:30 विनिकी संगीतहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौ। 8:45-9 नेपाली सेवाको साथ उपक, 9:10 विनिकी संगीतहरू, 10:10 शुक्ला गण्डकी समाचार, राति 10:00 शुक्ला गण्डकी समाचार पछि आज हाम्रो सम्पूर्ण नियमित कार्यक्रमहरू पूरा हुने गर्दछन्। बुधबार 4:55 हाम्रा कार्यक्रमहरू पुनः प्रसारण हुने गर्दछ। यद्यपि आज दिनभरि प्रसारण हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, यो जानकारी पश्चात भने अपालो रहेको छ। तपाईँको राशिफलको राशिफल स्वागत गरौं मेष राशिबाट। मेष राशिमा चोलाली लुलेलो रमाइलो जमघरका बीच स्वादिष्ट भोजनका आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थपका हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगहरू प्रशस्त भेटिनेछन्। विश्वका आफन्तजनहरूसँग भेटघाट हुने र पहिलेको कमजोरीहरू दोहोर्याउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। मनोरञ्जन र अतिथि सत्कारमा खर्च बढ्न सक्छ। अवसरका लागि दौड़धूप गर्नु पर्दा, अरूका काममा समय खर्चाउनु पर्दा आफ्नो कामहरू किन सक्छन्। आवश्यक पर्दा सरसफल कर्ता मार्फत धन जुट्नेछ। लामा यात्रा गर्ने अवसर प्राप्त हुनेछ। आफ्नाबाट भने टाढिनु पर्ने हुन सक्छ। केही खर्च लागे पनि प्रतिष्ठा प्राप्त हुनेछ। यात्राको प्रक्रिया अघि बढ़नेछ। लगानी बढ़ाउनु पर्यो भने प्रतिशत नतिजाले उत्साह जगाउनेछ। मिथुन राशि, मिथुन राशिमा शरीरको गङ्ग छकेको हो। मेहनतले आमदानी बढ़ाउनेछ। सानो प्रयत्न गर्दा महत्वपूर्ण कामहरू बन्न सक्छ। श्रमको उचित मूल्याङ्कन हुनका साथै दिगो फाइदा हुने कामहरू प्राप्त हुन सक्छ। आय स्रोतहरू बढ़नुका साथै उठ्नुपर्ने रकम हात लागि हुने समय छ। पशुपालन तथा व्यापारमा पनि मनग्य आय आर्जन हुनेछ। संचित धन उपयोग गर्दा पनि फाइदा हुनेछ। पछिका लागि सामान्य लगानी गर्न सकिनेछ। कर्कट राशि विशेष भेटघाटले काममा उत्साह जगाउनेछ। आफ्नो क्षेत्रमा पर्वत जमाउनेछ। केटी केटीमानी काम गर्ने समय छ। साथीभाइहरूको सहयोगले हिम्मत दिलाउनेछ। अरूलाई प्रेरित पारेर कामहरू बनाउने समय छ। मेहनतले नामदाम र इनाम दिलाउन सक्छ। सामाजिक दायित्व बढ्नेछ। भूमि बाहन र पैतृक सम्पत्तिबाट पनि लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। सिंह राशि सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काममा जिम्मेवारी हात पार्ने समय मौका छ। पारिफेकीय कामले धेरैको मन जित्न सकिनेछ। रोकिएका केही कामहरू गर्नेछन् भने टाढाका साथीभाइहरू नजिकिनाले हर्षम बनेछ। उपलब्धिको स्रोतहरू पहिलाउन सकिनेछ। अरूको काममा जुट्नु परे पनि फाइदा आफैलाई हुनेछ। आध्यात्मिक मनोवृत्तिले समाज सेवामा प्रवृत्त गराउन सक्छ। कन्या राशि टोप पिपु आकस्मिक समस्याले दौड़धू गराउन सक्छ। स्वास्थ्यमा कमजोर रहनाले नयाँ काममा जुट्न नसकिएला गरिआएको कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। अरूको स्वार्थका लागि उपयोग भइएला पछि फाइदा हुने कामहरू सम्पादन गर्न सकिनेछ। अप्ठ्यारो पर्दा शुभचिन्तकहरूले साथ दिनेछन्। दोहोऱ्याएर प्रयत्न गर्दा काम गर्नेछ। तुला राशि प्रतीक्षा गरिएको उपलब्धिहरू प्राप्त हुनका साथै मनज्ञ धन लाभ हुनेछ। दिनु मनोरञ्जनपूर्ण रहनेछ। शोक पूरा हुनेछ भने विभिन्न भौतिक साधनहरू प्राप्तिको योग छ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जग्नेछ। व्यवसायका लागि
यात्रा सम्भावना छ। सुमधुर दाम्पत्यले प्रफुल्लित भइनेछ भने प्रेम र मित्रताको बन्धन कस्ने समय छ। आतिथ्य पूर्ण सम्मान प्राप्त हुनेछ। वृश्चिक राशि वेशराज नमाक्षय तो नानिनु नेनो याइयो व्यापार लगायत आर्थिक लाभ हुने कामहरूमा मनज्ञ फाइदा हुनेछ। रोकिएको कामहरू बनाले नयाँ कामतर्फ अग्रसर भइनेछ। मेहनतले राम्रै फलको प्रतिफल दिलाउनेछ। शत्रुहरू किनेर लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजय भइनेछ। चुनौती छिर्दै काम बनाउन सकिनेछ। पहिलो ईर्षा गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। तापनि आफ्नो योजनामा गोप्य राखेर अघि बढ्नुहोला। धनुराशि धनराशि मान्छे एयो भविभू धफा डबे अध्ययनको लगभग बौद्ध क्षेत्र फराकिलो बन्नेछ। मेहनत गर्दा विशेष अवसर प्राप्त हुने र शुभचिन्तकहरूको साथ सहयोग जुट्नेछ। मेहनतले पहिले को स्थितिहरू सुधारमा आउनेछ। विस्तारै कामहरू बन्ने र अर्थ उपार्जनमा केही स्रोतहरू पनि फेला बन्नेछन्। समाजमा आफ्नो पूर्व जन्माउन सकिनेछ। पेसा व्यवसायमा फाइदा हुने र जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। मकर राशिमा चाहिँ भोज जिखी कुखेको गागी साझेदारीका समस्याहरू सूचनाले यदिगो योजनाहरू अघि बढाउन बढ्दा फाइदा उठाउन सकिनेछ। अन्यमा मानिसजनको सुझाव श्रोतहरू गर्दा फाइदा हुनेछ। रोकिएका कामहरू दोहोऱ्याएर प्रयत्न गर्दा फाइदा हुनेछ। आज द्रव्य अरूलाई दिने नभए बित्राउने समय छ। दिएको धनमालहरू पछि आफैलाई आवश्यक भन्न सक्छ। पुरानो सम्झौताहरू नवीकरण हुनाले पछिसम्म फाइदा हुनेछ। कुम्भ राशिमा अक्षय गुगेगो साथी सुशे शोध पर्यटन गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ। साथीभाइहरूले पनि राम्रै सहयोग जुटाउनेछ। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ। नयाँ तथा संरचनात्मक कार्यमा जुट्ने समय छ। मेहनतले प्रतिस्पर्धाको दौड़ जिताउन सक्छ। रोकिएका कामहरू पूरा पुनः शुरू हुन सक्छन् भने व्यापारमा पनि मनज्ञ धन लाभ हुनेछ। अन्तिम दिदुछी अध्ययनमा प्रगति हुने र ज्ञानलाई निखार्ने समय रहेको छ। सुख समाचार उत्साह जगाउनेछ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ। आमदानीका स्रोतहरू बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ कामहरू प्रारम्भ हुनेछ। मेहनतले सम्मानित स्थान दिलाउन सक्छ। राशिफलमा आज जस्तो भने तपाईँ भाग्य भन्दा क्रम विश्वास गर्नुहोला। तपाईँ आजको दिन शुभ अनि सुखद बितोस्। तपाईँहरूको आजको राशिफल पछि नेपाल रहेको जन्मदिनको शुभकामनाको

आज मिति 2083 साल असोज महिनाको 13 गते मंगलबार आजसम्म 10 जन्मदिन परेको छ। आज तपाईँ 10 जन्मदिन मनाउँदै हुनुहुन्छ। तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। तपाईँको सुस्वास्थ्य दीर्घायु साथै उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो एफएम परिवारको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट तपाईँ सम्पूर्ण जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।

0: ए तपाईँ पनि इष्ट मित्र दाजुभाइ साथी संज्ञातमा पनि तपाईँ कसैको जन्मदिन परेको छ हाम्रो यस कार्यक्रम मार्फत प्रसारण गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूका सूचना टिपाउन सक्नुहुनेछ 0865434 0614 98 98 34 34 तपाईँले फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूका सूचना टिपाउनु भयो भने हामीले यस कार्यक्रम मार्फत प्रसारण गर्ने गर्दछौ। आजको लागि भने हाम्रो निर्धारित समय सकिएको छ, भोलि बिहान पुनः यसै समयमा तपाईँहरूको माझमा पुनः उपस्थित हुने नै छौ। त्यतिसम्मको लागि म कार्यक्रम प्रस्तुतारीमा पनि बिदा हुन्छु। तपाईँको बिहान तपाईँहरूको दिन शुभ अनि सुखद बितोस् भनेर सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 MHz। नमस्कार, सबैलाई शुभ दिन।
1: सिम्स केयर गिभर्स ट्रेनिङ, केयर विथ कम्प्यासन, सर्भ विथ हार्ट।
2: सिप सिक्नुहोस्, भविष्य सुनिश्चित बनाउनुहोस्। सिटी भिटी द्वारा सम्बन्धन प्राप्त सिम्स केयर गिभर्स दुलीगौड़ामा सिटी भिटी को पाठ्यक्रम आधारित 390 घण्टा तालिम।
1: हाम्रा विशेषताहरू:
2: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण,
1: व्यावहारिक र प्रयोगत्मक सिकाइ,
2: रोजगारको लागि मार्गदर्शन तथा सहयोग,
1: सिप मूलक गुणस्तरीय र प्रमाणकारी तालिम,
2: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर। भर्ना गर्ने अन्तिम मिति 2083 साल भदौ 31 गते सम्म।
1: स्थान: सिम्स केयर गिभर, शुक्ला गण्डकी 4, दुलेगौडा तनहुँ।
2: सम्पर्क: 98564434, 98041443688, 98041443688, 98560173773।
3: डोन्ट मिस दिस अपर्चुनिटी।
4: 17 कृषि सहकारी संस्था लिमिटेड को 17 वार्षिक साधारण सभा सम्बन्धी सूचना। 17 कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगुडा को भदौ 9 गते बसेको बैठकले 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा गर्ने निर्णय भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार भइसकेको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 27 गते मंगलबार। स्थान: नेवार समाज हल, दुलेगुडा। समय: बिहान 11 बजे।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9855014175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 8 बज्यो।

0: होइन भाउजू, यस्तो फेसन नेपाल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
1: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
0: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
2: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइज मै जाऊ।
3: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ।
4: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
3: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
4: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
3: सम्पर्क चितवन प्लास्टिक पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
4: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849501120 र 9816561187।
5: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
0: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
6: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
7: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
6: शुद्ध सुन तथा चाँदीका गर गहना,
7: छापावाला सुन चाँदीका गर गहना,
6: राशि अनुसारका पत्थर,
7: कम्प्युटर तौल प्रविधि,
6: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
7: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ,
6: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बन्केवा चोक।
7: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811616069, 9807625229।
6: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
4: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
3: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन। निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
4: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
3: यही असोज 17 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
4: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन नम्बर 0654142233, मोबाइल 9678168।

0: बड़ा दशमी विशेष दुलेगौड़ा सांस्कृतिक महोत्सव 2083
1: मिति यही असोज 12 गते देखि 22 गते सम्म
0: तनहुँ जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
1: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तरी खेल मैदान
0: महोत्सवका मुख्य आकर्षणहरू
1: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोर प्रस्तुति
0: बालुद्यान एवं रमाइलो मेला
1: दशैं तिहार सस्तो बजार
0: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
1: स्थानीय कला संस्कृतिको प्रदर्शनी
0: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
1: साथमा लाइभ कन्सर्ट
0: आयोजक शुक्ला गण्डकी युवा क्लब दुलेगौडा तनहुँ।

0: यसो आमा चाहिँ कहाँबाट चलेको छ
1: कति हाँस्नु भन्नु यस्तो पङ्खा चलिरहेको देखिनु भन्नु
0: पङ्खा त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यो पङ्खा
2: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि
3: चेस्का बाजे चाँच पङ्खा एलइडी बल्ब सोलरको ब्याट्री पानी चाहिने पम्प कुलर हाउसहोल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि
4: अब सिजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ छहारी बिजुली पसल दुलेगौडा तनहुँ प्रोभाइडर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 98560303024
5: उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा सम्बन्धी सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्लागण्डकी 4 दुलेगुडाको भदौ 9 गते बसेको बैठकले 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा गर्ने निर्णय भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार भइसकेको छ यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ साधारण सभा हुने मिति यही असोज 27 गते मंगलबार स्थान नेवार समाज हल दुलेगाउँ समय बिहान 11 बजे
6: टीवीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौडामा टीवीएस कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीवीएस शोरूम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौडा प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि मोबाइल नम्बर 98560309 र 97065220209
7: TVS साथ छ हाम्रो 97.6 शुक्ला गण्डकी FM 97.6

0: कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरी छौ। हेर न मेरो पनि डन्डी फोर आएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
1: लौ तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
0: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
1: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डक 4 दुलेगौडा यानै MB ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827103966 र 9840694530।
2: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, LED टिभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
3: ओल्ड स्कुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
4: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
2: सन्देश ट्रेडर्स सुप्रा गण्डकी तिलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 9856062676।
5: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
6: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
5: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेभेन कन्सल्टिङ ग्रुप छ नि।
6: हजारौंको सन्तुष्टि सँगै बिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
5: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिसा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
6: अस्ट्रेलिया, न्युजिल्यान्ड, UK, क्यानाडा वा USA, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
5: अब कहाँबाट सुरु गर्ने भनेर न अल्मलिनुहोस्।
6: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभिनलाई सम्झनुहोस्। मेभिन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेड मल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा।
5: मोबाइल 9802853995, फोन 0165865959।
7: होइन हौ, कसरी पर्यो?

0: पर सीधे 10 लाख सम्म स्योर शॉट कैश उपहार फुल 100% कैश बैक हर एक हप्ता एक जनालाई इन्क्वायरी रजिस्टर गर्दा पनि हर एक दिन एक जनालाई एयरबड उपहार नागरिकता को भरमा इजी फाइनेंस र एक्सचेंज को सुविधा
1: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो सोरुम शुक्ला गण्डकी 4 दुलेगौडा सम्पर्क 0635902969 र 98560169
0: हिरो सीजी मोटर्स
2: भनहुँ सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी थप जानकारीको लागि सम्पर्क 0564143777 र 98560443343 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक
3: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमासिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
4: तर महँगो होला नि
3: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका
5: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
6: बाराही अल्मुनियम अब युपिभीसी को साथमा
5: अल्मुनियम का झ्याल ढोका स्टील रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
6: सम्पर्क बाराही युपिभीसी अल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी 2 गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0635414411 मोबाइल 98560229338 र 98028229338
7: सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना यस सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार तनहुँको 15 वार्षिक साधारण सभा तथा 5 अधिवेशन तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण सियर सदस्यज्यूहरूलाई पत्रचार गरिसकिएको छ यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिन्छ मिति 2083 साल असोज 25 गते आइतबार समय बिहान 11 बजे स्थान खैरेनीटार मगर समाज भवन शुक्ला गण्डकी 6 प्रगति टोल खैरेनीटार तनहुँ अध्यक्ष बाबुलाल श्रेष्ठ सचिव कमल मोहन घिमिरे सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार
8: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स यहाँ हरेक प्रकारका फूलका गमलाहरू इन्डोर र आउटडोर बिरुवाहरू सिजनल र पेरिनियल्स प्लान्टहरू रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस गार्डनिङ टुल्स र न्युट्रियन्स सजिलो र भरपर्दो सेवा थप जानकारीको लागि सम्पर्क
1: रविन थापा, मोबाइल 9856333398 र 9845610950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
7: चाड पर्वको अवसरमा अब 32 इन्चको स्मार्ट टीवी जित्ने मौका तपाईको।
4: नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्गहरूमा हार्दिक शुभकामना।
7: चाड पर्वको अवसरमा माछापुस्रे बैंक भवन दुलेगुडा स्थित प्रार्थना गिफ्ट एण्ड किचन सेन्टरमा 3000 रुपियाँ सम्मको सामान किन्नुहोस् अनि तपाईँले पाउनुहुनेछ एउटा कुपन, 5000 सम्मको खरिद गर्दा 2 कुपन।
4: लक्की ड्र मार्फत एकजना भाग्यशाली ग्राहकले 32 इन्चको स्मार्ट टीवी पाउनुहुनेछ। द्वितीय पुरस्कार एयर फ्राई र तृतीय पुरस्कार अटो ग्यास स्टोभ, 2-2 जनालाई राइस कुकर, प्रेसर कुकर र इन्डक्सन बेस कराई उपहार।
7: उपहार योजना 2083 साल पुस 14 गतेसम्म लागू हुनेछ। उपहार घोषणा हुने मिति र स्थान 2083 साल पुस 15 गते दिउँसो 1 बजे प्रार्थना गिफ्ट एण्ड किचन सेन्टरको प्राङ्गणमा।
4: लक्की ड्र सँगै चाड पर्वलाई लक्षित गर्दै विशेष अवसरको व्यवस्था गरिएको सहर्ष जानकारी गराउँदछौ।
7: थप जानकारीको लागि प्रार्थना गिफ्ट एण्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, माछापुच्छ्रे बैंकको भवन।
4: प्रोप्राइटर भरत श्रेष्ठ, मोबाइल 9556065870।
9: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: कुन मोबाइल कुन मोबाइल कुन मोबाइल
3: होइन कति कुन मोबाइल भन्दै कराएको
2: दुईवटामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि
3: कहाँ छ कुन मोबाइल
2: यही दुईवटामा तरकारी पसलको आडैमा छ
3: मोबाइल किन्ने पूरा पैसा छैन चिन्ता नलिनुहोस् 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ
2: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स शुक्ला गण्डकी 4 दुलीगौंडा मुनाल सहकारीको तलपट्टि सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा
3: प्रोप्राइटर हेमराज पुन मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00
4: दाई एक बिहानै झोला बोकेर कता जान लागेको
2: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
4: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
4: ल हेर्नुहोस् न त जाउँ त्यसो भए दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा
2: भीडी कुमार श्रेष्ठको भवनमा
4: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
5: चिकन ससेज बफ ससेज
4: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
2: प्रोप्राइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0 65 570 052 मोबाइल 98 5 60 28 587
6: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
7: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
8: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स
9: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ
10: अब दक्ष प्राविधिकद्वारा आइफोन स्यामसुङ रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन स्यामसुङ एमआई भिभो होनोर ओप्पो वान प्लस नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ
11: अरू गर्छन् ग्यारेन्टीका कुरा हामी दिन्छौ सेवामा सन्तुष्टि
12: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स दुलेगौडा हेल्थ पोस्ट चोक
11: प्रोप्राइटर विनोद पोखरेल मोबाइल नम्बर 98 5 60 12 474
13: यस तनाव सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही असोज 17 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी
14: पोखराका हारजोनी तथा नसा रोग विशेषज्ञ डाक्टर विजय परियार
13: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल छाला यौन कुष्ठरोग एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जेम महर्जन मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक तनहु फोन 0 65 4 14 377 मोबाइल 98 5 60 44 300
15: मंगलम पुनरीकाक्ष मंगलाया तनुहरी
16: पंडित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
17: ओमकार
16: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
17: ओमकार
16: अनि घरमा पूजा सामग्री पनि छैन भने
17: ओमकार
16: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको
17: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखपत्ती रुद्री सप्ताह नवरन घर पैचो विवाह व्रत बन्न लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
16: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634।
0: ला, टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
18: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
0: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
18: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
0: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
18: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र, शुक्ला गण्डकी 6, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 9855062452।
19: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
20: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
19: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिदिन्छ कि क्या हो?
20: हाँसो होइन कि भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्तै हुने रहेछ, अरू टेलर सस्तो हो र भने।
19: ल दाजु, त्यसो भए मेरो बिहेको लागि त्यही जानु पर्छ कि क्या हो?
21: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कुल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
22: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोप्राइटर प्रेम परियार, मोबाइल 9845060829। दमौली शाखाको लागि सम्पर्क 9807613425।
23: सिम्स केयर गिभर्स ट्रेनिङ, केयर विथ कम्प्यासन, सर्भ विथ हार्ट।
24: सिप सिक्नुहोस्, भविष्य सुनिश्चित बनाउनुहोस्। सिटी भिटीद्वारा सम्बन्धन प्राप्त सिम्स केयर गिभर्स दुलेगौडामा। सिटी भिटीको पाठ्यक्रम आधारित 390 घण्टा तालिम।
23: हाम्रा विशेषताहरू:
24: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण,
23: व्यावहारिक र प्रयोगत्मक सिकाइ,
24: रोजगारको लागि मार्गदर्शन तथा सहयोग,
23: सिपमूलक गुणस्तरीय र परमाणकारी तालिम,
24: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर। भर्ना गर्ने अन्तिम मिति 2083 साल भदौ 31 गते सम्म।
23: स्थान: सिम्स केयर गिभर्स, शुक्ला गण्डकी 4, दुलेगौडा तनहुँ।
24: सम्पर्क 9855044343, 9801443688, 9801443688, 9855071773।
23: डोन्ट मिस दिस अपर्चुनिटी।
25: ए नानीको बुवा, आज त नयाँ सन्धी सम्झिनेर आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
26: ढुक्क भाउ न हो बुढी, फ्रेस आउ जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
25: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तीन सेना फ्रेस हाउस, त्यही जानु। ताजा, स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
26: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह, पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
25: होम डेलिभरीको पनि व्यवस्था छ।
27: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9855600778।
24: यमहाले ल्यायो दशैं तिहार अफर, सहज सजिलो अफर, आकर्षक बलिया हाइब्रिड याफाई टेक्नोलोजी का यमहा बाइक स्कूटर खरीद में घरमै बसी 1 लाख सम्म नगद जित्ने मौका नगुमाउनु होला र लि सकेपछि 10 लाख सम्म नगद जित्ने मौका। आफैले बटन थिच्नुहोस्, नगद जित्नुहोस्। साथै बाइक स्कूटर में 2 वर्षको वारेन्टी र फ्री हेलमेट भएको पनि सहर्ष जानकारी गराउँदछौं। आउनुहोस् यस पटकको चाड पर्व यमहासँग।
28: सुन्दर अटो ओक्स, यमहा सोरुम, दुलेगौडा बजार, तनहुँ। सम्पर्क 0564142121, मोबाइल 9855359921। प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
1: यस यमहा।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9800-560-14-175.
1: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 9 बज्यो।
2: बन्द रहेको बीपी राजमार्ग आज बेलुकासम्म खुलाउने गरी तयारी भइरहेको छ। काभ्रेको रोसी गाउँपालिका क्षेत्रमा रोसी खोलाले सड़क कटान गर्नुका साथै विभिन्न ठाउँमा पहिरो खसेपछि बीपी राजमार्गको काभ्रे खण्ड पूर्ण रूपमा अवरूद्ध छ। राजमार्गको चौकी डाँडा, घुमाउनी, गिम्दी बेसी, 400 बेसी लगायतका ठाउँमा रोसी खोलाको कटान तथा पहिरोका कारण सड़कमा क्षति पुगेको छ। बीपी राजमार्ग भएर चल्ने गाड़ी धुलीखेलमा रोकिएका छन्। बीपी राजमार्ग अवरूद्ध हुँदा काभ्रे हुँदै पूर्वी नेपाल तथा काठमाण्डुतर्फ छुट्ने गाड़ी र यात्रु प्रभावित भएका छन्। कान्ति लोकपथ र टीका भैरव चार गरी सड़क खण्डको पहिरो हटाएर सड़क संचालनमा ल्याएको सड़क विभागका प्रवक्ता शुभराज न्यौपानेले जानकारी दिनुभयो। यस्तै धादिङको पृथ्वी राजमार्गमा पर्ने कृष्णवीर र चालिसीमा पहिरो पन्छाएर एकतर्फी यातायात सञ्चालन गरिए पनि धादिङ र आसपासका क्षेत्रमा सुरक्षाका कारण अर्को सूचना नभएसम्मका लागि आवागमनमा रोक लगाइएको छ। कृष्णवीर खण्ड पूर्ण रूपमा दुईतर्फी खुला हुन 3-4 दिन लाग्न सक्ने सड़क विभागको अनुमान छ। यस्तै मकवानपुरको हेटौडा भैसे भीमफेदी फाखेल काठमाण्डु सड़क खण्ड पहिरोले पूर्ण रूपमा ठप्प छ। नारायणगढ़ मुगलिन सड़क खण्डको धारापानी र सिमलताल क्षेत्रमा पहिरो खसे पनि अहिले एकतर्फी गाड़ी चलिरहेका छन्। यस्तै त्रिवन राजपथ सड़क खण्डको झारफेडामा खसेको पहिरो हटाई एकतर्फी सञ्चालन गरिएको छ। दुईतर्फी खुलाउन काम भइरहेको छ। बाढ़ी पहिरोले देशका विभिन्न ठाउँमा मुख्य राजमार्ग अवरूद्ध हुँदा यात्रुको आवत जावत तथा मालवस्तु ढुवानीमा ठूलो असर परेको छ। गएको बुधबारदेखि अस्ति आइतबारसम्मको वर्षाले धेरैजसो राजमार्ग अवरूद्ध भएका हुन्। मुख्य गरी काली गण्डकी करिडोर र आसपासका सड़क संचालनमा आउन अझै केही दिन लाग्ने भएको छ। वर्षाले सबैभन्दा धेरै प्रभाव यही करिडोरमा पारेको छ। काली गण्डकी करिडोर अन्तर्गत मालडुंगा मेनी जोमसोम कोरला सड़क खण्डमा धेरै क्षति भएको छ। यो सड़क खुलाउन अझै 3 दिन लाग्न सक्ने प्रारम्भिक अनुमान छ। यस्तै चीनसँगको व्यापारिक नाका जोड्ने रसुवा खण्डको सड़कमा पनि क्षति पुगेकोले नयाँ ट्र्याक खोलेर बाटो निर्माण गर्न समय लाग्ने देखिएको छ। यस्तै मध्य पहाड़ी राजमार्ग अन्तर्गत लमजुङको मध्य नेपाल 8 तथा तिवाङ पाती हाल्ने खण्डमा पहिरो तथा सड़क कटानका कारण यातायात ठप्प छ। यो सड़क सञ्चालनमा आउन पनि अझै केही दिन लाग्नेछ। त्यस्तै कर्णाली राजमार्ग अन्तर्गत गोगन खोला, राँका तथा बाङ्गे सिमल दही खोला खण्डमा खसेको पहिरो पन्छाउने काम भइरहेको छ। प्रहरी तथा प्रशासनले अवरूद्ध विभिन्न सड़क खुलाउने प्रयास गरिरहेको जनाएका छन्। यात्रामा निस्कनु अघि सम्बन्धित क्षेत्रको सड़क अवस्थाबारे जानकारी लिन नेपाल प्रहरीले सबैलाई अनुरोध गरेको छ। देशका धेरै ठाउँमा मौसममा सुधार आएको छ। गएको बुधबारदेखि लगातार परेको झरी आइतबार रातिदेखि रोकिएसँगै मौसम खुलेको हो। पछिल्लो 24 घण्टामा छिटफुट बाहेक पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी क्षेत्रमा अस्ति बेलुकीसम्म सक्रिय रहेको वर्षा त्यसपछि रोकिएको हो। पूर्वमा अस्ति बिहानदेखि नै र मध्य क्षेत्रमा त्यसै दिन दिउँसोदेखि नै झरी रोकिएको थियो। अब तत्काल ठूलो र लगातार पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज हिमाली र पहाड़ी 1-2 ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। यसैबीच बागलुङमा पहिरोमा परि ज्यान गुमाउनेको संख्या 12 जना पुगेको छ। गएको शुक्रबार, शनिबार र आइतबार परेको निरन्तरको वर्षाबाट बागलुङका विभिन्न ठाउँमा पहिरोले घर पुरिदा ज्यान गुमाउनेको संख्या 12 पुगेको हो। 1 जनाको अवस्था अझै थाहा हुन सकेको छैन। पछिल्लो पटक तारा खोला गाउँपालिका 5 सिपमा पहिरोले घर पुरिदा 2 जना 55 वर्षीय दिलबहादुर पुन र वहाँकी सासू म्याग्दीको मालिका गाउँपालिका 2 की 79 वर्षीय नर्माया रोकाको ज्यान गएको प्रहरी उपरीक्षक फडिन्द्र परसाईले जानकारी दिनुभयो। सिपमा पहिरोबाट पुन र रोकाको ज्यान गएको खबर ढिला गरी प्राप्त भएको हो। त्यस्तै शनिबार तारा खोलामा 1 जनाको ज्यान गएको थियो भने आइतबार तमान खोला गाउँपालिकामा 4 जना र निसीखोला गाउँपालिकामा 5 जनाले ज्यान गुमाएका थिए। तमान खोला गाउँपालिकामा 1 जना बेपत्ता छन् र बेपत्ताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। सर्वोच्च अदालतको पूर्ण बैठक अर्थात फूलकोटले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सर्वोच्च अदालतको पूर्ण बैठकले पूर्व प्रधान न्यायाधीश जबरालाई नियन्त्रणमा लिएर 10 घण्टा राखी परिवारको जिम्मा लगाएको पछिल्लो घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। घरमा सुतिरहेको अवस्थामा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा लगेर राखेको विषयमा कानूनको प्रक्रिया पूरा नगरिएको र यसलाई लोकतान्त्रिक शासन प्रणालीले स्वीकार गर्न नसक्ने फूलकोटको बैठकपछि हिजो जारी विज्ञप्तिमा उल्लेख छ। सर्वोच्च अदालतका प्रवक्ता तथा सह रजिस्ट्रार अर्जुन प्रसाद कोइरालाद्वारा जारी विज्ञप्तिमा नेपालको संविधानले स्वतन्त्र निष्पक्ष र सक्षम न्यायपालिकालाई लोकतान्त्रिक शासन प्रणालीको आधारभूत मूल्यका रूपमा आत्मसात गरेको उल्लेख गर्दै न्यायिक जनशक्तिप्रति राज्यका निकायहरूले गर्ने व्यवहार संवेदनशील र गम्भीर हुनुपर्ने भनिएको छ। विज्ञप्तिमा हरेक नेपाली नागरिकको व्यक्तिगत स्वतन्त्रता एवं सम्मानपूर्वक बाँच्न पाउने मौलिक हकको संरक्षणका लागि प्रचलित कानूनले निर्धारण गरेको उचित प्रक्रिया अपनाउनु पर्ने उल्लेख छ। पूर्व प्रधान न्यायाधीश पूर्व न्यायाधीश बहालवाला न्यायाधीश तथा न्यायिक जनशक्ति स्वतन्त्र न्यायपालिकाका विभिन्न अंग भएकोले उनीहरूप्रति राज्यका निकायले गर्ने व्यवहार संवेदनशील र गम्भीर विषय भएको सर्वोच्चको ठहर छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जबरालाई शनिबार राति काठमाडौँ महाराजगंजमा रहेको निवासबाट नियन्त्रणमा लिएको थियो। जबराको सम्भावित सुरक्षा जोखिमका कारण ल्याएको त्यसबेला कार्यालयले प्रतिक्रिया दिएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार बन्जेङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz अब थप खबरहरू बालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएको आज 6 महिना पूरा भएको छ 2082 साल फागुन 21 गते सम्पन्न भएको चुनावबाट नयाँ राजनैतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले संसदमा झण्डै 2/3 अर्थात 182 सीट सहित बहुमत हासिल गरेपछि शाह चैत 13 प्रधानमन्त्री बन्नुभएको थियो सरकार गठन लगत्तै बसेको पहिलो मन्त्री परिषदको बैठकले शासकीय सुधार सुशासन र विभिन्न विषय समेटेर 100 प्रमुख एजेण्डा सार्वजनिक गरेको थियो सरकारले सुशासन र पारदर्शिता डिजिटल रूपान्तरण कानूनी तथा नीतिगत सुधार र नतिजामुखी कार्यलाई प्राथमिकता दिएको थियो सरकारले अहिलेसम्म प्रशासनिक सुधार सुशासन प्रवर्धन भ्रष्टाचार नियन्त्रण कानूनी सुधार सार्वजनिक सेवा प्रवाह तथा आर्थिक क्षेत्रमा उल्लेखनीय नीतिगत उपलब्धि हासिल भएको दावी गरेको छ तर यसबीचमा भोटे कोशीको बाढ़ी हालैको वर्षा जस्ता प्राकृतिक विपदबाट जनधनको ठूलो क्षति भएको छ यसको व्यवस्थापन पुनर्निर्माण पुनर्स्थापना तथा अहिले चाडपर्वको मुखैमा बढ़ेको बजार भाव नियन्त्रण लगायतका चुनौतीका विषय रहेका छन् प्रतिपक्षी दलका सांसदहरूले मात्रै होइन सत्तापक्षकै सांसदहरूले पनि सरकारको टीका टिप्पणीसहित खबरदारी गर्दै आएका छन् उनीहरूले सुकुम्बासीको समस्या भोटेकोशी बाढ़ीपछिको पुनर्निर्माण तथा पुनर्स्थापनामा भइरहेको ढिलाई बजार भाव नियन्त्रण सरकारको कार्यशैलीमा असन्तुष्टि जनाएका छन् हालै प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको तर्फबाट राखेका प्रस्तावको सत्तापक्ष र प्रतिपक्ष सबैले सकारात्मक प्रतिक्रिया दिए
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on...
5: शुक्ला गण्डकी एफएम 97.6
6: आहा कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
7: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
8: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0658 590 065 मोबाइल 98166 34372
9: सुन्दर अटो होक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ
10: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस् सुन्दर अटो ओक्स यमाहा सोरुम दुलेगौडा बजार तनहुँ
11: सम्पर्क 0654142121 मोबाइल 98565391921
10: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ
12: होइन भाउजू यस्तो फेस्ट नेबल कपडा लगाएर कता हिँड्नुभयो दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि
13: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी
12: आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि यो कपडा मैले त्यहीँ गएर किनेको
13: ए हो र भाउजू त्यसो भए त म पनि अब त्यही जान्छु स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
14: अजम्बरी इन्टरप्राइजेज शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार फोन नम्बर 0658 570 290 मोबाइल नम्बर 98460 81457 र 98136 26 032
15: स्तरीय कपडा पाइने एउटै ठाउँ अजम्बरी इन्टरप्राइज मै जाऊ समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलौड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
16: ल पत्तै छैन है तिमीलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
17: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट अल्मुनियम सिलट चरेस स्टिल आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
15: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्लागण्ड दुलेगौडा तनहु प्रोप्राइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0658414142 मोबाइल 9850623128 र 9462614726।
18: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
19: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलिए।
18: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
20: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
21: रिमाल हार्डवेयर, सम्पर्क 0654142545, 0654143445।
22: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
18: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
22: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
18: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
21: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, दन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
20: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार।
21: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0654141094, मोबाइल 9850602630।
18: विगत लामो समयदेखि तपाईँहरूको मनसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
23: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु हुँदैन भने।
24: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, कतिले सामान किनेर ल्याउने भए पो।
23: ए मेरी दिदी करेले, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
24: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न। किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
23: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
15: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक।
25: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधि को शक्ति 8 दमको साथमा
26: हजुर दान गरौ।
0: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
1: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
0: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 तन हो।
25: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी एफएम को पारीपट्टी। मोबाइल नंबर 98560309982

0: टीवीएस साथ छ हाम्रो।
1: हाँ, गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि दुलीगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
3: ओम एम आभूषण सुनचाँदी दोकान,
1: प्रोप्राइटर निम बहादुर सुनार, फोन 0656570537, मोबाइल नम्बर 98460 79 246, 98 58 00 08।
0: शुक्ला गण्डकी एफएम 97.6।
1: उकाली चढ्दै ओह्राली चढ्दै भन्छन् चौसारी अनि मेलापात गर्दै
5: लिम्बू सिन्तिनी वनपाखा मौलिक लोक संस्कृतिको सृजनाको लागि कार्यक्रम गाउँदेशीका भाषा,
1: कार्यक्रम गाउँदेशीका भाषा हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न नभुल्नुहोला।

हजुर नमस्कार, अनि हार्दिक लोक सांगीतिक अभिवादन सुब्रागन र केएफएम 97.6 मेगा हर्जमा कार्यक्रम गाम्रेसीको भाका लिएर उपस्थित भइसकेको छु। मरिमा अम्रेस कार्यक्रम आउने गर्दछ सप्ताहको सातै दिन आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबरपछि लगभग 10 बजेसम्म हामी तपाईँहरूको माझमा रहने गर्दछ। अम्रेस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएको मिलाभूषण सुन्चादी उद्योगले दुलेगौड़ामा रहेको छ। गरगना सम्बन्धी सम्पूर्ण जानकारीहरू लिनु परेको छ। आधुनिक आकर्षक डिजाइनका गरगनाहरू संसार बत्तर राखिएका गरगनाहरू कम्प्युटर नाप्तव प्रणाली द्वारा नापिएका छापाहरूलाई सुनका गरगना आवश्यक परेको छ भने तपाईँहरू उमेन आभूषण सुनचादी उद्योगमा गएर ढुक्कको साथ गरगनाहरूको कारोबार गर्न सक्नुहुनेछ। यहीँ भीमसेन मन्दिर भएको गर्दीपत्र भेटेसिनु भयो भने बायाँपट्टि उमेन आभूषण सुनचादी उद्योग देख्न सक्नुहुनेछ। सञ्चालक हुनुहुन्छ मीन बहादुर सुनार, उहाँसँग गएर पनि तपाईँले गरगनाहरूको बारेमा चाहिँ जानकारी दिन सक्नुहुनेछ। र तपाईँ हामीलाई इन्टरनेट अनलाइन मार्फत www.shuklagandakiefm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि स्वदेश र विदेशमा रहेर शास्त्रमा सुनेर पनि साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। आफ्नै घरमा व्यस्त हुनुहुन्छ होला, जे गर्दैनुहुन्छ आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस्। बिहानीको समय रहेको छ है, मौसम एकदम राम्रो हुँदैछ, बिस्तारै खुल्दैछ र विदेशमा हुने स्वदेशमा हुनुहुने जहाँ जे जस्तो अवस्थामा हुनुहुन्छ बढ़ी रूपमा आफ्नो स्वास्थ्यको ख्याल राख्दै अगाडि कामहरूमा पनि बढ्नुहोला भन्न चाहन्छु। आज पनि हामी रहेका छौं मंगलबारको बसाईमा। मंगलबारको बसाईमा तपाईँको गायन प्रतिभालाई कार्यक्रममा स्थान दिने गर्छ। तपाईँहरू फोन गर्न सक्नुहुन्छ 98422-9911-9663-36611 माध्यमबाट तपाईँ कार्यक्रममा जोड़िन सक्नुहुनेछ। आफूलाई मनपर्ने लोकपाकाहरू आफ्नै आवाजमा गुनगुनाउन सक्नुहुन्छ। विशेष आज हामी तपाईँकै आवाजमा सुमधुर गीत सुन्ने गर्दछौं। फोन गर्दै गर्नुहोला, दुई नम्बर खुल्ला रहेका छन्। 9611 जुन नम्बर सहज हुन्छ त्यही नम्बर मार्फत चाहिँ तपाईँले फोन गर्न सक्नुहुनेछ। यति बेलाको क्रममा भने कार्यक्रममा तपाईँको माझमा पूर्व लोक सांगीतिक स्वरूप मैना राजे भन्ने रहेको छ, यसमा आवाज रहेको छ। कालिका रोका मगर र सिद्धार्थ आले मगरको आवाज सरस्वती शब्द प्रह्लाद सुवेदी र सिद्धार्थ आले मगरको रहेको छ। त्यो बेला क्रममा स्वीकार्नुहोस् सुमधुर भाका।

हजुर, सुमधुभाकामा तपाईँको माझमा राखिसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। तपाईँहरू फोन गर्न सक्नुहुन्छ 9842792011 9006136611 फोन माध्यमबाट कार्यक्रममा जोडिन सक्नुहुनेछ है। फोन गर्नुहोला भन्न चाहन्छु। यति बेला त म फेरि पनि अर्को सुमधुभाकामा कार्यक्रममा स्थान दिन्छु। यादमा मुटु चस्किन्छ भनिरहेको छ, यसमा आवाज रहेको छ विवेक श्रेष्ठ र मीना नेपालको लय सदस्य बवामा र विवेक श्रेष्ठको रहेको छ। त्यति बेला स्वीकार्नुहोस् सुमधुर भाका।

हजुर, सुमधुर वार्तामा तपाईँको माझमा राखिसकेपछि पनि मन पनि होला भन्ने विश्वास रहेको छ। फेरि उहाँहरूको सुमधुर लुभाकालाई कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि फेरि तपाईँहरूको माझमा आउनेछु। तपाईँहरू सुन्दै गर्न होला मनभरि पीड़ा भयो भने नाच्छु भनी रहेको छ। यति बेलाको क्रममा भने सुमधुर वार्ता सिकानु आवाज रहेको छ प्रीति आलेको, अनि लय शब्द चाहिँ कस्तो पन्तको रहेको छ। त्यति बेला सिकानु सुमधुर वार्ता।

हजुर, सुमधुर भाका तपाईँको माझमा राखिसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। आज भने यही सुमधुर लोकभाका कार्यक्रममा स्थान दिइदियो भने कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला भइसकेको छ। त्यसैसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद छ। हामीले यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएकोमा उमेना भूषण सुनसादी उद्योगलाई पनि मनदेखि आभार प्रकटको गर्दछ। स्वदेश र विदेशमा रहेर इन्टरनेट अनलाइन मार्फत अनुरोध पात्र नेपाली पात्र एप्स मार्फत पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि विशेष धेरै धेरै धन्यवाद दिँदै अन्तिममा जाँदा जाँदा तपाईँको माझमा यस मधुर भागलाई स्थान दिन्छु। यसमा आवाज रहेको छ मौसम बुद्ध देवी घरतीको लय सदर रमेश परियारको रहेको छ। दौतारीलाई सानो मनभरि भनिरहेको छ। यति बेला फरमाइस मधुर भागलाई जोड्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता रिमा पनि बिदा हुन्छु। तपाईँको बाँकी पल्छु भन्ने सुखद बितोस्। तपाईँ भने सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.10 मेगाहर्ज। जय गीत जय संगीत। नमस्कार, शुभ दिन।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायौ?
3: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
2: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
4: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
3: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
5: विगत 24 वर्षदेखि दुलीगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
4: ओम एम आभूषण सुन चाँदी दोकान,
2: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0565705537, मोबाइल नम्बर 9460692648.
6: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
7: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
6: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजारमै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
8: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
9: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
10: दुलेगौडा बनखेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 9857065119 र 9864957056।
9: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
11: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्, दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
2: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले, तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
11: त्यसो नहुने मरी, म पनि अब नाचिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
2: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
12: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
13: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
12: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0565705725, मोबाइल 9857033878, 9461656958।
14: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
15: किन आमा, के भएर?
14: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
15: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
14: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ, साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
4: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
14: मोबाइल 9856043952 र 9806।

0: कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 10 बज्यो।
4: घटना दुर्घटना,
5: कला संस्कृति,
4: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद,
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9056607554।

0: नमस्कार, बिहान 10 बजेको शुक्लागण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा तपाईँलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। वालेन्द्र शाह नेतृत्व सरकार गठन भएको आज 6 महिना पूरा भएको छ। 2082 साल फागुन 21 गते सम्पन्न भएको चुनावबाट नयाँ राजनैतिक शक्तिका रूपमा उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले संसद झण्डै 2/3 अर्थात 182 सीट सहित बहुमत हासिल गरेपछि शाह चैत्र 13 प्रधानमन्त्री बन्नुभएको थियो। सरकार गठन भए लगतै बसेको पहिलो मन्त्री परिषदको बैठकले शासकीय सुधार सुशासन र विषय समेटेर 100 प्रमुख एजेण्डाहरू सार्वजनिक गरेको थियो। सरकारले सुशासन र पारदर्शी डिजिटल रूपान्तरण कानूनी तथा नीतिगत सुधार र नतिजामुखी कार्यलाई प्राथमिकता दिएको थियो। सरकारले अहिलेसम्ममा प्रशासनिक सुधार, सुशासन प्रबन्धन, भ्रष्टाचार नियन्त्रण, कानूनी सुधार, सार्वजनिक सेवा प्रवाह तथा आर्थिक क्षेत्रमा उल्लेखनीय नीतिगत उपलब्धिहरू हासिल भएको दावी गरेको छ। तर यसबीच भुटेपछि बाढ़ी, हालैको वर्षा जस्ता प्राकृतिक विपदबाट जनधनको ठूलो क्षति भएको छ। यसको व्यवस्थापन, पुननिर्माण तथा अहिले चाडपर्वको मुखमा बढ़ेको बजार भाव नियन्त्रण लगायतका चुनौतीका विषयहरू छन्। प्रतिपक्ष दलका सांसदहरूले मात्रै होइन सत्तापक्षकै सांसदहरूले पनि सरकारको टिप्पणी सहित खबरदारी गर्दै आएका छन्। उनीहरूले सुकुम्बासीको समस्या, भुटेको सिबाडिएपछि पुननिर्माण तथा पुनर्स्थापनमा भइरहेको ढिलाई, बजार भाव नियन्त्रण सरकारको कार्यशैलीमा असन्तुष्टि जनाएका छन्। हालै प्रधानमन्त्री शाहले संयुक्त राष्ट्र संघको महासभामा नेपालको तर्फबाट राखेका प्रस्तावका सत्तापक्ष र प्रतिपक्ष सबैले सकारात्मक प्रतिक्रिया दिएका छन्। त्यस्तै प्रधानमन्त्री न्यूयोर्क जाँदा तामझाम नगरेको विषयलाई धेरैले सकारात्मक लिएका छन्। परराष्ट्र मन्त्री सुशील खनालले श्रीलंका विदेश वैदेशिक रोजगार तथा पर्यटन मन्त्री बीजिया हेराथबीस आज भेटवार्ता भएको छ। संयुक्त राष्ट्र संघका छेउ महासभामा सहभागी हुन न्यूयोर्कमा रहेका परराष्ट्र मन्त्री खनालले साइड लाइन भेटवार्ताको क्रममा श्रीलंका समकक्षी हेराथसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। दुई मन्त्रीहरूले नेपाल श्रीलंका द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल गर्नुभएको थियो। भेटका क्रममा मन्त्री खनालले नेपालको हालैको विनाशकारी जलवायु विपदबाट प्रभावित समुदायप्रति सहानुभूति र एकबद्धता प्रकट गर्नुका साथै आर्थिक तथा मानवीय सहायता उपलब्ध गराएकोमा श्रीलंका सरकार र त्यहाँका नागरिकप्रति आभार व्यक्त गर्नुभयो। उहाँले त्यहाँ द्विपक्षीय संयन्त्रका बैठकहरू आयोजना गर्नुपर्नेमा जोड़ दिँदै व्यापार, पर्यटन, शिक्षा, संस्कृति, सम्पर्क, संजाल तथा जनस्तरको सम्बन्ध लगायतका आपसी हितका विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्य गर्न, विस्तार र सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। सर्वोच्च अदालतको पूर्ण बैठक अर्थात फुल कोर्सले पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर चौरालाई नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ। सर्वोच्च अदालतले पूर्ण बैठकले पूर्व प्रधान न्यायाधीश चौरालाई नियन्त्रणमा लिएर 10 घण्टा राखी परिवारको जिम्मा लगाएको पछिल्लो घटनाप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ। घरमा सुतिरहेको अवस्थामा काठमाडौँ उपत्यका व्रत अनुसन्धान कार्यालय र टेकुमा लगेर राखिएको विषयमा कानूनको प्रक्रिया पूरा नभएको र यसलाई लोकतान्त्रिक शासन प्रणालीले स्वीकार गर्न नसक्ने फुल कोर्टको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ। सर्वोच्च अदालतका प्रवक्ता तथा सह रजिस्टर अर्जन प्रसाद कोइरालाद्वारा जारी विज्ञप्तिमा नेपालको संविधानले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकालाई लोकतान्त्रिक शासन प्रणालीको आधारभूत मूल्यको रूपमा आत्मसात गरेको उल्लेख गर्दै न्यायिक जनशक्तिप्रति राज्य निकायहरूले गर्ने व्यवहार संवेदनशील र गम्भीर हुनुपर्ने भनिएको छ। विज्ञप्तिमा हरेक नेपाली नागरिकको व्यक्तिगत स्वतन्त्रता एवं सम्मानतापूर्वक बाँच्न पाउने मौलिक अधिकारको हक अधिकारको संरक्षणका लागि प्रचलित कानूनले निर्धारण गरेको उचित प्रक्रिया अपनाउनु पर्ने उल्लेख गर्नुभयो। पूर्व न्यायाधीश बहालवाला न्यायाधीश तथा न्यायिक जनशक्ति स्वतन्त्र न्यायपालिकाका विभिन्न अंग भएकोले उनीहरूप्रति राज्य निकायले गर्ने व्यवहार संवेदनशील र गम्भीर विषय भएको सर्वोच्चको ठहर छ। काठमाडौँ उपत्यका अनुसन्धान अपराधन सन्तान कार्यालय टेकुले उहाँलाई शनिबार राति काठमाडौँको महारणगंजमा रहेको निवासबाट नियन्त्रणमा लिएको थियो। जबराको समावेश सुरक्षा जोखिमका कारण ल्याएको त्यस बेला कार्यालयले प्रतिक्रिया दिएको थियो। सड़क विभागले पछिल्लो बाढ़ी पहिरोबाट अवरूद्ध सड़क खुलाउन काम तीव्र पारिरहेको जनाएको छ। रूसी खोलाको कटान र विभिन्न ठाउँमा गरिएको पहिरोका कारण चार दिनदेखि पूर्ण रूपमा बन्द रहेको विराज मार्ग आज बेलुकासम्म खोलाउने तयारी भइरहेको छ। काभ्रेको रूसी गाउँपालिकाका क्षेत्रमा रूसी खोलाको कटान सड़क कटान गर्नुका साथै विभिन्न ठाउँमा पहिरो खसेपछि बीपी राजमार्गको काभ्रे खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। राजमार्गको चौकी डाँडा घुमाउने गिन्दी बेसी 400 बेसी लगायतका ठाउँहरूमा रूसी खोलाले कटान तथा पहिरोका कारण सड़कहरूमा क्षति पुगेको छ। बीपी राजमार्ग भएर चल्ने गाड़ी धुली खेलमा रोकिएका छन्। बीपी राजमार्ग अवरूद्ध हुँदा काभ्रे हुँदै पूर्वी नेपाल तथा काठमाडौँतर्फ छुट्ने गाड़ी र यात्रु प्रभावित भएका छन्। कान्ति लोकपथ र टीका भैरव चार घरे सड़क खण्डको पहिरो हटाएर सड़क सञ्चालनमा ल्याइएको सड़क विभागका प्रवक्ता शुभराज नेपालले जानकारी दिनुभयो। दार्जीलिङको पृथ्वी राजमार्गमा पर्ने कृष्णवीर र 40 सेमा पहिरो पञ्चायततर्फी यातायात सञ्चालन गरिए पनि धादिङ र आसपासका क्षेत्रमा सुरक्षाका कारण अर्को सूचना नभएसम्मका लागि आवत जावतमा रोक लगाइएको छ। कृष्णवीर खण्ड पूर्ण रूपमा दुईतर्फी खुलाउन 3-4 दिन लाग्न सक्ने सड़क विभागले अनुमान गरेको छ। मकवानपुरको एटौडा बैसी फिम्फेदी फाखेल काठमाडौँ सड़क खण्ड पहिरोले पूर्ण रूपमा ठप्प छ। नारायणगढ़ मुगलिन सड़क खण्डको धारापानी र सिमलताल क्षेत्रमा पहिरो खसे पनि अहिले एकतर्फी गाड़ी चलिरहेका छन्। त्यस्तै त्रिभुवन राजपथ सड़क खण्डको झार फेडामा खसेको पहिरो हटाई एकतर्फी सञ्चालन गरिएको छ। दुवैतर्फी खोलाउन काम भइरहेको छ। बाढ़ी पहिरोले देशका विभिन्न ठाउँहरूमा मुख्य राजमार्ग अवरूद्ध हुँदा यात्रुको आवतमा तथा मनास माल वस्तु ढुवानीमा ठूलो असर परेको छ। गएको बुधबारदेखि अस्ति आइतबारसम्मको वर्षाले धेरैजसो राजमार्ग अवरूद्ध भएका छन्। मुख्य गरी काली गण्डकी कोरिडोर र आसपासको सड़क खण्डमा आउन अझै केही दिन लाग्ने जनाएको छ। वर्षाले सबैभन्दा धेरै प्रभावित यही कोरिडोरमा परेको छ। काली गण्डकी कोरिडोर अन्तर्गत मालडुङ्गा बेनीजोङसोङ सड़क कोरोला खण्डमा धेरै क्षति भएको छ। यो खण्डका खुलाउन अझै 3 दिन लाग्ने सक्ने प्रारम्भिक अनुमान छ। यस्तै चीनसँगको व्यापारिक नाका जोड्ने ससुवा खण्डको सड़कमा पनि क्षति पुगेकाले नयाँ ट्र्याक खोलेर बाटो निर्माण गर्न समय लाग्ने देखिएको छ। यस्तै मध्य पहाड़ी राजमार्ग अन्तर्गत लमजुङको मध्य नेपाल 8 तथा बुर्तीबाङ पाती हाल्ने खण्डमा पहिरो तथा सड़क कटानका कारण यातायात ठप्प छ। यो यातायात सञ्जालमा आउन पनि केही दिन लाग्नेछ। यस्तै कर्णाली राजमार्ग अन्तर्गत गोगन खोला राका खोला तथा बागेसिमल दही खोला सड़क खण्डमा खसेको पहिरो पन्छाउने काम भइरहेको छ। प्रहरी तथा प्रशासनले अवरूद्ध विभिन्न सड़क खुलाउने प्रयास गरिरहेको जनाएका छन्। यात्रामा निस्कन अघि सम्बन्धित क्षेत्रको सड़क व्यवस्थाबारे जानकारी लिन नेपाल प्रहरीले सबैलाई अनुरोध गरेको छ। नेपाल एसियाली पूर्वाधार बैंक लगानी बैंक एआईआईबीको उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी दुआमा बैंकले गवर्नर परिषदको 11 औं वार्षिक बैठकका अवसरमा नेपाललाई आउँदो वर्षको लागि गैर क्षेत्रीय सदस्य देशतर्फको उपाध्यक्ष पदमा चयन गरिएको हो। एआईआरबीको संगठनात्मक संरचनात्मक अनुसार एकजना अध्यक्ष तथा क्षेत्रीय र गैर क्षेत्रीय सदस्य देशबाट एकजना उपाध्यक्ष रहने व्यवस्था प्रावधान रहेको छ। यसपटक गैर क्षेत्रीय सदस्य समूहबाट नेपालसँगै आयरल्याण्ड पनि उपाध्यक्षका रूपमा चयन भएको छ। वार्षिक बैठकका अवसरमा अर्थमन्त्री डाक्टर सोलिमबगले नेपालको जिम्मेवारी औपचारिक रूपमा ग्रहण गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। वार्षिक बैठकका अवसरमा अर्थमन्त्री डाक्टर सोरिङ वागले नेपालको जिम्मेवारी औपचारिक रूपमा ग्रहण गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। हिजो आयोजित गवर्नर बिजनेस राउण्ड टेबललाई अर्थमन्त्री डाक्टर वागले सम्बोधन गर्नुभएको थियो। उहाँले सड़क विद्युत संचार तथा सूचना प्रविधि जस्ता उत्पादनका प्रमुख साधनहरूमा लगानी विस्तार गर्नुपर्ने आवश्यकता रहेको नेपाल जस्ता विकासशील देशहरूको आवश्यकतासँग मेल खाने गरी बैंकको लगानीलाई अधिकतम सहुलियतपूर्ण बनाउनु पर्नेमा बताउनु भएको थियो। नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशन अन्तर्गत तनहुँका विभिन्न निर्वाचन क्षेत्रमा कांग्रेसका चार केन्द्रीय सदस्यले महाधिवेशन प्रतिनिधि पदमा जिम्मेवारी दिएका छन्। कांग्रेस केन्द्रीय सदस्य ध्रुव वाग्ले तनहुँ नम्बर दुईबाट खुल्लातर्फ महाधिवेशन प्रतिनिधि उम्मेद्वारी दिएका छन्। त्यसै गरी केन्द्रीय सदस्य गोविन्द भट्टराईले तनहुँ नम्बर एकबाट खुल्ला उम्मेद्वारीको दर्ता दिएका छन्। केन्द्रीय सदस्य चिनु पोखरेलले तनहुँ क्षेत्र नम्बर एकबाट खुल्ला महिलातर्फ र केन्द्रीय सदस्य प्रकाश पन्थले सोही क्षेत्रबाट अपंगतातर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी दिएका हुन्। महाधिवेशन प्रविधि निर्वाचनका लागि उम्मेद्वार दर्ता भएसँगै तनहुँमा कांग्रेसको आन्तरिक चुनौती गतिविधि थप तीव्र बनेको छ। क्षेत्रीय प्रतिनिधिहरूले मतदान मार्फत महाधिवेशन प्रतिनिधि चयन गर्नेछन्। बागलुङमा पहिरोमा परि ज्यान गुमाउनेको संख्या 12 जना पुगेको छ। गएको शुक्रबार शनिबार र आइतबार परेको निरन्तरको वर्षाका कारण बागलुङका विभिन्न ठाउँहरूमा पहिरोले घर पुनिँदा ज्यान गुमाउनेको संख्या 12 पुगेको हो। एकजनाको अवस्था अझै थाहा हुन सकेको छैन। पछिल्लो पटक ताराखोला गाउँपालिकामा 5 सिटमा पहिरोले घर पुनिँदा दुईजना 55 वर्षीय दिलबहादुर फुन र उहाँकी सासु म्याग्दीको मालिका गाउँपालिका दुईकी 79 वर्षीय नरमाया फुन रोकाको ज्यान गएको थियो। प्रहरी उपरीक्षक फणीन्द्र परसाईले जानकारी दिनुभयो। सिपमा पहिरोबाट फुन र रोकाको ज्यान गएको खबर ढिला गरी प्राप्त भएको हो। त्यस्तै शनिबार ताराखोलामै एकजनाको ज्यान गएको थियो भने आइतबार तमानखोला गाउँपालिकामा 4 जना र निसीखोला गाउँपालिकामा 5 जनाको ज्यान गएको थियो। तमानखोला गाउँपालिकामा 1 जना बेपत्ता भएका छन्। बेपत्ताको खोजी भइरहेको जिल्ला प्रहरीले बागलुङले जनाएको छ। भेनीसँग सीमाना जोडिएको पर्वतको जलजला गाउँपालिका 7 धाइरिङ स्थित लामा बगरमा मंगलबार बिहान करिब 5 बजे पहिरो खस्दा 3 घर र गोठपुर रूपमा क्षति भएका छन्। पहिरोमा पुरिनुका साथै अन्दाजी 65 वर्षीय आत्माराम आचार्यको सकुशल उद्धार गरिएको छ। बस्तीभन्दा माथिको पाखाबाट पहिरो खसेको सूचना प्राप्त हुन साथ मिलनचोक स्थित प्रहरी चौकीबाट खटिएको प्रहरी टोली स्थानीयवासी र जनप्रतिनिधिहरूको टोलीले आचार्यको उद्धार गरी उपचारका लागि बेनी अस्पताल पठाइएको स्थानीय शिक्षक दिल्ली राम पौडेलले जानकारी दिनुभयो। यही असोज 8 गतेदेखि 11 गतेसम्मको अविरल वर्षापछि म्याग्दी नदीमा आएको बाढ़ीले नगरपालिका 4 रहेको प्राकृतिक उपचार स्थल सिंगा तातो पानी कुण्डमा क्षति पुर्याएको छ। 3 पोखरी मध्ये बिरामीहरूको उपचारका लागि डुब्ने ठूलो र उपल्लो तातो पानीको पोखरीमा बढ़ी पसेर हिलो थुप्रिएको छ भने पर्यटकहरूका सञ्चालन सानो पोखरी बाढ़ीले भत्काएको छ। कपड़ा परिवर्तन गर्ने भवन तातो पानी भण्डारण गर्ने ट्याङ्की राखेको भवन र खुल्ला स्नान स्थल माथिबाट खसेको पहिरोले भत्किएको ट्याङ्की तातो पानी भण्डारण गरेर ट्याङ्की राखेको भवन र खुल्ला स्नान स्थलमाथिबाट खसेको पहिरोले भत्किएको र पुरिएको सिंगा तातो पानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले बताउनुभयो। चर्चित सांगीतिक बिहार नेपथ्य तनहुँमा गुन्जनी भएको छ। मंगसिर 12 गते तनहुँको शुक्ला गण्डकीमा नेपथ्यको कन्सर्ट हुन लागेको हो। लायन्स कप अफ शुक्ला गण्डकीको आयोजनामा गण्डकीको सुस्खेरामा नेपथ्यको धुन नेपथ्य लाइभ इन शुक्ला गण्डकी हुँदैछ। भानुभक्त बहुमुखी क्याम्पस बेलचत्ताको खेल मैदानमा नेपथ्य गुन्जिनेछ। सोमबार पत्रकार सम्मेलन आयोजना गरी कार्यक्रमबारे जानकारी गराउँदै आयोजकले शुक्ला गण्डकीका भूमिमा ऐतिहासिक सांगीतिक क्षण पर्ने दावी गरेको छ। सो अवसरमा सो प्रचार प्रसारका लागि शुक्ला गण्डकीको सुकेरामा नेपथ्यको धुन नेपथ्य लाइभ इन शुक्ला गण्डकी कार्यक्रमको टी शर्ट सार्वजनिक गरिएको थियो। लायन्स क्लबको पढ़ाउ अभियान अन्तर्गत शिक्षा क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यले संगीतिक कार्यक्रम आयोजना गर्न लागेको संयोजक खुम्बद विकराजले बताउनुभयो। हवस् तमलाजेलसम्म समय साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 5 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्रिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्णसँगै मरिमा पनि बिदाउने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ कार्यक्रम हेलो शुक्ला गण्डकी। शुक्ला गण्डकी एफएम 97.6 MHz इन्टरनेटल लाइनमा www.शुक्लागण्डकीएफएम.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्। यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0654143778, इमेल news@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: यो चम्सेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
4: राम्रो नहुने त कुरै भएन नि भतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
3: त्यसो नहुने मरि, म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
4: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
5: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
4: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
5: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0565702225, मोबाइल 98563338, 98461356।
6: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर।
7: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन। निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
6: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
7: यही असोज 17 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतीले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
6: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0564142733, मोबाइल 98678168।
8: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
9: तर महँगो होला नि?
8: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियम का फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
10: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
11: बाराही अल्मुनियम, अब यूपीवीसी को साथमा।
10: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
11: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98560228938 र 98028228938।
12: बडा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083,
13: मिति यही असोज 12 गतेदेखि 22 गतेसम्म।
12: तनहु जिल्लाको परम्परागत कला, संस्कृति, औद्योगिक व्यापार, कृषि, घरेलु हस्तकला, पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार,
13: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कसेरी खेल मैदान।
12: महोत्सवका मुख्य आकर्षणहरू:
13: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति,
12: बालुद्यान एवं रमाइलो मेला,
13: दशैं तिहार सस्तो बजार,
12: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी,
13: स्थानीय कला संस्कृतिको प्रदर्शनी,
12: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता,
13: साथमा लाइभ कन्सर्ट।
12: आयोजक शुक्ला गण्डकी युवा क्लब दुलेगौडा तनहुँ।
14: आह,
9: आहा कति राम्री भयो कि सबै रूप रङ्ग नै फेरि छौ। हेर न मेरो पनि डन्डी फोर आएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्लागण्डक 4 दुलेगौडा यानी एमबी बैंक र दुलेगौडा पोलिक्लिनिक को बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827109066 र 9840594530।
14: यही हो मौका पर्यो पर्यो ठ्याक्कै पर्यो
15: होइन हौ कसरी पर्यो

0: मार्फत सिधै 10 लाखसम्म स्योर सर्ट क्यास उपहार, फुल 100% क्याश ब्याक हरेक हप्ता एकजनालाई, इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एकजनालाई एयरबर्ड उपहार, नागरिकताको भरमा इजी फाइनेन्स र एक्सपेन्सको सुविधा।
1: कोर्यो कि पर्यो, कोर्यो कि पर्यो, हिरो किन्दा स्योर सर्ट कोर्यो कि पर्यो,
0: शर्तहरू लागू हुनेछन्।
2: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो सोरूम शुक्ला गण्डकी 4 दुलेगौडा, सम्पर्क 0665902969 र 98560169900।
0: हिरो सीजी मोटर्स
3: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल पीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोपाइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 98660-86925, 98560-34881 र 98460-47580।
4: सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना। यस सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार तनहुँको 15 वार्षिक साधारण सभा तथा 5 अधिवेशन तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण सेयर सदस्यज्यूहरूलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिन्छ। मिति 2083 साल असोज 25 गते आइतबार, समय बिहान 11 बजे, स्थान खैरेनीटार मगर समाज भवन, शुक्ला गण्डकी 6 प्रगति टोल, खैरेनीटार तनहुँ। अध्यक्ष बाबुलाल श्रेष्ठ, सचिव कमल मोहन घिमिरे, सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 6 खैरेनीटार।
5: कता हिँडेको हो आइफोन हातमा लिएर?
6: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
6: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
5: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा, प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल, सम्पर्क 0654-14-050, मोबाइल 98463-23811।
7: सिम्स केयर गिभर्स ट्रेनिङ, केयर विथ कम्प्यासन, सर्भ विथ हार्ट।
5: सिप सिक्नुहोस्, भविष्य सुनिश्चित बनाउनुहोस्। सिटी भिटीद्वारा सम्बन्धन प्राप्त सिम्स केयर गिभर्स दुलेगौडामा सिटी भिटीको पाठ्यक्रममा आधारित 390 घण्टा तालिम।
7: हाम्रा विशेषताहरू,
5: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण,
7: व्यावहारिक र प्रयोगत्मक सिकाइ,
5: रोजगारको लागि मार्गदर्शन तथा सहयोग,
7: सिप मूलक गुणस्तरीय र प्रमाणकारी तालिम,
5: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर। भर्ना गर्ने अन्तिम मिति 2083 साल भदौ 31 गतेसम्म।
7: स्थान सिम्स केयर गिभर, शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
5: सम्पर्क 98560-44-343, 98041-43-688, 98041-43-628, 98560-71-773।
7: डोन्ट मिस दिस अपर्चुनिटी।
3: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारिपट्टी। मोबाइल नंबर 98560-30982 र 97065-20209।
8: साथ था, हम्रो, टीवीएस साथ छ हाम्रो।
9: यस तनाव सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही असोज 17 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
10: पोखराका हारजोनी तथा नसा रोग विशेषज्ञ डाक्टर विजय परियार,
9: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेनी स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, छाला यौन कुष्ठरोग एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जेम महर्जन, मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक तनहु, फोन 0654143777, मोबाइल 98564443।
4: उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा सम्बन्धी सूचना। उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगुडाको भदौ 9 गते बसेको बैठकले 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा गर्ने निर्णय भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार भइसकेको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 27 गते मंगलबार, स्थान नेवार समाज हल दुलेगौ, समय बिहान 11 बजे।
11: एमहाले ल्यायो दशैं तिहार अफर, सहज सजिलो अफर, आकर्षक बलिया हाइब्रिड याफाई टेक्नोलोजी का एमहा बाइक स्कूटर खरीद में घरमै बसी 1,00,000 नगद जित्ने मौका नगुमाउनु होला र लिसकेपछि 10,00,000 नगद जित्ने मौका। आफैले बटन थिच्नुहोस्, नगद जित्नुहोस्, साथै बाइक स्कूटरमा 2 वर्षको वारेन्टी र फ्री हेलमेट भएको पनि सहर्ष जानकारी गराउँदछौँ। आउनुहोस् यस पटकको चाड पर्व यमाहासँग।
12: सुन्दर अटो ओक्स यमाहा सोरुम दुलेगौडा बजार तनहुँ, सम्पर्क 0564142121, मोबाइल 98565935921। प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
8: यस यमाहा शुक्ला गण्डकी एफएम 97.6। A complete console. Hello, Shukla Gandaki. Hello, hello.
13: Come on everybody. Hello, Shukla Gandaki.
8: हाम्रो यही बसु बानी फोनमा गर्ने कुराकानी। फोन गर्नुहोस्, कुरा गर्नुहोस्। Only on 97.6, a complete console.
14: Program Hello Shukla Gandaki, only on Shukla Gandaki FM 97.6 MHz.

हेलो हाई नमस्ते गुड मर्निङ एभ्री वान प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर उपस्थित भइसकेको छु। मरिमा हामी तपाईँको माझमा रहने गर्दछौ लगभग 12 बजेसम्म। आज भने हामी रहेका छौं मंगलबारको बसाईमा। मंगलबारको बसाईमा तपाईँहरूसँग भने हामी खेल्ने गर्छौं गाउँ खाने कथा र एकजना स्पेशल वानलाई सम्झिन सक्नुहुनेछ र गीत पनि रोज्न चाहिँ सक्नुहुनेछ है भन्न चाहन्छु। तपाईँले हामीलाई इन्टरनेट अनलाइन मार्फत www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि स्वदेश र विदेशमा रहेर एकसाथ रूपमा सुनेर साथ दिइराख्नु भएको छ होला भने विश्वास पनि रहेको छ। अब तपाईँले फोन गर्नुहुने साथीहरू मध्येबाट एकजना साथीलाई सहीको रिचार्जको व्यवस्था गरिदिनु भएको पोखरेल मोहरपस्ता रेल पुस्तकमा रहेको छ। मोबाइल सम्बन्धी सम्पूर्ण समस्याहरू छन् समाधान गर्न चाहनुहुन्छ, नयाँ मोहर खरिद गर्न चाहनुहुन्छ र साथै तपाईँहरूलाई इलेक्ट्रोनिक सामानहरू पनि आवश्यक परेको छ भने तपाईँहरू पोखरेल मोहरपस्तामा जान सक्नुहुन्छ, जसको प्रोभाइडर हुनुहुन्छ विनोद पोखरेल। एकचोटि जानुहोला पनि भन्न चाहन्छु र आज हामी मंगलबारको बसाइमा छौँ। फोन गर्न सक्नुहुन्छ 9422 9911 9066 36 11 को माध्यमबाट कार्यक्रममा जोडिन सक्नुहुन्छ। फोन गर्नुहोला। हाम्रो दुवै नम्बर खुल्ला रहेका छन्। एनटीसीएन सेल जुन नम्बर सहज हुन्छ त्यही नम्बर मार्फत चाहिँ तपाईँहरूले फोन गर्न सक्नुहुनेछ। फोन गर्नुहोला है पनि भन्न चाहन्छु। र यति बेलाको क्रममा भनी म तपाईँहरूको माझमा कार्यक्रममा पहिलो सुमधुर्य गीतले कार्यक्रममा दैलो गर्न चाहन्छु होइन, कार्यक्रमको शुरूआत गर्न चाहन्छु, ओपनिङ गर्न चाहन्छु। त्यसपछि फेरि म तपाईँहरूको माझमा आउनेछु। तपाईँहरू पनि फोन गर्दै गर्नुहोला। हाम्रो दुवै नम्बर खुल्ला रहेका छन्। एटिस एन्सर जुन नम्बर सर्च हुन्छ त्यही नम्बर मार्फत चाहिँ तपाईँहरू कार्यक्रममा सहभागिता गर्न सक्नुहुन्छ। जुनी जाला भनिदिएको छन् पेसन पट्टा मुहीबाट रहेको छ। यति बेला प्रवासी गानुहोस् यो सुमधुर गीत।

हजुर, यसो मधुर गीतमा तपाईँको माझमा राखिसके पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। तपाईँको माझमा मैले स्थान दिइसकेको छु। पेन्सनबाट मोहनबाट रहेको थियो जुनी जाला, पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। तपाईँहरू फोन गर्न सक्नुहुन्छ 9942921911 9960636611 को माध्यमबाट कार्यक्रममा जोडिन सक्नुहुनेछ। आज हामी गाउँ खाने कथा खेल्ने दिन पनि रहेको छ र गीत पनि रोज्न सक्नुहुनेछ। अनि एकजना स्पेशल वानलाई चाहिँ सम्झना समर्पण पनि छोड्न सक्नुहुनेछ आजको बसाईमा। फोन गर्नुहोला है भन्न चाहन्छु। हाम्रो दुवै नम्बर खुल्ला रहेका छन्। 9960 जुन नम्बर सहज हुन्छ, त्यही नम्बर मार्फत चाहिँ तपाईँहरू कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। हप्ताभरि फोन गर्नुहुने साथी मध्येबाट एकजना साथीलाई रुसाईको रिचार्जको व्यवस्था गरिदिनु भएको छ। पोखरी बरपसा रेल पोचोकमा रहेको छ। मोबाइल सम्बन्धी सम्पूर्ण समस्याहरू छन्, समाधान गर्न चाहनुहुन्छ, नयाँ मोबाइल खरिद गर्न चाहनुहुन्छ र साथै तपाईँहरूलाई इलेक्ट्रोनिक सामान पनि आवश्यक परेको छ भने पोखरेल मोबाइल पसलमा जान सक्नुहुन्छ, जसको प्रोभाइडर हुनुहुन्छ विनोद। पोखरेल एकचोटि भिजिट पनि गर्नुहोला भन्न चाहन्छु। तपाईँ पनि फोन गर्दै गर्नुहोस्। त्यति बेलाको क्रममा फेरि पनि अर्को सुमधुर गीतलाई नै स्थान दिन्छु। जालकी मुहीबाट रहेको छ चाँदी जलप भने, त्यति बेलाको सिकानु श्रेष्ठ मधुर गीत।

0: हजुर, मिठो गीत मैले तपाईँको माझमा राखिसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। जुनको जलब भन्ने रहेको थियो, पक्कै पनि सुनेर आनन्द लिइसक्नु होला भन्ने विश्वास रहेको छ। त्यति बेला तपाईँ साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो, नमस्कार हजुर। झोरले सञ्चारमै हुनुहुन्छ? दर्शन नमस्ते, नमस्कार, के छ हाल खबर? सञ्चारमै हुनुहुन्छ? अनि म पनि एकदमै सञ्चारमै छु। खाना खानुभयो? किन होला नि आज? ल, सोह्र श्राद्धको व्रत बस्नुभयो छ? ल, एक छाके। ल ठिक छ, त्यसो भए अब बस्नु त पर्यो नि। अब
1: अरू त खाना हुन्छ, फलफुलहरू, रोटी पनि हुन्छ, नुन खानु क्या।
0: ल ठिक छ, अब एक छाके बस्नुभएको ह, राम्रोसँग बस्नु होला भन्न चाहन्छु है। ल, आज कुन चाहिँ गीत रोज्नुहुन्छ त नि? साँझ पर्यो झमक अनि
1: लोकगीत
0: पर्खिन म हेर्छु है। फेरि फेरि होइन, बसन्त मुभीको हजुर। ल, गाउँ खाने कता खेल्ने हो कि
1: खेल्ने?
0: ल, हजुर सोध्नुहुन्छ कि म सोध्ने होला?
1: तपाईँले सोध्नु न पहिला।
0: ल, म सोध्छु है ल, त्यसो भए।
1: ल, सजिलो छ
0: हुन्छ, एकदम सजिलो छ। आँखा जस्तो छ आँखा होइन, पङ्खा जस्तो छ पङ्खा होइन, के हो? ल, ठ्याकै पार्नु भयो, एकदम धेरै धेरै बधाई छ। ल, मलाई नि सोधिहाल्नुहोस्, एकदम सजिलो सजिलो आज त।
1: सजिलो त होइन,
0: एकदम सच नि, तर आँखा जस्तो भनेपछि पङ्खा जस्तो भनेपछि त बुझिहाल्छ नि। मैले त पोख भनेर ठ्याक्कै याद आइहाल्छ नि, अरू नआए पनि। ल ठिक छ, त्यसो भए मलाई नि सोध्न सक्नुहुन्छ।
1: एकदम सिम्पल
0: सोध्छु है मैले। हुन्छ,

0: हरियो चरीको
1: हजुर
0: दुईतिर चाहिँ नि ठोड भनौँ कि ऊ भनौँ के
1: हरियो चरीको दुईतिर ठोड
0: हजुर
1: हरियो चरी
0: सजिलो
1: कस्तो सजिलो हुँदा नि यस्तो
0: हरियो चरीको दुईतिर कान भने पनि हुन्छ त कान दुईतिर कान त्यो सजिलो झन्
1: दुईतिर कान
0: हरियो चरीको दुईतिर कान सबैले देखिरहन्छ
1: खानेकुरा हो कि
0: खानेकुरा होइन ल तपाईँले भन्नुहोस् खानेकुरा होइन
1: तपाईँलाई
0: गरेर तपाईँलाई ऊ दिउँ
1: ल त ल त
0: ठ्याक्कै जानिहाल्छ त भनेपछि त
1: के रहेछ
0: हजुर तँ यस्तै पितृ सितृमा धेरै जस्तो युज हुन्छ ल पितृ कार्यमा क्या
1: पितृ कार्यमा धेरै युज हुन्छ
0: हजुर
1: त्यसो भने त कुबिन्डा
0: होइन
1: अदुवा हार्ने युज हुन्छ
0: होइन
1: ए लाउन नि के रहेछ त्यस्तो कुसो त
0: होइन ल सक्यो त
1: सक्यो होला पाँचचोटि भयो
0: त्यति सजिलो
1: ल
0: त्यो दुलो के दुलो दुईतिर चाहिँ ऊ बनाउँछ नि चुच्चे दुलो बनाउँछ है
1: दुना
0: दुनो क्या काले दुनो
1: काले दुना
0: त्यो मान्छेहरू जाने युज हुँदाखेरि जाने बाहुनले जाने त्यो बनाउँछ क्या त्यो मान्छे अब क्रिया बस्यो भन्छ नि
1: हजुर
0: हो त्यस्ता पूजा गर्नुपर्छ त त्यहाँ भात खान्छ हो त्यस्तै दुना बनाउँछन् क्या त्यो दुई उस भएको क्या दुईतिर ऊ भएको
1: काले दुना काने दुना विशेष भगवान्हरूलाई पूजा गर्दाखेरि पनि पानी चढाउने गरिन्छ
0: ठिक दुई काने दुईतिरै यसो ठ्याक्क कान जस्तो बनाएको हुन्छ नि
1: हजुर हजुर त्यही त नि ल ठिकै छ त्यस्तो त नि सजिलो भनेपछि त्यो दुनातिर त मेरो यादै नगइराखेको के तपाईँ दुनाहरूतिर त त्यही भएर
0: ल त ठिक छ ल
1: एकजनालाई सम्झनुहोस्
0: रोसिका बहिनीलाई धेरै धेरै सम्झना सम्झो हुँदै हलिन्
1: हजुर हस् नमस्कार हुन्छ शुभदिन उहाँ हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो नरेन्द्र रिमालजी हुनुहुन्थ्यो साङ्जा बिरुवादेखि एकदमै सजिलो गाउँखाने गरेर सोच जानुभयो तर रिमालजी यादै नभएको है काने दुना भनेर दुना टबरतिर त यादै नभएको होइन फेरि विशेष त यो पितृ कार्य भन्दाखेरि मलाई त अरू अरूकै धेरै प्राथमिकता आइरहेको दिमागमा यो दुना टबरीको त यादै आइ नराखेको होइन ठिकै छ एकदमै जान्ने एकदम नयाँ नयाँ जान्ने अवसरहरू चाहिँ पाइराखेको छ यो गाउँखाने कथाहरूमा पनि है धेरै धेरै धन्यवाद छ यति बेलाको क्रममा भने म जान्छु छोटो व्यावसायिक विश्राम है विश्राम लगतै अनि फेरि 11 बजेको टाइम चेकपछि चाहिँ म आउनेछु अनि त्यसपछि हाम्रो नरेन्द्रजीको रोजाइमा रहेको गीतलाई चाहिँ म विश्रामपछि राख्नेछु किनभने समय धेरै भइसकेको छ विज्ञापन राख्नुपर्ने हुन्छ त्यही भएर म सिधै विज्ञापनमा जान्छु विज्ञापन पछि आउनेछु 11 बजेको टाइम चेकपछि तपाईँहरू भने सुन्दै गर्नुहोला
2: होइन है दाई छोराले कक्षा 12 सक्यो अरे के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त
3: चिन्ता नगर्नुहोस् न एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलगडामा पनि छ पीटी आईएलटीएस प्रोफाइलका कक्षा अनुभवी मार्गदर्शनको साथ
2: हजुर बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली
3: मुख्य कार्यालय चिफीढुङ्गा पोखरा
2: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोले गौडा शुक्ला कृषि सहकारीको माथिल्लो तला
3: फोन गर्नुहोस् 0635905511
4: ल माथिको वर्तमानको दिन पनि जुर्यो अब सरसामान किन्नतिर जुट्ने हो कि
5: गाउँमा के छलफल हो सबै एकै ठाउँमा हुन्छ त
4: माथिको वर्तमान गरेर उम्काइदिउँ कि भनेर जुटेको
5: मेरो छोराको बिहे पनि आँट्यो लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु
6: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर वर्तमान र बिहेका कपडा सँगै गएर किनौ त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सी आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ
2: सम्पर्क दुर्गा इम्पेक्स शुक्ला गण्डकी 4 दुलेगौडा भीमसेन
7: टोल प्रोपाइटर टीकाराम श्रेष्ठ कान्छा मोबाइल 9846607645
8: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै
9: पसल होमवर्क देखाउ त ओहो कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो
10: मेरो मामाले त साध्य राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु
9: ए हो र त्यसो भए पसलले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
7: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्यालकेट्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राभा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0564144484 मोबाइल 9560633384 र 9560667988
11: ए दिदी आज कहाँ जाने तयारी गर्नु भएको छ
12: कहाँ जानु र बहिनी आज त दाउराको सेकुवामा जाने हो नि
11: ए हो र त्यहाँको सेकुवाको स्वाद त गाउँघरको पुरानै स्वाद जस्तै पो छ रे नि त
12: हो नि बहिनी स्वादिलो परिकार आफ्नोपनको स्वाद अनि मिठो सत्कार एकै ठाउँमा पाइन्छ नि
11: त्यसो भए आज त घरको भान्साको सट्टा दाउराको सेकुवामै रमाइलो गरौ न त
12: हुन्छ नि जाऊ जाऊ
11: हजुर हामी कहाँ स्वादिलो परिकार आफ्नोपनको स्वाद अनि मिठो सत्कार साथै फ्यामिली ग्यादरिङको लागि पार्टी हल आवश्यक परेमा हामीलाई सम्झनुहोस्
8: प्रोपाइटर अर्जुन गुरुङ दाउराको सेकुवा शुक्ला गण्डकी 4 दुलेगौडा
11: हट एन्ड स्पाइसी भन्दा 3 घर तल बजार सोरुमको आडैमा
8: फोन नम्बर 9715065555 9715056666
11: टिकटक दाउराको सेकुवा अथेन्टिक टेस्टी एन्ड अनफर्गेटेबल
13: वर्षा ए त सुन्न क्या टेन्सन भइरहेछ भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तपाईँ
14: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने रेडिमेड कपडा स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि जाउँ त्यतै
8: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी प्रोप्राइटर राजकुमारी अधिकारी फोन 0657707444
15: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ सम्पर्क मोबाइल नम्बर 9556077987
16: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन् आज त यो बाटो आउँदा यसको घरमा नगदै भएन ए तिमी बस्ती गर है म तिमी लागि चिया बनाएर ल्याउँछु यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरे क्या दिपा ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले त्यही दुलीगुडा बजारमा छ नि दिनभाइ फोन प्लसहरू त्यहीबाट ल्याएको ए त्यसो भए त म गइहालेँ चिया त पिएर जाऊ अहिले हतार छ पछि आउँदै गरौलाई हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू दराज सोफा लगायत पर्दा कार्पेट डोर ब्याग र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पाइन्छ
17: साथै कुरासँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ
18: एड्रेस स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
16: फर्निचर सोरुम डेलिभरीको नै
17: प्रोपाइटर लक्ष्मीराज वाग्लु फोन नम्बर 0567 मोबाइल नम्बर 9745061268
16: 9745601268
19: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी चार दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी एफएम को पारिपट्टी मोबाइल नंबर 98560 3982 र 97065 20209
20: TVS साथ छ हाम्रो
21: घर मात्र बनाएर पनि नहुने रहेछ कहिले के बनाउनु पर्ने कहिले के चाहिने ढिक्कै भइसके
22: ए घर त बनाइसक्नु भएछ नि अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न हामी पनि भर्खर त्यतै पुगेर आएको
21: त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे
20: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ
22: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ
20: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घरमाथि
22: पोखरा जाने बाटोतिर
23: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहका लागि आधिकारिक विक्रेता
22: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 68827 र 98644 35031

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9800-560-14-175।
1: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 11 बज्यो।

0: हजुर विश्वागत 11 बजेको टाइम चेक पछि तपाईँ सम्पूर्णलाई पुनः स्वागत छ प्रोग्राम हेलो शुक्ला गण्डकीमा आज हामी रहेका छौँ मंगलबारको बसाईमा तपाईँहरूसँग हामी सुनेका छौँ गाउँखाने कथा र गीत पनि रोज्न सक्नुहुनेछ र एकजना स्पेसल वानलाई चाहिँ सम्झना समर्पण गर्न सक्नुहुनेछ आजको बसाईमा तपाईँले फोन गर्नुहुने साथीहरू मध्येबाट एकजना साथीहरू सहीको रिचार्जको व्यवस्था गरिदिनु भएको छ पोखरेल मोबाइल पसलले प्रस्तुतमा रहेको छ मोबाइल सम्बन्धी सम्पूर्ण समस्याहरू छन् समाधान गर्न चाहनुहुन्छ नयाँ मोबाइलहरू खरिद गर्न चाहनुहुन्छ र साथै इलेक्ट्रोनिक सामग्रीमा आवश्यक परेको छ भने तपाईँहरू पोखरेल मोबाइल पसलमा जान सक्नुहुनेछ जसको प्रोभाइडर हुनुहुन्छ बिनु पोखरेल एकचोटि गएर तपाईँहरू चाहिँ सक्नुहुन्छ है चाहन्छु र तपाईँ हामीलाई इन्टरनेट अनलाइन मार्फत www.shuklagandakiefm.com लगइन गर्नका साथी हाम्रो पात्रो नेपाली पात्र एप्स मार्फत पनि स्वदेश र विदेशमा रहेर पनि एकसाथ रूपमा सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ र आज पनि हामी रहेका छौँ मंगलबारको बसाईमा तपाईँसँग गाउँखाने कथा खेल्ने गर्छौँ है फोन गर्नुहोला 9842 9011 9063 36611 को माध्यमबाट तपाईँहरू कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। यति बेलाको समय भने हाम्रो नरेन्द्रजीको रोजाइमा रहेको सुमधुर गीतलाई कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि फेरि तपाईँहरूको माझमा चाहिँ म आउनेछु। तपाईँहरू भने फोन गर्दै गर्नुहोला, हाम्रो दुवै नम्बर खुल्ला रहेका छन्। एनटिसी एनसेल जुन नम्बर सहज हुन्छ त्यही नम्बर मार्फत चाहिँ तपाईँहरू कार्यक्रममा जोडिन सक्छ हुनेछ। साँझ परे झमक्क भनिरहेको छ वसन्त मुहीबाट। यति बेला क्रममा स्विकार्नुहोस् यो सुमधुर गीत अनि त्यसपछि फेरि म तपाईँहरूको माझमा पुनः उपस्थित हुनेछु।
1: शान्ति गीत जस्तो
2: सन्त
1: देख्यौ
2: हुनु पर्यो नि अन्त पुग्ने ठाउँ नि एउटै बाटो

0: संसार त मायामा अड्य छ भन्छ, अनि हामीले माया लाउन किन हुन्न र? के तिम्रो मुटु ढुङ्गाको खै आमा कति साह्रो
1: हजुर, सुमधुर गीतमा तपाईँको माझमा राखिसके साझा पर्यो झमक्क वसन्त मुहीबाट रहेको थियो, हाम्रो नरेन्द्रजीको रोजाइमा रहेको थियो। मैले तपाईँको माझमा स्थान दिइसकेको छु, पालो भने तपाईँको रहेको छ, फोन गर्न सक्नुहुन्छ 98 4 22 72 9 11 98 0 66 66 11 को माध्यमबाट तपाईँ कार्यक्रममा जोडिन सक्नुहुनेछ र आफूलाई मनपर्ने गीतहरू रुच्न पनि सक्नुहुनेछ, अनि गाउँ खाने कथा पनि खेल्न सक्नुहुनेछ, एकजना स्पेशल वानलाई सम्झना समर्पण पनि छोड्न सक्नुहुनेछ। फोन गर्नुहोला 98 4 22 72 9 11 98 0 66 66 11 को माध्यमबाट तपाईँहरू कार्यक्रममा जोडिन सक्नुहुनेछ। हाम्रो दुवै नम्बरहरू खुल्ला रहेका छन्, एन्टी स्यान्सेल जुन नम्बर सहज हुन्छ त्यही नम्बर मार्फत तपाईँहरू कार्यक्रममा जोडिन चाहिँ सक्नुहुनेछ। तपाईँहरू भने फोन गर्दै गर्नुहोला। यति बेलाको क्रममा भने म फेरि पनि अर्को सुमधुर गीतलाई कार्यक्रममा स्थान दिन्छु, अनि त्यसपछि तपाईँहरूको माझ आउनेछु उनको स्वेटर मैबाट रहेको छ चाइनेजो जिन्दगानीमा भन्ने। यति बेलाको सिकानुहोस् यो सुमधुर गीत।

0: डमरले टिटु डेलिभरी जति दखल दियो त
1: हजुर यसो मधुर गीतमा तपाईँको माझमा राखिसकेको छु उनको सिटमीबाट राखेको थियो चाहिए जो जिन्दगानीमा भन्ने पक्कै पनि मन पर्यो होला भन्ने विश्वास पनि रहेको छ तपाईँहरू फोन गर्न सक्नुहुनेछ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ फोन गर्दै गर्नुहोला हाम्रो दुवै नम्बरको दाराएका छन् जुन नम्बर सजुन छ त्यही नम्बर मार्फत चाहिँ तपाईँहरू कार्यक्रममा जोडिन सक्नुहुनेछ र आफ्ना मनपर्ने गीत रोज्न सक्नुहुन्छ अनि गाउँ खाने कथा खेल्न सक्नुहुन्छ एकजना स्पेसल वानलाई पनि सम्झना सर्भर चाहिँ छोड्न सक्नुहुनेछ र तपाईँहरू फोन गर्दै गर्नुहोला हाम्रो दुवै नम्बर खुल्ला रहेका छन् यति बेला त म फेरि पनि अर्को सुमधुर गीतलाई स्थान दिन्छु राम नाम सत्य मुहीबाट रहेको छ धागोले बाटेको भनिरहेको छ यति बेला कर्सेकानुहोस् यो सुमधुर गीत

0: हजुर, सुमधुर गीतमा तपाईँको माझमा स्थान दिइसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। राम नाम सत्यमुईबाट रहेको थियो। तपाईँको माझमा मैले स्थान दिइसकेको छु, सुनेर पनि आनन्द लिइसक्नु भयो होला भन्ने विश्वास पनि रहेको छ। र यति बेलाको क्रममा तपाईँहरूको फोन आएको छैन, त्यही भएर मैले चाहिँ मिठा मिठा सुमधुर गीतहरूलाई नै कार्यक्रममा स्थान दिइराखेको छु र तपाईँहरू पनि सुनेर आनन्द लिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। तपाईँहरू भने फोन गर्दै गर्नुहोला भन्न चाहन्छु है। हाम्रो दुवै नम्बरहरू खुल्ला रहेका छन्। एनटिसिएनसिएल जुन नम्बर सर्च हुन्छ त्यही नम्बर मार्फत चाहिँ तपाईँहरू कार्यक्रममा जोडिन चाहिँ सक्नुहुनेछ र फोन पनि गर्नुहोला भन्न चाहन्छु। यति बेलाको क्रममा फेरि पनि अर्को सुमधुर गीतलाई नै कार्यक्रममा स्थान दिन्छु है। तपाईँहरूको फोन आएको छैन, आज भएर मिठा मिठा गीत संगीतहरूलाई नै कार्यक्रममा स्थान दिन्छु, सुनेर पनि आनन्द लिनुहोला। महाभूत मुईबाट रहेको छ यो गीत। राख्नुभन्दा अगाडि चाहिँ म साथीहरूसँग उहाँलाई स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ भन्दै थिए, ठ्याक्क फोन काटियो। फेरि पनि फोन गर्न सक्नुहुन्छ 9842279111 9806637611 को माध्यमबाट चाहिँ तपाईँहरू कार्यक्रममा जोडिन चाहिँ सक्नुहुनेछ है। फोन गर्नुहोला। दुवै नम्बर चाहिँ खुल्ला रहेका छन्। कार्यक्रममा कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो, नमस्कार। हजुर
1: हजुर,
0: नमस्कार दिदी, सञ्चारमै हुनुहुन्छ? हजुर,
1: अब
0: त्यही त नि है, के गर्नु, जे गरे पनि सुख छैन। ल, अनि खाना खानुभयो दिदी? ल, एकदम ठिक छ। त्यसो भए आज कुन चाहिँ गीत रोज्नुहुन्छ त दिदी?
1: आज कुन चाहिँ गीत भन्नुलाई निर्माया भन्ने।
0: ल, यो गीत चाहिँ म राख्नेछु। गाउँखाने कथा खेल्ने होला नि है दिदी? ल त त्यसो भए खेलौ। ल, हजुर सोध्नुहुन्छ कि म सोधौ? ल, म सोध्छु है त त्यसो भए।
1: सजिलो है?
0: एकदम सजिलो। ल, आँखा झिमिक झिमिक्यायो कि पेटभित्र निम्त्यायो के हो? आँखा चाहिँ झिमिक झिम्काउँछ अरे, अनि त्यो चाहिँ पेटभित्र निम्त्याउँछ अरे क्या, त्यो आँखा झिम्काउने बित्तिकै अलि होइन है। र आँखा झिम्काउने चिजहरू के छन् यसो सोच्नु त? त्यो चाहिँ निर्जीव वस्तु नै हो। हजुरकै साथमा पनि छ, हात हातमा छ। ल, आँखा जस्तै नै हो, अझै अब त्यो दुइटै तरिकाबाट हुन्छ है, हातमा पनि छ, अब त्यो अझै छुट्टी पनि हुन्छ है, दुइटैबाट गर्न मिल्छ हामीहरूले। ल, के हो के हो भन्नुहुन्छ? ल, त्यसै म भन्छु है त, क्यामेराबाट फोटो खिचेको के, अनि फोटो खिच्दाखेरि झिमेक काँखा झिम्काएर अनि त्यो क्यामेराभित्र त्यो रिलहरू घुम्छ नि त।
1: हजुर,
0: क्यामेरा हो के, क्यामेराको पेटभित्र त्यो जान्छ नि त रिल, त्यो क्यामेराभित्रको रिलहरू कस्तो कराउँछ नि त ख्यार ख्यार गरेर। ल, ठिक छ, एकदम धेरै धेरै धन्यवाद छ। हजुर सोध्नुहुन्छ कि? सुन्छ। फेट काटे मर्ने टुप्पा काटे सर्ने उखु हो। ल, एकदमै धेरै धेरै धन्यवाद छ दिदी, यति राम्रो प्रश्न ल्याइदिनु भयो, एकजना साथीलाई सम्झिन सक्नुहुन्छ। ल, सुन्छ, छुटौँ है त दिदी।
1: नमस्ते,
0: नमस्कार, शुभ दिन दिदी। उहाँ फोन गर्नुभएको थियो हाम्रो दलमाया दिदी हुनुहुन्थ्यो पुलचोकदेखि, तिर्खा लागि निर्माया भन्ने मिठो गीत रोजेर जानु भइसकेको छ पालो भने तपाईँहरूको आउन सक्नुहुनेछ कार्यक्रममा सहभागिता जान सक्नुहुन्छ। फोन गर्नुहोला 9842 9911 9860 को माध्यमबाट चाहिँ कार्यक्रममा जोडिन सक्नुहुनेछ। र तपाईँले भने फोन गर्दै गर्नुहोस्। यति बेलाको क्रममा भने म यो सुमधुर गीतलाई स्थान दिन्छु अनि त्यसपछि छोटो व्यवसायिक विश्राम लगत्तै फेरि म तपाईँहरूको माझमा आउनेछु। तपाईँहरू भने सुन्दै गर्नुहोला।

0: 97.6
1: शुक्ला गंडकी एफएम 97.6
2: ए बुढा गहना किनिन्छ भन्नु भएको पनि यत्रो समय भइसक्यो के सुसारै छैन हजुरको त हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो
3: ए बुढी गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि
2: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन् त्यही जाने हो हामी पनि
3: हजुर हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने
2: सुनको गुणस्तर मापदण्ड अनुसार भएको
3: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने
2: पुराना सुनसँग नयाँ गहना साट्न सकिने
3: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने
2: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी छ खैरेनी चार तनहु थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 98261 52067 प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा साथै गरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस् सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स
4: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
5: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
2: हजुर आमादेखि नातिसम्मको एउटै रोजाए पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ अब दक्ष प्राविधिकद्वारा आइफोन स्यामसुङ रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन स्यामसुङ एमआई भिभो होनोर ओप्पो वान प्लस नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ
6: अरू गर्छन् ग्यारेन्टीका कुरा हामी दिन्छौ सेवामा सन्तुष्टि
1: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स दुलेगौंडा हेल्थ पोस्ट चोक
6: प्रोप्राइटर विनोद पोखरेल मोबाइल नम्बर 98560124
7: दाई एक बिहानै झोला बोकेर कता जान लागेको
8: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
7: मेरो पनि घरको सामान सकिया छ कतै थिएन यता नजिकै सस्तो मिलाएर पाइने पसल
8: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
7: ल हेर्नुहोस् न त जाउँ त्यसो भए दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी चार दुलेगौडा
8: दिदी कुमार श्रेष्ठको भवनमा
7: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
9: चिकन ससेज बब ससेज र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
1: प्रोपाइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0656705052 मोबाइल 98560288587
10: हेप्पी एनिभर्सरी डार्लिङ यो तिम्रो लागि उपहार
11: वाओ कस्तो राम्रो गहना कहाँ बनाएको
10: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि
12: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
10: पुराना गरगहनासँग नयाँ साटफेयर
12: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ
10: चण्डिकालीका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगौंडा तनहुँ प्रोप्राइटर प्रेम घिमिरे मोबाइल 98560062099
13: तपाईँको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईँले स्यामसुङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टिभी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
14: ओल्ड स्कुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
15: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
13: सन्देश ट्रेडर्स शुक्ला गण्डकी तुलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0656706676 मोबाइल 98560062676
16: कता हिँडेको हो आइफोन हातमा लिएर
17: आइफोन नकिन आइफोन
0: के बनौ चाँडै नै बिग्रन्छ के हो के हो यतै बनाउन खोज्यौ महँगो भन्छ पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन
16: लौ तँलाई थाहा छैन दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि पैसा र गुणस्तरमा कुनै फरक पर्दैन आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ
0: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त
16: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत मोबाइल अनलक टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ बैंक भएको भवनमा प्रोप्राइटर राजेन्द्र पौडेल शान्ति पौडेल सम्पर्क 0635414050 मोबाइल 98463231
17: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स यहाँ हरेक प्रकारका फूलका गमलाहरू इन्डोर र आउटडोर बिरुवाहरू सिजनल र पेरिनियल्स प्लान्टहरू रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस गार्डनिङ टुल्स र न्युट्रियन्स सजिलो र भरपर्दो सेवा थप जानकारीको लागि सम्पर्क रविन थापा मोबाइल 9856333398 र 9845610950 इमेल rovin98560@gmail.com टिकटक @davillagegarden तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दुलेगौंडा हेल्प पोस्ट चौक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ
18: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज

हजुर, यो छोटो व्यावसायिक विश्रामपछि तपाईँ सम्पूर्णलाई पुनः स्वागत छ प्रोग्राम हेलो शुक्ला गण्डकीमा। आज हामी रहेका छौँ मंगलबारको बसाईमा। मंगलबारको बसाईमा तपाईँहरूसँग गाउँ खाने कथा खेलिराखेको छु अनि तपाईँले रोज्नुभएका सुमधुर सुमधुर मिठा मिठा गीतहरूलाई नै कार्यक्रममा स्थान दिइराखेको छु। हप्ताभरि फोन गर्ने साथीहरू मध्येबाट एकजना साथीलाई रुचाएको रिचार्जको व्यवस्था गरिदिनु भएको छ। पोखरेल मोहन पसलेल पुस्तकमा रहेको छ, जसको प्रोभाइडर हुनुहुन्छ विनोद पोखरेल। तपाईँले हामीलाई इन्टरनेट अनलाइन मार्फत www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि स्वदेश विदेशमा रहेर एकसाथ रूपमा सुनेर पनि साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। फोन गर्न सक्नुहुन्छ 9942729611 9636611 को माध्यमबाट कार्यक्रममा जोडिन सक्नुहुनेछ। फोन गर्नुहोला, हाम्रो दुवै नम्बर खुल्ला रहेका छन्। यो एनटीसीएनसीएल जुन नम्बर सहज हुन्छ त्यही नम्बर मार्फत चाहिँ तपाईँहरू कार्यक्रममा जोडिन सक्नुहुनेछ। हामी हप्ताको सातै दिन तपाईँहरूको माझमा रहने गर्दछौ र फरक दिन फरक बारमा रहने क्रममा पनि आज हामी रहेका छौ मंगलबारको बसाईमा। मंगलबारको बसाईमा तपाईँसँग गाउँ खाने कथा खेल्नुका साथै तपाईँलाई रोज्नुभएका मिठा मिठा गीत संगीतहरूलाई स्थान दिने गर्छौ र एकजना स्पेशल वानलाई पनि तपाईँले सम्झिन चाहिँ सक्नुहुनेछ है। साथीहरू भन्न चाहन्छु फोन गर्नुहोला है, यति बेलाको मैले म तपाईँको माझमा अर्को मिठो सुमधुर गीतलाई कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि तपाईँको माझमा आउनेछु अनि मारती मंगलमीबाट रहेको छ अझमा पराना भनिरहेको छ। यति बेलाको म सिकानुहोस् यो सुमधुर गीत।

हजुर, मिठो गीतमा तपाईँको माझमा राखिसके झ्याम्पारम झ्याम्पारम भन्ने रहेको थियो, पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ है। आज भने तपाईँको माझमा तपाईँले रोज्नुभएका मिठा मिठा सुमधुर गीतहरूलाई कार्यक्रममा स्थान दिँदा दिँदै र तपाईँ अरूको फोनलाई कार्यक्रममा स्थान दिँदा दिउने कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला पनि भइसकेको छ। तिनजेलसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद छ। अनि तपाईँहरू फोन गर्नुहुने साथीहरू मध्येबाट एकजना साथीलाई सयको रिचार्जको व्यवस्था गरिदिनु भएकोमा पोखरेल मोबाइल पसललाई पनि एकदमै मनैदेखि आभार प्रकट गर्दछु। आज हामीलाई फोन गर्नुभएकी थियो नरेन्द्र रिमालजी हुनुहुन्थ्यो स्याङ्जा बिरुवादेखि, नर्माया दिदी हुनुहुन्थ्यो पुलचोकदेखि, उहाँहरू सबैजनालाई एकदमै धेरै धेरै धन्यवाद दिदी। र अन्तिममा जाँदा जाँदै भने तपाईँको माझमा यो सुमधुर गीतलाई छक्का पन्जा दुईको टाइटलसँग रहेको छ। यो मिठो गीतलाई कार्यक्रममा स्थान दिँदै आजको यस बसाईबाट भने म कार्यक्रम प्रस्तुता रिमा पनि बिदाउँछु। तपाईँहरूको बाँकी रहेको दिनहरू शुभ अनि सुखद बितोस्। तपाईँहरू सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज। नमस्कार, बाई बाई, शुभ दिन।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: होइन भाउजू, यस्तो फेसन नोबल कपडा लगाएर कता हिँड्नुभयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
2: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
1: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
3: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840601357 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइज मै जाऊ।
4: सबैले दिनको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
5: ए तिमी बस्दै गर है, म तिमी लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरे क्या।
5: दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
4: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको।
5: ए त्यसो भए त म गइहालेँ, चिया त पिएर जाऊ।
4: अहिले हतार छ, पछि आउँदै गरौलाई।
0: दीर्घाई फर्निचर सोरुम,
4: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोगेज, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
0: साथै पुरासँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
6: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
4: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ,
0: प्रोपाइटर लक्ष्मीराज वाग्ली। फोन नम्बर 0965709604, मोबाइल नम्बर 9847061268,
4: 9856062068।
7: प्रसुन, होमवर्क देखाउ त।
8: हस् टिचर।
7: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
8: टिचर, मेरो मम्मीले त सधैँ जाँदा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
7: ए हो र, त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
9: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ, निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी चार, दुलेगौडा। फोन 0965714484, मोबाइल 9856033384 र 9856067988।
10: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
11: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
10: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेभेन कन्सल्टिङ ग्रुप छ नि।
11: हजारौंको सन्तुष्टि सँगै बिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
10: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिसा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
11: अस्ट्रेलिया, न्युजिल्यान्ड, युके, क्यानेडा वा युएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
10: अब कहाँबाट शुरू गर्ने भनेर न अल्मलिनुहोस्।
11: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभेनलाई सम्झनुहोस्। मेभेन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेड मल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा।
10: मोबाइल 9800258595, फोन 0161586559।
12: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
13: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी थप जानकारीको लागि सम्पर्क 0564 14377 र 98564 43 43 तनहु सेवा हस्पिटल सुगला गण्डकी नगरपालिका 4 BP चोक
14: ए हजुर सुन्नुहोस् न चाडपर्व पनि आइसक्यो बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न
15: सुन न चन्दा कपडा किन्न त जान हुन्थ्यो नि यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म
14: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि त्यही जाने हो त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि अनि भएन त कमाल न त बार्गेनिङ गर्नुपर्ने झन्झट न त बजार नै चारिरहनु पर्ने झन्झट अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि त्यसैले ठगिने डर पनि भएन
16: हजुर न त बार्गेनिङ गर्नुपर्ने झन्झट न त बजार चारिरहनु पर्ने झन्झट
17: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ
18: दुलेगौडा बनखेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा सम्पर्क मोबाइल 98570065119 र 98694 57056
17: फेसन फ्रेन्जी तपाईँको सन्तुष्टि नै हाम्रो चाहना
19: ल छोरी हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय
20: बिहे त गर्छु तर एउटा शर्तमा मात्र
19: के शर्त हो त्यस्तो सुनाउन त हामी पनि
20: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाली पसलबाटै ल्याइदिनु पर्छ आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ राशि अनुसारका पत्थर पुराना गरगहनासँग नयाँ साथ गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ
19: रामदाम सुनचाँदी पसल शुक्ला गण्डकी छ खैरनी चार उडा कार्यालयको अगाडि सम्पर्क नम्बर 0658-412-400-412-160 र 98460-78022
21: ऋतु सुन न बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ भोलि पोखरा जाउ न है ल यतिका लागि पनि किन पोखरा जानु बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना कपडाहरू सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि
17: हजुर यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड हामी कहाँ साइकल वाकर झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ
19: रसु बेबील्यान्ड शुक्ला गण्डकी 4 दुलेगौडा
17: मोबाइल 98560055077
1: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी चार दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी एफएम को पारीपट्टी मोबाइल नंबर 98560309 र 97065020209
2: TVS साथ छ हाम्रो।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला मध्याह्नको ठिक 12 बज्यो.
4: प्रतिशतले घट्यो एक दुई वर्षमै पूर्ण रूपमा पग्लिने अनुमान र एसियाडको क्रिकेटमा आजका खेल वर्षाका कारण रद्द. नेपाल र मलेसिया बाहिरिए. नेपाल खबरमा अब पूरा खबर. बाढ़ी पहिरोले अवरूद्ध मुख्य सड़क अझै नखुल्दा यात्रुले शास्ति पाएका छन्. संघीय राजधानी काठमाडौँ जोड्ने मुख्य सड़क पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथमा 5 दिनदेखि गाड़ी चल्न सकिरहेका छैनन्. देशका अरू सड़क खण्ड पनि अवरूद्ध छन्. अस्ति आइतबार दिउँसोदेखि झरी रोकिएपछि पहिरो खुलाउने प्रयास भइरहेको छ. तर धेरै ठाउँमा ठूलो पहिरो खसेकाले खुलाउन समय लागेको प्रहरीले जनाएको छ. पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीर, मलेखु नजिकैको परेवावीर र गोजुरी नजिकैको चालिसीमा अहिले पनि पहिरो पन्छाउने काम भइरहेको छ. धादिङ बेसी चल्ने वैकल्पिक सड़कमा हिजोदेखि गाड़ी चले पनि पृथ्वी राजमार्गमा गाड़ी सञ्चालन भइ नसकेको धादिङ प्रहरीको भनाई छ. प्रहरीका अनुसार भरे या भोलिसम्ममा गाड़ी सञ्चालन हुने गरी पहिरो पन्छाउने काम चलिरहेको छ. काठमाडौँ जोड्ने अर्को मुख्य सड़क बीपी राजमार्गमा पनि गाड़ी सञ्चालन भइसकेको छैन. पहिरो पन्छाउने काम भइरहे पनि सड़क कहिलेदेखि खुल्छ भन्ने यकिन भइ नसकेको काभ्रे प्रहरीले जनाएको छ. नारायणगढ़ मुगलिन सड़क खण्ड हुँदै पोखरातर्फ चल्ने गाड़ी भने चलिरहेका छन्। काठमाडौँ हेटौँडा जोड्ने कान्ति लोकपथ र भीमफेदी फाकेल सड़क अझै सञ्चालनमा आउन सकेको छैन. सड़क विभागले अवरूद्ध सड़क खुलाउने काम तीव्र रूपमा भइरहेको दावी गरे पनि मुख्य सड़क 5 दिनसम्म खुल्न नसक्दा काम विशेषले यात्रा गर्नुपर्नेहरूलाई निकै शास्ति भएको छ. अबको 3 दिनमा सबैजसो सड़क सञ्चालनमा आउने गरी काम भइरहेको सड़क विभागले जनाएको छ. बाढ़ी पहिरोका कारण बागलुङ, म्याग्दी, मुस्ताङ र मनाङ केन्द्रीय सड़क सञ्जालको सम्पर्कबाट बाहिर पुगेका छन्। बागलुङ, म्याग्दी र मुस्ताङमा गण्डकी प्रदेशको राजधानी पोखरा आउजाउ गर्न प्रयोग गर्ने सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरूद्ध छ. सिद्धार्थ राजमार्गको कुस्मा मालडुंगा खण्डमा काली गण्डकीको बाढ़ीले कटान गरेपछि 3 जिल्ला केन्द्रीय सड़क सञ्जालबाट बाहिर पुगेका हुन्. बाढ़ीले पर्वत र बागलुङलाई जोड्ने मालडुंगा पुल पनि भत्काएको छ. पहिरोले बेनी जोमसोम कोरला सड़क खण्ड पनि पूर्ण रूपमा अवरूद्ध भएपछि मुस्ताङको अरू जिल्लासँग सड़क सम्पर्क टुटेको छ. म्याग्दीको बेनीदेखि दरवाङसँग पुग्ने सड़क समेत अवरूद्ध छ. बागलुङमा पहाड़ी राजमार्गको विभिन्न खण्ड तथा कालीगण्डकी करिडोरको मालडुंगा बेनी जोमसोम कोरला खण्ड पनि अवरूद्ध छ. यी सड़क खुलाउन भने अझै केही दिन लाग्ने भएको छ. गएको 8 गतेदेखि अस्ति 11 गते आइतबारसम्म परेको ठूलो वर्षाबाट 27 जनाले ज्यान गुमाएका छन्। यो 4 दिनको अवधिमा पहिरोका 304 र बाढ़ीका 87 घटना भएका विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ. प्राधिकरणले आज बिहान सार्वजनिक गरेको प्रतिवेदन अनुसार पहिरोबाट 11 पुरूष र 9 महिला तथा बाढ़ी र ठूलो वर्षाबाट 4 पुरूष र 3 जना महिलाले ज्यान गुमाएका छन्। त्यस्तै 4 जनाको अवस्था थाहा हुन सकेको छैन. 8 जना घाइते भएका छन्। 1082 परिवार प्रभावित भएका छन्। 227 घर पूर्ण अनि 142 घरमा आंशिक क्षति पुगेको तथ्याङ्क छ. 10 पुल, 31 गोठ र 114 पशु चौपाया क्षति भएका प्राधिकरणको विवरण छ. बाढ़ी पहिरो प्रभावित क्षेत्रका झण्डै 2000 जनालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको थियो. त्यस्तै मनाङको नार्फा भूमिको उच्च हिमाली क्षेत्रमा हिम पहिरो गएको र त्यहाँ 4 शव भेटिएका छन्। हराइरहेका 12 जनाको खोजी कार्य भइरहेको छ. तर उच्च हिमाली क्षेत्रमा ठूलो हिम पहिरो गएकोले खोज तथा उद्धार कार्य निकै जटिल बनेको छ. शरद ऋतुमा 18 हिमाल आरोहणका लागि 637 जनाले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार सन् 2026 शरद ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि 68 टोलीका 337 जना आरोहीले अनुमति लिएका हुन्। विभागका सूचना अधिकारी सूरज घिमिरेले 18 हिमाल आरोहणका लागि 474 पुरूष र 163 महिलाले आरोहण अनुमति लिएको जानकारी दिनुभयो. आरोहण अनुमति बापत विभागले 23,85,17,797 रूपियाँ रोयल्टी संकलन गरे. आरोहण अनुमति लिएका हिमाल मध्ये सबैभन्दा धेरै मनासलु 8,163 मिटरको रहेको छ. मनासलु आरोहणका लागि 43 टोलीका 500 जना आरोहीले अनुमति लिएका छन्. प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 सम्बन्धी समितिको प्रतिवेदन पेश गरिएको छ। शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डाक्टर ओजस्वी शेरचनले विधेयकमाथि दफावार छलफल गरी परिमार्जन सहितको प्रतिवेदन सदन समक्ष पेश गर्नुभएको हो। शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले लामो समयदेखि छलफल र गृह कार्य गरिरहेको थियो। यसै अघि आजको बैठकमा एमालेका सांसद डाक्टर पुष्पराज कणेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा जम्मा भएको रकम र त्यसको खर्च विवरण सार्वजनिक गर्न माग गर्नुभएको छ। उहाँले विपद व्यवस्थापनमा सरकारले परिचालन गरेको आर्थिक स्रोतको पारदर्शितामाथि प्रश्न उठाउनु भएको हो। यस्तै सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद जगदीश खरेलले विपद व्यवस्थापनको संरचनागत सुधारका लागि सरकारसँग माग गर्नुभएको छ। त्यस्तै श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले देशका विभिन्न भागमा सम्पर्कविहीन भएका नागरिकको अवस्थाबारे तत्काल जानकारी सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज विश्व मुटु दिवस, जीवनशैलीमा सुधार, खानपान र व्यायाममा ध्यान दिन डाक्टरको सल्लाह, सुनको भाव आज तोलामा 3,800 रूपियाँले घट्यो लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
6: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रस्तुत विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले बाढ़ी पहिरोले अवरूद्ध मुख्य सड़क अझै नखुल्दा यात्रुलाई शास्ति, पछिल्लो विपदको चार दिनमा 27 जनाले ज्यान गुमाए, 1082 परिवार प्रभावित लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज विश्व मुटु दिवस नेपालमा पनि मनाइँदैछ। हरेक वर्ष सेप्टेम्बर 29 तारीकमा विश्व मुटु दिवस मनाउने गरिन्छ। विश्व मुटु महासंघको आह्वानमा सन् 2000 यो दिवस मनाउन थालिएको हो। मुटुलाई धड्कन देऊ भन्ने नाराका साथ आज विश्वभर मुटु दिवस मनाउन लागि हो। यस वर्षको विश्व मुटु दिवसको सन्देश मुटुलाई स्वस्थ राख्ने र हृदयघातका लक्षणबारे सचेतना जगाउनेतर्फ केन्द्रित छ। पछिल्लो समय नेपालमा मुटु रोगको जोखिम बढ़दै गएको छ। अस्वस्थ खानपान, धूमपान तथा सुर्तीजन्य पदार्थको सेवन, शारीरिक गतिविधिका कमी, मानसिक तनाव, मोटोपन तथा उच्च रक्तचाप, मधुमेह र कोलेस्ट्रोल जस्ता समस्यालाई समयमै नियन्त्रण नगर्दा मुटु रोगको जोखिम बढ़दै गएको डाक्टरहरू बताउँछन्। स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार नेपालमा मुटु रोगबाट वार्षिक 30,000 ज्यान जाने गरेको छ। त्यसमध्ये 13-45 वर्ष उमेर समूहका 1/3 रहेका छन्। मुटु रोग जीवनशैलीसँग प्रत्यक्ष जोड़िएको रोग हुनाले जीवनशैलीमा सुधार गर्न, खानपान र व्यायाममा ध्यान दिन सके मुटु रोगको जोखिम धेरै घटाउन सकिने मुटु रोग विशेषज्ञले बताएका छन्। आज सुन चाँदीको भाव घटेको छ। सुनको भाव तोलामा 3,800 र चाँदी 115 रूपियाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज सुन तोलाको 2,90,500 र चाँदी 4,395 रूपियाँमा कारोबार भइरहेको छ। यसँगै हिजो सुनको भाव तोलाको 2,94,300 र चाँदी 4,510 रूपियाँ रहेको थियो। अब विदेशको खबर। इण्डोनेशियाको पपुआ क्षेत्रमा रहेको सुदीरमान पर्वत श्रृंखलाको हिमनदी तीव्र गतिमा पग्लिँदै गएको छ। वैज्ञानिकहरूले बाँकी रहेको हिउँ पनि अबका 1-2 वर्षमै पूर्ण रूपमा हराउन सक्ने अनुमान गरेका बीबीसीले जनाएको छ। पुनका कायजया क्षेत्रमा 1900 शताब्दीमा झण्डै 1,900 हेक्टर क्षेत्रफलमा फैलिएको हिमनदी अहिले घटेर झण्डै 16 हेक्टरमा सीमित भएको छ। सन् 2000 दशकको शुरूदेखि 2025 हिमनदीको क्षेत्रफल 95% घटेको अनुसन्धानकर्ताले बताएका छन्। विज्ञका अनुसार बढ़दो तापक्रम र हिमपातको सत्ता वर्षा हुने क्रम बढ़नु हिमनदी पग्लिनुको प्रमुख कारण हो। एलनिनो जस्ता मौसमी घटनाले पनि यसको गति बढ़ाउन सक्ने उनीहरूको भनाइ छ। पपुआका यी हिमनदी वैज्ञानिकका लागि जलवायु परिवर्तन र विगतको मौसम अध्ययन गर्ने महत्वपूर्ण अभिलेख भएका छन्। हिमनदी हराउँदै जाँदा वातावरणीय सँगै सांस्कृतिक सम्पदा पनि प्रभावित हुने चिन्ता बढ़ेको छ। अब खेल खबर। 20 एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा आजका दुईवटै खेल रद्द भएका छन्। नेपाल र श्रीलंका बीचको आज बिहान हुनुपर्ने खेल तथा त्यसपछि तय भएको बंगलादेश र मलेसियाको खेल पनि वर्षाका कारण हुन सकेन। यसले नेपाल र मलेसिया क्वार्टर फाइनल चरणबाटै बाहिरिएका छन्। श्रीलंका र बंगलादेश सेमी फाइनलमा पुगेका छन्। यसअघि हिजो पनि खेल हुन नसक्दा भारत र पाकिस्तान सेमी फाइनलमा पुगेका थिए। उच्च वरियताको टोली अघिल्लो चरणमा जाने नियम अनुसार भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश अघिल्लो चरणमा पुगेसँगै सेमी फाइनल समीकरण पूरा भएको छ। अब पाकिस्तान र बंगलादेश तथा भारत र श्रीलंका फाइनलमा पुग्न खेल्ने भएका छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि। बाढ़ी पहिरोले अवरूद्ध मुख्य सड़क अझै नखुल्दा यात्रुलाई शास्ति, अबको 3 दिनमा सबैजसो सड़क सञ्चालन गर्ने गरी काम भइरहेको सड़क विभागको भनाई, पछिल्लो विपदको 4 दिनमा 27 जनाले ज्यान गुमाए, 4 जनाको अवस्था अझै थाहा हुन सकेन, 1082 परिवार प्रभावित, शरद ऋतुमा 18 हिमाल आरोहणका लागि 637 जनाले लिए अनुमति, 23,85,00,000 रूपियाँ भन्दा धेरै राजस्व सन्तुलन, इण्डोनेशियाको पपुआ क्षेत्रमा हिमनदी तीव्र गतिमा पग्लिँदै 5 वर्षमा क्षेत्रफल 95% घट्यो, 1-2 वर्षमै पूर्ण रूपमा पग्लिने अनुमान, र एसियाडको क्रिकेटमा आजका खेल वर्षाका कारण रद्द, नेपाल र मलेसिया बाहिरिए। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़कको अवस्थाबारे जानकारी लिने गर

0: शुक्लागन्ध केएफएम 97.6।
1: आज पनि खाना काँच्ने होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, कतिले सामान किनेर ल्याउने भए पो।
1: ए मेरी तिते गरेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
2: दुलेगाउँमा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न, किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि। अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेट पनि गर्न पाइन्छ, बुझ्नुभयो?
3: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
4: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्लागण्डकी 4 बनकेवा चोक।
5: राम्रो नहुने त कुरै भएन नि फतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
6: त्यसो नभने म पनि अब नाचिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
5: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, टन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
7: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल
4: गंडकी सीसा पसल तथा फर्नीचर सप्लायर्स, शुक्ला गंडकी 4 बीपी चोक,
7: प्रोप्राइटर प्रकाश न्यौपानी, संपर्क 0765702625, मोबाइल 98 5 33 8 78, 98 4 61 56 58।
8: चितौन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ।
9: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
8: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरे मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
9: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
8: सम्पर्क चितौन प्लास्टिक पसल, शुक्ला गण्डकी 4 दुलेगौंडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
9: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 98 4 59 0 11 20 र 98 1 62 56 187।
10: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
11: कान्छी पनि स्याङ्जा धन लक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
12: स्याङ्जा धन लक्ष्मी सुन चाँदी पसल,
13: नयाँ तथा पुराना हरेक डिजाइन का सुन चाँदी का गर गहना,
12: शुद्ध सुन तथा चाँदी का गर गहना,
13: छापा वाला सुन चाँदी का गर गहना,
12: राशि अनुसार का पत्थर,
13: कम्प्युटर तौल प्रविधि,
12: बिक्री वा साफेर मा सुनको सही मूल्यांकन,
13: बिना रसायन 24 क्यारेट का गर गहना को लागि सम्झने पर्ने ठाउँ
12: सञ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौंडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
13: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98 1 71 16 0 69, 98 0 67 25 229,
12: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 98 1 41 33 222, 98 0 87 69 70 142।
14: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ अलमल्ल परे म त।
15: होइन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
14: सपिङका लागि भनेर दुले गौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउनु मन लाग्ने ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि त्यसो भए सँगै जाउन त दुवैजना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्लागण्डकी चार दुलेगौडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 9841694378 9811396902
15: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्लागण्डकी चार दुलेगौड़ा प्राइम बैंक संगे शुक्लागण्डकी एफएम को तारीपट्टी मोबाइल नंबर 9855309982 र 9705620209
16: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज

0: घरमा सुख शान्ति कहिल्यै भएन, आन्टीको काम पनि बन्दैन।
1: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
2: होइन बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
0: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
3: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनु भएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
1: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805926466 र 9847349839।
4: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है? ल पत्तै छैन है तिमीलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
5: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
4: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142, मोबाइल 9560231128 र 9462014726।
6: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप सर प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
7: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
6: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा, यानै MB ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827109066 र 9460094543।
8: उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा सम्बन्धी सूचना। उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौडाको भदौ 9 गते बसेको बैठकले 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा गर्ने निर्णय भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार भइसकेको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 27 गते मंगलबार। स्थान नेवार समाज हल दुलेगौडा। समय बिहान 11 बजे।
9: होइन यसो आमा चाहिँ कहाँबाट चलेको
10: कुटी हस्नु भन्नु, यस्तो पङ्ख चलिरहेको देखिनु भन्नु।
9: पम्प खास त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
10: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
11: चेस्का बाजे चाँचा पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी चाहिने पम्प कुलर हाउस ओरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
12: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौंडा तनहुँ, प्रोभाइडर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98560303624।
5: तपाईँ सुन्दै हुनुहुन्छ शुक्लगण्डकी एफएम 97.6।

0: मैले देखाएको त्यही पनि ल्याएन।
1: मैले नि यही केटी देखेँ हो।
0: मैले पहिले देखेँ हो कि?
1: त्यस्ता कुरा हुँदैन, पहिले देखेर हुन्छ।
0: अनि क्यारेर हुन्छ त
1: नाटक नगर ना।

0: मैले देखेको त्यही पनि बिहान
1: मैले नि यही केटी देखे हो
0: मैले पहिले देखे हो कि
1: त्यस्ता कुरा हुँदैन पहिले देखेर हुन्छ
0: अनि क्यारेर हुन्छ त
1: नाटक नगर

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ल गण्डकी एफएम 97.6।
1: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। धुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, धुलेगौडा,
2: दिदी कुमार श्रेष्ठको भवनमा।
1: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बब ससेज
1: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
4: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 98560285487।
5: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
6: तर महँगो होला नि?
5: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
7: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
8: बाराही अल्मुनियम, अब यूपीवीसी को साथमा।
7: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
8: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2, गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0635414411, मोबाइल 98560-22938 र 98028-22938।
9: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ
10: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स, यमाहा शोरूम दुलेगौडा बजार तनहु।
11: सम्पर्क 0654142121, मोबाइल 98560-35921।
10: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
12: यस यमा।
13: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
14: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
13: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
15: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्या का एसजीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
1: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
16: टीवीएस कंपनी का विभिन्न मॉडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस्। टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4, दुलेगौड़ा, प्राइम बैंक संगे शुक्ला गण्डकी एफएम को पारीपट्टी। मोबाइल नंबर 98560-30982 र 97065-20209।
17: TVS साथ छ हाम्रो।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-175.
1: शुक्ला गण्डकी एफएम 97.6
2: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला दिउँसोको ठिक 1 बज्यो।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 98166343372।
4: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
5: होइन, कति पुन मोबाइल भन्दै कराएको।
4: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि।
5: कहाँ छ पुन मोबाइल?
4: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
5: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4, दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
5: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98191974888 र 98448400000।
6: वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला। यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
7: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने। रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि। जाउँ त्यतै।
4: स्मृति फेन्सी, दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
8: प्रोप्राइटर राजकुमारी अधिकारी। फोन 0658570744।
9: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
10: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
11: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
10: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
11: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
10: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
11: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
10: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
11: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
10: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु।
12: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ। मोबाइल नम्बर 98261552067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
13: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
10: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
14: चाड पर्वको अवसरमा अब 32 इन्चको स्मार्ट टिभी जित्ने मौका तपाईँको।
15: नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्गहरूमा हार्दिक शुभकामना।
14: चाड पर्वको अवसरमा माछापुछ्र बैंक भवन दुलेगुडा स्थित प्रार्थना गिज एन्ड किचन सेन्टरमा 3000 रुपियाँसम्मको सामान किन्नुहोस् अनि तपाईँले पाउनुहुनेछ एउटा कुपन, 5000 सम्मको खरिद गर्दा दुईवटा कुपन।
15: लक्की ड्र मार्फत एकजना भाग्यशाली ग्राहकले 32 इन्चको स्मार्ट टिभी पाउनुहुनेछ। द्वितीय पुरस्कार एयर फ्राई र तृतीय पुरस्कार अटो ग्यास स्टोभ, दुई दुई जनालाई राइस कुकर, प्रेसर कुकर र इन्डक्सन बेस कराई उपहार।
14: उपहार योजना 2083 साल पुस 14 गते सम्म लागू हुनेछ। उपहार घोषणा हुने मिति र स्थान 2083 साल पुस 15 गते दिउँसो 1 बजे प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरको प्राङ्गणमा।
15: लकी ड्र सँगै चाड पर्वलाई लक्षित गर्दै विशेष अवसरको व्यवस्था गरिएको सहर्ष जानकारी गराउँदछौ।
14: थप जानकारीको लागि प्रार्थना गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 दोलेगौडा माछापुच्छ्रे बैंकको भवन।
15: प्रोपाइटर भरत श्रेष्ठ, मोबाइल 9856065870।
16: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज।

आउने माया संसारे जलाउने माया संसारे हँसाउने माया संसारे रुवाउने माया यो माया रुखमा पातामा हाँगामा जरामा फुलामा मौरीमा माछामा चरामा कहाँ छैन र माया को छ र माया नलाको चोखो को छ र मायाले नरोको डाँडै चढे पनि गहिरै झरे पनि गीतै सुने पनि आउने झल्को ढोकै थुने।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: घर मात्र बनाए पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
2: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
3: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घरमाथि,
4: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 68 827 र 98 644 35 031।
5: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
6: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
5: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुन चाँदी पसलमा बनाएको नि।
6: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
5: पुराना गरगहनासँग नयाँ साथ फेर,
6: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
5: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी, दुलेगौडा, तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 98560 62 099।
7: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
8: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
7: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका दिपा। ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
8: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
7: ए त्यसो भए त म गइहाले,
8: चिया त पिएर जाउँ,
7: अहिले हतार छ, पछि आउँदै गरौँला है।
9: दीर्घायु फर्निचर सोरुम,
6: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
10: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
6: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ।
9: प्रोप्राइटर लक्ष्मी राज वाग्ली, फोन नम्बर 0965709 4, मोबाइल नम्बर 98460 61 268
6: 98560 60 268।
11: कता हिँडेको हो आइफोन हातमा लिएर?
12: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
11: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
12: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
11: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463231।
13: यस तनाव सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही असोज 17 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट, मुटु, छाती, सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
14: पोखराका हारजोनी तथा नसा रोग विशेषज्ञ डाक्टर विजय परियार,
13: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेनी स्क्यान, थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, छाला, यौन, कुष्ठरोग, एलर्जी तथा सौन्दर्य विशेष विशेषज्ञ डाक्टर जेम महर्जन, मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक तनहु, फोन 0654143777, मोबाइल 98564433।
15: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
16: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
15: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
17: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
15: होम डेलिभरीको पनि व्यवस्था छ।
5: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9855600778।
18: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में, टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सब ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस्। टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गंडकी 4 दुलेगौड़ा, प्राइम बैंक संगे शुक्ला गंडकी FM को पारीपट्टी, मोबाइल नंबर 9856309982।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला दिउँसोको ठिक 2 बज्यो।

0: 96.6 शुक्ला गण्डकी FM 97.6
1: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी
2: पण्डित बा दर्शन फर्सी घरपैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
3: ओमकार
2: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्नु होला
3: ओमकार
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
3: ओमकार
2: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको
3: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रत बन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
2: विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
4: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने समय आएको छ पत्ता लगाउने आठको दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् आठको दम र समयसँगै हरो उत्तीर्ण दिनुहोस् श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति आठको दमको साथमा
5: सुन्नुहोस् न यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ
6: आहा कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी
5: हो त नि अब चाहिँ राम्रो भयो ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ ल कोठा पनि चम्किएको छ ए नानी बस्नुहोस् न न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो यति सामान जोडियो अब त वर्षौसम्म ढुक्क
7: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
8: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ
9: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार
8: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 9856206630
7: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन
10: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर
9: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ अब यो समस्या निको नहुने रोग होइन निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन् त्यसैले चिन्ता नलिनुहोस्
10: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ
9: असोज 17 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ
10: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
9: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन नम्बर 0654142333 मोबाइल 9968168887
11: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
12: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
13: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स
14: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ
15: अब दक्ष प्राविधिकद्वारा आइफोन स्यामसुङ रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन स्यामसुङ एमआई भिभो होनोर ओप्पो वान प्लस सिम लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
16: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
17: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलीगंगा हेल्प पोस्ट,
16: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124।
18: गाउँबाट सपिङ गर्नको लागि धुलेगौडा झरेको, यता हेरिनी उस्तै उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ अलमल्ल परे म त।
19: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
18: सपिङका लागि भनेर धुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
19: ल तिमी ढुक्क हौ न, धुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
18: त्यसो भए सँगै जाउ न त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी 4, दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 9841694378, 9171969902।

0: बड़ा दशैं विशेष दुलेगौड़ा सांस्कृतिक महोत्सव 2083
1: मिति यही असोज 12 गते देखि 22 गते सम्म
0: तनहु जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन परिवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
1: स्थान शुक्ला गण्डकी चार दुलेगौडा कस्तरी खेल मैदान
0: महोत्सवका मुख्य आकर्षणहरू
1: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति
0: बालुद्यान एवं रमाइलो मेला
1: दशैं तिहार सस्तो बजार
0: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
1: स्थानीय कला संस्कृतिको प्रदर्शनी
0: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
1: साथमा लाइभ कन्सर्ट
0: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ
2: अब तपाईको घर अफिस वा बगैचा हराभरा र सुन्दर बनाउने सही समय यही हो द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स यहाँ हरेक प्रकारका फूलका गमलाहरू इन्डोर र आउटडोर बिरुवाहरू सिजनल र पेरिनियल्स प्लान्टहरू रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस गार्डनिङ टुल्स र न्युट्रियन्स सजिलो र भरपर्दो सेवा थप जानकारीको लागि सम्पर्क रविन थापा मोबाइल 9856333398 र 9845610950 इमेल robin98560@gmail.com टिकटक @davillagegarden तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी चार दुलेगौडा हेल्प पोस्ट चौक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ
1: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य प्राप्त गरौं
3: ऐतिहासिक धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ
4: त्यसैले दान गरौं सकेको गरौं सबैले गरौं
1: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी आठ नहुँ
5: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गण्डकी चार दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गण्डकी एफएम को पारिपट्टी मोबाइल नंबर 9855309982 र 9705620209
6: साथ छ हाम्रो
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज

0: भौकाल कर दिए।
1: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौ। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौ।
3: जल चेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
2: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
4: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
5: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाइमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
4: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
6: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
5: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
6: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
5: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98 560 62 827 र 98 644 35 031।
7: यही हो मौका, पर्यो पर्यो ठ्याक्कै पर्यो।
8: होइन हौ, कसरी पर्यो?

0: सीधे 10 लाख सम्म श्योर शॉट कैश उपहार फुल 100% कैश बैक हर एक हफ्ता एक जनालाई इन्क्वायरी रजिस्टर गर्दा पनि हर एक दिन एक जनालाई एयरबड उपहार नागरिकता को भरमा इजी फाइनेंस र एक्सचेंज को सुविधा
1: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो शोरूम शुक्ला गण्डकी 4 दुलेगौडा सम्पर्क 0658902969 र 98560169900
0: हिरो सीजी मोटर्स
2: ह्याप्पी एनिभर्सरी डार्लिङ यो तिम्रो लागि उपहार
3: वाउ कस्तो राम्रो गहना कहाँ बनाएको
2: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि
4: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
2: पुराना गरगहना सँग नयाँ साथ फेर
4: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ
2: चण्डिकालीका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगौडा तनहुँ प्रोप्राइटर प्रेम घिमिरे मोबाइल 98560062909
5: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन् आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन
6: ए तिमी पो बस्दै गर है म तिम्रो लागि चिया बनाएर ल्याउँछु
5: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका दिपा ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले
6: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम त्यहीबाट ल्याएको
5: ए त्यसो भए त म गइहाले चिया त पिएर जाऊ अहिले हतार छ पछि आउँदै गरौला है
7: दीर्घायु फर्निचर सोरुम
4: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ
7: साथै पुरानसँग साफ फिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ
8: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
4: दीर्घायु फर्निचर सोरुम दुलगौडा त नहु
7: प्रोप्राइटर लक्ष्मीराज वाग्ले फोन नम्बर 0568709704 मोबाइल नम्बर 98460261268
4: 98560261268
9: सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना यस सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार तनहुँको 15 वार्षिक साधारण सभा तथा 5 अधिवेशन तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण सेयर सदस्यज्यूहरूलाई पत्रचार गरिसकिएको छ यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिन्छ मिति 2083 साल असोज 25 गते आइतबार समय बिहान 11 बजे स्थान खैरेनीटार मगर समाज भवन शुक्ला गण्डकी 6 प्रगति टोल खैरेनीटार तनहुँ अध्यक्ष बाबुलाल श्रेष्ठ सचिव कमल मोहन घिमिरे सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार
10: कता हिँडेको आइफोन हातमा लिएर
11: आइफोन हो कि माइफोन के बनाऊ चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन
10: लौ तँलाई थाहा छैन दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि पैसा र गुणस्तरमा कुनै फरक पर्दैन आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ
11: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त
10: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत मोबाइल अनलक टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा प्रोप्राइटर राजेन्द्र पौडेल शान्ति पौडेल सम्पर्क 0654140050 मोबाइल 98463311
12: ए नानीको बुवा आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ खानाको व्यवस्था चाहिँ म मिलाउँछु मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है
13: ढुक्क भाउन हो बुढी फ्रेस हाउस जति भन्छ क्यारे यही त हाल्छु नि
12: इज्जतको सवाल छ बुढा जहाँ पायो त्यहीबाट ल्याउने होइन नि दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस त्यही जानु ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि
13: हजुर खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ साथै विवाह
14: पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
15: होम डेलिभरीको पनि व्यवस्था छ।
16: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178 9550700778।
17: सिम्स केयर गिवर्स ट्रेनिङ, केयर विथ कम्प्यासन, सर्भ विथ हार्ट।
18: सिप सिक्नुहोस्, भविष्य सुनिश्चित बनाउनुहोस्। सिटी भिटीद्वारा सम्बन्धन प्राप्त सिम्स केयर गिवर्स दुलीगौडामा। सिटी भिटीको पाठ्यक्रममा आधारित 390 घण्टा तालिम।
19: हाम्रा विशेषताहरू:
18: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण,
19: व्यावहारिक र प्रयोगत्मक सिकाइ,
18: रोजगारको लागि मार्गदर्शन तथा सहयोग,
19: सिपमूलक गुणस्तरीय र प्रमाणकारी तालिम,
18: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर। भर्ना गर्ने अन्तिम मिति 2083 साल भदौ 31 गति सम्म।
19: स्थान: सिम्स केयर गिभर, शुक्ला गण्डकी 4, दुलेगौडा तनहुँ।
18: सम्पर्क 9556044343, 9801443688, 9801443688, 9560717773।
20: डोन्ट मिस दिस अपर्चुनिटी।
21: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
22: हमें लगता है तुम एक फिल्म हो, जब भी मिलते हो हंसाते हो, बहुत नाइस फील कराते हो, पर हमें डर लगता है कि एक दिन अचानक इस फिल्म का दी एंड हो जाएगा।

0: ਟਕਲਿਆ ਤੇਰਾ ਬਾਪ ਟਕਲਿਆ
1: शुक्ला गंडकी एफएम 97.6
2: या बुढ़ा 20 वर्ष देखि को यो पुरानो टीवी कति हेर्ने भनेको के वाईफाई र मोबाइल बाटै कनेक्शन गरेर टीवी चलाउन सक्ने जमाना आइसक्यो
3: कुरो त ठिकै हो बुढी

0: त्यसले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
1: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
2: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल। मोबाइल 9846026617 र 9811638981।
3: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो। बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
1: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
3: के शर्त हो त्यस्तो? सुनाउन त हामी पनि।
1: बिहेका सबै गरगहना खैरेनी टारको रामधाम सुनचाली पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
3: रामधाम सुनचाँदी पसल, शुक्ला गण्डकी छ खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658412414160 र 9840607022।
4: उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा सम्बन्धी सूचना। उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगुडाको भदौ 9 गते बसेको बैठकले 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा गर्ने निर्णय भएकोले शेयर धनी सदस्यहरूलाई पत्रचार भइसकेको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 27 गते मंगलबार। स्थान नेवार समाज हल, दुलेगाउँ। समय बिहान 11 बजे।
5: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
6: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
5: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेबेन कन्सल्टिङ ग्रुप छ नि।
6: हजारौंको सन्तुष्टि सँगै भिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
5: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिजा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
6: अस्ट्रेलिया, न्युजिल्यान्ड, युके, क्यानेडा वा USA, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
5: अब कहाँबाट सुरु गर्ने भनेर न अल्मलिनुहोस्।
6: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभेनलाई सम्झनुहोस्। मेभेन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा फेडमल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा।
5: मोबाइल 9808353995, फोन 0161586559।
7: यस तनाव सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही असोज 17 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट, मुटु, छाती, सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
8: पोखराका हारजोनी तथा नसा रोग विशेषज्ञ डाक्टर विजय परियार,
7: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान, थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, छाला, यौन, कुष्ठरोग, एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जेम महर्जन, मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक तनहु, फोन 0658414377, मोबाइल 9856443।
9: रितु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउ न है।
10: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
9: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकल, झोलुङ्गा, स्वदेशी तथा
11: विदेशी रेडीमेड कपड़ा जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
3: रसु बेबील्यान्ड शुक्ला गण्डकी चार दुलेगौडा।
11: मोबाइल 9856055770।
12: यमहाले ल्यायो दशैं तिहार अफर, सहज सजिलो अफर, आकर्षक बलिया हाइब्रिड याफाई टेक्नोलोजी का यमहा बाइक स्कूटर खरीद में घरमै बसी 1,00,000 सम्म नगद जित्ने मौका नगुमाउनु होला र ली सकेपछि 10,00,000 सम्म नगद जित्ने मौका। आफैले बटन थिच्नुहोस्, नगद जित्नुहोस्, साथै बाइक स्कूटरमा 2 वर्षको वारेन्टी र फ्री हेलमेट भएको पनि सहर्ष जानकारी गराउँदछौ। आउनुहोस् यस पटकको चाड पर्व यमहासँग।
13: सुन्दर अटो ओक्स यमहा सोरुम दुलेगौडा बजार तनहुँ। सम्पर्क 0564142221, मोबाइल 98565391। प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
14: यस यमहा।

0: सिधै 10 लाखसम्म स्योर सर्ट क्यास उपहार, फुल 100% क्यास ब्याक हरेक हप्ता एकजनालाई, इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एकजनालाई एयरबड उपहार, नागरिकताको भरमा इजी फाइनेन्स र एक्सचेन्जको सुविधा। शर्तहरू लागू हुनेछन्।
1: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो सोरुम शुक्ला गण्डकी 4-2 गौडा, सम्पर्क 0-65-590-2-99 र 98-560-61-999।
0: हिरो सिजी मोटर्स।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175।
1: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला दिउँसोको ठिक 3 बज्यो।
3: Wherever you are, stay connected with the wide Wherever you are, stay connected. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices.
5: गाडी एकतर्फी चल्न थालेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार नवबुद्ध नगरपालिका 6 को चौकी डाँडा, रोशी गाउँपालिका 7 को कटुन्जी तथा 400 बेसी, वडा नम्बर 8 को गिम्दी बेसी र वडा नम्बर 11 को मामती क्षेत्रमा सड़क अवरूद्ध भएको थियो। चौकी डाँडामा रोशी खोलाको बहाव अझै उच्च रहेकाले तत्काल खोलाको किनारमा डाइभर्सन बनाउन नसकेपछि खानेपानीको पम्प हाउस रहेको भित्री ट्र्याकबाट गाड़ीहरू सञ्चालन गरिएका छन्। सड़क खुले पनि नदीको बहाव र सड़कको अवस्थालाई ध्यान दिएर सावधानीपूर्वक यात्रा गर्न प्रहरीले आग्रह गरेको छ। यस्तै लगातारको वर्षासँगै गएको पहिरोका कारण केही दिनदेखि अवरूद्ध बनेको कान्ति लोकपथ आज दिउँसोदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ। वर्षाले सड़कका विभिन्न ठाउँमा पहिरो खसेपछि काठमाडौँ हेटौँडा जोड्ने यो मुख्य राजमार्ग अवरूद्ध भएको थियो। अहिले एकतर्फी गाड़ी चल्न थालेका ट्राफिक प्रहरीले जनाएको छ। यता पृथ्वी राजमार्गमा पर्ने धादिङको कृष्णभेर, परेवाभीर र बांगे मोड क्षेत्रमा सड़क भने अवरूद्ध नै छ। यसैबीच सड़क अवरूद्ध भएर काठमाडौँमा रोकिएका ट्रक तथा ठूला बसहरू पनि आजदेखि क्रमशः गन्तव्यतर्फ जान शुरू गरेका छन्। काठमाडौँको कलंकी, बल्फु, भक्तपुरको सूर्य विनायक लगायतका क्षेत्रमा गाड़ीको चाप बढ़ेको छ। नेपाली कंग्रेसको 15 महाधिवेशन 2 दिन फर सरेको छ। यसअघि असोज 16 गतेदेखि शुरू गर्ने तयारी भएको महाधिवेशन अब आउँदो आइतबार असोज 18 गते दिउँसो 2 बजे काठमाडौँको खुला मंचमा उद्घाटन हुने भएको छ। महाधिवेशन 18 गतेदेखि शुरू हुने, देशका विभिन्न ठाउँमा अविरल वर्षाका कारण सृजना भएको प्रतिकूल परिस्थितिलाई ध्यानमा राख्दै मिति सारेको कांग्रेसले जनाएको छ। कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले आज निकाल्नुभएको विज्ञप्तिमा महाधिवेशन अन्तर्गत वडा, गाउँपालिका र नगरपालिका तहका अधिवेशन सम्पन्न भइसकेको तथा प्रदेश सभा क्षेत्रीय र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन भइरहेका बताउनु भएको छ। यसैबीच गगन थापा नेतृत्वको नेपाली कंग्रेसले अधिवेशनको गतिविधि अघि बढ़ाइरहँदा निवर्तमान सभापति शेरबहादुर देउबा पक्षले पनि बेग्लै महाधिवेशन गर्ने तयारी गरेको छ। देउबा पक्ष असोज 15 गते ओडा अधिवेशन, आउँदो मंगिर 21-23 गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने तयारीमा छ। कांग्रेसभित्र दुई पक्ष नै समानान्तर महाधिवेशन गतिविधिमा लागेका छनृ। वैदेशिक रोजगार विभागले मलेसियाको फरेन वर्कर सेन्ट्रलाइजेशन सिस्टममा सूचीकृत 275 वटा म्यान पावर कम्पनीलाई आफ्नो नाम फिर्ता लिन निर्देशन दिएको छ। विभागले ती कम्पनीहरूलाई पत्र पठाउँदै एफडब्ल्यूसीएमएसको वेबसाइटमा रहेका आफ्नो आबद्धता 7 दिनभित्र फिर्ता लिन निर्देशन दिएको हो। वैदेशिक रोजगार ऐन 2064 को दफा 37 बमोजिम निर्देशन दिएको विभागले जनाएको छ। साथै प्रतिस्पर्धा संकुचन गर्ने गतिविधिमा संलग्न नहुन म्यान पावर कम्पनीहरूलाई सचेत समेत गराइएको छ। विभागको निर्देशनप्रति सूचीकृत म्यान पावर व्यवसायहरूले असन्तुष्टि जनाएका छन्। उनीहरूले म्यान पावर कम्पनीलाई नाम फिर्ता लिन निर्देशन दिनुभन्दा सरकारले कूटनीतिक पहल मार्फत मलेसिया सरकारसँग समन्वय गरेर समस्या समाधान गर्नुपर्ने बताएका छन्। मलेसिया रोजगारीमा देखिएको समस्या समाधानका लागि प्रधानमन्त्री बालेन्द्र शाहले केही दिन अघि मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग टेलिफोन वार्ता समेत गर्नुभएको थियो। तर मलेसिया सरकारले भने अहिलेसम्म यसबारे कुनै सार्वजनिक धारणा बाहिर निकालेको छैन। अध्यादेश निष्क्रिय भएपछि कानूनी रूपमा निष्क्रिय भएका केही व्यवस्था फेरि कायम गर्ने बाटो खुलेको छ। सरकारले ल्याएको केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक 2083 आज प्रतिनिधि सभाबाट सर्वसम्मतिले स्वीकृत भएको हो। प्रतिनिधि सभाको बैठकमा विधेयकमाथि सैद्धान्तिक छलफल भयो। छलफलपछि विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको हो। विभिन्न अध्यादेश मार्फत केही नेपाल ऐन संशोधन गर्न बनेका व्यवस्था निष्क्रिय भएसँगै कानूनी रूपमा निष्क्रिय भएका ती व्यवस्था फेरि कायम गर्न सरकारले यो विधेयक ल्याएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
6: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एक मात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घरमा रहेन, रङ्गाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556-94-33-493-555।
5: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। विपदका कारण प्रभावित बालबालिकाको संरक्षण र मनोसामाजिक विकासका लागि रसुवाका विभिन्न ठाउँमा 13 बाल मैत्री केन्द्र स्थापना गरिएको छ। नेपाल रेडक्रस सोसाइटीले युनिसेफको सहयोगमा ती केन्द्र स्थापना र सहजीकरण गरेको हो। भटेकोशी बाढ़ीबाट उत्पन्न विपदको अवस्थालाई मध्यनजर गर्दै प्रभावित बालबालिकाहरूलाई सुरक्षित, सहज र बाल मैत्री वातावरण उपलब्ध गराउने उद्देश्यले केन्द्र संचालनमा ल्याइएका छन्। अहिलेसम्म स्थापना गरेका केन्द्र मध्ये 9 केन्द्र पूर्ण रूपमा संचालनमा आइसकेका छन् भने बाँकी 4 संचालनको क्रममा छन्। अहिले संचालनमा रहेका केन्द्रमा 462 बाल बालिकाहरूले आश्रय लिइरहेका छन्। लगातारको वर्षापछि गएको आइतबार घटे खोलामा लेदो सहितको ढुङ्गा गिटी बालुवाले थुनिएको मर्स्याङ्गी नदी खोल्न शुरू गरिएको छ। नदी थुनिएर बनेको ताललाई खोल्न थालिएको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। धार परिवर्तन गरेर नदीको पानी आंशिक रूपमा बगिरहेको र एक्सावेटर लगायतका सामग्री उपयोग गरी केही मात्रामा काम शुरू भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रशासनका अनुसार पुलमाथिबाट नै नदीले धार परिवर्तन गरेकाले त्यस क्षेत्रका केही घर समेत डुबानमा परेका हुन्। होटल संघ नेपालका अध्यक्ष विनायक शाहले नेपाल भ्रमणका लागि सुरक्षित रहेको सन्देश तत्काल विश्वभर फैलाउन आवश्यक रहेको बताउनु भएको छ। भोटेकोशी करिडोरमा आएको बाढ़ीका कारण नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असर पार्न सक्ने भन्दै उहाँले दशैं तिहारको मुख्य पर्यटकीय सीजन अघि नै भारत, चीन लगायत प्रमुख पर्यटकीय बजारमा प्रवर्धन अभियान संचालन गर्नुपर्ने बताउनु भएको हो। अध्यक्ष शाहले भोटेकोशी क्षेत्रमा विपद आए पनि काठमाडौँ, पोखरा, चितवन लगायत प्रमुख पर्यटकीय गन्तव्य सामान्य अवस्थामा रहेको स्पष्ट सन्देश अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सरकार, पर्यटन बोर्ड, विदेशमा रहेका नेपाली दूतावास र निजी क्षेत्रले संयुक्त रूपमा काम गर्नुपर्ने बताउनु भएको छ। अब विदेशको खबर। सुरक्षा सम्बन्धी चिन्ताका कारण ओपन एआईले आफ्नो नयाँ कृत्रिम बुद्धिमत्ता एआई मोडल जीपीटी 6.1 अस्त्र सार्वजनिक नगर्ने भएको छ। च्याट जीपीटी निर्माता कम्पनी ओपन एआईले आज यसको पुष्टि गरेको हो। कम्पनीले यो मोडलको सुरक्षा र विश्वसनीयता सम्बन्धी आफ्ना स्थापित मापदण्डहरू पूर्ण रूपमा पूरा नगरेको जनाएको बीबीसीले लेखेको छ। ओपन एआईमा सुरक्षा प्रणाली प्रमुख साँची जैनले यो एआई मोडेलले इन्टरनेट ब्राउज गर्ने र एपहरू चलाउने जस्ता कार्यहरू स्वायत्त रूपमा गर्न सक्ने भए पनि यसको कार्य सम्पादन कम्पनीको अपेक्षा अनुरूप नभएको बताउनु भएको छ। अब खेल खबर। आईसीसी एक दिवसीय वरियतामा अस्ट्रेलिया 5 स्थानमा झरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको पछिल्लो वरितामा अस्ट्रेलिया 1 स्थान खस्किएर 5 स्थानमा झरेको छ। घरेलु टोली दक्षिण अफ्रिकासँग 3 खेलको एक दिवसीय श्रृंखला खेलिरहेको अस्ट्रेलियाले लगातार 2 खेलमा हार बेहोरेको छ। एक दिवसीय वरितामा पाकिस्तान 1 स्थान सुधार गरेर 4 स्थानमा उक्लिएको छ। यस्तै इंग्ल्याण्ड 1 स्थान सुधार गरेर 6 स्थानमा उक्लिएको छ। यसै गरी श्रीलंका 1 स्थान खस्किएर 7 स्थानमा झरेको छ। घरेलु टोली इंग्ल्याण्डले 3 खेलको एक दिवसीय श्रृंखलामा श्रीलंकालाई 2-1 हराएको थियो। एक दिवसीय वरियतामा भारत शीर्ष, त्यसै गरी न्यूजील्याण्ड दोस्रो र दक्षिण अफ्रिका तेस्रो स्थानमा यथावत छन्। एक दिवसीय वरियतामा नेपाल 17 स्थानमा यथावत छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बीपी राजमार्गमा एकतर्फी साना गाड़ी चल्न थाले। काठमाडौँ हेटौँडा जोड्ने कान्ति लोकपथ पनि खुल्यो। लामो दूरीको यात्रा गर्दा जोखिम कायमै रहेकाले सावधानी अपनाउन प्रहरीको आग्रह। कांग्रेसको 15 महाधिवेशन 2 दिन सर्यो। असोज 18 गते काठमाडौँमा उद्घाटन हुने। संस्थापन इतर पक्ष पनि समानान्तर महाधिवेशनको तयारीमा। मलेसिया कामदार पठाउन सूचीकृत म्यान पावर कम्पनीलाई नाम फिर्ता लिन विभागको निर्देशन। कूटनीतिक पहल मार्फत समस्या समाधान गर्नुपर्ने भन्दै व्यवसायीहरू असन्तुष्ट। ओपन एआईले नयाँ एआई मोडल सार्वजनिक नगर्ने। सुरक्षा र विश्वसनीयता सम्बन्धी मापदण्डहरू पालना नगरेको कम्पनीको भनाई। र एक दिवसीय वरियतामा अस्ट्रेलिया 5 स्थानमा झर्यो।

0: शुक्ला गन्दकी एफएम 97.6
1: घरमा सुख शान्ति कहिल्यै भएन, आन्टीको काम पनि बन्दैन।
2: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष हो कि कुनै पूजा आजा एकाहा लगाएर निको पो हुन्छ कि?
3: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
1: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
4: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ फर्स्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैँचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
2: प्रोपाइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805926466 र 9847739839।
5: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
6: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सिंचादी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
7: स्याङ्जा धनलक्ष्मी सिंचादी पसल।
8: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
9: शुद्ध सुन तथा चाँदीका गर गहना,
8: छापावाला सुन चाँदीका गर गहना,
9: राशि अनुसारका पत्थर,
8: कम्प्युटर तौल प्रविधि,
9: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
8: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ
9: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बन्केवा चोक।
8: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9816069 9067625239।
9: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9841133222 9087769 7142।
3: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
10: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
3: हजुर पनि यसै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
11: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
12: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सिस्टमका क्वालिटी कपडाहरू पनि पाइन्छ।
13: दुलेगौडा बन्केवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 9857065119 र 9864975056।
12: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
14: ला, टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
15: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
14: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
15: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
14: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
15: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ, मोबाइल नम्बर 9856062452।
16: ए दिदी, आज कहाँ जाने तयारी गर्नु भएको छ?
17: कहाँ जानु र बहिनी, आज त दाउराको सेकुवामा जाने हो नि।
16: ए हो र, त्यहाँको सेकुवाको स्वाद त गाउँघरको पुरानै स्वाद जस्तै पो छ रे नि त।
17: हो नि बहिनी, स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार एकै ठाउँमा पाइन्छ नि।
16: त्यसो भए आज त घरको भान्साको सट्टा दाउराको सेकुवामै रमाइलो गरौ न त।
17: हुन्छ नि, जाउ जाउ।
16: हजुर, हामी कहाँ स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार साथै फ्यामिली ग्यादरिङको लागि पार्टी हल आवश्यक परेमा हामीलाई सम्झनुहोस्।
18: प्रोपाइटर अर्जुन गुरुङ, दाउराको सेकुवा, शुक्ला गण्डकी चार, दोलेगौडा,
17: हट एन्ड स्पाइसी भन्दा तीन घर तल बजाज सोरुमको आडैमा।
18: फोन नम्बर 97155065555, 97156506।
16: टिकटक दाउराको सेकुवा, अथेन्टिक, टेस्टी एन्ड अनफर्गेटेबल।
19: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
20: किन आमा, के भएर?
19: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
20: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
19: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
18: थापा फ्रेस हाउस, शुक्ला गण्डकी चार, दोलेगौडा भित्री बजार। प्रोपाइटर सरोज पौडेल सम्ब।
19: मोबाइल 9856043952 र 9806656586।
20: कता हिँडेको हो आइफोन हातमा लिएर?
21: आइफोन हो कि माइफोन, के बनाऊ, साडै नै बिग्रन्छ। के हो के हो, यतै बनाउन खोज्यौ, महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
20: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
21: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
18: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसेसरीज, शुक्ला गण्डकी चार, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843638011।
22: टीवीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौडामा। टीवीएस कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीवीएस शोरूम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी चार, दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 9856039982 र 9705620209।
23: TVS साथ छ हाम्रो।
24: शुक्ला गण्डकी FM 97.6।

0: शुक्ला गंडकी एफएम 97.6
1: प्रसन्न होमवर्क देखाउ त
2: हस टीचर
1: ओहो कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो
2: टीचर मेरो मामीले त साथै ज्यादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु
1: ए हो र त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
3: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट बाहिनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज ग्यालट्रिक्स सोहो रेनको बिम फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0564144484 मोबाइल 9856033484 र 9856067988
4: बुवा ढोक गरे घरतिर सबै सन्चै हुनुहुन्छ होला मैले अलिअलि पैसा पठाइदिएको छु घर चाहिँ चिटिक्कको बनाउनु है
5: यतातिर सबै ठिक छ बाबु घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ म त ढुक्क छु तैँले पनि कुनै चिन्तै नलि
4: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर
6: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा शिवम सिमेन्ट एसियन पेन्ट्सका रंग रोगन पञ्चकन्याका एचडिपी पाइप राजस्थानी मार्बल सेनिटरी टाइल्स इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्
3: रिमाल हार्डवेयर सम्पर्क 0654142445 0654143445
7: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है ल पत्तै छैन है तिमीलाई दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि
8: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड एल्युमिनियम सिलट चरेस स्टिल आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सचर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ
7: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु प्रोप्राइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0564141142 मोबाइल 9856023128 र 9462614726
9: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 BP चोक।
10: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: ल माथिको वर्तमानको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
2: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
1: माथिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
2: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 98460-67-645।
5: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
6: आज पनि खाना काप्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउँदैन भने
7: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, कतिले सामान किनेर ल्याउने भए पो।
6: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
7: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न। किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेट पनि गर्न पाइन्छ, बुझ्नुभयो?
8: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
0: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
9: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
9: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
9: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
0: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा,
5: भीडी कुमार श्रेष्ठको भवनमा
9: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
10: चिकन ससेज, बफ ससेज र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
5: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656-70-052, मोबाइल 98560-28587।
9: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायौ?
11: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाँदी दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
9: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
5: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
11: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
12: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
5: ओम एम आभूषण सुनचाँदी दोकान।
9: प्रोप्राइटर मिनबहादुर सुनार, फोन 0656-70-537, मोबाइल नम्बर 98-60-69-2046-98-58-00-8।
5: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
13: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
5: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेभेन कन्सल्टिङ ग्रुप छ नि।
13: हजारौंको सन्तुष्टि सँगै भिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
5: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिजा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
13: अस्ट्रेलिया, न्युजिल्यान्ड, युके, क्यानाडा वा युएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
5: अब कहाँबाट सुरु गर्ने भनेर न अल्मलिनुहोस्।
13: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभेनलाई सम्झनुहोस्। मेभेन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेड मल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा,
5: मोबाइल 98028-53-995, फोन 0615-86-559।
14: होइन यसो आमा कहाँबाट चलेको
15: कुटिहाँस्नु पनि यस्तरी पङ्खा चलिरहेको देखिनु पनि
14: पङ्खा त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो आउनु मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यो पङ्खा
16: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि
15: चेस्का बाजे चाँचो पङ्खा एलइडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउस ओयरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि
17: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ छहारी बिजुली पसल दुलेगौंडा तनहुँ प्रोभाइडर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 98560303624

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला अपराह्नको ठिक 4 बज्यो.

0: शुक्ला गण्डकी एफएम 97.6
1: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी
2: पण्डित बा दर्शन पर्सी खर्पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
0: ओमकार
2: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्नु होला
0: ओमकार
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
0: ओमकार
2: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के ओमकार भनेको
3: प्राणी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
2: विस्तृत जानकारीको लागि फोन नम्बर 98560834
4: तपाईँको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टीवी वाशिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
5: ओलपुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
6: सुन्नुहोस् है सामसुङ तथा इन्स्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
4: सन्देश ट्रेडर्स सुप्रा गण्डकी तुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0635706676 मोबाइल 98560262676
7: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौ
8: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ
7: टनेल प्लास्टिक टनेल त्रिपाल तरकारी लगाउने इन्डियन सिल पोलिङ तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक पोलिपट इन्डियन तथा नेपाली त्रिपाल ग्रिनेट जाली कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू
8: गुणस्तरीय पानीका पाइप जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्
7: सम्पर्क चितवन प्लास्टिक पसल शुक्ला गण्डकी 4 दुलेगौडा ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि
8: प्रोप्राइटर राजु सापकोटा रूपा सापकोटा मोबाइल 98459011120 र 98162561187
9: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेरिने उस्तै उता हेरिने उस्तै कहाँ जाउँ जाउँ अलमल परेन त हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ सपिङका लागि भनेर दुलेगौडा झरेको कुन पसल पसौँ पसौँ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर छौ न तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि त्यसो भए सँगै जाउन त दुवैजना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 98461694378 98171996902
10: ए बुढा गहना किनिन्छ भन्नुभएको पनि यत्रो समय भइसक्यो केही सुरसारै छैन हजुरको त हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो
11: ए बुढी गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भने पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि
12: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि
13: अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन् त्यही जानियो हामी पनि
14: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
15: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
14: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गरगहना पाइने,
15: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
14: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
15: विवाहको लागि गरगहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। मोबाइल नम्बर 98261 5707। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा। साथै गरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्। सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
16: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सब ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस्। टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गंडकी 4 दुलेगौड़ा, प्राइम बैंक संगे शुक्ला गंडकी एफएम को पारीपट्टी। मोबाइल नंबर 98560 3982 97065 20209।
17: TVS साथ छ हाम्रो।
18: शुक्ला गण्डकी FM 97.6।

0: होइन है दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
0: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
1: मुख्य कार्यालय चिफीढुङ्गा पोखरा,
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511। सुन्दर अटोक्स यमाहा शोरूम दोलेगौंडा प्रस्तुत गर्दछ
2: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कूटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कूटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौंडा बजार तनहुँ।
3: सम्पर्क 0654142121, मोबाइल 98565391।
2: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
4: दाजु, बिहेको दिन त आइसक्यो त, छुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
5: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
4: दाजु पनि बरेलीमा छुट आफै रेडी भएर बसिदिन्छ कि क्या हो?
5: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर सस्तो हो र भने।
4: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ कि क्या हो?
6: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट पैंट, लेहेंगा, ब्लाउज, कुर्ता, सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइन में सिलाइनी का साथ ही रेडीमेड सिविल शर्ट पैंट, अफिस तथा संघ संस्था का ड्रेस, रेडीमेड ड्रेस पनि पाइन्छ। साथ ही विवाह को लागि आवश्यक संपूर्ण कपड़ा पाइन्छ र शुक्ला गण्डकी क्षेत्र भित्र का संपूर्ण स्कूल तथा कलेज ड्रेस पाइने का साथ ही अर्जेंट सिलाइन्छ।
7: बरेली टेलर्स, दुलेगौंडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460089। दमौली शाखा को लागि सम्पर्क 98067-13425।
8: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
9: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौंडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
8: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
10: कम्प्युटर टोल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
9: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
11: विगत 24 वर्षदेखि दुलेगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
10: ओम एम आभूषण सुन चाँदी दोकान।
8: प्रोप्राइटर मिम बहादुर सुनार, फोन 0565705537, मोबाइल नम्बर 98460769246, 98058008।
12: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन, म यति राम्री हुनुमा हाम्रै दुलेगौंडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस, शुक्ला गण्डकी 4 दुलेगौंडा, यानै एमबी ब्याङ्क र दुलेगौंडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ, मोबाइल नम्बर 98710-39-66 र 98460-94-503।
13: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
14: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
13: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
15: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
16: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, दन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
17: विगत लामो समयदेखि धुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
18: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206।
19: विगत लामो समयदेखि तपाईँहरूको मनसितमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
20: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98563398 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
21: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
22: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
21: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं। अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तन हो।
23: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: शुक्लागन्धकी एफएम 97.6 स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमासिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
1: तर महँगो होला नि
0: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका
2: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
3: बाराही एल्मुनियम अब युपिभीसीको साथमा
2: एल्मुनियमका झ्याल ढोका स्टिल रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
3: सम्पर्क बाराही युपिभीसी एल्मुनियम एन्ड स्टिल उद्योग शुक्ला गण्डकी 2 गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0635414411 मोबाइल 98562938 र 98028222938
4: दाई एक बिहानै झोला बोकेर कता जान लागेको
5: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
4: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
5: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
4: ल हेर्नुहोस् न त जाउँ त्यसो भए धुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 धुलेगौडा
5: रिडी कुमार श्रेष्ठको भवनमा
4: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
6: चिकन ससेज बफ ससेज र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
5: प्रोप्राइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0565705052 मोबाइल 98568285487

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9808-13424 र 9805-60-14175.
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ल गण्डकी एफएम 97.6। शुक्ल गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 5 बज्यो। घटना, दुर्घटना,
3: कला, संस्कृति,
1: स्थानीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय, खेलकुद,
3: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
4: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9805-60-60554।

नमस्कार, साँझ 5 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ।

0: अविरल वर्षापछि गएको आइतबार घट्टेखोला मालेर सहितको ढुङ्गा गिटी बालुवाले थुनिएको मर्संगे नदी खोल्न शुरू गरिएको छ। नदी थुनिएर बनेको ताललाई खोल्न थालिएको सहायक प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद पौडेले जानकारी दिनुभयो। धार परिवर्तन गरेर नदीको पानी आंशिक रूपमा बगिरहेको छ। यहाँ उपलब्ध एस्काभेटर लगायतका सामग्री उपयोग गरी केही मात्रामा काम शुरू भएको छ। उहाँले भन्नुभयो, ठूलो चट्टान फुटाउनु पर्ने देखिएको छ, यसका लागि तयारी पनि भइरहेको छ। उहाँका अनुसार पुलबाट नै नदीले धार परिवर्तन गरेकाले क्षेत्रका केही घर डुबानमा परेका छन्। चामे गाउँपालिकाका अध्यक्ष लोकबहादुर घलेले स्थानीय उपलब्ध स्रोत साधन प्रयोग गरी नदी खोलाउन सकिएमा स्थानीयवासीलाई छिट्टै घर फर्काउन सकिने जानकारी दिनुभयो। विस्फोट गराई चट्टान फुटाउँदा मर्संगदीको तटीय क्षेत्रमा बढ़न सक्ने जोखिमलाई मध्यनजर गर्न आवश्यक रहेको छ। उहाँले भन्नुभयो, एस्काभेटरले अडिएका ढुङ्गा केही हटाउन सकिएमा तटीय खोलामा क्षेत्रमा कम क्षति पुर्याउनेछ। लमजुङ हिमालसी र रहेको घट्टे खोलामा लेदो सहितको ठूलो ढुङ्गाले मर्संगदी नदी थुनिएको हो। ओडोपुरका क्षेत्रमा क्षति नपुर्याउने गरी बम विस्फोट गराएर नदीको बहाव पुरानै लय फर्काउन अध्ययन भइरहेको सहायक प्रमुख जिल्लाधिकारी पौडेलले बताउनुभयो। बाढ़ी र पहिरोका कारण त्यस क्षेत्रका विद्युत आपूर्ति, खानेपानी समस्या, टेलिफोन सम्पर्क, इन्टरनेटको पहुँच नभएको, सड़क सञ्जाल पूर्ण रूपमा अवरूद्ध भएको छ। हिङसाङ गाउँपालिका चार हुम्देको बाढ़ी र पहिरोले पालिका वरपुरका बस्तीमा पानी र हिलो घरमा पसेको छ। सब्जे खोलाबाट निकालिएको लघु जलविद्युत आयोजना विद्युत गृहमा क्षति भएपछि आपूर्ति व्यवस्था अवरूद्ध छ। यसअघि 2078 सालमा घट्टे खोला, ठाडो खोला र मर्संगदीको बाढ़ीले मनाङमा ठूलो भौतिक क्षति पुर्याएको थियो। यही असोजार गतेबाट 11 गतेसम्मको मौसमी विपदका कारण गण्डकी प्रदेशका सबै जिल्ला प्रभावित भएका छन्। गण्डकीमा 8 गते बिहिबारबाट 12 गतेसम्ममा सोमबारसम्म बाढ़ी पहिरो र भीम पहिरोमा परि 23 जनाको मृत्यु भएको छ। बाढ़ी पहिरोमा परि बागलुङका 12 जना, म्याग्दीमा 7, मनाङको हिम पहिरोमा परि 4 जनाको ज्यान गएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय गण्डकीका सचिव तेथराज चिलुवाले यो अवधिमा 15 जना सम्पर्कविहीन र 9 जना घाइते भएको जानकारी दिनुभयो। बागलुङमा पहिरोले फुरिएर ज्यान गुमाउनेमा ताराखोला 5 धस्म रका 51 वर्षीय मनबहादुर रोका र 55 वर्षीय दिलबहादुर पुन हुनुहुन्छ। तमाङखोला गाउँपालिका वडा नम्बर 3 धरना कपूरमा घर र पहिरोले पुरिँदा 83 वर्षीय बुद्धिराज घरती र 66 वर्षीय भीमादेवी घरतीको ज्यान गएको छ। सोहीपालिकाको वडा नम्बर 4 सन्तारका 52 वर्षीय अस्तवेद विकट, 61 वर्षीय उदिसरी विकटको पनि पहिरोमा परेर ज्यान गएको हो। बागलुङकै निसीखोला गाउँपालिका 5 को पहिरोले पुरिएर मृत्यु भएको छ। आइतबार हाएको पहिरोले घर पुरिँदा निसीखोलाको वडा नम्बर 5 पखरिया पञ्ची खरियारका 36 वर्षीय श्यामकुमारी विकर, 13 वर्षीय मनोज विकर, 8 वर्षका मुकेश विकर, 3 वर्षका निशान विकरको ज्यान गएको छ। यसै गरी निसुखोला 6 सेलवाङका 50 वर्षीय सूर्य बहादुर घरती मगरको पनि पहिरोले पुरिएर ज्यान गएको छ। बागलुङकै पहिरोमा परे म्याग्दीको मालिका 2 के 79 वर्षीय नरमाया पुनको पनि मृत्यु भएको छ। यता म्याग्दीमा आइतबार पहिरोले पुरिँदा मालिका गाउँपालिका 2 जना र नपुन गाउँपालिका 5 जनाको ज्यान गएको छ। मालिका 3 रूमा गाउँका 21 वर्षीय चिरपुन र 28 वर्षीय देवबहादुर पुनको मृत्यु भएको हो। आइतबार बिहान हिमलुङ हिमालमा आएको पहिरोमा परि ज्यान गुमाउनेको संख्या 4 जनाको शव भेटिएको छ। हिम पहिरोमा परि ज्यान गुमाएका शंकर शवको भोटे खोला गाउँपालिका नम्बर 3 का 52 वर्षीय छेरी भोटे र 31 वर्षीय पासाङ भोटे, गोर्खाको धार्चे गाउँपालिका नम्बर 2 का 30 वर्षीय वीरेन्द्र गुरूङ र खोटाङको एएसए लुखर्क गाउँपालिका नम्बर 9 का 45 वर्षीय घनश्याम राईको शव भेटिएको हो। सोही पहिरोमा अझै 12 जना सम्पर्कविहीन हुनुहुन्छ भने 11 जना हिमलुङ आधार शिविरबाट सकुशल फर्कनु भएको छ। बागलुङको गलकोट नगरपालिका 1 दुदिला भाटीकी 6 माया बुढाथोकीलाई नियमित स्वास्थ्य परीक्षणका लागि आइतबार पोखरा समानिपाल्चेसन अस्पताल पुग्नु पर्ने थियो। सोही दिनदेखि बागलुङ र पर्वतका ठाउँ ठाउँमा पहिरो तथा नदी कटनका कारण मध्य पहाड़ी पुष्पलाल लोकमार्ग अवरूद्ध भएपछि उहाँ समयमा अस्पताल पुग्न सक्नु भएन। बागलुङ सड़क खण्डको सञ्चालन आएपछि आज बिहान सदरमुकामसम्म आउनुभएकी बुढाथोकीलाई पर्वत हुँदै पोखरा पुग्न अर्को शास्ति भ्याउनु पर्यो। बागलुङ बजारबाट झुलुङ्गे पुल तरेर पर्वतको अदुबारी हुँदै पाङसम्म करिब 45 मिनट हिँडेपछि उहाँ पोखराका लागि गाड़ी भेटाउनुभयो। बागलुङ र पर्वतको सीमा मालडुङ्गा कालीगण्डकी नदीमाथिको पुल भाँचिएपछि यात्रुहरू कठिनाई गर्दै वैकल्पिक सड़क प्रयोग गर्न बाध्य भएका छन्। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत तनहुँका विभिन्न निर्वाचन क्षेत्रमा कांग्रेसका 4 केन्द्रीय सदस्यले महाधिवेशन प्रतिनिधि पदमा उम्मेद्वारी दिएका छन्। कांग्रेस केन्द्रीय सदस्य ध्रुव वाग्लेले तनहुँ क्षेत्र नम्बर 2 खुल्लातर्फ महाधिवेशन प्रतिनिधिका उम्मेद्वार दिएका हुन्। त्यस्तै केन्द्रीय सदस्य गोविन्द भट्टराईले तनहुँ क्षेत्र नम्बर 1 खुल्लातर्फ उम्मेद्वारी दिएका छन्। केन्द्रीय सदस्य चिनु पोखरेलले तनहुँ क्षेत्र नम्बर 1 खुल्ला महिलातर्फ र केन्द्रीय सदस्य प्रकाश पन्थले सोही क्षेत्रबाट अपंगत्व महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी दिएका छन्। गाउँपालिका 4 टिरीका आङ्गिया गुरूङले असोजको दोस्रो साता च्याउ बजारमा लैजाने तयारीमा हुनुहुन्थ्यो। छिटो पाक्ने उच्च घनत्वको स्याउ बिक्री गर्दै दशैंलाई लक्षित गरी टिप्ने तयारीमा रहेको स्याउ बाटोमै छ। घरपुजन गाउँपालिका 5 डुम्बाका किसान कर्म गुरूङले प्याकिङ गरिराखेको स्याउ स्टोरमा थन्किएको छ। यस वर्ष दशैं कार्तिक महिनामा परेकाले स्थानीय प्रजातिको स्याउ असोजको दोस्रो र तेस्रो सातासम्म बजारमा लैजाने तयारी भइरहेको अवस्थामा विरल वर्षाकै आएका कारण बाढ़ी पहिरोले कालीगण्डकी नदीको कटानका कारण राष्ट्रिय गौरवका आयोजना कालीगण्डकी करियरको बेनिजोसन कोरोला सड़क खण्ड क्षतिग्रस्त भएपछि मुस्ताङका कृषकहरू मारमा परेका छन्। भारी वर्षापछि म्याग्दीको ग्रामीण भेगमा आएको बाढ़ी पहिरोबाट सम्भावित विस्थापित स्थानीयहरूलाई हेलिकप्टर मार्फत राहत सामग्री ढुवानी गरिएको छ। बाढ़ी पहिरोका कारण सड़क तथा यातायात अवरूद्ध भएपछि प्रभावितका लागि आवश्यक दैनिक उपभोग्य सामग्री समेत हेलिकप्टर मार्फत ढुवानी गरी पुर्याउने काम भइरहेको जिल्ला परिवहन कार्यालयले जनाएको छ। खबर संलाटिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 7 शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ कार्यक्रम लोकचौतारी शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz फोन 0564143778 इमेल NEWSSHUKLAGANDAKI@gmail.com
2: शुक्ला गण्डकी एफएम 97.6
3: पुन मोबाइल
4: होइन कति पुन मोबाइल भन्दै कराएको?
3: दुईवटामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि?
4: कहाँ छ पुन मोबाइल?
3: यो दुईवटामा तरकारी पसलको आदैमा छ।
4: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौंडा, मिनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा।
4: प्रोप्राइटर हेमराज पुन। मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
5: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
6: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
5: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
7: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू
8: पाइन्छ।
9: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
8: सोनुप सिसा प्लाई पसल शुक्लागण्डकी 4 दुलीगौड़ा नगरपालिकाबाट 10 घर माथि
9: पोखरा जाने बाटोतिर।
10: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नी को तनहुका लागि आधिकारिक विक्रेता।
9: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856062827 र 9864435031।
11: के तपाई पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
12: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
11: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेभेन कन्सल्टिङ ग्रुप छ नि।
12: हजारौंको सन्तुष्टि सँगै बिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
11: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिसा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
12: अस्ट्रेलिया, न्यूजील्याण्ड, युके, क्यानेडा वा USA, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
11: अब कहाँबाट शुरू गर्ने भनेर न अल्मलिनुहोस्।
12: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभिनलाई सम्झनुहोस्। मेभिन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेडमल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा।
11: मोबाइल 9802853995, फोन 0165865।
13: रितु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ, भोलि पोखरा जाउँ न है।
14: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
13: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
8: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी 4 दुलेगौडा।
9: मोबाइल 9856055770।
15: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
16: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
15: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
16: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह, पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
15: होम डेलिभरीको पनि व्यवस्था छ।
17: सम्पर्क तिनसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक कनहु, प्रोप्राइटर केशर बहादुर तिनसेना, मोबाइल 9814111178, 9856000778।
18: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
15: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
18: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
15: बिहेका सबै गरगहना खैरेनी टारको रामराम सुनसादी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साथ गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ
17: रामदाम सुनसादी पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658412100160 र 9847078022।
2: शुक्ला गण्डकी FM 97.6।
19: मिलन मिसोड गाउँ अनि सहर मौलिक संस्कृतिको धरोहर,
20: सुख दुःखका विषयमै भारी कार्यक्रम लोक चौतारी, हरेक आइतबारदेखि बिहिबारसम्म साँझ 5 बजेको शुक्ला गण्डकी संचारपछि।

नमस्कार अनि हार्दिक स्वागत तथा लोक सांगीतिक अभिवादन तपाईँ समस्त जति बेला शुक्ला गण्डकी एफएम 97.6 MHz को ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई कार्यक्रम लोक चौतारीमा हार्दिक स्वागत छ। कार्यक्रम लोक चौतारी लिएर आजको यस मंगलबारीय श्रृंखलामा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु। आजको श्रृंखला भनेको तपाईँको लागि पुराना भाकाहरू राख्ने दिन चाहिँ रहेको छ र आजको श्रृंखलामा रहेर तपाईँको लागि म त्यही पुराना भाकाहरूलाई नै कार्यक्रममा चाहिँ राख्नेछु। सुन्न सक्नुहुन्छ, भरपूर मनोरञ्जन चाहिँ लिन सक्नुहुन्छ। साँझको समय त सधैँ नै छ है, पक्कै पनि आफ्नो काममा व्यस्त त हुनुहुन्छ होला नि। कामको व्यस्तताको बावजुद पनि हामीलाई सुनेर साथ पनि दिइरहनु भएको छ होला भन्ने आशा पनि सधैँ नै छ है। सुन्दै हुनुहुन्छ भने कार्यक्रमको समयावधि भरसम्म सुनेर साथ पनि दिनुहोला। कार्यक्रमलाई प्रायोजन गरेको छ रामधाम सुनसादी पसलले। यदि तपाईँ घर गहना बनाउन चाहनुहुन्छ, पुराना घर गहना साटफेट गर्न चाहनुहुन्छ, त्यस्तै गरी नयाँ तथा आकर्षक डिजाइनका घर गहनाको खोजीमा हुनुहुन्छ भने चाहिँ सम्झन सक्नुहुन्छ रामधाम सुनसादी पसललाई। र यो पसल चाहिँ रहेको छ खैरी निटार ओडा कार्यालयको अगाडि है। जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला। र यति बेला भने कार्यक्रमको शुरूआत स्वरूप तपाईँ सम्पूर्णको लागि म भाका राख्दैछु सल्लाह धुपैले बोलको गणेश गुरूङ, त्यस्तै गरी विष्णु माया गुरूङको आवाजमा रहेको यो गीत यति बेला भने स्वीकार्न सैता।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि सल्लाह धोपैले बोलको यो निकै नै सुमधुर भाका यहाँहरूको माझमा राखि नै सके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदैनछ। र यति बेला भने तपाईँ सम्पूर्णको लागि म अर्को भाका चाहिँ राख्दैछु, बुद्धिराम शर्मा अनि देवी घरती त्यस्तै गरी कुमन अधिकारीको आवाजमा रहेको पानी कुवाको बोलको यो गीत, यति बेला भने सिकार्नु सैदा।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि पानी कुवाको बोलको यो गीत मैले राखि नै सके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा पनि छँदै नै छ र पक्कै पनि कार्यक्रम सुनिरहनु भएको छ होला। सुन्दै हुनुहुन्छ भने कार्यक्रमको समय अवधि भरसम्म सुनेर साथ पनि दिनुहोला। र यति बेला भने तपाईँ सम्पूर्णको लागि ढिला नगरिकन तिते करेलीले बोलको राजु गुरूङ त्यस्तै गरी मुना थापाको आवाजमा रहेको यो भाकामा राख्छु। भाका सँगै जान्छु छोटो व्यावसायिक विश्राममा। विश्राम पछि तपाईँको माझमा पुनः उपस्थित हुने नै छु। सुन्दै गर्नुहोला है त।

0: अब तो एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाओ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
0: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुन चाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
0: पुराना गरगहना सँग नयाँ साथ फेर,
2: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुट को व्यवस्था गरिएको छ।
0: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 9985602699।
3: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
2: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
5: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ। अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साफ्टवेयर गर्ने व्यवस्था पनि रहेको छ।
6: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
0: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगङ्गा हेल्थ पोस्ट,
6: प्रोप्राइटर विनोद पोखरेल। मोबाइल नम्बर 9856124474।
2: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
3: त्यसो नभने मरी म पनि अब नाचिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
2: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामानहरू सुपथ मूल्यमा होम डेलिभरी का साथ उपलब्ध गराइन्छ।
0: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
5: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
0: प्रोप्राइटर प्रकाश न्यौपाने। सम्पर्क 0965702525, मोबाइल 9985603388, 9841356558।
7: टीवीएस कंपनी का विभिन्न मॉडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारिपट्टी। मोबाइल नंबर 9856309982 र 9705620209।
8: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
9: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
8: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
9: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ
0: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी 4 उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0654124160 र 9846078022।
10: शुक्ला गण्डकी एफएम 97.6।

हजुर श्रोता मित्र केही छिनको यो छोटो व्यावसायिक विश्रामपछि पुनः स्वागत गर्छु कार्यक्रम लोक चौतारीमा। कार्यक्रम लोक चौतारी लिएर आजको यस मंगलबारीय श्रृंखलामा तपाईँको माझमा म सुविना थापा रहिरहेको छु। विशेष गरेर तपाईँको लागि मैले भाकाहरू नै कार्यक्रममा चाहिँ राखिरहेको छु। विशेष गरेर अब पुराना पुराना भाकाहरू राख्ने दिन हो नि त, त्यही भएको भएर पनि पुराना पुराना भाकाहरूलाई नै मैले कार्यक्रममा चाहिँ राखिराखेको छु। पक्कै पनि सुनिरहनु भएको छ अनि मनोरञ्जन पनि लिइरहनु भएको छ होला भन्ने आशा त छँदै नै छ। सुन्दै हुनुहुन्छ भने चाहिँ कार्यक्रमको समय अवधि भरसम्म सुनेर साथ पनि दिनुहोला। कार्यक्रमलाई प्रायोजन गरेको छ रामदाम सुनसारी पसलले। यदि तपाईँ घर गहना बनाउन चाहनुहुन्छ, पुराना घर गहना साटफेर गर्न चाहनुहुन्छ, त्यसै गरी नयाँ तथा आकर्षक डिजाइनका घर गहनाको खोजीमा हुनुहुन्छ भने चाहिँ सम्झन सक्नुहुन्छ रामदाम सुनसारी पसललाई। र यो चाहिँ रहेको छ खैरेनी टार ओडा कार्यालयको अगाडि, त्यहाँ गएर तपाईँले आफूलाई आवश्यक परेको सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ। जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला। र यति बेला भने तपाईँ सम्पूर्णको लागि ढिला नगरिकन म गीत राख्दैछु। ससुरालीमा बोलको गीत चाहिँ रहेको छ यति बेला भने सिकार्नुहोस् है त।

इन्द्र विश्वकर्मा त्यस्तै गरी विष्णु माझीको आवाजमा सजिएको यो भाका राति आजको श्रृंखलाबाट म सुबिना पनि विदा हुन्छु। तपाईँ भने सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज अन्तर्मनको आवाज। नमस्कार, शुभ साँझ।

0: शुक्ला गण्डकी एफएम 97.6
1: सबैले दिशाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्दै भएन। ए तिमी पो बस्ती गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु। ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। अहिले हतार छ, पछि आउँदै गरौला है।
0: दीर्घाई फर्निचर सोरुम,
1: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल लगेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
0: साथै पुरानसँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
2: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
1: दीर्घायु फर्निचर सोरुम दिलगढाका नही
0: प्रोपाइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0265 74 900 4, मोबाइल नम्बर 98 60 61 268
1: 98 60 60 268।
3: ल माथिको वर्तबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
4: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
3: माथिको वर्तबन्ध गरेर उम्काइदिउँ कि भनेर जुटेको।
4: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
5: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर वर्तबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
6: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98 460 67 645।
7: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि, व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
8: ए दिदी, आज कहाँ जाने तयारी गर्नु भएको छ?
9: कहाँ जानु र बहिनी, आज त दाउराको सेकुवामा जाने हो नि।
8: ए हो र, त्यहाँको सेकुवाको स्वाद त गाउँघरको पुरानै स्वाद जस्तै पो छ रे नि त।
9: हो नि बहिनी, स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार एकै ठाउँमा पाइन्छ नि।
8: त्यसो भए आज त घरको भान्साको सट्टा दाउराको सेकुवामै रमाइलो गरौ न त।
9: हुन्छ नि, जाऊ जाऊ।
8: हजुर, हामी कहाँ स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार साथै फ्यामिली ग्यादरिङको लागि पार्टी हल आवश्यक परेमा हामीलाई सम्झनुहोस्।
7: प्रोप्राइटर अर्जुन गुरुङ, दाउराको सेकुवा, शुक्ला गण्डकी 4, दुलेगौडा।
9: हट एन्ड स्पाइसी भन्दा 3 घर तल बजाज सोरुमको आडैमा।
7: फोन नम्बर 97155 065 55, 97156 056 66।
8: टिकटक दाउराको सेकुवा, अथेन्टिक टेस्टी एन्ड अनफर्गेटेबल।
10: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका ब्रोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोप्राइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 98 660 86 925, 98 564 81 र 98 460 47 580।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9800-560-14-175। तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला साँझको ठिक 6 बज्यो।
2: प्रश्न विचार उज्यालो रेडियो नेटवर्क। अहिले बेलुकीको 6 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: चार दिनदेखि अवरूद्ध बीपी राजमार्ग र कान्तिलोक पाजुदेखि सञ्चालनमा, बाढ़ी पहिरोले अवरूद्ध अन्य सड़क तीन दिनभित्र खुलाउने तयारी, दशैंमा ढुक्क भएर यात्रा गर्न सकिने सड़क विभागको दावी।
2: दशैंमा म सबैजनालाई के आश्वस्त गराउन चाहन्छु भने ढुक्कसँग पोहोर जसरी पर जसरी घर जान सकिन्छ, त्यसमा केही पनि समस्या छैन, बाटोहरू हाम्रो स्मुथै हुन्छन्।
0: संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्न मन्त्री परिषदको स्वीकृति, पूर्व प्रधान न्यायाधीश जबरालाई पक्राउ नभई उद्धार गरेको सरकारका प्रवक्ताको जिकिर।
1: चाडपर्वको मुखमा चीनतर्फका तीनवटै नाका बन्द हुँदा बजारमा महगी बढ़ने चिन्ता, कोदारी तातोपानी नाका सञ्चालनमा ल्याउन सरकारको पहल।
0: सुरक्षा चेतावनीका बावजूद मलेसियाले रोहिंग्या शरणार्थीलाई फिर्ता पठाउन थाल्यो, हिरासत केन्द्रमा कठिन परिस्थितिका कारण स्वदेश फर्कन बाध्य भएको हुन सक्ने भन्दै चिन्ता व्यक्त।
1: र विश्वकपको चर्चाका कारण आफ्नो गोपनीयता गुमेको के भर्डेका गोलकिपरको गुनासो।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। अविरल वर्षासँगै आएको बाढ़ी पहिरोका कारण चार दिनदेखि अवरूद्ध बीपी राजमार्ग आजदेखि खुलेको छ। बाढ़ीले सड़क तथा अस्थायी डाइभर्सन बगाएका ठाउँमा अस्थायी डाइभर्सन बनाएर र पहिरो पन्छाएपछि गाड़ी चल्न थालेका हुन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार नवबुद्ध नगरपालिका 6 को चौकी डाँडा, रोशी गाउँपालिका 7 को कटुन्जी तथा 400 बेसी, वडा नम्बर 8 को गिम्दी बेसी र वडा नम्बर 11 को मान्ती क्षेत्रमा सड़क अवरूद्ध भएको थियो। सड़क खुले पनि नदीको बहाव र सड़कको अवस्थालाई ध्यान दिएर सावधानीपूर्वक यात्रा गर्न काभ्रे प्रहरीले आग्रह गरेको छ। यस्तै पृथ्वी राजमार्गमा पर्ने धादिङको गजुरी नजिकै 40 मा सड़क अवरोध कायमै छ। अरणीको राजमार्गको धुलीखेल खावा खण्डमा पहिरो हटाएर गाड़ी चल्न थालेका छन्। काठमाडौँ हेटौँडा जोड्ने मुख्य सड़क कान्ति लोकपथ पनि आजदेखि खुलेको छ। सड़क अवरूद्ध भएर काठमाडौँमा रोकेका ट्रक तथा ठूला बसहरू क्रमशः गन्तव्यतर्फ जान शुरू गरेका छन्। काठमाडौँको कलंकी, बल्खु, भक्तपुरको सूर्य विनायक लगायतका ठाउँमा गाड़ीको चाप बढ़ेको छ।
1: यसैबीच काठमाडौँ उपत्यकालाई बाहिरी जिल्लासँग जोड्ने मुख्य सड़क पृथ्वी राजमार्ग बन्द छ। देशका धेरै जसो ठाउँमा अरू सड़क खण्ड पनि अवरूद्ध छन्। अस्ति आइतबार दिउँसोदेखि झरी रोकिएपछि पहिरो खुलाउने प्रयास भने भइरहेको छ, तर धेरै ठाउँमा ठूलो पहिरो खसेकाले खुलाउन समय लागेको हो। पछिल्लो समयमा बाढ़ी पहिरोले अवरूद्ध सड़क अझै पूर्ण रूपमा खुल्न नसक्दा लामो समयदेखि कामले सड़क यात्रा गर्नेहरूमा चिन्ता बढ़न थालेको छ। सड़क खुल्न नसक्दा नजिकै गरेको दशैंमा घर जाने र बसको टिकट काट्ने चिन्ता पनि बढ़न थालेको छ। यसपालिको दशैंमा घर जान मुख्य राजमार्ग लगायतका सड़क खुलाउनका लागि भइरहेको प्रयासबारे साथी सम्झना महर्जनले सड़क विभागका प्रवक्ता इन्जिनियर शुभराज नेउपानेसँग कुरा गर्नुभएको छ।
2: यो सिजनमा एक्सपेक्टर भन्दा अलिक बढ्ने क्षति भएको छ, विशेष गरी चाहिँ हाम्रो गण्डकीको क्याचमेन्टमा, कालीगण्डकी कोरिडोर, मर्सिङदी कोरिडोर लगायतमा अलिकति बढी क्षति भएको छ, बीपी हाइवेमा पनि अलिकति क्षति भएको छ, पृथ्वी हाइवे पनि क्षति भएको छ। तर अब यदि यो किसिमको पानी पर्दाखेरि अरू बाटोहरूमा एक्सपेक्टेडै हो भने कालीगण्डकी कोरिडोर र मर्सिङदी कोरिडोर मनाङ र मुस्ताङगण्डी बाटोमा चाहिँ हामीले एक्सपेक्ट गरेको भन्दा बढी क्षति भएको।
9: एक ठाउँबाट अर्को ठाउँमा जोडिनको लागि यो सड़कहरू मर्मत सम्हार गर्नको लागि कति समय जति कुर्नु पर्ने देखिन्छ
2: यसपालि? अहिले काठमाडौँ जोड्ने सड़कहरू वान वे रूपमा सबै सञ्चालनमा आइसकेका छन्, पृथ्वी हाइवे, बीपी हाइवे लगायतका। अहिले हामी मेन नेटवर्कमा कनेक्टेड छौँ। अब हाम्रो मेन कनेक्टिभिटी बाँकी भनेको कालीगण्डकी कोरिडोर र मर्सिङदी कोरिडोरै हो, मनाङ र मुस्ताङ जोड्ने। तीन दिनभित्र चाहिँ मुस्ताङसम्म हामी काम गर्छौँ, मनाङको हामी हेर्दैछौँ, त्यो पनि हामी सकेसम्म छिटो खोल्छौँ। त्यो दसैँ अगाडि हामी सबै नेटवर्कहरूलाई चाहिँ स्मुथली फंक्सन हुने गरी काम गर्नको लागि हामी त्यही अनुसार वर्कआउट गर्दछौँ।
9: के आधारहरू छन् जल्दी गर्दाखेरि चाहिँ वास्तवमै यसपालि दशैंमा घर जान सम्भव होला, सुरक्षित होला भन्ने चाहिँ?
2: होइन, आधार भन्दा पनि कस्तो छ भने यो हाम्रो बर्खा अनएक्सपेक्टेड बर्खा हो, तर त्यसलाई हामीले तयारी अवस्थामा पनि थियौँ। यहाँ पानी आउन सक्छ, यहाँ बाटो ब्लक हुन्छ भनेर हामीले मिसिनहरू सबै ठाउँमा डिप्लोय गरेका थियौँ। त्यही अनुसार चाहिँ हामीले एज फास्ट एज पोसिबल हामीले त्यसलाई चाहिँ ऊ पनि गर्न सक्यो, खोल्न पनि सकियो। त्यही भएर चाहिँ हामीसँग चाहिँ विभिन्न ठाउँमा 240 मिसिनहरू स्ट्यान्ड बाई छन्। यो पानी परिहाल्यो, पहिरो गइहाल्यो भने त्यसलाई खोल्नको लागि चाहिँ हामीसँग स्ट्यान्ड बाई पनि छन्। हाम्रो टिमहरू पनि स्ट्यान्ड बाई हुनुहुन्छ। हामीसँग चाहिँ यो अनलाइन मेकानिजम पनि छ, कन्ट्रोल मेकानिजम पनि छ। विभागदेखि हाम्रो संघीय सड़क सुपरिवेक्षण अनुगमन कार्यालय, डिभिजन सड़क कार्यालयहरू दसैँको लागि बाटो खोलाउनको लागि चाहिँ सबै स्ट्यान्ड बाई पोजिसन हो, विथ मेसिन, विथ म्यान पावर, विथ फुल रिसोर्सेस। हामीसँग अहिले बजेटको कमी पनि छैन, आवश्यक पर्यो भने जति पनि खर्च गर्न सक्ने गरी चाहिँ हामीलाई रोड बोर्डले चाहिँ इमर्जेन्सीको बजेट पनि विनियोजन गरेको छ। त्यो सन्दर्भमा फुल्ली सञ्चालनमा आउँछन्, त्यसमा सबैजना ढुक्क हुन्छ। चारवटा संघीय सड़क सुपरिवेक्षण अनुगमन कार्यालयहरू फिल्ड फिल्डमा छन्, एउटा दमकमा, एउटा काठमाडौँमा, एउटा पोखरामा र एउटा सुर्खेतमा। त्यहाँ चाहिँ सहसचिव लेभलकै सुपरटेन्डिङ इन्जिनियरले चाहिँ नेतृत्व गर्नुहुन्छ। उहाँहरू चाहिँ अहिले पनि फिल्डमा हुनुहुन्छ, जहाँ जहाँ रोडहरू ड्यामेज छन् त्यसलाई अनुगमन गरिराख्नु भएको हुन्छ। डिभिजन प्रमुखहरू हुनुहुन्छ, सबैजनाले चाहिँ रेगुलर रुटिन मोनिटरिङ अब्जर्भेसन गरिराख्नुहुन्छ। हामीले विभागबाट पनि हाम्रो लेभलमा सबै डाटाहरू, इन्फर्मेसनहरू कलेक्सन गर्ने, 2-2 घण्टामा अपडेटहरू लिने र त्यसलाई चाहिँ कहीँ केही समस्या छ भने प्रम्प्ट डिसिजन मेकिङ छ हाम्रो विभागीय हिसाबमा हुनुपर्ने। निर्णय पनि तुरन्त हुन्छ, फिल्ड लेभलको निर्णयहरू पनि तुरन्त हुन्छ। हामीले चाहिँ अनुगमनको पार्टलाई एकदम कन्टिन्युसली रेगुलर मोनिटरिङ गरिरहेछौँ। लगभग 3 दिनभित्र सबै सञ्जालहरू खुल्छन्, हाइवेको सञ्जालहरू। यस्तो छ, दसैँमा सबैजना ढुक्कले घर जान सकिन्छ, समस्या छैन। जुन हाम्रो रेगुलर मर्मत कामहरू पनि गरिरहेछौँ विभिन्न हाइवेमा, विशेष गरी अहिले क्षति भएको बाटोहरूमा बीपी हाइवे स्मुथली सञ्चालन आउँछ। बीपी हाइवे स्मुथली सञ्चालन आउने बित्तिकै पूर्वको नेटवर्कमा समस्या भएन, पृथ्वी हाइवे सञ्चालनमा आउँछ, त्यो भइसकेपछि पश्चिमबाट चाहिँ चितवन हुँदै पश्चिम जोड्ने पनि समस्या भएन। अरू बाटोहरू पनि हामीले रिकरेन्ट मेन्टेनेन्स, रुटिन मेन्टेनेन्सहरू कन्टिन्युसली गरिरहेछौँ। त्यो हुँदाखेरि खाल्टाखुल्टी पुर्ने कामहरू पनि हाम्रो कन्टिन्युस भएको हुनाले ढुक्कसँग पोहोर जसरी पर जसरी घर जान सकिन्छ, त्यसमा केही पनि समस्या छैन। इनकेस काहीँ केही पहिरो आइहाल्यो, केही समस्या परिहाल्यो भने पनि तुरन्त खोलेर हाम्रो बाटोहरू सञ्चालन गर्छौँ।
1: वहाँ हुनुहुन्थ्यो सड़क विभागका प्रवक्ता इन्जिनियर शुभराज नेउपाने। नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला। असोज 17 गतेदेखि लगातार 3 दिन ठूलो वर्षा हुने भन्दै सामाजिक सञ्जालमा फैलिएको खबर भ्रामक रहेको नेपाल मौसम विज्ञान विभागले जनाएको छ। विभागले आज सूचना निकाल्दै असोज 17 गतेदेखि ठूलो वर्षा हुने भन्दै सर्वसाधारणले विभागमा सोधपूछ गरिरहेको प्रति ध्यान आकर्षण भएको जनाएको छ। विभागले यस्तो कुनै पनि पूर्वानुमान नगरेको र पछिल्लो मौसमी गतिविधिमा खासै फेरबदल नदेखिएको स्पष्ट पारेको छ। भीषण वर्षा सम्बन्धी भ्रामक खबरको पछि नलाग्न र त्यस्ता सामग्री सामाजिक सञ्जाल मार्फत नफैलाउन आम नागरिकलाई अनुरोध समेत गरेको छ। साथै मौसम सम्बन्धी सही र आधिकारिक जानकारीका लागि मौसम पूर्वानुमान महाशाखाको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जालबाट नियमित सूचना लिन विभागले आग्रह गरेको छ।
0: लगातारको वर्षापछि गएको आइतबार घट्टे खोलामा लेदो सहितको ढुङ्गा गिटी बालुवाले थुनिएको मर्स्याङदी नदी खोल्न शुरू गरिएको छ। नदी थुनिएर बनेको ताललाई खोल्न थालेको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडीले जानकारी दिनुभयो। धार परिवर्तन गरेर नदीको पानी आंशिक रूपमा बगिरहेको र एक्सकाभेटर लगायतका उपकरण प्रयोग गरेर केही मात्रामा काम शुरू गरेको जिल्ला प्रशासन कार्यालयको भनाई छ।
1: गएको असोज 8 गतेदेखि अस्ति 11 गते आइतबारसम्म वर्षाबाट 27 जनाले ज्यान गुमाएका छन्। यो चार दिनको अवधिमा पहिरोका 304 र बाढ़ीका 87 घटना भएका विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले आज निकालेको प्रतिवेदन अनुसार पहिरोबाट 11 पुरूष र 9 महिला तथा बाढ़ी र ठूलो वर्षाबाट 4 पुरूष र 3 महिलाले ज्यान गुमाएका छन्। यस्तै चारजनाको अवस्था अझै थाहा हुन सकेको छैन। 8 घाइते भएका छन्। 1082 परिवार प्रभावित भएका छन्।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: एनबीएल सर्वसुलभ आवास कर्जा,
11: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
10: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
11: विशेषताहरू, रु 3 करोड़सम्मको कर्जा सुविधा,
10: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
11: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
10: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
11: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
10: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
12: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले चार दिनदेखि अवरूद्ध बीपी राजमार्ग र कान्ति लोकपथ आजदेखि एकतर्फी सञ्चालनमा दशैंमा ढुक्क भएर यात्रा गर्न सकिने सड़क विभागको दावी, असोज 17 गतेदेखि लगातार 3 दिन ठूलो वर्षा हुने भन्दै सामाजिक सञ्जालमा फैलिएको खबर, भ्रामक रहेको मौसम विभागको भनाई, 3 दिनको अवधिमा विपत्मा परि 27 जनाले ज्यान गुमाए लगायत खबर प्रस्तुत गरे।
1: नेपाल दर्पणमा अब बाँकी खबर। सरकारले संघीय निजामती सेवा, पशु वधशाला तथा मासु जाँच र अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन संशोधन गर्न बनेका 3 विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिएको छ। आज बसेको मन्त्री परिषदको बैठकले यस्तो स्वीकृति दिएको हो। यस्तै स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने 2.07 करोड़ अमेरिकी डलर अर्थात झण्डै 3.17 अर्ब रूपियाँ भन्दा बढ़ीको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ। बैठकले वैदेशिक अनुदान स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यस्तै पूर्वाधार विकास तथा राष्ट्रिय सुरक्षासँग सम्बन्धित संरचना निर्माणका लागि राष्ट्रिय वन क्षेत्रको जग्गा उपयोग गर्न पनि स्वीकृति दिएको छ। कमल्ला ढल्केभर पथलैया सड़क खण्ड, गर्जाङ खोला र बलेफी खोला जलविद्युत आयोजना तथा सशस्त्र प्रहरी बलका तालिम शिक्षालय, गुल्म र सीमा सुरक्षा पोस्ट निर्माणका लागि राष्ट्रिय वन क्षेत्र उपयोग गर्न समेत मन्त्री परिषदले स्वीकृति दिएको छ। यसैबीच पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ नगरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले दावी जिकिर गर्नुभएको छ। परिवारकै तर्फबाट सुरक्षा माग भएपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर उहाँलाई उद्धार गरी सुरक्षित ठाउँमा राखेको प्रवक्ता पोखरेलले बताउनु भएको छ। यता उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्कासँग राष्ट्रिय मानवाधिकार आयोगले आज बयान लिएको छ। पुलचोकमा रहेको आयोगको कार्यालयमा पुगेर खड्काले लिखित बयान दिनुभएको हो। एसएसपी खड्कासँग बयान लिएको आयोगले जनाएको छ। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको आयोगको टोलीलाई आइतबार प्रहरीले भेटघाटमा रोक लगाएको थियो। जबराको अवस्था बुझ्न गएको आयोगको टोलीलाई प्रहरीले गेटबाट फिर्ता पठाएपछि आयोगले त्यसमा आपत्ति जनाएको हो।
0: नेपाली कांग्रेसले 15 महाधिवेशन 2 दिनपछि सारेको छ। यसअघि 16 गतदेखि शुरू गर्ने भनेको महाधिवेशन बाढ़ी पहिरोको कारण असोज 18 गतदेखि गर्ने गरी कार्यसूची सार्वजनिक गरेको हो। कांग्रेसले असोज 18 गते दिउँसो 2 बजे काठमाण्डुको खुल्ला मंचमा महाधिवेशन उद्घाटन गर्ने र 19 र 20 गते बन्द सत्र सञ्चालन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। असोज 21 र 22 गते पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि उम्मेद्वारी दर्ता, मतदान र मतगणना सहित निर्वाचन गर्ने तयारी छ। झण्डै 7,000 प्रतिनिधि सहभागी हुने महाधिवेशनको उद्घाटन र बन्द सत्र दुवै खुल्ला मंचमै गर्ने तयारी छ। प्रतिनिधिहरूको नाम दर्ता भने असोज 16 गतदेखि नै शुरू गर्ने कांग्रेसले जनाएको छ। बन्द सत्रमा 7 प्रदेशका छुट्टा छुट्टै समूह बनाएर राजनीतिक, सांगठनिक, समसामयिक तथा नीतिगत प्रस्तावमाथि छलफल गराउने तयारी छ। यसैबीच कांग्रेसभित्र संस्थापन समूहले महाधिवेशनको तयारी अघि बढ़ाइरहेका बेला निवर्तमान सभापति शेरबहादुर देवापक्षीले पनि छुट्टै र समानान्तर महाधिवेशनको तयारी गरिरहेको छ। देवापक्षीले असोज 15 गते पर्सीदेखि ओडा अधिवेशन शुरू गर्ने तथा आउँदो मंगिर 21-23 गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ। यससँगै कांग्रेसभित्र दुई पक्षले समानान्तर रूपमा महाधिवेशनका गतिविधि अघि बढ़ाएका छन्। यसैबीच गण्डकी प्रदेशका मुख्यमन्त्री राज्य गण्डकी प्रदेशका पूर्व मन्त्री राजीव गुरूङ अर्थात दीपक मनाङ्गे कांग्रेसको देउवा पक्षमा प्रवेश गरेका छन्।
1: अध्यादेश निष्क्रिय भएपछि कानूनी रूपमा निष्क्रिय भएका केही व्यवस्था फेरि कायम गर्ने बाटो खुलेको छ। सरकारले ल्याएको केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक 2083 प्रतिनिधि सभाबाट आज सर्वसम्मतिले स्वीकृत भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा विधेयकमाथि सैद्धान्तिक छलफल भयो। छलफलपछि विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको हो। यसैबीच प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले मनसूनजन्य विपदबाट क्षतिग्रस्त सड़क तथा पूर्वाधारको पुननिर्माणलाई तीव्रता दिन, जोखिममा रहेका बस्ती सुरक्षित ठाउँमा सार्न र विपद व्यवस्थापन संयन्त्रलाई थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
0: हिमालमा जलवायु परिवर्तन तथा भोटेको क्षेत्री विपद सम्बन्धी संसदीय विशेष समितिको सभापतिमा राष्ट्रपा संसदीय दलका नेता गणेश पराजुलीको एकल उम्मेद्वारी परेको छ। यो सँगै उहाँ यो विशेष समितिको सभापति बन्ने पक्का भएको छ। संसदीय विशेष समिति सभापतिको लागि भोलि दिउँसो 2 बजे चुनाव हुँदैछ। उहाँलाई प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दलका सांसदले समर्थन गरेका छन्।
1: दशैं तिहार जस्ता मुख्य चाडपर्व नजिकै गर्दा चीनसँगका तीनवटै व्यापारिक नाका बन्द भएपछि स्थल मार्गको व्यापार र आपूर्ति व्यवस्था प्रभावित भएको छ। लगातारको वर्षा, बाढ़ी पहिरो र सड़क तथा पुलमा भएको क्षतिका कारण तातोपानी, रसुवागढ़ी र कोरला नाका हुँदै हुने व्यापारिक आवागमन प्रभावित भएको छ। तीनवटै नाका एकपछि अर्को हुँदै बन्द भएपछि दशैंका लागि चीनबाट ल्याएका ठूलो परिमाणका सामान बाटोमै रोकिएका छन्। सबैभन्दा पुरानो तातोपानी खासा नाका पहिरोको जोखिमका कारण यसरी नै बन्द थियो। भदौ 10 गते भोटेकोसीमा आएको बाढ़ीले रटुवागढ़ी नाकामा भौतिक संरचनामा ठूलो क्षति पुर्याएपछि त्यहाँबाट हुने व्यापार पनि ठप्प छ। तातोपानी र रसुवागढ़ी बन्द भएपछि चीनसँगको व्यापारका लागि विकल्प बनेको मुस्ताङको कोर्ला नाका पनि पछिल्लो बाढ़ीका कारण सम्पर्कबाट विच्छेद भएको छ। यता व्यवसायहरूका अनुसार दशैंलाई लक्षित गरेर ल्याएका सामान मध्ये काठमाण्डुसम्म झण्डै 25% मात्रै आइपुगेको छ। यसले गर्दा चाडपर्वको मुखमा महँगी बढ़ने चिन्ता आम उपभोक्तामा छ। यसैबीच सरकारले भने नेपाल चीन सीमा नाका पूर्ण रूपमा सञ्चालनमा ल्याउन पहल थालेको छ। कोदारी तातोपानी नाकाको अवस्था बुझ्न परराष्ट्र मन्त्रालयका सहसचिव रामकाजी खड्काको नेतृत्वमा उच्चस्तरीय नेपाली टोलीले स्थलगत निरीक्षण तथा संयुक्त अनुगमन गरेको छ। चिनिया पक्षसँगको छलफलमा नेपाली टोलीले सीमा नाकामा देखेका अवरोध तत्काल हटाउन आग्रह गरेको छ। सरकारले तातोपानी नाकासहित चीनसँग जोड़िएका व्यापारिक नाकालाई नियमित र प्रभावकारी रूपमा सञ्चालनमा ल्याउने प्रयास भइरहेको समेत जनाएको छ।
0: शेयर बजार लगातार दोस्रो दिन घटेको छ। शेयर बजार परिसूचक नेप्सी आज 9.62 अंकले घटेर 2603.71 बिन्दुमा झरेको छ। आज निर्जीवन बीमा र अन्य बाहेक सबै समूहको उपसूचक घटेकोमा व्यापार समूह 1.87% ओह्रालो लागेको छ। आज नेप्सीसँगै कारोबार रकम पनि घटेको छ। हिजो 5.38 अर्ब रूपियाँ कारोबार भएकोमा आज 363 कम्पनीका 1.10 करोड़ किता शेयर 4.65 अर्ब रूपियाँमा किनबेच भएको छ।
1: शरद ऋतुमा 18 हिमाल आरोहणका लागि 637 जनाले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार सन् 2026 शरद ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि 68 टोलीको 637 जना आरोहीले अनुमति लिएका हुन्। विभागका अनुसार अधिकारी सूरज घिमिरेले 18 हिमाल आरोहणका लागि 774 पुरूष र 163 महिलाले आरोहण अनुमति लिएका जानकारी दिनुभयो। आरोहण अनुमति बापत विभागले 23,85,17,797 रूपियाँ राजस्व संकलन गरेको छ। यसैबीच होटल संघ नेपालका अध्यक्ष विनायक शाहले नेपाल भ्रमणका लागि सुरक्षित रहेको सन्देश तत्काल विश्वभर फैलाउन आवश्यक रहेको बताउनु भएको छ। भोटेकोशी करिडोरमा आएको बाढ़ी पहिरोका कारण नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असर पर्न सक्ने भन्दै उहाँले दशैं तिहारको मुख्य पर्यटकीय सीजन अघि नै भारत चीन लगायत का प्रमुख पर्यटकीय बजारमा प्रवर्धन अभियान सञ्चालन गर्नुपर्ने बताउनु भएको हो।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
13: कृषि मन्त्र नार्कसँग
14: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: विपद, दुर्घटना वा आपतका बेला चाहिने सहयोगका लागि 6 निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सेभ गरिराखौं।
2: प्रहरी सहयोग चाहिँदा 100,
1: दमकलका लागि 101,
2: एम्बुलेन्स सेवा चाहिँदा 102,
1: ट्राफिक प्रहरीका लागि 103,
2: बाल बालिका खोज तलासका लागि 104 र विपद व्यवस्थापनका लागि 1234। यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। वैदेशिक रोजगार विभागले मलेसियाको फरेन वर्कर सेन्ट्रलाइजेशन सिस्टममा सूचीकृत 275 म्यान पावर कम्पनीलाई आफ्नो नाम फिर्ता लिन निर्देशन दिएको छ। विभागले ती कम्पनीलाई पत्र पठाउँदै एफडब्ल्यूसीएमएसको वेबसाइटमा रहेको आफ्नो आबद्धता 7 दिनभित्र फिर्ता लिन निर्देशन दिएको हो। वैदेशिक रोजगार ऐनको दफा 37 बमोजिम निर्देशन दिएको विभागले जनाएको छ। साथै प्रतिस्पर्धा संकुचन गर्ने गतिविधिमा संलग्न नहुन समेत म्यान पावर कम्पनीहरूलाई सचेत गराएको छ। विभागको निर्देशन प्रति सूचीकृत म्यान पावर व्यवसायीले भने असन्तुष्टि जनाएका छन्। उनीहरूले म्यान पावर कम्पनीलाई नाम फिर्ता लिन निर्देशन दिनुभन्दा सरकारले कूटनीतिक पहल मार्फत मलेसिया सरकारसँग समन्वय गरेर समस्या समाधान गर्नुपर्ने बताएका छन्। मलेसिया रोजगारीमा देखिएको समस्या समाधानका लागि प्रधानमन्त्री बालेन्द्र शाहले केही दिन अघि मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग टेलिफोन वार्ता गर्नुभएको थियो, तर मलेसिया सरकारले भने वार्ताबारे अहिलेसम्म सार्वजनिक रूपमा कुनै जानकारी दिएको छैन।
3: लमजुङको राईनाश नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारी, रोजगार संयोजक शेखर नाथ नेउपाने सहित 10 विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले प्रधानमन्त्री रोजगार कार्यक्रमको 16,72,000 रूपियाँ हिनामिना तथा दुरूपयोग गरेको आरोपमा उनीहरू विरूद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको हो। आर्थिक वर्ष 2076-77 प्राप्त सशर्त अनुदान कार्यक्रम सञ्चालन नगरी पेशीका रूपमा लिएर विभिन्न व्यक्तिको खातामा जम्मा गरेको र रकम फर्सेट नगरेको अख्तियारको दावी छ। यस्तै तत्कालीन रोजगार संयोजक नेउपानेले कार्यालयबाट बुझेको ल्यापटप, प्रिन्टर र क्यामेरा सहित 1,67,000 रूपियाँ भन्दा बढ़ी मूल्यका सामग्री समेत बर बुझारथ नगरेको अख्तियारले जनाएको छ।
4: बाँकेमा निर्माणाधीन सेक्टा सिंचाई आयोजनाले नहर निर्माणलाई तीव्रता दिएको छ। आयोजनाले पश्चिम मूल नहरबाट थप क्षेत्रमा पानी पुर्याउन गुरूवा गाउँ शाखा र उपशाखा नहर निर्माणका लागि जग्गा अधिग्रहण प्रक्रिया अघि बढ़ाएको छ। बाँकेका खजुरा र वैजनाथ गाउँपालिकाका विभिन्न क्षेत्रमा सिंचाई सुविधा विस्तार गर्ने उद्देश्यले जग्गा अधिग्रहण प्रक्रिया अघि बढ़ाएको सिक्टा सिंचाई आयोजनाका निर्देशक राजु आचार्यले जानकारी दिनुभयो। जिल्लाको खजुरा गाउँपालिकाका वडा नम्बर 1, 2, 5, 8 र 9 तथा वैजनाथ गाउँपालिका वडा नम्बर 5 र 6 अन्तर्गत पर्ने विभिन्न ठाउँका जग्गा अधिग्रहण गरिनेछ। आयोजनाका अनुसार अधिग्रहण हुने जग्गामा घर गोठ पर्खाल तथा रूख विरूवा भएमा त्यसको विवरण समेत निवेदनमा खुलाउनु पर्नेछ। यस्ता संरचना तथा रूख विरूवा बढ़ीमा 1 महिनाभित्र हटाएर जग्गा खाली गर्नुपर्ने सूचनामा भनिएको छ।
3: नेपाल राष्ट्रिय शिक्षक संगठनले आर्थिक वर्ष 2083-84 को बजेट मार्फत शिक्षक तथा विद्यालय कर्मचारीका लागि व्यवस्था गरेको प्रोत्साहन भत्तामा विभिन्न प्रकृतिका अस्थायी शिक्षक तथा कर्मचारीलाई विभेद नगर्न सरकारसँग माग गरेको छ। संगठनका अध्यक्ष हंस बहादुर साई र महासचिव प्रकाश खनालले विज्ञप्तिमा सामुदायिक विद्यालयमा स्थायी तथा विभिन्न प्रकृतिका अस्थायी शिक्षक कर्मचारीको एउटै विद्यालय, कक्षा कोठा र समान शैक्षिक जिम्मेवारी निर्वाह गरिरहेको अवस्थामा सेवा सुविधा र प्रोत्साहन भत्तामा विभेद गर्नु न्यायसित नहुने उल्लेख गरेको छ। संगठनले राहत करार, साबिक उच्च माध्यमिक तथा प्राविधिक धार, संघीय शिक्षण सिकाई अनुदान, बाल विकास, विद्यालय कर्मचारी, लेखा सहायक, विद्यालय नर्स तथा स्थानीय र प्रदेश अनुदान लगायतका शिक्षक कर्मचारीहरूलाई समेत प्रोत्साहन भत्ता उपलब्ध गराउन माग गरेको हो।
4: विपदका कारण प्रभावित बाल बालिकाहरूको संरक्षण र मनोसामाजिक विकासका लागि रसुवाका विभिन्न ठाउँमा 13 बाल मैत्री केन्द्र स्थापना गरिएको छ। नेपाल रेडक्रस सोसाइटीले युनिसेफको सहयोगमा ती केन्द्र स्थापना र सहजीकरण गरेको हो। भोटेकोसी बाढ़ीबाट उत्पन्न विपदको अवस्थालाई मध्यनजर गर्दै प्रभावित बाल बालिकाहरूलाई सुरक्षित, सहज र बालमैत्री वातावरण उपलब्ध गराउने उद्देश्यले केन्द्र संचालनमा ल्याएका हुन्। अहिलेसम्म स्थापना गरेका केन्द्रबाट 9 केन्द्र पूर्ण रूपमा संचालनमा आइसकेका छन् भने बाँकी 4 संचालनको क्रममा छन्। हाल संचालनमा रहेका केन्द्रमा 462 जना बाल बालिकाले आश्रय पाएका छन्।
3: नेपाल दर्पणमा अब विदेशी खबर। मलेसियाले झण्डै 1500 जना रोहिंग्या शरणार्थीलाई म्यानमार फर्काउन शुरू गरेको छ। मलेसियाले रोहिंग्याहरूलाई स्वैच्छिक रूपमा स्वदेश फिर्ता पठाउन लागेको बताए पनि संयुक्त राष्ट्रसंघ र अधिकारवादी समूहहरूले म्यानमार अझै पनि उनीहरूका लागि असुरक्षित रहेको चेतावनी दिएका छन्। यो म्यानमारमा 5000 नागरिकलाई स्वदेश फिर्ता पठाउने योजना अन्तर्गतको पहिलो चरण रहेको समाचार संस्था एएफपीले जनाएको छ। मानव अधिकार तथा आप्रवासी अधिकार सम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन बाध्य भएको हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। म्यानमारमा सन् 2021 चलिरहेको सशस्त्र द्वन्द्वका कारण सुरक्षा अवस्था अझै अस्थिर रहेकाले स्वदेश फर्काइएका व्यक्तिहरू जोखिममा पर्न सक्ने अधिकारवादी संस्थाहरूको भनाइ छ। आज प्रहरी सुरक्षा सहित दर्जनौं बस लुमुटमा रहेको एक रंगशालामा पुगेका थिए। त्यहाँ आवश्यक प्रक्रिया पूरा गरेपछि उनीहरूलाई नजिकैको नौसैनिक केन्द्रमा लगिने र जहाज मार्फत म्यानमार पठाइने बताएको छ। पहिलो समूहमा कति रोहिंग्या छन् भन्ने बारेमा मलेसिया र म्यानमारले अहिलेसम्म स्पष्ट जानकारी दिएका छैनन्। संयुक्त राष्ट्रसंघका अनुसार मलेसियामा रहेका झण्डै 1,90,000 म्यानमारका शरणार्थी तथा शरण खोजिरहेका व्यक्तिमध्ये झण्डै 2/3 रोहिंग्या छन्।
4: नेपाल दर्पणमा अब केही खेल खबर। यस वर्षको फिफा विश्वकपमा रातारात चर्चामा आएका के बढेका गोलकिपर भोजिनाले आफ्नो गोपनीयता गुमेको र मौका पाएमा पहिलेकै जस्तो जीवनमै फर्कन चाहेको बताएका छन्। विश्वकप अघि 40 वर्षीय भोजिना खासै परिचित थिएनन्, तर स्पेनसँगको पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै उनले अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमायो। यो खेल गोलरहित बराबरीमा टुंगिएको थियो। यो खेलपछि इन्स्टाग्राममा भोजिनाका फलोअर्सको संख्या झण्डै 50,000 बढ़ेर 2,84,00,000 पुगेको थियो। साथै उनी पोर्चुगलको साना क्लब चाभेसबाट चिलीको शीर्ष डिभिजनको क्लब कोलो कोलोमा आबद्ध भएका छन्। उनले विभिन्न सम्मानहरू पनि प्राप्त गरेका छन्, तर भोजिना आफ्नो नयाँ नयाँ चर्चाले ठूलो मूल्य चुकाउनुपर्ने अवस्था पनि ल्याएको बताउँछन्। मैले मेरो शान्ति र चयन गुमाएको छु, उनले द अब्जर्भरसँग भनेका छन्। भोजिनाले आफ्नो लोकप्रियताले आमा बुबालाई पनि असर पारेको गुनासो गरेका छन्। यही कारण सीमाहरू तोक्न सिक्नुपर्ने अवस्था आएको उनको भनाइ छ।
3: जापानमा चलिरहेको विश्व संस्करणको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेट प्रतियोगिताको सेमी फाइनल समीकरण पूरा भएको छ। भारत, श्रीलंका, पाकिस्तान र बंगलादेश अन्तिम चारमा पुगेका हुन्। प्रतियोगिताको चारवटै क्वार्टर फाइनलका खेल वर्षा कारण टस पनि नभई रद्द भएपछि भारत, श्रीलंका, पाकिस्तान र बंगलादेश आईसीसीको शीर्ष वरियताका आधारमा अन्तिम चारमा पुगेका हुन्। प्रतियोगिताको पहिलो क्वार्टर फाइनलमा पाकिस्तान र हङकङ, दोस्रो क्वार्टर फाइनलमा भारत र अफगानिस्तान, तेस्रो क्वार्टर फाइनलमा नेपाल र श्रीलंका तथा चौथो क्वार्टर फाइनलमा बंगलादेश र मलेसिया बीच हुने खेल तालिका थियो। तर निश्चिन्मा रहेको करोगी स्पोर्ट्स पार्कमा वर्षा बाधक बन्यो। प्रतियोगिताको सेमी फाइनल खेल आउँदो बिहिबार करोगी स्पोर्ट्स पार्कमा हुनेछ। पहिलो खेलमा बिहान पाउने 6 बजे पाकिस्तान र बंगलादेश तथा दोस्रो खेलमा बिहान पाउने 11 बजे भारत र श्रीलंका बीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको फाइनल र तेस्रो स्थानका लागि हुने प्रतिस्पर्धा पनि निश्चिन्मय खेलस्थलमा रहने हुनेछ। पर्सि पनि वर्षाको सम्भावना कायम छ, तर मौसममा सुधार आउने पूर्वानुमान छ। बाँकी खेलहरूमध्ये कुनैमा बराबरीको नतिजा आएमा सुपर ओभर मार्फत विजेताको टुङ्गो लाग्नेछ। सेमी फाइनलमा यदि मौसमको कारण खेल वा सुपर ओभर पूरा हुन नसकेमा उच्च वरियताको टोली फाइनलमा प्रवेश गर्नेछ। आफ्ना खेलमा भारत र पाकिस्तान उच्च वरियतामा रहेका छन्। फाइनल खेल वर्षाका कारण रद्द भएमा दुवै टोलीले संयुक्त रूपमा स्वर्ण पदक पाउनेछन्। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: चार दिनदेखि अवरूद्ध बीपी राजमार्ग र कान्ति लोकबाजदेखि सञ्चालनमा, बाढ़ी पहिरोले अवरूद्ध अन्य सड़क पनि 3 दिनभित्र खुलाउने तयारी, दशैंमा ढुक्क भएर यात्रा गर्न सकिने सड़क विभागको दावी,
3: संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्न मन्त्री परिषदको स्वीकृति, पूर्व प्रधान न्यायाधीश दबरालाई पक्राउ नभए उद्धार गरेको सरकारका प्रवक्ताको जिकिर,
4: चाडपर्वको मुखमा चीनतर्फका 3 नाका बन्द हुँदा बजारमा महँगी बढ़ने चिन्ता, कोदारी तातोपानी नाका सञ्चालनमा ल्याउने सरकारको पहल,
3: सुरक्षा चेतावनीका बावजूद मलेसियाले रोहिंग्या शरणार्थीलाई फिर्ता पठाउन थाल्यो, हिरासत केन्द्रमा कठिन परिस्थितिका कारण स्वदेश फर्कन बाध्य भएको हुन सक्ने भन्दै चिन्ता व्यक्त,
4: र विश्वकपको चर्चाका कारण आफ्नो गोपनीयता गुमेको के भडेका गोलकिपरको गुनासो।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भजेन्द्र बस्नेत पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं। नमस्कार।

0: 97.6
1: शुक्लागंध की FM 97.6
2: गाउँबाट सपिङ गर्नको लागि धुलेगौंडा झरेको यता हेरिनी उस्तै उता हेरिनी उस्तै कहाँ जाउँ जाउँ अलमल्ल परे म त
3: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
2: सपिङका लागि भनेर धुलेगौंडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने
3: ल तिमी ढुक्क हौ न धुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि
2: त्यसो भए सँगै जाउन त दुवैजना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्लागण्डकी चार दुलेगौंडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 98461394378 98171996902
4: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर
5: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ अब यो समस्या निको नहुने रोग होइन निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन् त्यसैले चिन्ता नलिनुहोस्
4: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको सहर दुलेगौंडामा आउँदै हुनुहुन्छ
5: असोज 17 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतीले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ
4: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
5: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी चार दुलेगौंडा फोन नम्बर 0654142333 मोबाइल 98678168787
6: दाई एक बिहानै झोला बोकेर कता जान लागेको
7: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
6: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
7: त्यसो भए सँगै जाउँ न त दुलेगौंडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
6: ल हेर्नुहोस् न त जाउँ त्यसो भए दुलेगौंडा सपिङ सेन्टर शुक्ला गण्डकी चार दुलेगौंडा
5: रिडी कुमार श्रेष्ठको भवनमा
6: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
8: चिकन ससेज बफ ससेज
6: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
5: प्रोप्राइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0656705052 मोबाइल 98568285587
9: ए बुढा गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो केही सुसारै छैन हजुरको त हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो
10: ए बुढी गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि
9: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन् त्यही जानियो हामी पनि
10: हजुर हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने
9: सुनको गुणस्तर मापदण्ड अनुसार भएको
10: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गहना पाइने
9: पुराना सुनसँग नयाँ गहना साट्न सकिने
10: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने
9: विवाहको लागि गरगहना बनाउँदा विशेष छुटको व्यवस्था सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी छ खैरेनी टार तनहु
11: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा
9: मोबाइल नम्बर 98261502067 प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा
12: साथै घरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
9: है ब्रिजेश ज्वेलर्स

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।
1: आज पनि खाना काँचै होइन, कहाँ जान्छ कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने?
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
1: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाऊ न।
3: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
4: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
5: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
6: एमाले ल्यायो दशैं तिहार अफर, सहज सजिलो अफर, आकर्षक बलिया हाइब्रिड याफाई टेक्नोलोजीका यमाहा बाइक स्कुटर खरिदमा घरमै बसी 1,00,000 नगद जित्ने मौका नगुमाउनु होला, र लिइसकेपछि 10,00,000 नगद जित्ने मौका। आफैले बटन थिच्नुहोस्, नगद जित्नुहोस्, साथै बाइक स्कुटरमा 2 वर्षको वारेन्टी र फ्री हेलमेट भएको पनि सहर्ष जानकारी गराउँदछौ। आउनुहोस् यस पटकको चाड पर्व यमाहासँग।
7: सुन्दर अटो ओक्स, यमाहा सोरुम, दुलेगौडा बजार, तनहुँ। सम्पर्क 0564142121, मोबाइल 98565935921। प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
8: यस यमाहा, समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने, समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित, आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समयसँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT, सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।
9: उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा सम्बन्धी सूचना। उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगुडाको भदौ 9 गतेको बसेको बैठकले 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा गर्ने निर्णय भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार भइसकेको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 27 गते मंगलबार, स्थान नेवार समाज हल, दुलेगौडा, समय बिहान 11 बजे।
10: बडा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083,
11: मिति यही असोज 12 गतेदेखि 22 गतेसम्म।
10: तनहु जिल्लाको परम्परागत कला, संस्कृति, औद्योगिक व्यापार, कृषि, घरेलु हस्तकला, पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार,
11: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तेरी खेल मैदान।
10: महोत्सवका मुख्य आकर्षणहरू:
11: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति,
10: बालुद्यान एवं रमाइलो मेला,
11: दशैं तिहार सस्तो बजार,
10: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी,
11: स्थानीय कला संस्कृतिको प्रदर्शनी,
10: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता,
11: साथमा लाइभ कन्सर्ट।
10: आयोजक शुक्ला गण्डकी युवा क्लब, दुलेगौडा, तनहुँ।
12: TVS कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौडामा। TVS कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् TVS सोरुम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी FM को पारिपट्टि। मोबाइल नम्बर 98560309 र 97065020209।
13: TVS साथ छ हाम्रो।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
1: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
2: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
1: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
3: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
4: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
3: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडेमा।
4: सम्पर्क मोबाइल 9857065119 र 9864597056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
5: कता हिँडेको आइफोन हातमा लिएर?
6: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो। यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
6: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
5: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843823811।
7: 10 लाख जित्ने यही हो मौका, पर्यो पर्यो ठ्याक्कै पर्यो।
8: होइन हौ, कसरी पर्यो?

0: पर सीधे 10 लाख सम्म श्योर शॉट क्याश उपहार, फुल 100% क्याश ब्याक हरेक हप्ता एकजनालाई, इन्क्वायरी रजिस्टर गर्न पनि हरेक दिन एकजनालाई एयरबर्ड उपहार, नागरिकताको भरमा इजी फाइनेन्स र एक्सचेन्जको सुविधा।
1: कोर्यो कि पर्यो, कोर्यो कि पर्यो, हिरो किन्दा श्योर शॉट कोर्यो कि पर्यो,
0: शर्तहरू लागू हुनेछन्।
2: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो।

0: ट्रेड हिरो शोरूम शुक्ला गण्डकी चार दुले गौडा सम्पर्क 0635902969 र 98560169909।
1: हिरो सीजी मोटर्स।

नयाँ जडानको लागि सम्पर्क 98028 13424 र 98560 14175।

0: 7.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला साँझको ठिक 7 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचार।
8: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560 6554।

नमस्कार, साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। समाचार शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट।

0: संघीय निजामति विधेयक संसदमा पेश गर्न स्वीकृति दिने सरकारको निर्णय एसएसपी सन्तोष खड्कासँग राष्ट्रिय मानवाधिकार आयोगद्वारा लिखित बयान। 40 माइक्रोन भन्दा पातलो प्लास्टिक प्रतिबन्ध पुनः कार्यान्वयन गर्न सर्वोच्चको परमादेश। नेपाली कांग्रेस तनहुँभुइँको क्षेत्रीय समितिको नेतृत्वको लागि मतदान जारी। जितराज र रसमायाको प्यानल सहित चुनावी मैदानमा। तनहुँमा कांग्रेसको इतर पक्षको महाधिवेशन तयारी समिति घोषणा। कांग्रेस देउवा समूहको मनाङ संयोजकमा दीपक मनाङे। मुगलिन पोखरा सड़कको पश्चिम खण्ड काम अन्तिम चरणमा। मुख्य पर्व नजिकै गर्दा चीनसँगका तीनवटै व्यापारिक नाका बन्द। मलेसियाले रोहिंगा शरणार्थीलाई फिर्ता पठाउन थाल्यो र पहिलो टी20 अभ्यास खेलमा गण्डकी प्रदेशद्वारा भूटानको राष्ट्रिय टोली विरूद्ध 8 विकेटको सहज जीत दर्ता। संघीय सरकारले निजामती सेवा विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले संघीय निजामती सहित पशु बच्चला तथा मासु जाँच र अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक पेश गर्न स्वीकृति दिएको सरकारका प्रवक्ता एवं युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। बैठकले स्वास्थ्य क्षेत्र सुधारको लागि अमेरिकी सरकारबाट प्राप्त हुने 2,07,00,000 अमेरिकी डलर अर्थात 3,17,00,000,000 रूपियाँ भन्दा धेरैको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। बैठकले पूर्वाधार विकास तथा राष्ट्रिय सुरक्षासँग सम्बन्धित संरचना निर्माणका लागि राष्ट्रिय वन क्षेत्रको जग्गा उपयोग गर्न पनि स्वीकृति दिएको छ। कमला ढल्केवर पतलैया सड़क खण्ड गर्जाङ खोला र बलिबी खोला जलविद्युत आयोजना तथा सशस्त्र प्रहरी बलका तालिम शिक्षालय गुल्म र सीमा सुरक्षा पोस्ट निर्माणका लागि राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति दिएको हो। मन्त्री परिषद बैठकले दुईजना सहसचिवलाई सचिवमा बढ़ुवा गरी पद स्थापन समेत गरेको छ। आवास श्रेष्ठ कर्णलाई गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयको प्रमुख सचिव र डाक्टर जगदीश्वर कर्मचारीलाई ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको सचिवमा पद स्थापन गरिएको जनाइएको छ। यसैबीच पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरा पक्राउ परेको भन्ने दावी सरकारले अस्वीकार गरेको छ। शिक्षा मन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले जबरालाई पक्राउ नगरिएको भन्दै सुरक्षामा खतरा देखिएपछि निवासबाट रेस्क्यू गरेर सुरक्षित स्थानमा लगिएको बताउनुभयो। मन्त्री परिषदको बैठकपछि मंगलबार पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता पोखरेलले जबराको सुरक्षामा प्रश्न उठेपछि प्रहरीले उहाँलाई निवासबाट सुरक्षित रूपमा बाहिर ल्याएको बताउनुभयो। पक्राउ गरिएको होइन, सुरक्षामा पस्न आइसकेपछि रेस्क्यू गरेर लगिएको हो। उहाँले थप सुरक्षा माग गरेर निवेदन पनि पठाउनु भएको छ, यसले पनि थ्रेट आएको पुष्टि गर्छ, पोखरेलले भन्नुभयो। उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्कासँग राष्ट्रिय मानवाधिकार आयोगले बयान लिएको छ। आज पुलचोक स्थित आयोगको कार्यालयमा पुगेर खड्काले लिखित बयान दिनुभएको हो। एसएसपी खड्कासँग बयान लिएको आयोगका सहप्रवक्ता उपसचिव श्यामबाबु काप्लेले बताउनुभयो। उहाँले भन्नुभयो उहाँसँग लिखित बयान लिएको हो। पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरालाई भेट्न गएको आयोगको टोलीलाई आइतबार प्रहरीले भेटघाटमा रोक लगाएको थियो। आइतबार बिहान पक्राउ गरेर प्रहरीले जबरालाई टेको स्थित अनुसन्धान कार्यालयमा राखेको थियो। जबराको अवस्था बुझ्न गएको आयोगको टोलीलाई प्रहरीले गेटबाट फिर्ता पठाएपछि आयोगले त्यसमा आपत्ति जनाएको थियो। सर्वोच्च अदालतले 40 माइक्रोन भन्दा पातलो प्लास्टिक झोला तथा एकपटक मात्र प्रयोग हुने सिंगल युज प्लास्टिक जन्य सामग्रीको उत्पादन आयात बिक्री वितरण र प्रयोगमा लगाइएको प्रतिबन्धलाई देशभर कडाईका साथ कार्यान्वयन गर्न सरकारका नाममा परमादेश जारी गरेको छ। न्यायाधीश द्वय हरिप्रसाद फुयाल र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले वातावरण कानून समाज नेपालका तर्फबाट अधिवक्ता पदमबहादुर श्रेष्ठ समेतले दायर गरेको रिट निवेदनमा फैसला सुनाउँदै यस्तो आदेश दिएको हो। गत असार 25 गते सर्वोच्चले गरेको फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको हो। अदालतले वातावरण संरक्षण ऐन 2076 बजेट वक्तव्य तथा प्लास्टिक झोला नियमन निर्देशिकाले तोकेका नीतिगत व्यवस्था केवल कागजी रूपमा सीमित नराखी संघ प्रदेश र स्थानीय तहको प्रभावकारी समन्वयमा कार्यान्वयन गर्ने स्पष्ट मार्गचित्रसहित निर्देशनात्मक आदेशहरू जारी गरेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनका नाममा अध्यक्ष हटाउने गतिविधि अब स्वीकार्य नहुने बताउनु भएको छ। आज कोशी मधेस बागमती उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशका सचिवालय सदस्यलाई भर्चुअल सम्बोधन गर्दै ओलीले पार्टीको तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठक अघिका गतिविधिलाई क्षमा गरिएको तर अब पार्टी नीति र अनुशासन विपरीत गतिविधि गर्नेलाई कार्यवाही हुने चेतावनी दिनुभयो। पुनर्गठन भनेर अध्यक्ष हटाउने हो भनियो यो अपराधपूर्ण क्रियाकलाप हो, केन्द्रीय कमिटी अघिका यी सबै क्षमा भयो तर अब क्षमा हुँदैन, ओलीले भन्नुभयो। उहाँले कुनै प्रतिनिधि परिषद बैठकतिर आफूहरू नलाग्ने भन्दै चुनावको तयारी गर्न निर्देशन दिनुभयो। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत तनहुँ क्षेत्रमा 1 भइरहेको निर्वाचनमा अहिलेसम्म करिब 900 मत खसेको छ। दमोल स्थित सभागृह हलमा भइरहेको मतदानमा मतदाताहरू लाइनमा बसेर मतदान गरिरहेका छन्। यस क्षेत्रमा 1100 भन्दा बढ़ी मतदाता छन्। क्षेत्रमा 2 को पनि बेलचोत्रा स्थित शुक्ला टोल विकास संस्थाको सभाहलमा मतदान भइरहेको छ। यहाँ 1140 मतदाता रहेकोमा हालसम्म करिब 900 मत खसेको शुक्ला गण्डकी नगर सभापति कृष्ण प्रसाद रेग्मीले जानकारी दिनुभयो। 2 नम्बर क्षेत्रमा जितराज राणा र रसमाया गुरूङको नेतृत्वमा छुट्टा छुट्टै प्यानल सहित क्षेत्रीय सभापति उम्मेद्वार दिएर चुनावी मैदानमा होमिएका छन्। यस क्षेत्रको मतगणना भोलि बिहानबाट गरिने निर्वाचन समितिले जनाएको छ। यसैबीच निर्वाचन अन्तर्गत मतदान सकिन अझै करिब 1.5-2 घण्टा लाग्ने अनुमान गरिएको छ। 15 महाधिवेशन अन्तर्गत तनहुँका विभिन्न निर्वाचन क्षेत्रमा कांग्रेसका 4 केन्द्रीय सदस्यले महाधिवेशन प्रतिनिधि पदमा उम्मेद्वार दिएका छन्। कांग्रेस केन्द्रीय सदस्य ध्रुव वाग्लेले तनहुँ क्षेत्रमा 2 खुलातर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेद्वार दिनुभएको हो। केन्द्रीय सदस्य गोविन्द भट्टराईले तनहुँ 1 खुलातर्फ उम्मेद्वार दिनुभएको छ। केन्द्रीय सदस्य चिनु पोखरेलले तनहुँ क्षेत्रमा 1 खुल्ला महिलातर्फ र केन्द्रीय सदस्य प्रकाश पन्तले सोही क्षेत्रबाट अपाङ्गतातर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेद्वार दिनुभएको हो। महाधिवेशन प्रतिनिधि निर्वाचनका लागि उम्मेद्वार दर्ता भएसँगै तनहुँमा चुनावी माहौल बढ़िरहेको छ। यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देवपछि 15 महाधिवेशनलाई लक्षित गरी तनहुँमा छुट्टै भेला गरेको छ। व्यासचार सिमलटार स्थित निम्तु पार्टी प्यालेसमा आज आयोजित भेलामा केन्द्रीय सदस्यमा पूर्व मन्त्री शंकर भण्डारी, केन्द्रीय प्रतिनिधि फडिन्द्र कणेल, जिल्ला संयोजक प्राध्यापक डाक्टर कृष्ण प्रसाद गौतम लगायतका नेता कार्यकर्ताको सहभागिता थियो। भेलामा क्षेत्रीय तथा प्रदेश समिति र महाधिवेशन प्रतिनिधि चयनका लागि निर्वाचन तयारी, उम्मेद्वारी तथा संगठनात्मक विषयमा छलफल भएको जनाइएको छ। कांग्रेसको संस्थापन इतर समूहको मनाङ जिल्ला संयोजकको जिम्मेवारी राजीव गुरूङ दीपक मनाङ्गेले पाउनु भएको छ। मनाङ्गेले सामाजिक सञ्जाल फेसबुक मार्फत यसबारे जानकारी दिनुभएको हो। उहाँले आफूले संयोजकको जिम्मेवारीको पत्र डाक्टर शशंक कोइराला मार्फत प्राप्त गरेको पनि बताउनु भएको छ। नेपाली कांग्रेसको लोकतान्त्रिक मूल्य विचार आदर्शलाई आत्मसात गर्दै मनाङ जिल्लाको संगठनलाई अझ सुदृढ व्यवस्थित र जनमुखी बनाउन इमानदारी, निष्ठा र जिम्मेवारी साथ भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछु मनाङ्गेले भन्नुभएको छ। उहाँले यस जिम्मेवारी आफ्ना लागि पद नभई पार्टी संगठन, कार्यकर्ता, आम नागरिकप्रतिको जिम्मेवारी तथा विश्वास भएको बताउनु भएको छ। तनहुँमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसवासीको लाभग्राही विवरण प्रमाणीकरणका लागि नामावली प्रकाशन गरिएको छ। शुक्ला गण्डकी नगरपालिका 8 17 ब्यास नगरपालिका 9, 10 र 12 112 तथा म्याग्दी गाउँपालिकाका 4 र 5 32 ओडा तथा सम्बन्धित पालिकाबाट प्रमाणीकरण भई प्राप्त विवरण जिल्ला समितिबाट रूजु तथा प्रमाणीकरण गर्ने प्रयोजनका लागि सार्वजनिक गरिएको खबर छ। मुगलिन पोखरा सड़क आयोजनाको जामुनी पोखरा पश्चिम खण्डको निर्माण आगामी नोभेम्बरभित्र सक्ने लक्ष्य राखिएको छ। विद्युत पोल सार्ने, मादी पुलको पहुँच मार्गका लागि जग्गा प्राप्त गर्ने र दमोली डिभिजन कार्यालय स्थानान्तरण गर्ने समस्या समाधान भएपछि निर्माणले गति लिएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। 38.41 किलोमिटर लामो पश्चिम खण्डमा मुख्य 4 लेन सड़क र पुल लगायतका प्रमुख संरचनाको निर्माण सकिएको र कुल 38 किलोमिटर सर्भिस लेन मध्ये करिब 32 किलोमिटर बनेको छ। त्यस्तै फुटपाथ र बाँकी करिब 6 किलोमिटर सर्भिस लेनको काम नोभेम्बरभित्र पूरा गर्ने लक्ष्य रहेको मन्त्रालयले जनाएको छ। 310 मिटर लामो मादी आर्क पुलको संरचना बनिसकेको छ। पुलको फिनिशिङ र पहुँच सड़क निर्माण बाँकी छ। 190 मिटर लामो सेती पुलको करिब 70% काम पूरा भएको र बाँकी काम आगामी अप्रेलसम्म सक्ने तालिका छ। आयोजनाको आबुखेरिनी जामुने पूर्वी खण्डको निर्माण सम्पन्न भइसकेको छ भने सड़क सुरक्षाका लागि जोखिमयुक्त पहिरो रोकथाम सम्बन्धी थप अध्ययन र ठेक्का प्रक्रिया अघि बढ़ाइएको मन्त्रालयले जनाएको छ। मुगलिन आबुखेरिनी सड़कको करिब 8 किलोमिटर मध्ये 4 किलोमिटर सड़क मर्स्याङ्दी नदी पारीबाट बनाउने ठेक्का प्रक्रिया पनि शुरू गरिएको मन्त्रालयले जनाएको छ। श्रोता तपाई सुन्दै हुनुहुन्छ साँझ 7 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छन्। एकैछिन विश्रामको पालो।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौडा हेल्थ पोस्ट,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
10: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
11: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
10: हो त नि, अब चाहिँ राम्रो भयो।
12: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
10: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
13: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
14: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
15: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
14: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0654-1194, मोबाइल 9856-20630।
13: विगत लामो समयदेखि तपाईँहरूको मनसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
15: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ।
16: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
15: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन स्टिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेड, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
16: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
15: सम्पर्क चितवन प्लास्टिक पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
16: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849501120 र 9162656187।
15: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
17: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
15: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेबेन कन्सल्टिङ ग्रुप छ नि।
17: हजारौंको सन्तुष्टि सँगै भिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
15: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिजा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
17: अस्ट्रेलिया, न्युजिल्यान्ड, युके, क्यानेडा वा युएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
15: अब कहाँबाट सुरु गर्ने भनेर न अल्मलिनुहोस्।
17: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभेललाई सम्झनुहोस्। मेभेन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेड मल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा।
15: मोबाइल 9802853995, फोन 061586559।
18: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आत आउँदैन मलाई त।
15: किन आमा, के भएर?
18: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
15: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त स्वस्थ ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
18: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
15: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्ब।
18: मोबाइल 9856043952 र 9806656586।
19: ए दिदी, आज कहाँ जाने तयारी गर्नु भएको छ?
20: कहाँ जानु र बहिनी, आज त दाउराको सेकुवामा जाने हो नि।
19: ए हो र, त्यहाँको सेकुवाको स्वाद त गाउँघरको पुरानै स्वाद जस्तै पो छ रे नि त।
20: हो नि बहिनी, स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार एकै ठाउँमा पाइन्छ नि।
19: त्यसो भए आज त घरको भान्साको सट्टा दाउराको सेकुवामै रमाइलो गरौ न त।
20: हुन्छ नि, जाऊ जाऊ।
18: हजुर, हामी कहाँ स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार साथै फ्यामिली ग्यादरिङको लागि पार्टी हल आवश्यक परेमा हामीलाई सम्झनुहोस्।
15: प्रोप्राइटर अर्जुन गुरुङ, दाउराको सेकुवा, शुक्ला गण्डकी 4, दुलेगौडा।
20: हट एन्ड स्पाइसी भन्दा 3 घर तल, बजाज शोरूमको आडैमा।
15: फोन नम्बर 9715065555, 9715056566।
18: टिकटक दाउराको सेकुवा, अथेन्टिक, टेस्टी एन्ड अनफर्गेटेबल।
15: यमहाले ल्यायो दशैं तिहार अफर, सहज सजिलो अफर, आकर्षक बलिया हाइब्रिड याफाई टेक्नोलोजी का यमहा बाइक स्कूटर खरीद में घरमै बसी 1,00,000 सम्म नगद जित्ने मौका नगुमाउनु होला र ली सकेपछि 10,00,000 सम्म नगद जित्ने मौका। आफैले बटन थिच्नुहोस्, नगद जित्नुहोस्, साथै बाइक स्कूटरमा 2 वर्षको वारेन्टी र फ्री हेलमेट भएको पनि सहर्ष जानकारी गराउँदछौ। आउनुहोस् यस पटकको चाड पर्व यमहासँग।
17: सुन्दर अटो ओक्स, यमहा सोरुम, दुलेगौडा बजार, तनहुँ। सम्पर्क 0564142221, मोबाइल 9856035921। प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
21: यस यमहा।
15: चाड पर्वको अवसरमा अब 32 इन्चको स्मार्ट टिभी जित्ने मौका तपाईँको।
18: नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्मत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहक वर्गहरूमा हार्दिक शुभकामना।
15: चाड पर्वको अवसरमा माछापुच्छ्रे बैंक भवन दुलेगुडा स्थित प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरमा 3,000 रुपियाँ सम्मको सामान किन्नुहोस् अनि तपाईँले पाउनुहुनेछ एउटा कुपन, 5,000 सम्मको खरिद गर्दा 2 कुपन।
18: लक्की ड्र मार्फत एकजना भाग्यशाली ग्राहकले 32 इन्चको स्मार्ट टिभी पाउनुहुनेछ। द्वितीय पुरस्कार एयर फ्राई र तृतीय पुरस्कार अटो ग्यास स्टोभ। 2-2 जनालाई राइस कुकर, प्रेसर कुकर र इन्डक्सन बेस कराई उपहार।
15: उपहार योजना 2083 साल पुस 14 गते सम्म लागू हुनेछ। उपहार घोषणा हुने मिति र स्थान 2083 साल पुस 15 गते दिउँसो 1 बजे प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरको प्राङ्गणमा।
0: लकी ड्र सँगै चाड पर्वलाई लक्षित गर्दै विशेष अवसरको व्यवस्था गरिएको सहर्ष जानकारी गराउँदछौ।
15: थप जानकारीको लागि प्रार्थना गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 दोलेगौंडा माछापुच्छ्रे बैंकको भवन।
0: प्रोपाइटर भरत श्रेष्ठ। मोबाइल 9556065870।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
22: बाँकी समाचार। सर्वोच्च अदालतले गण्डकी मेडिकल कलेज पोखरामा अध्ययनरत विद्यार्थीलाई कक्षा छात्रावास होस्टेल तथा क्लिनिकल पोस्टिङबाट ननिकाल्न र परीक्षा फारम भर्न अवरोध नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। विद्यार्थी आरसे बहादुर सिंह समेतले गण्डकी मेडिकल कलेजलाई विपक्षी बनाएर दायर गरेको रिटमाथि सुनवाई गर्दै न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले मंगलबार उक्त आदेश जारी गरेको हो। सर्वोच्च अदालतले विद्यार्थीहरूको शिक्षाको हकसँग प्रत्यक्ष सम्बन्धित विषय भएको उल्लेख गर्दै अन्तरिम आदेशको टुङ्गो नलागुन्जेलसम्म कलेज प्रशासनले जारी गरेको 78 पुस 18 गतेको परिपत्र कार्यान्वयन नगरी यथास्थितिमा राख्न आदेश दिएको हो। अदालतले विद्यार्थीहरूको कक्षा उपस्थितिमा कुनै किसिमको रोक नलगाउन, भर्ना फारम रद्द गर्ने वा गराउने कार्य नगर्न तथा नगराउन आदेश दिएको छ। साथै मेडिकल कलेज छात्रावास वा क्लिनिकल पोस्टिङबाट निष्कासन गर्ने कार्य नगर्न तथा नगराउन कलेजका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको जनाइएको छ। परीक्षा फारम भर्ने सूचना अनुसार विद्यार्थीलाई निर्वाध रूपमा फारम भर्न दिन र कुनै प्रकारको अवरोध सिर्जना नगर्न पनि अदालतले आदेश दिएको छ। लम्जुको राईनाथ नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट हिनामिना गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन रोजगार संयोजक सहित 9 जना विरूद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले राईनाथ नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ नेपानी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारी, तत्कालीन लेखापाल नवीन कुमार बराल, वडा अध्यक्षहरूसहित 9 जनालाई प्रतिवादी बनाएको हो। आर्थिक वर्ष 2076-77 श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट प्राप्त 16,72,000 रूपियाँ सशस्त्र अनुदान बजेट तोकिएको काममा खर्च नगरी आपसमा मिलिमती गरी हिनामिना गरेको पुष्टि भएपछि मुद्दा दायर गरिएको हो। आर्थिक वर्षको अन्तिम दिन कानून विपरीत संघीय संचित कोषमा रकम फिर्ता नगरी रोजगार संयोजकले पेशकिली अन्य प्रतिवादीहरूको खातामा रकम जम्मा गरेर कार्यक्रम नै सञ्चालन नगरी रकम हिनामिना गरिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ। गण्डकी प्रदेशको निजामती प्रशासनको नेतृत्व पुनः फेरिएको छ। सरकारले गण्डकी प्रदेशका प्रमुख सचिव भूपाल बरालाई राष्ट्रिय सतर्कता केन्द्रमा सरवा गर्दै सहसचिवबाट नव पदोन्नति भएकी आवाज श्रेष्ठ कर्णलाई गण्डकीको नयाँ प्रमुख सचिवमा पदस्थापन गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले सहसचिव कर्णलाई सचिवमा बढ़ुवा गरी गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय गरेको हो। यस निर्णयसँगै गण्डकीमा कार्यरत प्रमुख सचिव बरालाई प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रको सचिवको जिम्मेवारी सुम्पिने गरी टुङ्गो लगाइएको छ। दशैं तिहार जस्ता मुख्य चाडपर्व नजिकै गर्दा चीनसँगका 3 वटै व्यापारिक नाका बन्द भएपछि स्थल मार्गको व्यापार आपूर्ति व्यवस्था प्रभावित भएको छ। लगातारको वर्षा, बाढ़ी पहिरो र सड़क तथा पुलमा भएको क्षतिका कारण तातोपानी, रसगढ़ी र कोरला नाका हुँदै हुने व्यापारिक आवागमन प्रभावित भएको हो। 3 वटै नाका एकपछि अर्को बन्द भएपछि दशैंका लागि चीनबाट ल्याइएका ठूला परिमाणका सामान बाटोमै रोकिएका छन्। सबभन्दा पुरानो तातोपानी खासा नाका पहिरोको जोखिमका कारण यसअघि नै बन्द थियो। भदौ 10 गते भोटेको सीमा आएको बाढ़ीले रोसगढ़ी नाकाका भौतिक संरचनामा ठूलो क्षति पुर्याएपछि त्यहाँबाट हुने व्यापार पनि रोकिएको हो। तातोपानी र रसवागढ़ी बन्द भएपछि चीनसँगको व्यापारका लागि विकल्प बनेको मुस्ताङको कोरला नाका पनि पछिल्लो बाढ़ीका कारण सड़क सम्पर्कबाट विच्छेद भएको छ। व्यवसायहरूका अनुसार दशैंलाई लक्षित गरेर ल्याइएका सामान मध्ये काठमाडौँसम्म झण्डै 25% मात्रै आइपुगेको छ, जसले गर्दा चाडपर्वको मुखमा महँगी बढ़ने चिन्ता आम उपभोक्तामा छ। यसैबीच सरकारले भने नेपाल चीन सामा नाका पूर्ण रूपमा संचालन ल्याउन पहल थालेको छ। कोदारी तातोपानी नाकाको अवस्था बुझ्न परराष्ट्र मन्त्रालयका सहसचिव रामकाजी खड्काको नेतृत्वमा उच्चस्तरीय नेपाली टोलीले स्थलगत निरीक्षण तथा संयुक्त अनुगमन गरेको छ। चीनीय पक्षसँगको छलफलमा नेपाली टोलीले सीमा नाकामा देखिएका अवरोध तत्काल हटाउन आग्रह गरेको छ। नेपाल विद्युत प्राधिकरणले आउँदो सुक्खा याममा विद्युत आपूर्ति सहज बनाउन 1154 मेगावाट बिजुली भारतबाट आयात गर्ने भएको छ। काठमाडौँमा आज आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले सुक्खा याममा माग र आपूर्तिबीच सन्तुलन कायम गर्न बिजुली आयात गर्ने योजना रहेको बताउनु भएको हो। उहाँका अनुसार आन्तरिक उत्पादन र आयात गरी सुक्खा याममा कुल 2372 मेगावाट बिजुली उपलब्ध हुने अनुमान छ। अघिल्लो आर्थिक वर्षको सुक्खा याममा राष्ट्रिय विद्युत मागको उच्चतम बिन्दु 2292 मेगावाट पुगेको थियो। कार्यकारी निर्देशक श्रेष्ठले गएको भदौ 10 गते भोटिकोशी र त्रिशुली नदीमा आएको बाढ़ी कारण विभिन्न जलविद्युत केन्द्रमा क्षति हुँदा 430 मेगावाट विद्युत उत्पादन प्रणालीबाट बाहिरिएको बताउनुभयो। बाढ़ीबाट प्राधिकरण र सहायक कम्पनीका संरचनामा झण्डै 74 अर्ब रूपियाँ बराबरको क्षति भएको अनुमान छ। कार्यकारी निर्देशक श्रेष्ठले खोज तथा उद्धारको काम सम्पन्न भइसकेपछि प्रभावित क्षेत्रका सुरुङ र विद्युत गृहमा जम्मा भएको ढुङ्गा माटोको लेदो हटाउने काम अघि बढेको जानकारी दिनुभयो। शेयर बजार लगातार दोस्रो दिन घटेको छ। शेयर बजार परिसूचक नेप्सी आज 9.62 अंकले घटेर 2603.71 बिन्दुमा झरेको छ। आज निर्जीवन बीमा र अन्य बाहेक सबै समूहको उपसूचक घटेकोमा व्यापार समूह 1.87% ओह्रालो लागेको छ। आज 179 कम्पनी शेयर घटेकोमा 69 बढ़ेको छ। यस्तै 10 कम्पनी शेयर भने घटबड़ भएको छैन। आज सिटिजन सुपर 30 म्युचुअल फण्डको शेयर 5.44% घटेको छ। समग्रमा बजार ओह्रालो लागेको दिन आईसीएफसी फाइनेन्सको डिभेन्चर 9.81% बढेको छ। आज नेप्सीसँगै कारोबार रकम पनि घटेको छ। हिजो 5.38 अर्ब कारोबार भएकोमा आज 363 कम्पनीको 1,10,83,000 4.65 अर्ब रूपियाँमा किनबेच भएको छ। अन्तर्राष्ट्रिय समाचार। मलेसियाले झण्डै 1,500 रोहिंग्या शरणार्थीहरूलाई म्यानमार फर्काउन शुरू गरेको छ। मलेसियाले रोहिंग्याहरूलाई स्वैच्छिक रूपमा स्वदेश फिर्ता पठाउन लागेको बताए पनि संयुक्त राष्ट्रसंघ र अधिकारवादी समूहहरूले म्यानमार अझै पनि उनीहरूका लागि असुरक्षित रहेको चेतावनी दिएका छन्। यो म्यानमारका 5,000 नागरिकलाई स्वदेश फिर्ता पठाउने योजना अन्तर्गतको पहिलो चरण रहेको समाचार संस्था एएपीले जनाएको छ। मानवाधिकार तथा आप्रवासी अधिकार समिति संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन बाध्य भएको हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। म्यानमारमा सन् 2021 चलिएको सशस्त्र द्वन्द्वका कारण सुरक्षा अवस्था अझै अस्थिर रहेकाले स्वदेश फर्काएका व्यक्तिहरू जोखिममा पर्न सक्ने अधिकारवादी संस्थाहरूको भनाइ छ। खेल समाचार। पहिलो टी20 अभ्यासकालमा गण्डकी प्रदेशले पोखरा भ्रमणमा रहेको भूटानको राष्ट्रिय टोली विरूद्ध 8 विकेटको सह जित दर्ता गरेको छ। आज पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा भूटानले प्रस्तुत गरेको 97 रनको लक्ष्य गण्डकीले 11 ओभरमा 2 विकेट गुमाएर पूरा गर्यो। गण्डकीका ईश्वर छेत्रीले अभिजित 34, दीपक प्रसाद डुंगरेले अभिजित 26 र अर्जुन कुमारले 22 रन बनाउनुभयो। भूटानका सोनाम एसे र नामगी थिम्लीले 1-1 विकेट लिनुभयो। त्यसअघि टस हारेर ब्याटिङको निम्ति पाएको भूटान 19.3 ओभरमा 96 रनमा समेटेको थियो। भूटानका लागि सोनाम चोपेल र रन्जुन मिकियो दोर्जीले 27 तथा नामगे थिम्लीले 16 रन बनाएको जनाइएको छ। यिनी खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक।

0: संघीय निजामती विधेयक संसदमा पेश गर्न स्वीकृति दिने सरकारको निर्णय एसएसपी सन्तोष खड्कासँग राष्ट्रिय मानवाधिकार आयोगद्वारा लिखित बयान 40 माइक्रोन भन्दा पातलो प्लास्टिक प्रतिबन्ध पूर्ण रूपमा कार्यान्वयन गर्न सर्वोच्चको परमादेश कांग्रेस महाधिवेशनको संशोधित कार्यपालिका सार्वजनिक कांग्रेस तनहुँ दुईको क्षेत्रीय समितिको नेतृत्वको लागि मतदान जारी जितराज र रसमाएको प्यानल सहित चुनावी मैदानमा तनहुँमा कांग्रेसको इतर पक्षको महाधिवेशन तयारी समिति घोषणा कांग्रेस देउवा समूहको मनाङ संयोजकमा दीपक मनानी मुलेन पोखरा सड़कको पश्चिम खण्डको काम अन्तिम चरणमा मुख्य चाडपर्व नजिकै गर्दा चीनसँगका 3 वटा व्यापारिक नाका बन्द मलेसियाले रोहिंगा शरणार्थीलाई फिर्ता पठाउन थाल्यो र पहिलो टी20 अभ्यास खेलमा गण्डकी प्रदेशद्वारा भूटानको राष्ट्रिय टोली विरूद्ध 8 विकेटको सहज जीत दर्ता हवस् त हामीलाई तिनजेलसम्म सुनेर साथ दिनु तपाईँलाई धन्यवाद राति 10 बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने यज्ञ चाहन्छु तपाईँ यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ हामीलाई सुन्दै गर्नुहोला नमस्कार
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन् यदि छन् भने हामीलाई जानकारी दिनुहोला हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz फोन 0564143778 इमेल NEWSSUKL
2: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz
3: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर
4: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ अब यो समस्या निको नहुने रोग होइन निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन् त्यसैले चिन्ता नलिनुहोस्
3: फिस्टेल IVF एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ
4: यही असोज 17 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतीले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ
3: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
4: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन नम्बर 0564142333 मोबाइल 98678168
5: होइन ए दाई छोराले कक्षा 12 सक्यो रे के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त
6: चिन्ता नगर्नुहोस् न एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ पिटी ILTS टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
5: हजुर बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली
6: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा
5: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा शुक्ला कृषि सहकारीको माथिल्लो तला
6: फोन गर्नुहोस् 0635905511
7: होइन हौ कसरी पर्यो

0: पर सीधे 10 लाख सम्म स्योर शॉट कैश उपहार फुल 100% कैश बैक हरेक हप्ता एक जनालाई इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एक जनालाई एयरबर्ड उपहार नागरिकताको भरमा इजी फाइनेंस र एक्सचेंज को सुविधा
1: कोर्यो कि पर्यो कोर्यो कि पर्यो
0: शर्तहरू लागू हुनेछन्
2: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो सोरुम शुक्ला गण्डकी 4 दुलेगौडा सम्पर्क 0635902969 र 98560161900
0: हिरो सिजी मोटर्स
3: ओइ वर्षा ए त सुन्न क्या टेन्सन भइरहेछ भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई
4: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने रेडिमेड कपडा स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छँदै छ नि जाउँ हिँड्दै
5: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी
6: प्रोप्राइटर राजकुमारी अधिकारी फोन 0665707044
7: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ सम्पर्क मोबाइल नम्बर 98560779787
8: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमास्तिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
9: तर महँगो होला नि
8: छैन बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसी का झ्याल ढोका
10: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
11: बाराही एल्युमिनियम अब युपिभीसी को साथमा
10: एल्युमिनियमका झ्याल ढोका स्टील रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
11: सम्पर्क बाराही युपिभीसी एल्युमिनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी 2 गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0665414411 मोबाइल 98562298 र 98028292938
12: ला टायरमा कट लाग्यो यो मात्रै नयाँ हालेको खत्तम भयो नि अब नयाँ किन्नु पर्यो फेरि
13: किन नयाँ किन्नु पर्यो राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि
12: खैरेनी टायर कहाँनिर छ यो राजु टायर
13: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ
12: कार स्कार्पियो भ्यान मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ विगत 25 वर्षदेखिको अनुभव
13: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा प्रोप्राइटर राजु गुरुङ मोबाइल नम्बर 98562062452 ऋतु सुन न बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ भोलि पोखरा जाउन है ल यतिका लागि पनि किन पोखरा जानु बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना कपडाहरू सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि हजुर यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड हामी कहाँ साइकल वाकर झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ
14: रस्तु बेबील्यान्ड शुक्ला गण्डकी 4 दुलेगौडा
13: मोबाइल 98560055777
15: हजुर दान गरौ
16: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ धार्मिक पुण्य प्राप्त गरौ
17: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ
15: त्यसैले दान गरौ सकेको गरौ सबैले गरौ
16: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 तनहुँ
9: by Digital. Enjoy with us.

0: लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशुपन्छी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोपाइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 98660-86925, 98560-34881 र 98460-47580।
1: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने?
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत त्यस्तै छ। गतिलो सामान किनेर ल्याउने भए पो।
1: ए मेरी ती त्यो करेली, त्यसरी नरिसाउ न। बरु भन न, किचनको सामान किन्न कहाँ जाने?
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
3: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि। अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
4: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
5: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, सुप्ला गण्डकी 4 बनकेवा चोक।
6: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
7: भाइ पनि बरेली टेलर्स हुँदा हुँदै के को चिन्ता के भने?
6: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बस्दिन्छ कि क्या हो?
7: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि तुरन्तै हुने रहेछ, अरू टेलर्स जस्तो हो र भने।
6: ल दाजु, त्यसो भए मेरो बिहेको लागि त्यही जानु पर्छ क्या हो?
8: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
0: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460-80-29। दमौली शाखाको लागि सम्पर्क 98-060-13-425।
9: बडा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083,
10: मिति यही असोज 12 गतेदेखि 22 गतेसम्म।
9: तनहुँ जिल्लाको परम्परागत कला, संस्कृति, औद्योगिक व्यापार, कृषि, घरेलु हस्तकला, पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार,
10: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तेदी खेल मैदान।
9: महोत्सवका मुख्य आकर्षणहरू,
10: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड़ प्रस्तुति,
9: बालुद्यान एवं रमाइलो मेला,
10: दशैं तिहार सस्तो बजार,
9: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी,
10: स्थानीय कला संस्कृतिको प्रदर्शनी,
9: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता,
10: साथमा लाइभ कन्सर्ट,
9: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ।
0: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारीपट्टी। मोबाइल नंबर 98560-30982 र 97065-20209।
11: सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना। यस सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार तनहुँको 15 वार्षिक साधारण सभा तथा 5 अधिवेशन तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिन्छ। मिति 2083 साल असोज 25 गते आइतबार, समय बिहान 11 बजे, स्थान खैरेनीटार मगर समाज भवन, शुक्ला गण्डकी 6।

0: गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 98028013424 र 98560014155।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला रातिको ठिक 8 बज्यो।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
2: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
3: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलीगौडा, नगरपालिकाबाट 10 घर माथि,
0: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864350031।
4: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
5: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
2: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
5: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
2: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
5: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
2: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
5: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
0: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु।
6: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै फुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ। मोबाइल नम्बर 9821652067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
7: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
0: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
8: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
9: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
8: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेबेन कन्सल्टिङ ग्रुप छ नि।
9: हजारौंको सन्तुष्टि सँगै बिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
8: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिसा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
9: अस्ट्रेलिया, न्यूजील्याण्ड, युके, क्यानेडा वा युएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
8: अब कहाँबाट शुरू गर्ने भनेर न अल्मलिनुहोस्।
9: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभिनलाई सम्झनुहोस्। मेभिन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेडमल, तेस्रो तल्ला, छिपेढुङ्गा, पोखरा।
8: मोबाइल 9802853995, फोन 0165865959।
10: पङ्खा
11: त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
2: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
11: चेस्का बाजे चाँचा, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस वायरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
12: अब सीजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल, दुलेगौडा, तनहु। प्रोपाइटर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 9856303324।
7: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
13: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
14: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
15: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
16: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी?
15: आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
16: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
17: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0658 570 290, मोबाइल नम्बर 98460 81457 र 98136 26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
15: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
18: त्यसो नभने मरि म पनि अब नातिकेर भटभटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
15: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
19: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल
17: गंडकी सीसा पसल तथा फर्नीचर सप्लायर्स, शुक्ला गंडकी चार, बीपी चोक,
19: प्रोप्राइटर प्रकाश न्यौपाने। संपर्क 0658 570 225, मोबाइल 98560 33 98416 56

0: मेरिया मैनी
1: कस्तो राम्रो गहना
0: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
2: कान्छी पनि स्याङ्जा धन लक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन देख्ने जति सबैले यही भनिरहेछन्।
3: स्याङ्जा धन लक्ष्मी सुन चाँदी पसल,
2: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
3: शुद्ध सुन तथा चाँदीका गर गहना,
2: छापावाला सुन चाँदीका गर गहना,
3: राशि अनुसारका पत्थर,
2: कम्प्युटर तौल प्रविधि,
3: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
2: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ
3: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका तुलेगौंडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
2: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98171 16069, 98067725229,
3: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 98141 33 222, 98087169142। ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
3: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गर गहना,
3: पुराना गर गहना सँग नयाँ साथेर,
2: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
3: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौंडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560062099।
4: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
5: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही दुलेगौंडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहाले,
5: चिया त पिएर जाऊ।
4: होइन हतार छ, पछि आउँदै गरौँला है।
6: दीर्घायु फर्निचर सोरुम,
7: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: साथै पुरानोसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
8: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
7: दीर्घायु फर्निचर सोरुम, दुलेगौंडा तनहुँ,
6: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0765709600, मोबाइल नम्बर 98460261268,
7: 98560261268।
9: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
10: ढुक्क भाउन हो बुढी, फ्रेस आउँछ कि भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
9: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौंडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
10: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
9: होम डेलिभरीको पनि व्यवस्था छ।
3: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमणि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560078।
2: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98560333998 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा हेल्प पोस्ट चोक, आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
11: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0625414377 र 9856043343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 BP चोक।
12: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सबै ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक सँगै शुक्ला गंडकी FM को पारीपट्टी। मोबाइल नंबर 9856309982 र 9705620209।
13: TVS साथ छ हाम्रो।
14: शुक्ला गण्डकी FM 97.6।

0: Shuklagandha KFM 97.6
1: मंगलबार पठाइदैछ। मलेसियाले उक्त स्वदेश फिर्ती स्वैच्छिक रहेको जनाएको छ, तर संयुक्त राष्ट्रसंघको शरणार्थी सम्बन्धी निकायले आफूलाई फर्कने व्यक्तिहरूसँग भेट्न नदिइएको जनाएको छ। र टोकियोमा

0: न्यायाधीश सोलेन्द्र शमशेर जबरालाई प्रहरीले मध्यरातमा उठाएर लगेका विषयमा सरकारमाथि प्रश्न उठिरहेका बेला सरकारका प्रवक्ताले उनलाई प्रहरीले पक्राउ वा नियन्त्रणमा नलिएको बरू सुरक्षा प्रदान गरेको दावी गरेका छन्। आज पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता सस्मित पोखरेलले जबरालाई कुनै अपरिचित समूहबाट धम्की आएको र त्यसबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएका हुन्। असोज 10 गते मध्यराती प्रहरी अधिकारीहरूले घरमा सुतिरहेका जबरालाई उठाएर काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा लगेका र करिब 10 घण्टापछि परिवारको जिम्मा लगाएका विवरण सार्वजनिक भएका थिए। जबराले अहिलेसम्म यस घटनाबारे औपचारिक प्रतिक्रिया दिएका छैनन्। त्यसयता यस घटनालाई लिएर विभिन्न कोणबाट बहस भइरहेको छ। कतिपयले यसलाई विधिको शासनको पालनासँग जोडेर प्रश्न उठाइरहेका छन्। यसैबीच राष्ट्रिय मानवाधिकार आयोगले जबरा सम्बन्धी घटनाबारे बुझ्न नदिइएको विषयमा आज अपराध अनुसन्धान कार्यालयका प्रहरी प्रमुखलाई बोलाएर सोधपूछ गरेको अधिकारीहरूले बताएका छन्। यसै सन्दर्भमा हामीले यस मामिलासँग सम्बन्धित सोधपूछ कार्यको नेतृत्व गरिरहेका मानवाधिकार आयोगका सदस्य मनोज दुवारीलाई टेलिफोन सम्पर्क गरी यस प्रकरणमा आयोगको अहिलेसम्मको बुझाइ के हो भनेर सोधेका छौ।
1: यसमा हामीले खास अनुसन्धान गर्न सकेको छैन। पीड़ित पक्षबाट कुनै पनि उजुरी निवेदन हामीका आएको छैन। हामीले यसमा जानकारी दिनलाई तत्काल प्रहरी कार्यालयमा हामी गएको हो। प्रहरी कार्यालयमा हामीलाई प्रवेश दिइएन। नदिएपछि हामीले प्रहरी कार्यालयका अधीक्षकहरूलाई बोलाएर कारवाही अगाडि बढाएका छन् हाम्रो कारवाहीहरू। र अब अहिले पूर्व प्रधान न्यायाधीश आफ्नो निवासमै हुनुहुन्छ भन्ने मैले विवाद भएन। उहाँबाट पनि कुनै उजुरी बाजुर हामी कहाँ आएको अवस्था छैन। त्यस कारण हामीले त्यसतर्फ अहिले कुनै अनुसन्धान शुरू गरेका छैनौँ।
0: आयोगले यो घटनाको बारेमा प्रहरी वा सम्बन्धित सरकारी निकायसँग आज जानकारी लिएको भन्ने विवरणहरू आएका छन्। तपाईँहरूले ती निकायसँग चाहिँ के कस्ता कुराहरू बुझ्न खोज्नु भएको र अहिलेसम्म के पाउनु भयो त्यसमा?
1: त्यसमा चाहिँ हामीले चाहिँ के भन्दा हाम्रो चाहिँ संविधान र कानूनले दिएको हाम्रो अधिकार जुन छ कारागारमा र हिरासत कक्षहरू हाम्रो चाहिँ भिजिट गर्न सक्ने हामी त्यहाँ प्रवेश गर्न सक्ने हाम्रो अधिकार जुन छ त्यो अधिकारहरूलाई कसरी किन संरक्षित भएन त्यो हाम्रो अधिकार किन उल्लङ्घन गरियो भन्ने विषयमा मात्रै हामीले कारवाही गरिरहेको।
0: अनि तपाईँले भर्खरै पूर्व प्रधान न्यायाधीशको तर्फबाट अथवा उहाँको परिवारको तर्फबाट कुनै उजुर बाजुर आयोगमा परेको छैन भनेर भन्नुभयो। उहाँको स्वास्थ्य सुरक्षा अथवा यस्तै भएको हो भन्ने सन्दर्भमा आयोगले चाहिँ किन थप बुझ्ने कोसिस नगरेको त्यसो भयो?
1: हामीले शुरूआत गरेको चाहिँ रूल अफ ल किनभने कानून र शासन विधिको कुरोहरूलाई लिएर के कस्ता चाहिँ प्रक्रियाहरू अवलम्बन गरिए के भयो भन्ने हामी शुरूमा प्रहरी कार्यालय जान तर प्रहरी कार्यालयमा हामीलाई चाहिँ भित्र छिर्न नदिए कारणले गर्दाखेरि त्यो अवरुद्ध भएको थियो। हामी अहिले त्यसमा लागेको छौँ। आज हामीले त्यो विषयमा कुराकानी गऱ्यौँ। अब यो स्वतन्त्र न्यायपालिकामा जुन किसिमको चाहिँ हस्तक्षेपकारी चाहिँ भूमिका अहिले सुरु हुनुभयो राज्यको तर्फबाट त्यसको विषयमा हामी छुट्टै अनुसन्धान गर्छौँ। न्यायपालिकालाई कसरी सुदृढ र स्वतन्त्र बनाउने भन्ने हाम्रो चिन्ता चाहिँ त्यसमा छ।
0: केही दिन बितिसक्दा पनि आम सर्वसाधारणले चाहिँ वास्तविक रूपमा यसै भएको हो भन्ने जानकारी प्राप्त गर्न सकेको देखिँदैन। यो आजको दिनसम्म आइपुग्दाखेरि विधिको पालना भए नभएको सन्दर्भमा चाहिँ तपाईँहरूको बुझाइ के रह्यो त्यसो भए?
1: अब हामी पनि अहिले अनुहारमा छौँ। यो प्रश्नहरू संसदमा पनि उठेकै छन्। प्रहरीले पनि के भनिरहेछन् भन्दाखेरि यो पक्राउ होइन, हामीले सुरक्षा थ्रेट देखेको कारणले गर्दाखेरि सुरक्षित बनाउन ल्याएको भनेर विरोधाभासका कुरोहरू आइरहेका छन्। यस कारण यसबाट अहिले त मलाई यसै हो भन्न सक्ने अवस्थामा हामी छैनौँ। हामी आफू अन्याउन छौँ।
0: अब आज प्रहरी अधिकारीसँग बुझ्नुभयो, अब यहाँहरूको आउँदो कदम यो विषयमा के हुन्छ?
1: अब हेरौँ, त्यो हामी अध्ययन गर्दैछौँ। अहिले प्रहरी अधिकारीको बयानै अध्ययन सकिएको छैन। त्यसलाई अध्ययन गरेपछि हाम्रो आयोगको पदाधिकारीहरू बसेर हामी त्यसलाई थप निर्णय गर्छौँ। अहिले निर्णय गरिसकेको अवस्था छैन।
0: समग्रमा हेर्दाखेरि यो सिङ्गो प्रकरणमा चाहिँ राष्ट्रिय मानवाधिकार आयोगको मुख्य सरोकार वा चिन्ता यहाँनिर कुन पक्षमा बढ़ी हो? मैले यो प्रश्न किन पनि सोधेको भने एक त तपाईँहरूले यो सिङ्गो प्रकरणमा विधिको पालना भयो कि भएन भनेर हेरिरहेको बताउनु भयो र अर्को सँगसँगै हिरासतमा किन मानवाधिकार आयोगलाई प्रवेश दिइएन भन्ने पक्षमा पनि चासो देखियो।
1: हामी प्रत्येक व्यक्तिको मानव अधिकारको संरक्षणमा हामी लाग्नु पर्ने, विधिको शासनमा हामी लाग्नु पर्ने, स्वतन्त्र न्यायपालिकाको हामी चाहिँ अडान लिनुपर्ने, यो सबै क्रियाकलापमा हामी लाग्छौँ। एकजना व्यक्तिको मात्र यो समस्या भएन, यो समस्या भनेको विधिको शासनकै समस्या हो, प्रक्रियाकै समस्या हो। कुनै पनि व्यक्तिलाई बिना कारण पक्राउ गर्ने, धरपकड गर्ने, त्यो पनि मध्यरातमा गएर धरपकड गर्ने,

0: त्यो पनि के भन्दाखेरि सुरक्षा संयन्त्रको रेखदेखमा भनौँ, उहाँको चाहिँ अगाडि पछाडि सुरक्षाका निकायका साथीहरू नै हुनुहुन्छ, उहाँहरूको चाहिँ सुरक्षित हुँदा हुँदै पनि राति नै लिएर जानुपर्ने कारण के पर्यो, बिहानसम्म पनि किन कुद्न सकिएन, यो सबै विषयमा हामी विस्तार गर्छौँ, यो विषयमा हामी अनुसन्धान गर्छौँ, हामी यसरी चुप लगाएर बस्दैनौँ।
1: उनी थिए राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मनोज दुवारी। तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हिजोबाट हामीले भोटेकोशी त्रिशुली नदीको बारीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोराब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। अब अर्को विषय, दशैं तिहारका लागि कोरला नाका हुँदै चीनबाट ल्याइँदै गरेका कपड़ा लगायतका सामान सड़क अवरोधका कारण बाटैमा रोकिएका व्यवसायीहरूले बताएका छन्। रसुवागढ़ी नाका बाढ़ीका कारण प्रभावित भएपछि केरूङमा रोकिएका सामान व्यवसायीहरूले वैकल्पिक रूपमा मुस्ताङको कोरला नाकातर्फ पठाएका थिए, तर कोरला जोड्ने सड़क समेत पहिरो र कटानका कारण अवरूद्ध भएपछि ती सामान दशैं अघि नेपाल आइपुग्ने सम्भावना कमजोर बनेको व्यवसायीहरूले बताएका हुन्। अशोक दाहालको रिपोर्ट।
2: गत भदौमा भोटेकोशी त्रिशुली क्षेत्रमा आएको बाढ़ीले रसुवागढ़ी नाका प्रभावित भएपछि चीनले सिन्धुपाल्चोकको तातोपानी नाकाको सट्टा मुस्ताङको कोरला नाका प्रयोग गर्न भनेको थियो। अधिकारीहरूले कोरला नाका जोड्ने सड़क सञ्चालनमा ल्याउन कम्तीमा 10 दिन लाग्ने अनुमान गरेका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले भने,
3: पछिल्लो चरणमा कोरोला नाकाबाट हामीले यताको सामानहरू डाइभर्ट गरेर उताबाट ल्याउने गरी गरेको व्यवस्थामा पनि अब भर्खरै गएको निरन्तर वर्षात पछिको बाढ़ीका कारण सड़क अवरूद्ध छ। त्यसकारणले अहिले अब उत्तरी सीमाबाट सड़क मार्ग भएर ढुवानी हुने हाम्रो माल वस्तुहरूलाई प्रत्यक्ष असर परेको छ। यो सन्दर्भमा हामीले खास गरी अहिले अब यो सड़कहरूलाई छिटो सञ्चालन गर्ने, अब अहिले बिग्रेको सड़कहरूलाई भन्ने एउटा उपाय हो, त्यसमा पूर्वाधार विकास मन्त्रालयसँग समन्वय भइराखेको छ।
2: कोरला नाका र सड़क खुले पनि त्यहाँबाट काठमाडौँ सामान आइपुग्न कम्तीमा 3 दिन लाग्ने बताइन्छ। राजधानीबाट देशका विभिन्न जिल्लामा सामान पठाउने व्यवसायीहरूले नाका खुले पनि दशैंका लागि सामान बजारमा पुर्याउन ढिला हुने बताएका छन्। नेपाल हिमालय सीमापार व्यापार संघका अध्यक्ष रामहरि कार्कीले भने,
4: आइरहेका सामानहरू दशैं तिहार लक्षित नै सामानहरू हो। काठमाडौँ आइपुगेर नि भएन, अब काठमाडौँबाट विभिन्न ठाउँ जानु पर्यो, मेची महाकाली सबै ठाउँमा पुग्नु पर्ने, अब त्यो पुग्ने सम्भावना चाहिँ एकदम न्यून भएर गएको छ।
2: चीनसँगको छोटो व्यापारिक मार्ग तातोपानी नाका खुलाउन सरकारले कूटनीतिक पहल गर्नुपर्नेमा कार्की जोड़ दिन्छन्। वाणिज्य मन्त्रालयका प्रवक्ता बस्नेतले तातोपानी नाका सञ्चालनका लागि कूटनीतिक पहल भइरहेको तर चीनतर्फबाट नाका खुलाउने विषयमा अहिलेसम्म कुनै जानकारी नआएको बताए।
3: अब उहाँहरूको साइडमा पनि अलिकति समस्या छ भन्ने कुराहरू आएको थियो, त्यो विषय के हो अब उहाँहरूले अब जानकारी गराउनु भएको छैन।
2: चीनबाट आयात हुने सामान समुद्री मार्ग हुँदै भारतको कोलकातासम्म ल्याएर त्यहाँबाट सड़क मार्फत काठमाडौँ लगायत देशका प्रमुख शहरमा पुर्याउने विकल्प पनि व्यवसायीहरूसँग छ, तर यो मार्ग प्रयोग गर्दा समय र ढुवानी खर्च दुवै बढ़ी पर्ने व्यवसायीहरू बताउँछन्। अशोक दाहाल, बीबीसी काठमाडौँ।
1: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, अधीनस्थ वेस्ट ब्याङ्कको एउटा प्यालेस्टिनी गाउँमा इजरायली बस्ती बसाएका 100 भन्दा बढी मानिसहरूले आक्रमण गरेका छन्। उनीहरूले इजरायली सेनाको पहरामा घर फर्किरहेको एउटा परिवारलाई त्यसो गर्नबाट रोकेका हुन्। उक्त स्थानलाई बस्ती बसाउने इजरायलीहरूले केही हप्ता अघि कब्जा गरेका थिए। बीबीसी विवरणमा आधारित रिपोर्ट फनिन्द्र दाहालबाट।
5: दक्षिण नाब्लुसको जालुदमा रहेको अल्टुबासी परिवारको दुईवटा घरमा सोमबार आगो लगाइएको थियो। मानवाधिकारवादी समूहहरूले यो घटनाक्रमले इजरायली अधिकारीहरू बस्ती बसाएका मानिसहरूले गरेका हिंसा नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न विफल रहेको देखाएको उल्लेख गरेका छन्। बीबीसीसँग कुरा गर्दै महम्मद अल टुबासीले एकदमै भयावह अवस्था रहेको र आफू त्यसलाई शब्दमा व्यक्त गर्न नसक्ने बताए। मलाई साँच्चै नै उनीहरूले हामीलाई मारिदिनेछन् जस्तो लागेको थियो। अहिले मृत्युलाई जितेको जस्तो अनुभव गर्दा म खुशी छु, 60 वर्षका अल टुबासीले भने। यसै महिना इजरायलको उच्च अदालतले उनीहरूलाई घर फर्कन दिनुपर्ने आदेश दिएको थियो। इजरायली डिफेन्स फोर्सले एउटा विज्ञप्तिमा 100 भन्दा बढी इजरायली दंगाकारी उक्त गाउँमा रहेको र उनीहरूले सड़कमा अवरोध तिर्स्याएको, टायरहरू बालेको र सुरक्षा निकायमाथि ढुङ्गा प्रहार गरेको जनाएको छ। इजरायली सेनाले टुबासी परिवार राष्ट्रवादी अपराधको शिकार भएको र हिंसाका कारण घर फर्कन नपाएको उल्लेख गरेको छ।
1: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम कोराब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई भने बिदा दिनुहोस्। नमस्कार।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला रातिको ठिक 9 बज्यो।

0: शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।
1: ओइ वर्षा, ए त सुन्न, क्या टेन्सन भइरा छ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला। यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
2: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने। रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
3: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
4: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0655707044।
5: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
6: टीभीएस कम्पनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीभीएस कम्पनी का बाइक र स्कूटर को खरीद बिक्री सबै ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीभीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौड़ा प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारिपट्टी। मोबाइल नम्बर 98560309 र 97065020209।
7: साथ हाम्रो।
8: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर।
9: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
8: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
9: यही असोज 17 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतीले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
8: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
9: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0654142333, मोबाइल 98678168।
10: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी
11: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
12: ओमकार।
11: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
12: ओमकार।
11: अनि घरमा पूजा सामग्री पनि छैन भने
12: ओमकार।
11: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको।
12: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
11: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई, विस्तृत जानकारीको लागि फोन नम्बर 98560508434।

0: बडा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083
1: मिति यही असोज 12 गते देखि 22 गते सम्म
0: तनहु जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
1: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तेरी खेल मैदान
0: महोत्सवका मुख्य आकर्षणहरू
1: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति
0: बालुद्यान एवं रमाइलो मेला
1: दशैं तिहार सस्तो बजार
0: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
1: स्थानीय कला संस्कृतिको प्रदर्शनी
0: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
1: साथमा लाइभ कन्सर्ट
0: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ
2: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टीवी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
3: ओल्ड फुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
4: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
2: सन्देश ट्रेडर्स शुक्ला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0635705676 मोबाइल 9850602676
5: ए हजुर सुन्नुहोस् न चाडपर्व पनि आइसक्यो बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न
6: सुन न चन्दा कपडा किन्न त जान हुन्थ्यो नि यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म
5: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि त्यही जाने हो त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि अनि भएन त कमाल न त बार्गेनिङ गर्नुपर्ने झन्झट न त बजारमै चारिरहनु पर्ने झन्झट अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि त्यसैले ठगिने डर पनि भएन
7: हजुर न त बार्गेनिङ गर्नुपर्ने झन्झट न त बजार चारिरहनु पर्ने झन्झट
8: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ
9: दुलेगौडा बनखेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा
8: सम्पर्क मोबाइल 9857065119 र 9864957056 फेसन फ्रेन्जी तपाईँको सन्तुष्टि नै हाम्रो चाहना
10: ठ्याक्कै पर्यो
11: होइन हौ कसरी पर्यो
10: कोर्यो कि पर्यो कोर्यो कि पर्यो हिरो कि कोर्यो कि पर्यो
12: दसैँ तिहारको शुभकामनाको साथ हिरो मोटरसाइकल तथा स्कुटर किन्ने बित्तिकै डिजिटल स्क्र्याच कार्ड मार्फत सिधै 10 लाखसम्म स्योर सर्ट क्यास उपहार फुल 100% क्यास ब्याक हरेक हप्ता एकजनालाई इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एकजनालाई एयरबड उपहार नागरिकताको भरमा इजी फाइनेन्स र एक्सचेन्जको सुविधा
10: कोर्यो कि पर्यो कोर्यो कि पर्यो हिरो किन्दा स्योर सर्ट कोर्यो कि पर्यो
12: सर्टहरू लागू हुनेछन्
13: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो सोरुम शुक्ला गण्डकी 4 दुलेगौडा सम्पर्क 0635902969 र 9855061969
12: हिरो सिजी मोटर्स
14: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है ल पत्तै छैन है तिमलाई दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि
15: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलोट स्टोरेज स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
16: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी चार दुलेगौडा तनहुँ प्रोप्राइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0564141042 मोबाइल 9560231128 र 9462614726।
17: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
18: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
17: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेबेन कन्सल्टिङ ग्रुप छ नि।
18: हजारौंको सन्तुष्टि सँगै बिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
17: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिसा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
18: अस्ट्रेलिया, न्युजिल्यान्ड, युके, क्यानेडा वा युएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
17: अब कहाँबाट सुरु गर्ने भनेर न अल्मलिनुहोस्।
18: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभिनलाई सम्झनुहोस्। मेभिन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेड मल, तेस्रो तल्ला, चिपेढुङ्गा पोखरा।
17: मोबाइल 9800 58 53 995, फोन 0161586559। सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना। यस सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार तनहुँको 15 वार्षिक साधारण सभा तथा 5 अधिवेशन तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिन्छ। मिति 2083 साल असोज 25 गते आइतबार, समय बिहान 11 बजे, स्थान खैरेनीटार मगर समाज भवन, शुक्ला गण्डकी 6 प्रगति टोल, खैरेनीटार तनहुँ। अध्यक्ष बाबुलाल श्रेष्ठ, सचिव कमल मोहन घिमिरे। सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार।
19: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: यसपालि त बिहे गर्ने होला के रे लाउरे भाइ?
1: काका यस्तो सोच बनाएको छु, अब भाँडाकुटी खेल्दादेखिको साथी 12 बजी हुन्, अब जीवन साथी पनि उनलाई बनाउने भनेको।
2: पानी बोक्दा बोक्दा टाउकै दुखिसक्यो भने
3: खै पोखर साल नै घर के धारामा पानी आउँछ भन्थे।
2: आऊ है साथीहरू एकछिन थका मारौँ।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ, अनि सोफालाई चाहिँ यहाँ राखौँ।
2: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
1: हो त नि, अब चाहिँ राम्रो भयो।
3: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल, कोठा पनि चम्किएको छ।
1: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
4: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
3: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, पन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
5: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
3: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206।
4: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
6: दुलेगौड़ा भेटेनरी सेन्टर, अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन डोल डीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर, दुलेगौड़ा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोप्राइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 98660-86925, 98560-34881 र 98460-47580।
7: सिम्स केयर गिवर्स ट्रेनिङ, केयर विथ कम्प्यासन, सर्व विथ हार्ट।
8: सिप सिक्नुहोस्, भविष्य सुनिश्चित बनाउनुहोस्। सिटी भिटीद्वारा सम्बन्धन प्राप्त सिम्स केयर गिभर्स दुलेगौडामा सिटी भिटीको पाठ्यक्रम आधारित 390 घण्टा तालिम।
7: हाम्रा विशेषताहरू:
8: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण,
7: व्यावहारिक र प्रयोगत्मक सिकाई,
8: रोजगारको लागि मार्गदर्शन तथा सहयोग,
7: सिपमूलक गुणस्तरीय र प्रमाणकारी तालिम,
8: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर। भर्ना गर्ने अन्तिम मिति 2083 साल भदौ 31 गतिसम्म।
7: स्थान: सिम्स केयर गिभर्स, शुक्ला गण्डकी 4, दुलेगौडा तनहुँ।
8: सम्पर्क 98560-44343, 98041-43688, 98041-43628, 98560-71773।
7: डोन्ट मिस दिस अपर्चुनिटी।
2: बुवा ढोगरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
9: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
2: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
10: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
3: रिमाल हार्डवेयर, सम्पर्क 0564142445, 0564143445।
11: यस तनाव सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही असोज 17 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट, मुटु, छाती, सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
12: पोखराका हारजोनी तथा नसा रोग विशेषज्ञ डाक्टर विजय परियार,
11: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान, थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, छाला, यौन, कुष्ठरोग, एलर्जी तथा सौन्दर्य विशेष विशेषज्ञ डाक्टर जेम महर्जन, मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक तनहु, फोन 0654143777, मोबाइल 98564443।
13: होइन यसो आमा कहाँबाट चलेको
14: कति हाँस्नु भन्यो, यस्तरी पङ्खा चलिरहेको देखिनु भन्यो।
13: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
15: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
14: गतिलो ठाउँ चाहिँ कहाँ छ?
15: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
14: चेस्का बाजे चाँचो पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउसहरूका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
16: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ, प्रोप्राइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98560303024।
17: उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा सम्बन्धी सूचना। उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौडाको भदौ 9 गते बसेको बैठकले 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा गर्ने निर्णय भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार भइसकेको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 27 गते मंगलबार, स्थान नेवार समाज हल दुलेगौडा, समय बिहान 11 बजे। चाड पर्वको अवसरमा अब 32 इन्चको स्मार्ट टिभी जित्ने मौका तपाईँको।
18: नेपालीहरूको महान पर्व विजया दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहक वर्गहरूमा हार्दिक शुभकामना।
17: चाड पर्वको अवसरमा माछापुछ्रो बैंक भवन दुलेगुडा स्थित प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरमा 3,000 रुपियाँ सम्मको सामान किन्नुहोस् अनि तपाईँले पाउनुहुनेछ एउटा कुपन, 5,000 सम्मको खरिद गर्दा 2 कुपन।
18: लक्की ड्र मार्फत एकजना भाग्यशाली ग्राहकले 32 इन्चको स्मार्ट टिभी पाउनुहुनेछ। द्वितीय पुरस्कार एयर फ्राई र तृतीय पुरस्कार अटो ग्यास स्टोभ, दुई जनालाई राइस कुकर, प्रेसर कुकर र इन्डक्सन बेस कराई उपहार।
17: उपहार योजना 2083 साल पुस 14 गतेसम्म लागू हुनेछ। उपहार घोषणा हुने मिति र स्थान 2083 साल पुस 15 गते दिउँसो 1 बजे प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरको प्राङ्गणमा।
18: लकी ड्र सँगै चाड पर्वलाई लक्षित गर्दै विशेष अवसरको व्यवस्था गरिएको सहर्ष जानकारी गराउँदछौ।
17: थप जानकारीको लागि प्रार्थना गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, माछापुछ्रे बैंकको भवन,
18: प्रोप्राइटर भरत श्रेष्ठ, मोबाइल 98560065870।
17: यमहाले ल्यायो दशैं तिहार अफर, सहज सजिलो अफर, आकर्षक बलिया हाइब्रिड याफाई टेक्नोलोजी का यमहा बाइक स्कूटर खरीदमा घरमै बसी 1,00,000 सम्म नगद जित्ने मौका नगुमाउनु होला र लिइसकेपछि 10,00,000 सम्म नगद जित्ने मौका। आफैले बटन थिच्नुहोस्, नगद जित्नुहोस्, साथै बाइक स्कुटरमा 2 वर्षको वारेन्टी र फ्री हेलमेट भएको पनि सहर्ष जानकारी गराउँदछौ। आउनुहोस् यस पटकको चाड पर्व यमाहासँग।
19: सुन्दर अटो ओक्स यमाहा सोरुम दुलेगौडा बजार तनहु, सम्पर्क 0564142221, मोबाइल 98565391।
20: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
21: यस यमाहा।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: शुक्लागणदेखि टाइम चेक।
3: यति बेला रातिको ठिक 10 बज्यो।
4: घटना, दुर्घटना,
5: कला, संस्कृति,
4: स्थानीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलकुद,
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनिकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850607554।

नमस्कार, राति 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँहरूलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ।

सर्वोच्च अदालतले गण्डकी मेडिकल कलेज पोखरामा अध्ययनरत विद्यार्थीहरूलाई कक्षा छात्रावास होस्टेल तथा क्लिनिकल पोस्टिङबाट ननिकाल्न र परीक्षा फारम भर्न अवरोध नगर्न आपतकालीन अन्तरिम आदेश जारी गरेको छ। विद्यार्थी आश्रय बहादुर सिंह समिति गण्डकी मेडिकल कलेज अभिपक्ष बनाएर दायर गरेको रिटमा सुनाई गर्दै न्यायाधीश स्वयं राज पोखरेलको एकल इजलासले मंगलबार उक्त आदेश जारी गरेको हो। सर्वोच्च अदालतले विद्यार्थीहरूलाई शिक्षाको हकसँग सम्बन्धित विषय भएको उल्लेख गर्दै आन्तरिक आदेशको टुङ्गो नलागुन्जेलसम्म कलेज प्रशासनले जारी गरेको 2078 पुस 18 गतेको परिपत्र कार्यान्वयन नगरी यथास्थितिमा राख्न आदेश दिएको छ।

नेपाली कांग्रेसको पन्ध्रौंमा अधिवेशन अन्तर्गत अनुच्छेद नम्बर एकमा भइरहेको निर्वाचनमा अहिलेसम्ममा करिब 850 मत खसेको छ। दमोली सेत सभागृह हलमा भइरहेको मतदानमा मतदाताहरू लाइनमा बसेर मतदान गरिरहेका छन्। यस क्षेत्रमा 1100 भन्दा बढ़ी मतदाता रहेका छन्। क्षेत्र नम्बर दुईको पनि बेलचोक प्रायसे शुक्ला टोल विकास संस्थाको सभामा मतदान भइरहेको छ। 1140 मतदाता रहेको आजसम्म करिब 900 मत खसेको शुक्ला गण्डकी सभापति कृष्ण प्रसाद रेग्मीले जानकारी दिनुभयो। दुवै दुई नम्बर क्षेत्रमा अजित राज राणा र रसमाया गुरूङको नेतृत्वमा छुट्टा छुट्टै प्यानल सहित क्षेत्रीय सभापतिमा उम्मेद्वारी दिएर चुनावी मैदानमा उभिएका छन्। यस क्षेत्रको मतगणना भोलि बिहानबाट शुरू गरिने निर्वाचन समितिले जनाएको छ। महाधिवेशन अन्तर्गत तनहुँका विभिन्न निर्वाचन क्षेत्रमा कांग्रेसका चार केन्द्रीय सदस्यहरूले महाधिवेशन प्रतिनिधि पदमा उम्मेद्वारी दिएका छन्। कांग्रेसका केन्द्रीय सदस्य ध्रुव बाग्लेले तनहुँ नम्बर दुईबाट खुल्लातर्फ उम्मेद्वारी दिएका छन्। यसै गरी केन्द्रीय सदस्य गोविन्द भट्टराईले तनहुँ नम्बर एकबाट खुल्लातर्फ उम्मेद्वारी दिएका छन्। केन्द्रीय सदस्य चिनो पोखरेलले नम्बर एकबाट खुल्ला मैदानतर्फ र केन्द्रीय सदस्य प्रकाश पन्तले सोही क्षेत्रबाट अपंगततर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी दिएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षले पन्ध्रौं महाधिवेशनलाई लक्षित गर्दै तनहुँमा छुट्टै तयारी भेला गरेको छ। व्यासचार सिमल टार स्थित निम्तो पार्टी प्यालेसमा मंगलबार आयोजित भेलामा केन्द्रीय सदस्य एवं पूर्व मन्त्री शंकर भण्डारी, केन्द्रीय प्रतिनिधि मणिन्द्र कडेल, जिल्ला संयोजक प्राध्यापक कृष्ण प्रसाद गौतम लगायतले नेता कार्यकर्ताको सहभागितामा भेलामा क्षेत्रीय तथा प्रदेश समिति र महाधिवेशन प्रतिनिधि संघका लागि निर्वाचन तयारी उम्मेद्वारी तथा संगठनात्मक विषयमा छलफल गरेको थियो। नेपाली कांग्रेसको संस्थापन इतर समूहको मनाङ जिल्ला संयोजकको जिम्मेवारी राजीव गुरूङ दीपक मरांगीले पाएका छन्। गण्डकी प्रदेशको निजामती प्रसाद संघको नेतृत्वमा पुनः फेरिएको छ। सरकारले गण्डकी प्रदेशको प्रमुख सचिव भूपाल बराललाई राष्ट्रिय सतर्कता केन्द्रमा सभा गर्दै महासचिवबाट नव पदोन्नति भएकी आवा श्रेष्ठ कर्णलाई गण्डकीको नयाँ प्रमुख सचिवमा पदस्थापना गरेको छ। मंगलबार बसेको मन्त्री परिषद बैठकले सह सचिव कर्णलाई सरुवामा सचिवमा बढ़ुवा गरी गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको प्रमुख सचिवमा पदस्थापना गर्ने निर्णय गरेको हो। यस निर्णयसँगै गण्डकीमा कार्यरत प्रमुख सचिव बराललाई प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा तहतको राष्ट्रिय सतर्कता केन्द्रको सचिवको जिम्मेवारी सुम्पिने गरी टुंगो लगाइएको छ। अर्थ मन्त्रालयले राजस्व सचिवको जिम्मेवारी रहेका बराललाई सरकारले जेठ 25 गते 2083 गण्डकी प्रदेशको प्रमुख सचिवमा पठाउने निर्णय गरेको थियो। त्यसपछि उनी जेठ 27 2083 गण्डकी प्रदेश उपस्थित भई पदभार ग्रहण गरेका थिए। प्रदेश सरुवाको भएको छोटो अवधिमै पुनः राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा भएसँगै बरालको जिम्मेवारी राजस्व सचिवबाट गण्डकी प्रदेशको प्रमुख सचिव हुँदै सतर्कता केन्द्र पुगेको छ। लमजुङको राईनाथ नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट नामिन गरेको आरोपमा अख्तियार दुर्भएको अनुसन्धान आयोगले तत्कालीन रोजगार संयोजक समेत 9 जना विरूद्ध विशेष अदालत काठमाडौँमा बस्दा मुद्दा दायर गरेको छ। अख्तियारले राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शिखर नाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासक अधिकृत रामचन्द्र अधिकारी, तत्कालीन लेखापाल नवीन कुमार बराल, वडा अध्यक्ष सहित 9 जनालाई प्रतिवादी बनाएको छ। आर्थिक वर्ष 2073-74 श्रम तथा सामाजिक सुरक्षा कार्यालयबाट प्राप्त 16,72,000 रूपियाँ शर्त अनुदान बजेट तोकिएको काममा खर्च नगरी आपसमा मिले मात्र गरी नामिना गरेको पुष्टि भएपछि मुद्दादाता भएको हो।
तनहुमा भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा व्यवस्थित बसोबासीहरूको लाभग्राही विवरणहरू प्रमाणीकरणका लागि लामोले प्रकाशन गरिएको छ। शुक्ला गण्डकी नगरपालिका 8 का 17 जना, व्यास नगरपालिका 9, 10 र 12 का 112 जना, तथा म्याग्दी नगरपालिका 4 र 5 का 32 जनाको वडा तथा सम्बन्धित पालिकाबाट प्रमाणीकरण भए प्राप्त विवरण जिल्ला समितिबाट रुजु भएका प्रमाणीकरण गर्ने प्रयोजनका लागि सार्वजनिक गरिएको छ। पोखरा सड़क आयोजनाको जाम हुने पोखरा पश्चिम खण्डको निर्माण आगामी नोभेम्बरसम्म सक्ने लक्ष्य राखेको छ। विद्युत पोल सार्ने मादी पुलको पहुँच मार्गको लागि जग्गा प्राप्त गर्ने दमोली डिभिजन कार्यालय स्थानीय स्थानान्तरण गर्ने समस्या समाधान भएपछि निर्माणले गति लिएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। 38.41 किलोमिटर लामो पश्चिम खण्डमा मुख्य चार लेन त सड़क र फूल लगायतका मुख्य संरचनाहरूको निर्माण सकिएको र कुरो 38 किलोमिटर सर्भिस लेनमा समेत 32 किलोमिटर बनेको छ। त्यस्तै फुटबाट बाँकी करिब 16 किलोमिटर सर्भिस लेनको काम नोभेम्बरभित्र पूरा गर्ने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ। दशैं तिहार जस्तो मुख्य चाडपर्व नजिकै गर्दा चीनसँग तीनवटै व्यापारिक नाका बन्द भएपछि स्थल मार्गको व्यापार र आपूर्ति व्यवस्था प्रभावित भएको छ। लगातारको वर्षा बाढ़ी पहिरो र सड़क तथा पुल भएको क्षतिका कारण तातो पानी र सगडी र कोरोना नाका हुँदै हुने व्यापारिक प्रभावित भएको छ। तीनवटै नाका एकपछि अर्को बन्द भएपछि दशैंका लागि चीनबाट ल्याइएका ठूला परिणामका सामान बाटेमा रोकिएका छ। सबभन्दा पुरानो तातो पानी खासमा नाका पहिरोको जोखिमका कारण यसअघि नै बन्द छ। भदौ 10 गते भोटेको सिमाएको बाढ़ीले रसगढ़ी नाकाका भौतिक संरचना ठूलो क्षति पुर्याएपछि त्यहाँबाट हुने व्यापारिक रोकिएको छ। तातोपानी रसगढ़ी बन्द भएपछि चीनसँगको व्यापारका लागि विकल्प बनेको मुस्ताङको कुरा नाका पनि पछिल्लो बाढ़ीका कारण सड़क सम्पर्कबाट विच्छेद भएका छन्। व्यवसायहरूका अनुसार दशैंलाई लक्षित गरेर ल्याइएका सामानहरू मध्ये काठमाडौँ समाधानले 25% मात्र आइपुगेको छ, जसले गर्दा चाडपर्वका मुख्य सामग्रीहरू बढ़ने चिन्ता आम उपभोक्तामा छ।

0: घिरिङ गाउँपालिका चार ओमसेमा अविरल वर्षासँगै परेको चट्याङका कारण देउदी खोला लिफ्टिङ खाने पानीको आयोजनाको ट्रान्सफर्मर बिग्रिएपछि स्थानीयवासी खाने पानीको समस्यामा परेका छन्। वर्षा र चट्याङका कारण खाने पानीमा आयोजनाको ट्रान्सफर्मर क्षति पुगेपछि लिफ्टिङ प्रणाली सञ्चालन हुन नसक्दा उपसे क्षेत्रमा नियमित खाने पानीमा आपूर्ति प्रभावित भएको हो। ट्रान्सफर्मर मर्मतका लागि पोखरा लैजाने तयारी भएको खानेपानी समितिले जनाएको छ। हवस् तामलाजिन्जेलसम्म चुनाव साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। भोलि बिहान 5:25 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण उनीसँगै म रिमा पनि विदा हुनेका चाहन्छु। आजको लागि भने हाम्रो सम्पूर्ण नियमित कार्यक्रम उक्त भएका छन्। भोलि बिहान 4:55 बजीबाट हाम्रो कार्यक्रमहरू पुनः प्रसारेलसम्मको लागि सपरिवार विद्यास राम्रोसँग झाडुकाको चुक्कु लगाएर सुत्नुहोला। औषधि खान बाँकी छ भने पनि औषधि खाएर सुत्नुहोला। साथै सानो तपाईँ लिएर राख्नुहोला। तपाईँ सम्पूर्ण शुभरात्रि।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ शुक्ला गण्डकी समाचारमा। जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143778, इमेल NEWS SSUKLAGANDAKI@gmail.com।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दुकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौ, चोरी अनि डकैतीबाट बचौ।
2: जनहितका लागि शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज को आज को प्रसारण यही अन्त्य हुन्छ। तपाईको बाँकी समय शुभ रहोस्। शुभरात्रि।

यो बिहानीले दिनभरिको समयको संकेत गर्छ। उठ्नुहोस्, सुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज सँगै उठ्नुहोस्, बेउजनुहोस्।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9850614175।
2: शुक्लागणदेखि टाइम चेक।
3: यति बेला बिहानको ठिक 5 बज्यो।

0: 107.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: ला टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
3: किन नयाँ किन्नु पर्यो?
4: राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
2: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
4: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
2: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
4: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी छ खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 9856062452।
5: आहा, कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी फोराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोपाइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827103066 र 9840604543।
6: मङ्गलम पुनरिकाक्ष मङ्गलाय तनुहरी।
7: पण्डित बहादुर सुन, फर्सी घर पैसो रुद्र र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
8: ओमकार।
7: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
8: ओमकार?
7: अनि घरमा पूजा सामग्री पनि छैन भने
8: ओमकार?
7: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
9: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
7: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9856508634।
10: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
10: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
10: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
4: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा
2: रिडी कुमार श्रेष्ठको भवनमा।
10: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
11: चिकन ससेज, बब ससेज
10: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
2: प्रोपाइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0656705052। मोबाइल 9856028587।
4: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रबिन थापा। मोबाइल 9856033398 र 9846510950। इमेल robin98560@gmail.com। टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। शुक्ला गण्डकी 4 दोलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
0: पङ्खा
3: त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
12: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
0: चेस्का बाजे चाँचा पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी चाहिने पम्प कुलर हाउसहरूका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
13: अब सीजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ, प्रोभाइडर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98560303024।
14: टिभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौडामा। टिभीएस कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टिभीएस शोरूम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौडा प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 98560303982 र 97065620209।
15: TVS साथ छ हाम्रो।
1: शुक्ला गण्डकी एफएम 97.6।
16: घटना दुर्घटना
17: कला संस्कृति
16: स्थानीय राष्ट्रिय
18: अन्तर्राष्ट्रिय खेलकुद
17: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
19: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 98560605544।

नमस्कार तथा शुभ प्रभात। आज मिति विक्रम सम्वत 2083 साल असोज महिनाको 14 गते बुधबार आश्विन कृष्ण पक्षको चतुर्थी तिथि अंग्रेजी मिति अनुसार सेप्टेम्बर 30 तारीक सन् 2026 नेपाल सम्वत 1146 आज चौथी श्राद्ध सूर्योदय बिहान 5:56 हुनेछ भने सूर्यास्त साँझ 5:53 हुनेछ। बिहानी शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा शुक्ला गण्डकी समाचार शुरू गरौं। यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट

संघीय निजामती विधेयक संसदमा पेश गर्न स्वीकृति दिने सरकारको निर्णय एसएसपी सन्तोष खड्कासँग राष्ट्रिय मानव अधिकार आयोगद्वारा लिखित बयान 40 माइक्रोन भन्दा पातलो प्लास्टिक प्रतिबन्ध पूर्ण कार्यान्वयन गर्न सर्वोच्चको परमादेश कांग्रेस महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक नेपाली कांग्रेस तनहका दुवै निर्वाचन क्षेत्रमा मतदान सम्पन्न मतगणनाको तयारी जीत राज र रसमायाको प्यानल सहित चुनावी मैदानमा तनहुमा कांग्रेसको इतर पक्षको महाधिवेशन तयारी समिति घोषणा कांग्रेस देउवा समूहको मनाम संयोजकमा दीपक मनाए मुगलिन पोखरा सड़कको पश्चिम खण्डको काम अन्तिम चरणमा मुख्य चाडपर्व नजिकै गर्दा चीनसँगको तीनैवटा व्यापारी नाता बन्द मलेसियाले रोहिङ्या शरणार्थीहरूलाई फिर्ता पठाउन थाल्यो र टी20 अभ्यासमा खेलमा गण्डकी प्रदेश र भूटानको राष्ट्रिय टोली विरूद्ध 8 विकेटको सहज जित दर्ता।

0: अब समाचार विस्तारमा सुन्नुहो। सरकारले संघीय निजामती सेवा विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकको संघीय निजामती सहित पशु वधशाला तथा मासु जाँच र अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन संशोधन गर्न भनेको विधेयक पेश गर्न स्वीकृति दिएको सरकारका प्रवक्ता एवं युवा तथा खेलकुद मन्त्री शशी पोखरेलले जानकारी दिनुभयो। बैठकले स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने 2,60,00,000 अमेरिकी डलर अर्थात 3,17,00,000,000 रूपियाँ भन्दा धेरैको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। बैठकले पूर्वाधार विकास तथा राष्ट्रिय सुरक्षासँग सम्बन्धित संरचना निर्माणका लागि राष्ट्रिय वन क्षेत्रको जग्गामा उपयोग गर्न पनि स्वीकृति दिएको छ। कमला ढल्के बगर पथलैया सड़क खण्ड गर्जा खोला र बलेफी खोला जलविद्युत आयोजनामा तथा सशस्त्र प्रहरी बलका तालिम शिक्षालय गुल्म र शिक्षा सीमा सुरक्षा पोस्ट निर्माणका लागि राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति दिएको हो। मन्त्री परिषद बैठकले दुवै जना सहसचिवलाई सचिवमा बढ़ुवा गरी पद स्थापना समेत गरेको छ। आवास श्रेष्ठ कर्णलाई गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको प्रमुख सचिव र डाक्टर जगदीश कर्मचारीलाई ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको सचिवमा पद स्थापना गरिएको छ। पूर्व प्रधान न्यायाधीश सुरेन्द्र शमशेरद्वारा पक्राउ परेको भन्ने दावी सरकारले अस्वीकार गरेको छ। शिक्षा मन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले जवरालाई पक्राउ नगरिएको भन्दै सुरक्षामा खतरा देखिएपछि निवासबाट रेस्क्यू गरेर सुरक्षा स्थानमा लगिएको बताउनुभयो। मन्त्री परिषदको बैठकपछि मंगलबार पत्रकारसँग कुरा गर्दै प्रवक्ता पोखरेलले जवराको सुरक्षामा प्रश्न उठेपछि प्रहरीले उहाँलाई निवासबाट सुरक्षित रूपमा बाहिर ल्याएको बताउनुभयो। पक्राउ गरिएको होइन, सुरक्षामा प्रश्न आइसकेपछि रेस्क्यू गरेर लगिएको हो। उहाँले थप सुरक्षामा गरेर निवेदन पनि पठाउनु भएको छ। यसले पनि थेद आएको पुष्टि गर्छ पोखरेलले भन्नुभयो। उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्कासँग राष्ट्रिय मानवाधिकार आयोगले बयान दिएको छ। मंगलबार पुल्चोक स्थित आयोगको कार्यालयमा पुगेर खड्काले लिखित बयान दिएका हुन्। एसएसपी खड्कासँग बयान लिएको आयोगका सहप्रवक्ता उपसचिव श्यामबाबु काफ्लेले बताउनुभयो। उहाँले भन्नुभयो उहाँसँग लिखित बयान लिएको छ। पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरालाई भेट्न गएको आयोगको टोलीले आइतबार प्रहरीले भेटघाटमा रोक लगाएको थियो। आइतबार बिहान पक्राउ गरेर प्रहरीले जबरालाई टेकु स्थित अनुसन्धान कार्यालयमा राखेको थियो। जबराको अवस्था बुझ्न गएको आयोगको टोलीलाई प्रहरीले गेटबाट फिर्ता पठाइदिएपछि आयोगले त्यसमा आपत्ति जनाएको थियो। सर्वोच्च अदालतले 40 माइक्रोन भन्दा पातलो प्लास्टिकको झोला तथा एक पटक मात्र प्रयोग हुने सिंगल युज प्लास्टिक जन्य सामग्रीको उत्पादन आयात बिक्री वितरण र प्रयोगमा ल्याइएको प्रतिबन्धलाई देशभर कडाईका साथ कार्यान्वयन गर्न सरकारका नाममा परमादेश जारी गरेको छ। न्यायाधीशद्वय हरिप्रसाद फुयाल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले वातावरण कानून समाज नेपालका तर्फबाट अधिवक्ता पदम बहादुर श्रेष्ठ समेतले दायर गरेको निवेदनमा फैसला सुनाउँदै यस्तो आदेश दिएको हो। गत असार 25 गते सर्वोच्चले गरेको फैसलाको पुनः पाठालय सार्वजनिक भएको हो। अदालतले वातावरण संरक्षण 2076 बजेट वक्तव्य तथा प्लास्टिक झोला नियमन निर्देशिकाले तोकेको नीतिगत व्यवस्था केवल कागजी रूपमा मात्र सीमित नराखी संघ प्रदेश स्थानीय तहको प्रभावकारी कार्यान्वयन गर्न स्पष्ट मार्गचित्र सहित निर्देशात्मक आदेशहरू जारी गरेको छ। सर्वोच्च अदालतले गण्डकी मेडिकल कलेज पोखरामा अध्ययनरत विद्यार्थीहरूलाई कक्षा छात्रावास होस्टेल तथा क्लिनिकल पोस्टिङबाट ननिकाल्न र परीक्षा फारम भर्न अवरोध नगर्न आपतकालीन अन्तरिम आदेश जारी गरेको छ। विद्यार्थी आश्रय बहादुर सिंह समेतको ले गण्डकी मेडिकल कलेजलाई विपक्षी बनाएर दायर गरेको रिटमाथि सुनाई गर्दै न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले मंगलबार आदेश जारी गरेको हो। सर्वोच्च अदालतले विद्यार्थीहरूको शिक्षाको हकसँग सम्बन्धित विषय भएको उल्लेख गर्दै अन्तरिम आदेशको टुङ्गो नलागुन्जेलसम्म कलेज प्रशासनले जारी गरेको 2077 पुस 18 गतेको परिपत्र कार्यान्वयन नगरी यथास्थितिमा राख्न आदेश दिएको छ। अदालतले विद्यार्थीहरूको कक्षा उपस्थितिमा कुनै किसिमको रोक नलगाउन फारम भर्न रद्द गर्ने वा गराउने कार्यमा नगर्न तथा नगराउन आदेश दिएको छ। साथै मेडिकल कलेज छात्रावास वा क्लिनिकका पोस्टिङबाट निष्कासन गर्ने कार्य नगर्न तथा नगराउन कलेजका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। परीक्षा फारम भर्ने सूचना अनुसार विद्यार्थीहरूलाई निर्वाध रूपमा फारम भर्न दिन र कुनै पनि प्रकारको अवरोध सृजना नगर्न पनि अदालतले आदेश दिएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनका नाममा अध्यक्ष हटाउने गतिविधि अब स्वीकार नहुने बताउनु भएको छ। मंगलबार कोशीमा देश बागमती र उपत्यका विशेष सम्पर्क समन्वय परदेशका सचिव सदस्यहरूलाई भर्चुअल सम्बोधन गर्दै ओलीले पार्टीको तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठक अघिका गतिविधिहरूलाई क्षमा गरेको तर अब पार्टी नीति अनुशासन विपरीत गतिविधि गर्नेलाई कार्यवाही हुने चेतावनी दिनुभयो। पुनर्गठन भनेर अध्यक्ष हटाउने हो भनियो, यो अपराधपूर्ण क्रियाकलाप हो। केन्द्रीय कमिटी अघिका यी सबै क्षमा भयो तर अब क्षमा हुँदैन ओलीले भन्नुभयो। उहाँले कुनै प्रतिनिधि परिषद बैठकतिर आफूहरू नलाग्ने भन्दै चुनावको तयारी गर्न निर्देशन दिनुभयो। नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले 15 महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक गरेको छ। मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक गरिएको संशोधित कार्यतालिका अनुसार महाधिवेशनका उद्घाटन 18 असोजमा हुने भएको छ। समितिका सदस्य सचिव राजु कटवालद्वारा जारी विज्ञप्तिमा 15 महाधिवेशन उद्घाटन समारोह 18 असोज र 2 बजे खुल्ला मञ्चमा शुरू हुने उल्लेख छ। उहाँका अनुसार बन्द सत्र र अन्य कार्यक्रमहरू 19 र 20 असोजमा हुनेछन्। यस्तै निर्वाचन कार्यक्रमका लागि 21 र 22 असोजका दिन तोकिएका छन्। निर्वाचन कार्य सम्बन्धी अन्य कार्यक्रम र विस्तृत कार्यतालिका पछि प्रकाशित गर्नेछ विज्ञप्तिमा भनिएको छ। निर्वाचन समितिले प्रतिनिधि 15 असोजसम्म क्षेत्रीय अधिवेशन सम्पन्न गरी महाधिवेशन प्रतिनिधिको नमावली पठाइसक्न भनेको छ। महाधिवेशन प्रतिनिधि स्टे रजिस्टर दर्ता गर्ने समयावधि 16 र 17 गते असोजका लागि तोकिएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत तनहुँका दुवै निर्वाचन क्षेत्रमा मतदान सम्पन्न भएको छ। क्षेत्र नम्बर 1 र 2 महाधिवेशन प्रतिनिधि तथा सम्मिलित पदका उम्मेद्वारका लागि भएको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो। तनहुँ क्षेत्र नम्बर 1 कुल 1138 मतदाता रहेको थियो, जसमध्ये 1066 मत खसेको छ। क्षेत्र नम्बर 1 अन्तर्गत प्रदेश क तर्फ 579 र प्रदेश ख तर्फ 477 मत खसेको छ। यसै गरी तनहुँ क्षेत्र नम्बर 2 कुल 140 जना मतदाता रहेको मध्ये तीमध्ये 1096 जनाको मतदान गरेका छन्। क्षेत्र नम्बर 2 कुल मतदाताको करिब 96% मत खसेको छ। दुवै निर्वाचन क्षेत्रमा मतदानका लागि आएका क्षेत्रीय प्रतिनिधिहरूले आफूले रोजेका उम्मेद्वारका पक्षमा मतदान गरेका छन्। मतदान सम्पन्न भएपछि उम्मेद्वार तथा प्रतिनिधिहरूको ध्यान अब मतगणनातर्फ केन्द्रित भएको छ। मतदान सम्पन्न भएसँगै सम्बन्धित निर्वाचन समितिले मतपेटिका सुरक्षित गर्ने तथा मतगणनाका लागि आवश्यक तयारी अगाडि बढ़ाएको छ। मतगणना शुरू भएपछि विभिन्न पदमा प्रतिस्पर्धा गरेका उम्मेद्वारहरूको मत परिणाम क्रमशः सार्वजनिक गर्ने तनहु कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा विभिन्न पदका लागि उम्मेद्वारी दिएका उम्मेद्वारहरूको संख्या उल्लेख्य रहेकाले दुवै निर्वाचन क्षेत्रको परिणामलाई चासोका साथ हेरिएको छ। मतदानको अन्तिम परिणाम सार्वजनिक भएपछि तनहुँबाट 15 महाधिवेशन प्रतिनिधि गर्ने प्रतिनिधि तथा निर्वाचन पदाधिकारीको टुंगो लाग्नेछ। पन्ध्रौं महाधिवेशन अन्तर्गतका तनहुँका विभिन्न निर्वाचन क्षेत्रमा कांग्रेसका 4 केन्द्रीय सदस्यले महाधिवेशन प्रतिनिधि पदमा उम्मेद्वारी दिएका छन्। कांग्रेस केन्द्रीय सदस्य ध्रुव वाग्ले तनहुँ क्षेत्र नम्बर 2 खुल्लातर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी दिएका छन्। त्यसै गरी केन्द्रीय सदस्य गोविन्द भट्टराईले तनहुँ क्षेत्र नम्बर 1 खुल्लातर्फ उम्मेद्वारी दिएका छन्। केन्द्रीय सदस्य जिनु पोखरेलले तनहुँ क्षेत्र नम्बर 1 खुल्ला महिलातर्फ र केन्द्रीय सदस्य प्रकाश पन्थले सोही क्षेत्रबाट बंगालतर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी दिएका छन्। नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा पक्षले 15 महाधिवेशनलाई लक्षित गर्दै तनहुँमा छुट्टै तयारी भेला गरेको छ। ब्यास 4 सिमलटार स्थित निम्तो पार्टी प्यालेसमा मंगलबार आयोजित भेलामा केन्द्रीय सदस्य एवं पूर्व मन्त्री शंकर भण्डारी, केन्द्रीय प्रतिनिधि मणिभद्र कडेल, जिल्ला संयोजक प्राध्यापक डाक्टर कृष्ण प्रसाद गौतम लगायतका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो। भेलामा क्षेत्रीय तथा प्रदेश समिति र महाधिवेशन प्रतिनिधि चयनका लागि निर्वाचन तयारी, उम्मेद्वारी तथा संगठन सन्दर्भको विषयमा छलफल गरिएको थियो। नेपाली कांग्रेसको संस्थापन इतर समूहको मनाङ जिल्ला संयोजकको जिम्मेवारी राजीव गुरूङ दीपक मनाङीले पाएका छन्। मनाङीले सामाजिक सञ्जाल फेसबुक मार्फत यसबारे जानकारी दिएका हुन्। उनले आफूले संयोजकको जिम्मेवारीको पत्र डाक्टर शशांक कोइराला मार्फत प्राप्त गरेको पनि बताउनुभयो। नेपाली कांग्रेसको लोकतान्त्रिक मूल्य र विचार र आदर्शलाई आत्मसात गर्दै मनाङ जिल्लाको संगठनलाई अझ सुदृढ व्यवस्थित र जनमुखी बनाउन इमान्दारीका निष्ठा र जिम्मेवारीका साथ पूर्व भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछु मनाङीले भन्नुभएको छ। उहाँले यस जिम्मेवारी आफ्नो लागि पद नभई पार्टी संगठन कार्यकर्ता र आम नागरिकप्रतिको जिम्मेवारी तथा विश्वास भएको बताउनु भएको छ। गण्डकी प्रदेशको निजामती प्रदेशको नेतृत्व पुनः फेरिएको छ। सरकारले गण्डकी प्रदेश प्रमुख सचिव भूपाल बराललाई राष्ट्रिय सतर्कता केन्द्रमा सरवा गर्दै सहसचिवबाट नवो पदोन्नति भएकी आशा श्रेष्ठ कर्णलाई गण्डकीको नयाँ प्रमुख सचिवमा पदस्थापना गरेको छ। मंगलबार बसेको मन्त्री परिषद बैठकले सहसचिव कर्णलाई सचिवमा बढ़ुवा गरी गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको प्रमुख सचिव पदस्थापना गर्ने निर्णय गरेको हो। यस निर्णयसँगै गण्डकीमा कार्यरत प्रमुख सचिव बराललाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा तहतको राष्ट्रिय सतर्कता केन्द्रको सचिवको जिम्मेवारी सुम्पिने गरी टुंगो लगाइएको छ। अर्थ मन्त्रालयले राजस्व सचिवको जिम्मेवारीमा रहेका बराललाई सरकारले जेठ 25 गते 2083 गण्डकी प्रदेशको प्रमुख सचिवमा पठाउने निर्णय गरेको थियो। त्यसपछि उनी जेठ 27 गते 2083 गण्डकी प्रदेशमा उपस्थित भई पदभार ग्रहण गरेको थियो। प्रदेशमा सरुवा भएको छोटो समय अवधिमै पुनः राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा भएसँगै बरालको जिम्मेवारी राजस्व सचिवबाट गण्डकी प्रदेश प्रमुख सचिव हुँदै सतर्कता केन्द्र पुगेको छ। लम्जुङको राइना नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट हिनाबिना गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन रोजगार संयोजक सहित 9 विरूद्ध विशेष अदालत काठमाण्डुमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले राइना नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखर नाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासक अधिकृत रामचन्द्र अधिकारी, तत्कालीन लेखापाल नवीन कुमार बराल, वडा अध्यक्ष सहित 9 प्रतिवादी बनाएको हो। आर्थिक वर्ष 2076-77 र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट प्राप्त 16,72,000 रूपियाँ सशस्त्र अनुदान बजेट तोकिएको काममा खर्च नगरी आपसी मिलोमतो गरी हिनामिना गरेको पुष्टि भएपछि मुद्दा दायर गरिएको हो। आर्थिक वर्षको अन्तिम दिन कानून व्यापारी संघीय सचेतक कोषमा रकम फिर्ता नगरी रोजगार संयोजकले पेस्किली अन्य प्रतिवादीहरूको खातामा रकम जम्मा गरेर कार्यक्रम गर्नै सञ्चालन नगरी रकम हिनामिना गरिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ। तनहुमा भूमिहीन दलित सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरूको लाभग्राही विवरण प्रमाणीकरणका लागि नामावली प्रकाशन गरिएको छ। शुक्ला गण्डकी नगरपालिका 8 का 17 व्यास नगरपालिका 9, 10 र 12 का 112 छन् तथा म्याग्दी गाउँपालिकाका 4 र 5 का 32 ओडा तथा सम्बन्धित पालिकाबाट प्रमाणीकरण भई प्राप्त भएका विवरण जिल्ला समितिबाट रुजु तथा प्रमाणीकरण गर्ने प्रयोजनका लागि सार्वजनिक गरिएको छ। घिरिङ गाउँपालिका 4 उप्सेमा विरल वर्षासँगै परेको चट्याङका कारण देउती खोल्ला लिफ्टिङ खानेपानी आयोजकको ट्रान्सफर्मर बिग्रिएपछि स्थानीयवासी खानेपानीको समस्यामा परेका छन्। वर्षा र चट्याङका कारण खानेपानी आयोजनाको ट्रान्सफर्मरमा क्षति पुगेपछि लिफ्टिङ प्रणाली सञ्चालन हुन नसक्दा उम्से क्षेत्रमा नियमित खानेपानी आपूर्ति प्रभावित भएको छ। ट्रान्सफर्मर मर्मतका लागि पोखरा लैजाने तयारी भएको खानेपानी समितिले जनाएको छ। मुगलिन पोखरा सड़क आयोजनाको जामुने पोखरा पश्चिम खण्डको निर्माण आगामी नोभेम्बरभित्र सक्ने लक्ष्य राखिएको छ। विद्युत पुल फेर्ने मादी पुलको पहुँच मार्गका लागि जग्गा प्राप्त गर्ने र दमौली डिभिजन कार्यालय स्थानान्तरण गर्ने समस्या समाधान भएपछि निर्माणले गति लिएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। 38.41 किलोमिटर लामो पश्चिम खण्डमा मुख्य 4 लेन सड़क र पुल लगायतका प्रमुख संरचनाको निर्माण सकिएको र कुल 38 किलोमिटर सर्भिस लेन मध्ये करिब 32 किलोमिटर बनेको छ। त्यस्तै फुटपाथ र बाँकी करिब 6 किलोमिटर सर्भिस लेनको काम नोभेम्बरभित्र पूरा गर्ने लक्ष्य रहेको मन्त्रालयले जनाएको छ। 310 मिटर लामो मार्दी आर्क पुलको संरचना पनि सकेको छ। पुलको फिनिसिङ र पहुँच सड़क निर्माण बाँकी छ। 190 मिटर लामो सेति पुलको करिब 70% काम पूरा भएको र बाँकी काम आगामी अप्रेलसम्म सक्ने तालिका रहेको छ। आयोजनाको आबुखैरनी जामुने पूर्वी खण्डको निर्माण सम्पन्न भइसकेको गरेको छ भने सड़क सुरक्षाका लागि जामुने जोखिमयुक्त पहिरो रोकथाम सम्बन्धी थप अध्ययन र ठेक्का प्रक्रिया अगाडि बढ़ाएको मन्त्रालयले जानकारी दिएको छ। मुगली नाबु खैरेनी खण्डको करिब 8 किलोमिटर मध्ये 4 किलोमिटर सड़क मर्सङ्गी नदीबारीबाट बनाउने ठेक्का प्रक्रिया पनि शुरू गरिएको मन्त्रालयले जनाएको छ। दशैं तिहार जस्तो मुख्य चाडपर्व नजिकै गर्दा तीनसँगको तीनवटै व्यावसायिक नाका बन्द भएपछि स्थल मार्गको व्यापार र आपूर्ति अवस्था प्रभावित भएको छ। लगातार वर्षा बाढ़ी पहिरो र सड़क तथा फूलमा भएको क्षतिका कारण तातोपानी रसुवा र कोरोना नाका हुँदै यी हुने व्यापारिक आगमन प्रभावित भएको हो। तीनवटै नाका एकपछि अर्को बन्द भएपछि दशैंका लागि चीनबाट ल्याइएका ठूला परिणामका सामान बाटोमै रोकिएका छन्। सबैभन्दा ठूलो तातोपानी खासा नाका पहिरोका जोखिमका कारण यसअघि नै बन्द थियो। भदौ 10 गते भोटेको सीमा आएको बाढ़ीले रसुवागढ़ी नाका भौतिक पूर्व संरचनामा ठूलो क्षति पुर्याएपछि त्यहाँबाट हुने व्यापार पनि रोकिएको थियो। तातोपानी रसुवा बन्द भएपछि चीनसँगको व्यापारिक लागि विकल्प बनेको मुस्ताङको कोर्ला नाका पनि पछिल्लो बाढ़ीका कारण सड़क सम्पर्कबाट विच्छेद भएको छ। व्यवसायीहरूका अनुसार दशैंलाई लक्षित गरेर ल्याइएका सामान मध्ये काठमाडौँसम्म झण्डै 25% मात्र आइपुगेको छ, जसले गर्दा चाडपर्वको मुखमा महँगी बढ्ने चिन्ता आम उपभोक्तामा छ। यसैबीच सरकारले भने नेपाल चीन सीमानाका पूर्ण रूपमा सञ्चालनमा ल्याउन पहल थालेको छ। कोदारी रातोपानी नाकाको अवस्था बुझ्न परराष्ट्र मन्त्रालयका सहसचिव रामकाजी खड्काको नेतृत्व उच्चस्तरीय नेपाली टोली सर्गतिरिथ्यन तथा संयुक्त अनुगमन गरेको छ। चिनिया पक्षसँगको छलफलमा नेपाली टोलीले सीमा नाकामा देखिएका अवरोध तत्काल हटाउन आग्रह गरिएको छ। बिहानी सुला गण्डकी समाचारमा खबरका सिलसिला बाँकी नै छन्। अहिले विश्रामको पालो।
1: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
2: दिदी पनि नमजाले झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगौडामा पनि छ। पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क ताली,
5: मुख्य कार्यालय चिफीढुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
7: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलिए।
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाता, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडीटी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
4: रिमाल हार्डवेयर, सम्पर्क 0654142545, 0654143545।
9: ओइ वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
10: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नि, जाउँ हिँड्।
11: संस्कृति फेन्सिङ दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडीमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
12: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0655707744।
13: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779।
14: कता हिँडेको हो आइफोन हातमा लिएर?
15: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
14: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
15: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
14: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसेसरीज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463231। चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ।
16: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
14: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिन प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
16: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
14: सम्पर्क चितवन प्लास्टिक पसल शुक्ला गण्डकी 4 दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
16: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 98459011120 र 98162516187।
17: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेर आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
18: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
17: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
19: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्,
17: होम डेलिभरीको पनि व्यवस्था छ।
20: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक कनहु, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560077778।
21: हजुर दान गरौ।
22: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
23: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।

0: त्यसैले दान गरौ, सकेको गरौ सबैले गरौ।
1: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी आठ तन हो।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: विश्रामपछि बिहानी शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। बाँकी रहेका खबरहरू, नेपाल विद्युत प्राधिकरणले आउँदो सुकैयामा विद्युत आपूर्ति सहज बनाउन 1154 MW बिजुली भारतबाट आयात गर्ने भएको छ। काठमाडौँमा हिजो आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निदेशक दीर्घाय कुमार श्रेष्ठले सुकैयामा माग र आपूर्ति बीच सन्तुलन कायम गर्न बिजुली आयात गर्ने योजना रहेको बताउनु भएको हो। उहाँका अनुसार आन्तरिक उत्पादन र आयात गरी सुकैयामा कुल 2372 MW बिजुली उत्पादन हुने अनुमान छ। अघिल्लो आर्थिक वर्षको सुकैयामा राष्ट्रिय विद्युत मागको उच्चतम बिन्दु 2292 MW पुगेको थियो। कार्यकारी निदेशक श्रेष्ठले गएको भदौ 10 गते भटेको सिरोत्रिशुली नदीमा आएको बाढ़ीका कारण विभिन्न जलविद्युत केन्द्रहरूमा क्षति हुँदा 430 MW विद्युत उत्पादन प्रणालीबाट बाहिरिएको बताउनुभयो। बाढ़ीका प्राधिकरण र सहायक कम्पनीका संरचनामा झण्डै 74 अर्ब रूपियाँ बराबरको क्षति भएको अनुमान छ। कार्यकारी निदेशक श्रेष्ठले खोज तथा उद्धारको काम सम्पन्न भइसकेपछि प्रभावित क्षेत्रका सुरूङ र विद्युत गृहमा जम्मा भएको ढुंगा माटोको लेदो हटाउने काम अघि बढ़ाउने जानकारी दिनुभयो। अन्तर्राष्ट्रिय समाचार। मलेसियाले झण्डै 1500 जना रोहिणिया शरणार्थीहरूलाई म्यानमार फर्काउन शुरू गरेको छ। मलेसियाले रोहिणियाहरूलाई स्वैच्छिक रूपमा स्वदेश फिर्ता पठाउन लागेको बताए पनि संयुक्त राष्ट्र संघ र अधिकारवादी समूहहरूले म्यानमारमा